0: छलफलबाट उपलब्धि हासिल नभएपछि पार्टीको संस्थापन र इतर समूह आफ्नो बाटो लाग्ने तर्खरमा लागेका छन्। महाधिवेशनबाट आएको नेतृत्वलाई स्वीकार नगरेको संस्थापन इतर समूहले पार्टीभित्र चुलिएको आन्तरिक विवाद र आगामी महाधिवेशनको तयारीलाई केन्द्रमा राख्दै आफ्नो संगठनात्मक गतिविधिलाई तीव्र बनाएको छ। यही साउन 29 गते बोलाएको राष्ट्रिय भेलाको तयारी स्वरूप समूहले 551 सदस्यीय मूल आयोजक समिति सहित विभिन्न 16 समिति गठन गर्दै संगठनात्मक तयारीलाई औपचारिक रूपमा अघि बढ़ाएको छ। व्यापक प्रतिनिधित्व सहित समिति गठन गरेर इतर समूहले पार्टीभित्र आफ्नो संगठनात्मक आधार कमजोर नरहेको सन्देश दिने रणनीति बनाएको छ। विभाजन बहसबीच केन्द्रीय समिति बैठक आह्वान शीर्षकमा आजको हिमालय टाइम्समा यो खबर छ।
1: मानिसको श्वाससँग जोड़िएको सबैभन्दा महत्वपूर्ण अंग फोक्सोको क्यान्सरले नेपालमा गम्भीर जोखिम निम्त्याइरहेको छ। फोक्सोमा हुने क्यान्सरले नेपालमा मात्र नभएर विश्वभर सार्वजनिक स्वास्थ्यको गम्भीर चुनौती बनेको छ। विश्व स्वास्थ्य संगठन र अन्तर्राष्ट्रिय क्यान्सर अनुसन्धानको तथ्याङ्क अनुसार विश्वभर प्रत्येक वर्ष करिब 25 लाख भन्दा बढ़ी व्यक्तिमा फोक्सोको क्यान्सर पुष्टि हुने गरेको छ। तीमध्ये 18 लाख भन्दा बढ़ीको फोक्सोको क्यान्सरका कारण मृत्यु हुने गरेको छ। क्यान्सरबाट हुने कुल मृत्युमा फोक्सोको क्यान्सर पहिलो स्थानमा रहेको छ। प्रत्येक वर्ष 22,000 क्यान्सर शीर्षकमा गोर्खा पत्रमा यो खबर छापिएको हो।
0: केन्द्रमा नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच नयाँ सत्ता समीकरण बनेसँगै त्यसको प्रत्यक्ष असर प्रदेश सरकारहरूमा परेको छ। कतिपय प्रदेशमा सरकार परिवर्तनको प्रक्रिया टुंगिसकेको छ भने कोशी बागमती र लुम्बिनी प्रदेशमा सत्ता संघर्ष, आन्तरिक विवाद र नयाँ गठबन्धनको कसरत तीव्र रूपमा अघि बढ़ेको छ। विशेष गरी नेकपा एमालेको नेतृत्व रहने भनिएको कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मत कुमार कार्की विरूद्ध आफ्नै दलभित्रबाट मोर्चाबन्दी शुरू भएको छ भने बागमतीमा नेपाली कांग्रेसका मुख्यमन्त्री इन्द्र बानिया सरकार जोगाउने अन्तिम प्रयासमा छन्। उता लुम्बिनीमा भने एमाले नेतृत्वको सरकारले विश्वासको मत लिएर मन्त्री परिषद विस्तार गर्ने तयारी थालेको छ। केन्द्रीय स्तरमा भएको 3 बुँदे सहमति अनुसार कोशी बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व नेकपा एमाले गर्ने निर्णय भएको थियो। तर कोशी प्रदेशमा एमाले भित्रै कसलाई मुख्यमन्त्री बनाउने भन्ने विषयमा चर्किएको विवादका कारण नयाँ सरकार गठनको प्रक्रिया जटिल बनेको छ।

0: ब्याङ्किङ।
1: ए भतिज, तँ त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
2: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
1: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
2: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
3: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
4: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। NCA ग्रुटेकको उत्पादन।
1: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
5: यो नेपाली रेडियो,
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
7: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। गण्डकी र मधेस बाहेकका प्रदेशमा तत्काल सरकार हेरफेर गर्न एमाले र नेकपा बीच सहमति भएको एक साता बित्दा कर्णाली प्रदेशमा मात्र नयाँ मुख्यमन्त्री नियुक्त भएका छन्। केन्द्रमा सहमति हुनु अघि नै कर्णालीमा तत्कालीन मुख्यमन्त्री यामलाल कणेलले राजीनामा दिएका थिए। अन्य प्रदेशमा भने पार्टीभित्रै सहमति जुटाउन नसक्दा र बहुमत पुर्याउने कसरतले नयाँ सरकार गठन भएको छैन।
8: नेकपा एमाले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई नै निरन्तरता दिने निर्णय गरेसँगै प्रदेश सरकारलाई पूर्णता दिने तयारी अघि बढ़ेको छ। नयाँ सत्ता समीकरण अनुसार मन्त्रालयको जिम्मेवारी बाँडफाँड र सरकारको संरचनाबारे गठबन्धन दलबीच छलफल शुरू भएको छ।
7: अन्नपूर्ण क्षेत्रको पदयात्रामा कुनै बेला युरोपियन र अमेरिकी पाहुनाको बाहुल्य रहन्थ्यो। लामो समय लगाएर अमेरिकी र युरोपियन पदयात्रीले पदयात्रा पूरा गर्दथे। पर्याप्त समय लिएर पदयात्रामा जाने ती पर्यटकको संख्या पछिल्लो समय कमजोर हुँदै गएको छ। पदमार्गमा मोटर बाटो विस्तार भएसँगै युरोपियन र अमेरिकी पाहुनाको आकार खस्किएको व्यवसायीले बताउँदै आएका छन्।
8: उद्योगदेखि खुद्रा बजारसम्मै चामलको मूल्य बढेपछि उपभोक्ताको भान्सा महँगिएको छ। व्यवसायीका अनुसार 3 महिनाको छोटो अवधिमै प्रति केजीमा 20 रूपियाँ र प्रतिबोरा चामलमा 350-400 रूपियाँसम्म मूल्य वृद्धि भएको छ। नेपाल खुद्रा व्यापार संघका अनुसार पछिल्लो 3 महिनामा स्टिम जिरा मसिना चामल प्रति केजी 80 रूपियाँबाट 100 रूपियाँ र त्रिशुलीको पोखरेली चामल प्रति केजी 95 रूपियाँबाट 120 रूपियाँ पुगेको छ।
7: नेपालमा जलविद्युत क्षेत्रमा निजी क्षेत्रको लगानी निरन्तर बढ्दै गएपछि वर्षेनी राष्ट्रिय प्रसारणमा विद्युत थपिँदै गएको छ। चालू आर्थिक वर्ष 2083-84 पनि जलविद्युत र सौर्य ऊर्जाबाट 1040 मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने लक्ष्य राखिएको छ।
8: भ्रिकुटी मण्डपमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र निर्माण गर्ने विषय वर्षेनी सरकारको नीति तथा कार्यक्रम र बजेटमा आउन छोड्दैन। यसको कार्यान्वयन भने अहिलेसम्म हुन सकेको छैन। तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष 2082-83 बजेटमा काठमाडौँको भ्रिकुटी मण्डपमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थल निर्माण गर्ने उल्लेख गरेका थिए। पौडेलले सोही वर्षको नाइमा नेपाल मोबिलिटी एक्सपो 2025 उद्घाटनका क्रममा 3 वर्षभित्र अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र निर्माण गर्ने प्रतिबद्ध जनाउँदै अटो व्यवसायीलाई आश्वस्त पारेका थिए। तर अहिलेसम्म यसको निर्माण गर्ने भनेर न बजेट छुट्याइयो न कार्यान्वयन गर्ने गरिने काम अगाडि बढाइयो।
7: नेपाल वायुसेवा निगमको संचालक समितिमा नयाँ पदाधिकारी नियुक्त भएसँगै सुधारको श्रृंखला शुरू भएको छ। निगमको सुशासन, व्यावसायिकता र सेवा प्रवाहमा सुधार हुन थालेको विभिन्न तथ्यहरूले देखाएका छन्। निगममा खुल्ला प्रतिस्पर्धाबाट 5 जना र मन्त्रालयगत प्रतिनिधि 2 जना गरी 7 जनाको संचालक समिति गत जेठ 5 गते गठन गरिएको थियो।
8: स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाली पानले स्थानीयवासीलाई जलविद्युतको सेयर अंकित मूल्यमै उपलब्ध गराउन आग्रह गरेको छ। हाल केही जलविद्युत आयोजनाहरूको साधारण सेयर आईपीओ निष्कासन प्रक्रिया नियामकीय कारणले लामो समयदेखि प्रभावित भएको छ। कतिपय प्रवर्धक कम्पनीले स्थानीय प्रभावित बासिन्दाका लागि प्रिमियर मूल्यमा सेयर निष्कासन गर्ने विकल्पबारे छलफल गरिरहेको विषयप्रति गम्भीर ध्यानकर्षण भएको पानले जनाएको छ।
7: अब शेयर बजार। गत साताको कारोबारमा धितोपत्र दोस्रो बजार मापक धेरै सूचकहरू घटेका छन्। नेप्से परिसूचक 1.79% घटेर फेरि 2700 बिन्दु तल झरेको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन 2734.60 बिन्दुमा रहेको नेप्से परिसूचक गत साताको अन्तिम कारोबार दिन भने 2685.54 बिन्दुमा बन्द भएको हो।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशी को कनेक्शन।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। साउदी अरब, रूस र ओपेक प्लसका पाँच अन्य प्रमुख सदस्यले पश्चिम एसियाको युद्धले सृजना गरेको अवरोधबीच सेप्टेम्बरदेखि तेल उत्पादन बढ़ाउने सहमति जनाएका छन्। सात सहभागी देशहरूले प्रतिदिन 188,000 ब्यारेलको उत्पादन समायोजन लागू गर्ने निर्णय गरेका छन्। उनीहरूद्वारा जारी संयुक्त वक्तव्यमा भनिएको छ।
4: अब खेल र खेलाड़ीका खबर। नेपालको खेलकुद इतिहास र सफलतालाई संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्य सहित खेलकुद सम्बन्धी प्रदर्शनी आयोजना हुने भएको छ। नेपाल ओलम्पिक संग्रहालय एनओएमले आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै बियोन्ड मेडल प्रिजर्भिङ नेपाल्स स्पोर्ट्स हिस्ट्री नाम दिएको उक्त प्रदर्शनी 3 दिनसम्म हुने भएको जानकारी दिइएको हो।
3: अब विचार तथा दृष्टिकोण। द्वन्द बढ़ाउने डिजिटल झिलको शीर्षकमा पशुपति रायको विचार कान्तिपुर दैनिकमा छापिएको छ। लोकतन्त्रको भविष्य केवल निष्पक्ष निर्वाचनबाट सुरक्षित हुँदैन, नागरिकले विश्वास गर्ने सूचना कति विश्वसनीय छ भन्ने विषयले पनि त्यसलाई निर्धारण गर्छ। जब अफवाह तथ्यभन्दा छिटो फैलिन्छ, भावनाले प्रमाणलाई विस्थापित गर्छ र एल्गोरिदमले ध्रुवीकरणलाई बढ़ावा दिन्छ, तब सामाजिक सञ्जाल अभिव्यक्तिको माध्यमबाट सामूहिक हिंसाको शक्तिशाली प्रवेगमा रूपान्तरण हुन सक्छ। त्यसैले आजको सबैभन्दा ठूलो चुनौती प्रविधिसँग लड्नु होइन, प्रविधिलाई जिम्मेवार, पारदर्शी र लोकतान्त्रिक मूल्य अनुकूल बनाउनु हो। किनकि दंगाको पहिलो ढुङ्गा सड़कमा फालिनु अघि धेरै पटक त्यसको झिलको मोबाइलको स्क्रिनमै सल्किसकेको हुन्छ।
4: ज्येष्ठ नागरिकका समस्या शीर्षकमा कृष्णमणि पराजुलीको विचार गोर्खापत्रमा छापिएको छ। ज्येष्ठ नागरिक समाज र राष्ट्रका अमूल्य निधि हुन्। उनीहरूलाई राज्य, समाज, परिवार र व्यक्तिले समेत हेर्ने दृष्टिकोणमा कमी कमजोरी देखिएका छन्। जीवनको पूर्वार्धमा 10 नङ्ग्रा खियाएर सबैलाई योगदान दिएको व्यक्ति जीवनको उत्तरार्धमा आइपुग्दा आर्थिक, सामाजिक र मनोवैज्ञानिक समस्यासँग जुझ्नु पर्दा निश्चय नै उनीहरूलाई दुःख लाग्नु स्वाभाविक नै हुन्छ। घरका सन्तान, वैदेशिक रोजगार र शहरमा बस्ने प्रणालीको विकासले गर्दा घर कुर्ने र रेखदेख गर्ने कामको जिम्मा पनि ज्येष्ठ नागरिकमै पर्न गएको छ। आफ्नै शरीरले दुःख दिइरहेकोमा हुर्किएका र पढे लेखेका सन्तान सबैले छाडेर जाँदा यिनै ज्येष्ठ नागरिकमाथि बोझ थपिएको छ।
3: जनमतको कदर भएन कि सरकार शीर्षकमा डाक्टर गणेश प्रसाद घिमिरेको विचार हिमालय टाइम्समा छापिएको छ। सरकारले आजसम्म कुनै देशका कूटनीतिज्ञ नियुक्त गर्न सकेको छैन। अन्यत्र जहाँ जसलाई नियुक्त गरेको छ ती हरेक क्षेत्रमा विवादित व्यक्ति नै नियुक्त भएको समाचार बाहिर आउन थालेका छन्। प्रतिस्पर्धाबाट छानिएका व्यक्ति सबै असल हुन्छन् भन्ने होइन, खराब नियत भएका व्यक्ति पनि प्रतिस्पर्धामा भाग लिने गरेका हुन्छन्। हिजो सरकारमा नहुँदा जे भनियो, जसरी सराब्दै हिँडियो, त्यो अवस्था सत्तामा रहँदा हुँदा रहनेछ भन्ने तथ्य वर्तमान सरकारले बुझिसक्यो होला। केही बुझ्न बाँकी भए बुझ्दै जानेछ। गएको निर्वाचनमा जनताले वर्तमान सत्तासीन पार्टीलाई मत दिएका होइनन्, मत घुप्ट्याएका थिए। पाएको मतलाई यथावत राख्न त वर्तमान सरकारले सक्दैन भन्ने तथ्य बाहिर आउन थालिसक्यो।
4: हवस् त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

अनुहार भरी कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै

0: मुखति फेसु जस्तो नाम उस्तै काम, एक पटक अवश्य प्रयोग गरौँ, परिणाम आफै थाहा हुनेछ। केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ।
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0556 59 69 98 55 77 0 61 र 98 55 77 0 53।
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0556 493 440 493 480 98 55 26 440।
3: It's 6 o'clock. अहिले 6 बजेको छ।
4: स्वदेश FM 93.2 MHz।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईँलाई साथी मदन पौड्यालसँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेसन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल साउन 18 गते सोमबार, सन 2026 अगस्त 3 तारिक, असार कृष्ण पक्षको पञ्चमी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोलुसन्स।
0: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: महँगी नियन्त्रणमा सरकारले चासो नदेखाउँदा उपभोक्ता मारमा, देशैभर ग्यासको अभाव, पेट्रोल डिजल र मट्टीतेलको भाव बढ्यो।
0: अशान्त बनेको कोशी र मधेश प्रदेशको जनजीवन सामान्य लयमा फर्कँदै कर्फ्यू र निषेधाज्ञा क्रमशः हट्न थाल्यो।
1: पार्टी विभाजनको डिलमा पुगेपछि काङ्ग्रेसका युवा नेताहरू मतभेद अन्त्य गर्ने अभियानमा, सुदूरपश्चिम बागमती र कोशीमा नयाँ सरकार गठनमा अझै अलमल।
0: ग्रीसमा डडेलो निभाउन प्रयोग भएका दुईवटा हेलिकप्टर ठोकिए, दुईजनाको ज्यान गयो, अरू दुईजनाको जीवितै उद्धार।
1: र अमेरिकालाई हराउँदै भलिबल नेसन्स लिगको उपाधि पोल्यान्डले जित्यो।
4: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
5: सार्वजनिक निजी साझेदारीमा
6: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
7: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाउ, न्यायको लागि एकजुट हौ।
6: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर ब्याङ्क।
8: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
9: सर, चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर हजार रुपैयाँ तिराइहाल्छ।
10: हैन, बुहारीसँग किन बिना सेत्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
11: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैंकको अगाडि।
12: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
11: सम्पर्क 98119328 र 98653773787।
13: माछा, बोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
12: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स, बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा, 98555-63172 र 98452-12206।
13: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
14: माडीवासीहरूका लागि खुसीको खबर,
15: पानी पर्दा, हावाहुरी चल्दा।
0: सरगर्मीका बीच सरकारले महँगी र उपभोक्ताका मुद्दामा चासो दिन नसक्दा केही महिना यता बजार मूल्य निरन्तर बढिरहेकाले उपभोक्ता मारमा परेका छन्। चामल, तेल, चिनी, तरकारी लगायतमा भइरहेको मूल्य वृद्धिले भान्सा महँगिएको छ। खाना पकाउने ग्यास बजारमा सहज उपलब्ध हुन छाडेको छ। हिजो मात्रै सरकारले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य पनि बढाएको छ। तरकारीको मूल्य पनि आकाशिएको छ। दसैँ तिहार नजिकिँदै गर्दा त्यसै पनि मूल्य वृद्धि हुने प्रवृत्ति रह्यो। भए पनि अहिले वर्षाका कारण ढुवानी प्रभावित भएको भन्दै व्यवसायले मूल्य बढाइरहेका छन्। सरकारी निकायबाट प्रभावकारी अनुगमन नभएका कारण उपभोग्य वस्तुको मूल्य अचाक्ली बढेको उपभोक्ता कर्मीको गुनासो छ। 3 महिनामा चामलको मूल्य बोरामै 400 रुपियाँसम्म बढेको छ। 2 महिनामा चिनी किलोको 20 रुपियाँ महँगिएको छ। तेल प्रति लिटर 300 र अन्डा प्रति क्रेट 600 रुपियाँ पुगेको छ। व्यवसायी उद्योगीले विभिन्न कारण बताए पनि चामल, दाल, तरकारी, फलफुल, खसीको मासु, कुखुराको मासु, अन्डा लगायत दैनिक उपभोगका वस्तुको मूल्य निरन्तर बढ्नुपर्ने ठोस आधार नरहेको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल सिन्हा बताउनुहुन्छ। अन्तर्राष्ट्रिय स्तरमा आपूर्ति श्रृङ्खला सहज छ। पश्चिम एसियाको तनाव पनि पहिले जस्तो चर्को नरहेकाले मूल्य बढ्नुपर्ने कुनै ठोस आधार देखिँदैन, उहाँले भन्नुभयो। मूल्य वृद्धिको गुनासो बढेपछि असार 2 उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमार यादवले तेल, चामलदेखि तरकारीसम्मका अत्यावश्यक उपभोग्य वस्तुको बिक्री वितरण सहज बनाएर बजार भाउ घटाउन निर्देशन दिनुभएको थियो। तर उहाँको निर्देशन पालना भएन। उद्योगीहरू भने बजार मूल्य घटाउन सरकारले सहुलियत दिनुपर्ने बताउँछन्। कान्तिपुरमा खबर छ।
1: यसैबीच देशभर ग्यासको अभाव भएको छ। आधा सिलिन्डर ग्यास दिइरहेको नेपाल आयल निगमले आपूर्ति नै नबढाई भरि सिलिन्डर बेच्न थालेपछि देशभर ग्यास अभाव देखिएको हो। सामान्य अवस्थामा मासिक 48,000

0: तीदेखि लागू हुने गरी पेट्रोल डिजल मट्टीतेल र हवाई इन्धनको भाव बढेको हो। पेट्रोलमा प्रति लिटर 3 रुपैयाँ, डिजल र मट्टीतेलमा 5 रुपैयाँ तथा हवाई इन्धन आन्तरिकतर्फ 20 रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रति किलोलिटर अमेरिकी डलर 131 भाव बढेको छ। नयाँ मूल्य सूची अनुसार पेट्रोल डिजल र मट्टीतेलको भाव काठमाडौँ पोखरा र दिपायलमा लिटरको 200 रुपैयाँ पुगेको छ। त्यस्तै सुर्खेत र दाङमा 199 रुपैयाँ तथा चाराली विराटनगर जनकपुर अम्लेखगंज भलबारी धनगढ़ी र वीरगंजमा 197.50 रुपैयाँ पुगेको छ। खाना पकाउने एलपी ग्यासको भाव भने यसअघि जस्तै भरी सिलिण्डरको 2060 रुपैयाँ नै कायम भएको छ।
1: सुनसरीको देवानगंज 3 कप्तानगंजमा भएको घटनापछि अशान्त बनेको कोशी र मध्य प्रदेश बिस्तारै लयमा फर्कदैछन्। सरकार, विपक्षी दल, नागरिक समाज, विभिन्न धर्मका गुरु, संघ संस्था र जिल्लाका स्थानीय समुदायले सद्भाव कायम गर्न गरिएका सर्वपक्षीय संवाद, र्याली र सुरक्षा व्यवस्थाले तनाव कम हुँदै गएको हो। एक हप्तासम्म अशान्त बनेको तराई मधेसका विभिन्न ठाउँको जनजीवन सामान्य बन्न थालेपछि कर्फ्यू र निषेधाज्ञा क्रमशः हटाउन थालिएको छ। सिराहाको गोलबजार क्षेत्रमा लाग्दै आएको कर्फ्यू हिजो बेलुकी 7 बजेदेखि हटाइएको छ। सुरक्षा व्यवस्था सामान्य बन्दै गएको निष्कर्षपछि कर्फ्यू हटाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय सिराहाले जनाएको छ। यस्तै धनुषाको जनकपुर धाम उपमहानगरपालिका लगायतका क्षेत्रमा लगाइएको निषेधाज्ञा आज बिहान 5 बजेदेखि हटाइएको छ। यसै गरी प्रशासनको निर्णयसँगै जनकपुर धाम क्षेत्रमा यातायात, व्यापार तथा अरू सार्वजनिक गतिविधि सहज रूपमा सञ्चालन हुने विश्वास छ। सप्तरीमा गएको बिहिबार रातिदेखि लगाइएको कर्फ्यू हिजो दिउँसोदेखि हटाएर निषेधाज्ञा लगाएको छ। बोधे, बर्साइन र राजविरा क्षेत्रमा लगाइएको कर्फ्यू हटाएर त्यस क्षेत्रमा 5 जनाभन्दा बढी भेला हुन नपाउने गरी निषेधाज्ञा लगाइएको हो। सुनसरीको देवानगंज, भोकराहा, नरसिंह, कोशी र हरिनगर गाउँपालिकामा आज बिहान 10 बजेसम्मका लागि निषेधाज्ञा लगाइएको छ। स्थिति सामान्य हुन थालेकाले निषेधाज्ञा क्रमशः हटाउने सप्तरी र सुनसरी प्रशासनले जनाएका छन्।
0: अलग्गै पार्टी बनाउने तयारी स्वरूप संस्थापन इतर पक्षले राष्ट्रिय कार्यकर्ता भेला आह्वान गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको संस्थापन पक्ष पनि सक्रिय भएको छ। इतर पक्षले साउन 29 भेला आह्वान गरेको 5 दिन अगावै संस्थापन पक्षले साउन 24 केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। एक हप्ताको बीचमा काँग्रेसका दुई समूहले गर्न लागेका घटनाक्रम निकै अर्थपूर्ण छन्। पार्टी औपचारिक विभाजनको डिलमा पुगेपछि काँग्रेसका युवा नेताहरूले देश र कांग्रेस जोड्ने अभियानको घोषणा गरेका छन्। आन्तरिक मतभेद अन्त्य गरी कांग्रेसलाई बलियो बनाउने उद्देश्यले राष्ट्रिय सभा सदस्य रंजित कर्ण, पूर्व केन्द्रीय सदस्य नयन सिंह महर, तनहुँको भानु नगरपालिकाका मेयर आनन्द त्रिपाठी लगायतले अभियानको घोषणा गर्नुभएको हो। पार्टी एकताका लागि कांग्रेसबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिले पनि दबाव बढाएका छन्। चिरीबाबु महर्जन, भीमप्रसाद ढुङ्गाना, उपेन्द्र कार्की सहितका जनप्रतिनिधिले संयुक्त राष्ट्रिय दबाव अभियान सञ्चालन गरिरहेको खबर नयाँ पत्रिका दैनिकले छापेको छ। यसै गरी अर्को राजनीतिक खबरमा गण्डकी र मधेस बाहेकका प्रदेशमा तत्काल सरकार हेरफेर गर्न एमाले र नेकपाबीच सहमति भएको एक हप्ता बित्दा कर्णाली प्रदेशमा मात्रै नयाँ मुख्यमन्त्री नियुक्त हुनुभएको छ। केन्द्रमा सहमति हुनुअघि नै कर्णालीमा तत्कालीन मुख्यमन्त्री यामलाल कण्डेलले राजीनामा दिनुभएको थियो। अन्य प्रदेशमा भने पार्टीभित्रै सहमति जुटाउन नसक्दा र बहुमत पुर्याउने कसरतले नयाँ सरकार गठन भएको छैन। कोशी, बागमती र लुम्बिनीमा एमाले प्रदेश सरकारको नेतृत्व गर्ने सहमति छ। कोशीमा एमाले र नेकपाको स्पष्ट बहुमत भए पनि एमालेको तर्फबाट अब कसले सरकारको नेतृत्व गर्ने भन्ने विषयमा विवाद छ। बागमतीमा राप्रपा र हाम्रो नेपाली पार्टीलाई गठबन्धनमा ल्याउन एमाले र नेकपाले कसरत गरिरहेका छन्। सुदूरपश्चिममा एमाले र नेकपाले मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामा पर्खिरहेका छन्। गठबन्धनको बहुमत रहेको त्यहाँ नेकपाले सरकारको नेतृत्व गर्ने सहमति छ। लुम्बिनीमा एमालेका मुख्यमन्त्री चेतनारायण आचार्यलाई निरन्तरता दिने सहमति भएको छ तर नेकपालाई समेटेर मन्त्री परिषद पुनर्गठन गरिएको छैन। कान्तिपुर दैनिकले खबर छापेको छ।
1: काया कैरनमा स्तनपान सप्ताह र यसको प्रभावकारिता बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: माडीवासीहरूका लागि खुसीको खबर,
3: पानी पर्दा, हावाहुरी चल्दा, हुसु लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र। साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।

0: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी, मोबाइल 98459064977 र 98020235212।
1: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
2: हाम्रा ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौ, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौ।
1: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
3: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
4: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
3: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर बैंक।
1: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
5: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
6: शल्य चिकित्सा, पेट, छाती, सुगर, थायराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
5: एनआईसीयू, पीआईसीयू सहितको बालरोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
6: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
5: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
6: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
7: उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कहिरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले महँगी नियन्त्रणमा सरकारले चासो नदेखाउँदा उपभोक्ता मारमा देशैभर ग्यासको अभाव, पेट्रोल, डिजल र मट्टितेलको भाउ बढ्यो, अशान्त बनेको कोशी र मधेस प्रदेशको जनजीवन सामान्य लयमा फर्कँदै कर्फ्यू र निषेधाज्ञा क्रमशः हट्न थाल्यो, पार्टी विभाजनको डिलमा पुगेपछि काङ्ग्रेसका युवा नेताहरू मतभेद अन्त्य गर्ने अभियानमा, सुदूरपश्चिम बागमती र कोशीमा नयाँ सरकार गठनमा अझै अलमल लगायतका खबर प्रस्तुत गर्यौं।
8: अब बाँकी खबर। देशका मध्य र पूर्वी क्षेत्रका धेरै जसो ठाउँमा पानी परिरहेको छ। काठमाडौँ उपत्यका सहित आसपासका जिल्लामा हल्कादेखि मध्यम वर्षा भइरहेको हो। पछिल्लो 3 घण्टाको विवरण अनुसार गण्डकी प्रदेशका धेरै ठाउँमा पानी परेको छ। तनहुँमा सबैभन्दा धेरै 52.4 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले पनि धेरै ठाउँमा पानी परिरहेको र थप वर्षा हुने सम्भावना रहेकोले ती क्षेत्रमा आवश्यक सतर्क अपनाउन महाशाखाको आग्रह छ। आज दिउँसो पनि पहाड़ी क्षेत्रका धेरै ठाउँमा मेघगर्जन, चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती र गण्डकी प्रदेशको तराई भागका धेरै ठाउँ तथा मधेस प्रदेश साथै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका केही ठाउँमा मेघगर्जन, चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भागका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान गरिएको छ। गण्डकी र बागमती प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना रहेकोले पहिरोको जोखिम क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन मौसमविदको आग्रह छ। त्यस्तै पहाड़ी क्षेत्रको सड़कमा यात्रा गर्दा चनाको रहन र मौसम र सड़कको अवस्था बुझेर मात्र यात्रा गर्न महाशाखाले अनुरोध गरेको छ।
7: पश्चिम नवलपरासीको सुस्तामा स्थानीय र भारतीय सुरक्षाकर्मीबीच तनाव बढेको छ। नारायणीको कटान रोक्न स्थानीयले निर्माण गरेको माटोको तटबन्ध भारतीय पक्षले भत्काउन थालेपछि विवाद भएको हो। बस्ती जोगाउन भन्दै सुस्तावासीले माटोको अस्थायी तटबन्ध बनाएकामा भारतीय पक्षले हिजो त्यो भत्काएको हो। स्थानीय र भारतीय पक्षबीच विवाद भएको भिडियो सामाजिक सञ्जालमा भाइरल छ। पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपक राज नेपालले माटोको तटबन्धका विषयमा भारतीय सुरक्षाकर्मी र स्थानीयबीच विवाद भएको बताउनुभयो। दुवै पक्षबीच आज छलफल गरेर समस्या समाधान गर्ने उहाँले बताउनु भएको खबर कान्तिपुरले लेखेको छ।
8: जीवनको दिगो सुरुवातका लागि स्तनपान प्रभावकारी अभ्यासलाई थप सुदृढ बनाऊ भन्ने नाराका साथ यो हप्ता स्तनपान सप्ताह मनाइँदैछ। यसपालिको नाराले बच्चा जन्मेदेखि छ महिनासम्म आमाको दूध खुवाउन प्राथमिकता दिनुका साथै यसमा महिलालाई सहयोगी वातावरण निर्माण गर्ने र प्रभावकारी अभ्यासलाई प्राथमिकता दिन सबैको संयुक्त पहल आवश्यक रहेकोमा जोड़ दिएको छ। शिशुको पहिलो खोप र अधिकार भनेकै आमाको दूध हो। जन्मेको पहिलो घण्टाभित्र शिशुलाई स्तनपान गराउने र पहिलो छ महिनासम्म आमाको दूध मात्र खुवाउने अभ्यासलाई शिशुको स्वस्थ जीवनको आधार मानिन्छ। आमा र बच्चाको स्वास्थ्यका लागि स्तनपानको महत्व के छ भनेर सम्झना महर्जनले पाटन अस्पतालका सहायक नर्सिङ निर्देशक गीता किलम्बु शिल्पकारलाई सोध्नु भएको छ।
9: स्तनपानले गर्दाखेरि आमाको स्वास्थ्य र बच्चाको स्वास्थ्यमा धेरै लाभदायक हुन्छ। 9,000 शिशुलाई चाहिँ एक घन्टाभित्र हामीले चाहिँ स्तनपान गर्न सक्यौँ भने उहाँको स्वास्थ्यमा धेरै राम्रो हुन्छ। र अर्को कुरा चाहिँ 6 महिनासम्म चाहिँ हामीले आमाको दुध मात्र दियौँ भने पनि बच्चाको स्वास्थ्य राम्रो हुन्छ। त्यसको साथ चाहिँ बच्चालाई चाहिँ आमाले चाहिँ स्तनपान चाहिँ 2 वर्षसम्म कन्टिन्यू 6 महिनापछि चाहिँ एक्स्ट्रा चाहिँ हाम्रो अर्को पोषणयुक्त खानाको साथसाथै आमाको स्तनपान गरायो भने चाहिँ बच्चाको स्वास्थ्य राम्रो हुन्छ।
10: विशेष गरेर यो सप्ताहमा जुन नारा तय गरिएको छ नि, यो नारा यसपालिको नाराले दिन खोजेको सन्देश चाहिँ के हो?
9: यसपालिको नारा रहेको छ, दिगो जीवनको स्वास्थ्य सुरुवात, प्रभावकारी स्तनपानको लागि सबैको साथ। यो स्वास्थ्य दिगो जीवनको स्वास्थ्य सुरुवातमा चाहिँ हामीले प्रभावकारी बनाउनको लागि चाहिँ स्तनपानको लागि सबैको साथ चाहिन्छ, होइन आमाको मात्र जिम्मेवारी होइन। यसको लागि चाहिँ हामीले परिवार भयो, श्रीमान होइन, सासू ससुरा, अनि समाज अनि सरकारको पनि त्यति नै दायित्व हुन्छ।
10: नेपालमा स्तनपान गराउने आमाहरूको संख्या चाहिँ बढेको देखाएको छ यसपालि, होइन यो सुधार भएको कारण चाहिँ केलाई दिनुहुन्छ?
9: अब यो सुधार भएको कारण चाहिँ यसमा चाहिँ एकजना मात्र जिम्मेवारी हुँदैन, अब आमा भयो, परिवार भयो, समाज समुदाय भयो, अनि सरकार, सबैको चाहिँ ठुलो भूमिका छ भन्छु म चाहिँ। किनभने अब पहिला चाहिँ 45 दिन थियो सुटकेर बिदा, त्यसबाट 60 दिन भयो, अलि 98-90 दिन छ होइन, त्यसको साथसाथै बेटलुई बिदा पनि बस्न पाउँछ। त्यसपछि चाहिँ उहाँहरूले चाहिँ स्तनपान गराउनु पाए नि त, हाम्रो सरकारले चाहिँ सबै कार्यस्थलमा चाहिँ स्तनपान कक्ष हुनैपर्छ भनेर चाहिँ भन्नुभएको छ। सबै ठाउँमा स्तनपान कक्ष पनि बनाइरहेको छ। शिक्षाले गर्दाखेरि चाहिँ अब परिवारहरू पनि ए आमालाई चाहिँ सहयोग गर्नुपर्छ भनेर अहिलेको चाहिँ श्रीमान अनि सासू ससुरा पनि पहिला भन्दा चाहिँ धेरै सहयोगी चाहिँ हुनुहुन्छ। त्यही भएर चाहिँ मलाई यो बढेको जस्तो लाग्छ।
10: स्थानीय सरकारले चाहिँ कस्तो खालको वातावरणहरू निर्माण गर्न सक्छ, जस्तो यो शिशु स्याहार केन्द्र स्थापना गर्नको लागि के सहयोग गर्न सक्छ?
9: अहिले जस्तै हरेक कार्यस्थलमा स्तनपान कक्ष हुनुपर्छ भने नीति जस्तै हरेक कार्यस्थलमा चाहिँ यो बाल हेरचाह केन्द्र हुनुपर्छ, होइन ठाउँ ठाउँमा अब टोल टोलमा पनि चाहिँ अब स्तनपान कक्ष चाहिँ राख्नै पर्छ भनेर नीति ल्यायो भने चाहिँ यसले पनि धेरै हेल्प गर्छ जस्तो लाग्छ।
10: परिवारलाई महिलालाई नै सुझाव दिनुपर्दा के सुझाव दिनुहुन्छ?
9: स्तनपान अमृत समान हो, होइन स्तनपान भनेकै पहिलो खोप हो, बच्चाको अधिकार पनि हो, पोषणयुक्त खाना पनि हो। त्यही भएर हामीले स्तनपान गराउनै पर्छ। त्यसको लागि परिवारको सहयोग पनि चाहिन्छ, होइन समुदायको सहयोग पनि चाहिन्छ, सरकारको सहयोग पनि चाहिन्छ। 6 महिनासम्म आमाको दुध मात्र खुवाउँ, पानी पनि चाहिँदैन, पानी पनि त्यसैमा प्रशस्त हुन्छ, त्यो चाहिँ हामीले सबैलाई जानकारी दिउँ। 2 वर्ष या 2 वर्ष भरिसम्म पनि दुध खुवाउँ, 2 वर्ष अगाडि चाहिँ बच्चालाई चाहिँ छुटाउने काम चाहिँ नगरौँ।
7: पाटन अस्पतालका सहायक नर्सिङ निर्देशक गीता किलम्बु शिल्पकारसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: यो माइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार, होइन भोक लागेको छैन तिमीहरूलाई?
12: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिनमै चित्त उदाउनु त होला नि।
13: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिरा जाउ त्यतैतिर।
14: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97 45 23 91 63।
15: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुले कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे गरेको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
16: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
17: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ।
14: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
18: निको चिल्ड्रेन हस्पिटल प्राली, भरतपुर 10 चितवन।
7: एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
8: अब बाँकी खबर। पश्चिम नेपालको आर्थिक र राजनैतिक केन्द्र मानिने नेपालगञ्ज देशैभरि सद्भाव र एकताको सहरका रूपमा परिचित छ। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म जहाँ गए पनि नेपालगञ्जलाई सबैले सद्भावको सहरका रूपमा चिन्छन् र मान्छन्। मधेसी, मुस्लिम र पहाडी बसोबास गर्ने यो सहर त्यसै सद्भावको सहर बनेको होइन। यसलाई यो उपाधि दिलाउन सरकारको सुरक्षा निकाय, विभिन्न धर्म सम्प्रदायका स्थानीय सहित यहाँका धर्मगुरूहरूको मुख्य भूमिका रहेको छ। यो सद्भावपूर्ण अवस्था निर्माण हुनुमा अग्रणी भूमिकामा हुनुहुन्छ हिन्दू धर्मका मूल महन्त चन्द्रनाथ योगी र मुस्लिम धर्मका धार्मिक गुरू मौलाना अब्दुल जब्बार मन्जरी। योगी पश्चिम नेपालकै प्रमुख शक्तिपीठ बागेश्वरी मन्दिरका मूल महन्त हुनुहुन्छ भने मन्जरी मुस्लिम समुदायका मुख्य धर्मगुरू हुनुहुन्छ। योगी र मन्जरीको दोस्ती सम्बन्ध अति घनिष्ठ मात्र होइन, निकै आत्मीय र प्रेमपूर्ण छ। दुवैजना सँगै घुम्नुहुन्छ, सँगै पान खान बजार जानुहुन्छ भने एउटै मोटरसाइकलमा बसेर सहरका विभिन्न ठाउँ पुग्नुहुन्छ। उहाँहरू भन्नुहुन्छ, पछिल्लो समयमा सुनसरी र सिराहामा भएको दुःखद घटनाले निकै दुखी र चिन्तित बनायो। 2063 सालमा त्यहाँ तनाव फैलाउन खोजिँदा सद्भावका लागि महन्त र मौलाना सँगै उभिनु भएको थियो। त्यही समयमा उहाँहरूले अन्य धर्मका गुरूलाई पनि समेटेर धार्मिक सद्भाव सञ्जालै गठन गरेर सद्भाव र एकताका लागि सांगठनिक रूपमा काम गर्नुभएको थियो। त्यस यता यो सञ्जालले निरन्तर सद्भाव र एकताका लागि काम गर्दै आएको छ। धार्मिक सद्भावको नमूना सँगसँगै महन्त र मौलाना शीर्षकको खबर गोर्खापत्र दैनिकले छापेको छ।
7: अब विदेशको खबर। ग्रीसमा डडेलो निभाउन प्रयोग भएका दुईवटा हेलिकप्टर आकाशमै ठोकिएका छन्। यो घटनामा दुई चालक दलका सदस्यको ज्यान गएको छ। ज्यान गुमाउनेमा एक डेनिस पाइलट र एक ग्रिक अग्निनी सेवाका सम्पर्क अधिकारी छन्। दोस्रो हेलिकप्टरमा रहेका एक बेलायती पाइलट र अर्का ग्रिक संयोजकको जीवितै उद्धार गरिएको बीबीसीले जनाएको छ। ग्रिसको राजधानी एथेन्सबाट झन्डै 65 किलोमिटर पश्चिममा भएको घटनाको भिडियोमा दुईवटा हेलिकप्टर ठोकिएको देखिन्छ। एउटा हेलिकप्टर खोल्सामा दुर्घटनाग्रस्त हुँदा अर्को विमानले आपतकालीन अवतरण गरेको छ। अरू विवरण आउन बाँकी छ। डडेलोका कारण ग्रीसमा 100 भन्दा धेरै घरमा क्षति भएको छ। विभिन्न क्षेत्रबाट बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको छ। ग्रीस, फ्रान्स, स्पेन लगायतका देश अहिले डडेलोसँग जुधिरहेका छन्।
8: अब खेल खबर। साबिक विजेता पोल्यान्डले भलिबल नेसन्स लिग भीएनएल 2026 उपाधि जितेको छ। चीनको निङ्बोमा भएको फाइनलमा अमेरिकालाई 3-2 हराउँदै पोल्यान्डले उपाधि जितेको हो। पोल्यान्ड 2-1 पछि परेको अवस्थामा अन्तिम दुई सेट लगातार आफ्नो पक्षमा पार्दै च्याम्पियन बन्यो। पोल्यान्डले सन् 2023 घरेलु मैदानमै भएको 5 संस्करणको भीएनएलमा अमेरिकालाई फाइनलमा हराएर पहिलो पटक उपाधि जितेको थियो भने गएको वर्ष चीनमै भएको 7 संस्करणमा इटालीलाई हराएर दोस्रो पटक च्याम्पियन बनेको थियो। सन् 2019 सुरु भएको भीएनएलमा पोल्यान्डले तेस्रो पटक उपाधि जित्न सफल भएको छ। अमेरिका अहिलेसम्म 4 पटक फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन।
7: काया कैरनमा अब केही खबर संक्षेपमा। म्याग्दीको सदरमुकाम बेनीबाट मुस्ताङको जोमसुम जोड्ने सडक र बेनी दरबाङ सडकमा प्रशासनले रातको समयमा गाडी चलाउन रोक लगाएको छ। जिल्ला सुरक्षा समितिको बैठकले आज बेलुकी 7 बजेदेखि भोलि मङ्गलबार बिहान 5 बजेसम्म गाडी चलाउन रोक लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले जानकारी दिनुभयो। यसअघि हिजो बेलुकीदेखि आज बिहान 5 बजेसम्म पनि यो सडकमा प्रशासनले गाडी चलाउन रोकेको थियो।
8: तराई मधेस दूरतमार्ग अन्तर्गत ललितपुरको खोकना क्षेत्रमा देखिएका विवाद छल्न बागमती नदीमा भाइडक्ट अर्थात् अग्ला र लामा पुल जस्तै देखिने संरचना बनाएर चोभारलाई प्रस्थान बिन्दु बनाउने प्रस्ताव प्राविधिक र लचिलो विकल्प हुन सक्ने देखिएको छ। यो विकल्प कार्यान्वयनले खोकना क्षेत्रमा जग्गा अधिकरण मुआवजा र सांस्कृतिक सम्पदा संरक्षणलाई लिएर उत्पन्न विवादबाट अलग राखेर दूरतमार्ग निर्माण गर्न सकिनेछ। दूरतमार्गमा विकल्प भाइडक्ट शीर्षकको खबर गोर्खापत्रले छापेको छ।
7: वैज्ञानिकहरूले मानव शरीरमा नयाँ डीएनए फेला पारेका छन् जसको कुनै पनि अवशेष अहिलेसम्म पहिचान भएको छैन। यो अध्ययन अहिले सीमित संख्यामा मात्रै गरिएको खबर कान्तिपुरले लेखेको छ।
8: संघीय संसदमा 9 विधेयक दर्ता भएका छन्। प्रतिनिधि सभामा 7 र राष्ट्रिय सभामा 2 विधेयक दर्ता भएको संसद सचिवालयले जनाएको छ। सचिवालयका अनुसार प्रतिनिधि सभामा प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयबाट संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक सेवा शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक लगायत दर्ता भएका हुन्।
7: पूर्वाधार विकास मन्त्रीका लागि 22 थरी सल्लाहकार राख्ने गरी प्रस्ताव तयार पारिएको छ। पूर्वाधार विकास मन्त्रालयले तयार पारेको प्रस्तावमा मन्त्रीले एआईदेखि स्यानिटरीसम्मका सल्लाहकार राख्न पाउनेछन्। नागरिक दैनिकमा खबर छ।
8: अस्पतालहरूले शोषण र विभेदपूर्ण व्यवहार गरेको भन्दै नर्सहरू आन्दोलनमा छन्। 15 बुधे पेसागत मागसहित नर्स ज्योति राणाभार 4 दिनदेखि आमरण अनसनमा हुनुहुन्छ। उहाँको मागमा नेपाल नर्सिङ संघ तथा निजी र सरकारी अस्पतालमा कार्यरत नर्सहरूले ऐक्यबद्धता नाएको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
7: र रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत सन् 2026 लागि दक्षिण कोरियाको भाषा परीक्षामा 55,000 भन्दा धेरै आवेदन परेको छ। काया कैरनमा अब पालो उखानको
8: तन सुखी भए मन सुखी।
7: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
8: महँगी नियन्त्रणमा सरकारले चासो नदेखाउँदा उपभोक्ता मारमा, देशैभर ग्यासको अभाव, पेट्रोल डिजल र मट्टीतेलको भाव बढ्यो।
7: अशान्त बनेको कोशी र मधेस प्रदेशको जनजीवन सामान्य लयमा फर्कँदै कर्फ्यू र निषेधाज्ञा क्रमशः हट्न थाल्यो।
8: पार्टी विभाजनको डिलमा पुगेपछि काङ्ग्रेसका युवा नेताहरू मतभेद अन्त्य गर्ने अभियानमा, सुदूरपश्चिम बागमती र कोशीमा नयाँ सरकार गठनमा अझै अलमल।
7: ग्रीष्ममा डडेलो निभाउन प्रयोग भएका 2 हेलिकप्टर ठोकिए, 2 ज्यान गयो, अरू 2 जीविते उद्धार।
8: र अमेरिकालाई हराउँदै भलिबल नेसन्स लिगको उपाधि पोल्यान्डले जित्यो।
7: र अन्त्यमा आजको कार्टुन। आज हामीले अनुप गुरुङले बनाउनु भएको कार्टुन लिएका छौँ। हिंसा भड्काउन खोज्नेहरूलाई यो कार्टुनले व्यङ्ग्य गरेको छ। यहाँ 2 समुदायका मान्छे बीचमा नेपालको राष्ट्रिय झण्डा राखेर आपसमा अँगालो मारिरहेका छन्। नजिकै साम्प्रदायिक जातीय धार्मिक हिंसा भनेर लेखिएको राक्षस आकृतिको डरलाग्दो मान्छे छ, अनि समाज मिलेको देखेपछि समाज भान्न खोज्ने त्यो राक्षस आकृतिको मान्छे भन्दैछ, यो देशमा गरिखान गाह्रो रहेछ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। घरबाट बाहिर निस्कनु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौँ।
19: नमस्कार आदरणीय श्रोता, आजको नेपाली बसबाट खिम्बम उपस्थित भइसकेको छु। नेपाली बसमा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, कूटनीतिक क्षेत्रका विषयमा बहस र छलफल गर्ने गर्दछौँ। यतिखेर हामी चर्चा गर्न चाहन्छौँ विभाजन बहसका बीच केन्द्रीय समितिको बैठक पनि आह्वान गरिएको छ नेपाली कङ्ग्रेसले। आन्तरिक विवाद र महाधिवेशनको रस्साकस्सीका बीच नेपाली कङ्ग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ। गत पुष अन्तिम साता काठमाडौँमा भएको विशेष महाधिवेशनबाट सुरु भएको रिक्तताले कङ्ग्रेस फुटको सङ्घारमा पुगेको छ। आन्तरिक समाधानका लागि पटक पटक भएका छलफलबाट उपलब्धि हासिल हुन सकिरहेको छैन। नेपाली कङ्ग्रेसको विभाजन टार्न भन्दै मध्यमार्गी तेस्रो धार सक्रिय भएको छ। पूर्व केन्द्रीय सदस्य नयन सिंह महर, राष्ट्रिय सभाका सदस्य रञ्जित कर्ण लगायतले पार्टी एकताका लागि दबावको अभियान सुरु गरेका छन्। कङ्ग्रेसका पूर्व केन्द्रीय सदस्य महरले पार्टीभित्र बढ्दो अविश्वास र आन्तरिक किचलोका कारण संगठन कमजोर भएको समेत बताएका छन्। आदरणीय श्रोता, नेपाली कङ्ग्रेसको संस्थापनेतर समूहले राष्ट्रिय भेलाको मूल आयोजक समितिमा आफ्नो नाम राखेपछि राष्ट्रिय लोकतान्त्रिक चेपाङ्ग संघका अध्यक्ष माधव प्रसाद समलगाईले आपत्ति समेत जनाएका छन्। र यतिखेर कंग्रेस आफ्नै रस्साकस्सीमा छ। अब कंग्रेस विभाजनको डिलमा छ। बीपी पुत्र शशांक कोइरालालाई अगाडि सारेर नेपाली कंग्रेस यतिखेर विभाजनको अन्तिम अन्तिम चरणमा पुगेको छ। 27, 28 र 29 गते काठमाडौँमा भेला आयोजना गरिएको छ। यो भेलाले अब कंग्रेसलाई कहाँ पुर्याउँछ त्यसैले गर्दाखेरि आजको नेपाली बसमा हामी चर्चा गर्दैछौँ। कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मत बहादुर कार्की विरुद्ध एमालेकै मोर्चाबन्दी छ, किनभने हिक्मत कुमार कार्कीले पद छोड्न नमानेपछि कुर्सीमा टाँसिराखेपछि र अरूलाई पालो नदिने अर्थात् कमान्डरको अर्थात् केन्द्रको पनि भनाई वा नटेरेपछि यतिखेर हिक्मत कुमार कार्कीलाई अप्ठ्यारो परेको छ। आदरणीय श्रोता, नेपाली बसमा आज हामी चर्चा गर्न चाहन्छौँ सत्ता भनिसकेपछि बाहिर निस्कनै नमान्ने यो खेलले गर्दाखेरि नेपालको राजनीतिका विरुद्धमा पनि धेरै किसिमका वितृष्णाहरू पैदा भएका छन्। हिक्मत कुमार कार्कीले पनि नेकपा एमालेको केन्द्रीय नेतृत्वले भनेको विषयमा अटेर गर्दाखेरि र कुर्सी मोहकका कारणले गर्दाखेरि उनले छोड्न नमान्दाखेरि अहिले कोशी प्रदेशमा पनि तनाव भएको छ। र यतिखेर केन्द्रको ले दिएको निर्देशन हिक्मत कुमार कार्कीले टेरेका छैनन्, त्यसैले उनको आलोचना भइरहेको छ। पार्टीभित्रैबाट कुर्सीका निम्ति जे पनि गर्न तयार हिक्मत कुमार कार्की आज कोशी प्रदेशमा। आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौँ। आधुनिक श्रोता, सुस्तामा फेरि तनाव सिर्जना भएको छ। दुई महिना अघि नेपाल पसेर पक्की तटबन्ध निर्माण गर्न रोकेका भारतीय सुरक्षाकर्मीले स्थानीयले माटोले बनाएको अस्थायी तटबन्ध समेत आइतबार नेपाल छिरेर भत्काइदिएपछि स्थानीयले प्रतिकार गर्दा तनाव बढेको छ। सुस्ता आइतिक्र पटक पटक रोएको छ। सुस्ताका विषयमा पनि आज हामी चर्चा गर्छौँ, किनभने प्रधानमन्त्रीले नेपालले समेत भारतका धेरै ठाउँको भूमि वा अर्थात् जमिन मिचेको भन्ने कुरा गरिसके पछाडि सुस्तामा पटक पटक तनाव बल्झिँदै आएको छ, देखिँदै आएको छ। राजनैतिक सरगमीका बीचमा पनि महँगी नियन्त्रणमा सरकारको चासो छैन। मारमा उपभोक्ता छन्। चामल, तेल, चिनी, तरकारी लगायत उपभोग्य वस्तुमा निरन्तर मूल्य वृद्धि भइरहेको छ। ग्यास सहजै उपलब्ध हुन छाड्यो। बिजुली खपत र राइट सेयरिङ मार्फत हुने ढुवानीमा समेत सरकारको भ्याट यतिखेर रहेको छ। व्यवसायी उद्योगीले विभिन्न कारण बताए पनि चामल, दाल, तरकारी, फलफुल, खसीको मासु, कुखुराको मासु, अन्डा लगायत दैनिक उपभोग्य वस्तुको मूल्य निरन्तर बढ्नुपर्ने ठोस आधार भने देखिएको छैन, तर निरन्तर बढिरहेको छ। कालोबजारी बढिरहेको छ। त्यसैले गर्दाखेरि जनता यतिखेर मारमा परेका छन्। सरकारले यतातर्फ खासै ध्यान नदिएको भन्दै जनताहरू आक्रोशित हुन पनि थालेका छन्। आदरणीय श्रोता, आजको नेपाली बसमा हामी यस विषयमा पनि चर्चा गर्नेछौँ। हिन्दू मुस्लिमको नमुना जोडी होइन, धेरै ठाउँमा हिन्दू र मुस्लिमहरूले विवाह गरेर विवाहत्तर सम्बन्ध पनि एकदमै राम्रो भएका विषयहरू पनि छन्। मन्त्रीका 22 सल्लाहकार छन् यतिखेर। सुशासनका निम्ति मेरिटोक्रेसीमा उदाएको सरकारका मन्त्रीका थरी थरीका सल्लाहकार हेर्दाखेरि हाँसै उठेर आउँछ, उद्वेगै लागेर आउँछ भनेर यतिखेर आलोचना भएको छ। किनभने मन्त्रीले आफ्ना थरी थरीका सल्लाहकार राखेका छन्, प्रधानमन्त्रीका पनि आफ्नै थरी थरीका सल्लाहकार छन्। यति धेरै सल्लाहकार छन् कि जुन सल्लाहकारले 17 मन्त्रालय होइन 25 मन्त्रालयभन्दा बढी खर्च हुने सेवा सुविधा उनीहरूले लिएका छन्। यतिखेर जनताको ढाड सेकिएको छ भने सरकारमा मोजमस्ती बढ्दै गएको छ। मन्त्रीका विभिन्न किसिमका सल्लाहकारहरू मेरिटोक्रेसीका नाममा परिवारका सदस्यहरू नियुक्ति हुने प्रवृत्तिले गर्दाखेरि पुरानै त हो नि यो ढर्रा, पुरानै ढर्राका नयाँ अनुहार मात्र हुन् यिनीहरू भन्ने ढङ्गले पनि बहस र चर्चा भइरहेको छ। त्यसैले गर्दाखेरि नयाँ बोतलमा पुरानै रक्सी हो कि कतै राष्ट्रिय स्वतन्त्र पार्टी पनि त्यहाँ पनि विभिन्न पार्टीहरू छोडेर गएका व्यक्तिहरूको हालीमुहाली छ राष्ट्रिय स्वतन्त्र पार्टीमा पनि। आज राष्ट्रिय स्वतन्त्र पार्टीले आफूलाई किन फरक देखाउन सकिरहेको छैन, किन विवादमा यतिखेर अल्झिएको छ, आजको नेपाली बसमा हामी चर्चा गर्दैछौँ। र उपभोक्तालाई उपहारले लोभ्याएर करछली नियन्त्रणमा सरकार यतिखेर रहेको भन्ने बुझिएको छ। बिल बुझाएकै आधारमा 1 लाखदेखि 10 लाख रुपियाँसम्म पाउने आकर्षक उपहार योजना उपभोक्तालाई सहभागी गराएर बढीभन्दा बढी राजस्व उठाउने नयाँ उपाय अपनाएको आन्तरिक राजस्व विभागले देशभरका सम्पूर्ण सरकारवालालाई अनिवार्य रूपमा बिल लिन आग्रह समेत गरेको छ। त्यसैले गर्दाखेरि बिल लिन नबिर्सनु होला। आफ्नै बाटामा छन् कंग्रेसका दुई समूह। अब कंग्रेस के हुन्छ भन्ने खालको विषयलाई पनि आजको नेपाली बहसमा हामी जोड्न चाहन्छौँ। मधेसको जनजीवन अब सामान्य लयमा फर्किँदैछ र मधेसमा जुन तरिकाले सरकारले तदारुकता समयमा देखाएको भए सुनसरीबाटै आगो निप्थ्यो र धेरै ठाउँसम्म फैलिन्थिएन भन्ने खालका पनि बहस भएका छन्। प्रत्येक वर्ष 22,000 क्यान्सर हुने गरेको प्रक्षेपण पनि छ। नेपालमा करिब 50-55 वर्ष उमेर समूहका व्यक्ति यसबाट बढी प्रभावित बनेका छन्। क्यान्सरको करिब 85% कारण धुम्रपान प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सम्बन्धित रहेर पनि रहेको भेटिएको छ। त्यसैले गर्दाखेरि क्यान्सरबाट बच्नका निम्ति धुम्रपान निषेध हुनुपर्दछ। त्यसैले आजको नेपाली बसमा हामी यस विषयलाई पनि चर्चा गर्न चाहन्छौँ। मेन पावर कम्पनीलाई विभागका 39 प्रश्नहरू छन् कसरी चल्ने भन्ने विषयमा। वैदेशिक रोजगार विभागले श्रम अडिटका लागि मेन पावर कम्पनीहरूलाई 39 प्रश्नहरू पनि पठाएको छ। र यतिखेर मन्त्रीको अधिकार बढाउँदैछिन् कानुन मन्त्री सुविता गौतम, फेरिदै कानुनको आयोगको नयाँ स्वरूप यस विषयमा पनि आजको नेपाली बसमा चर्चा गर्दैछौँ। छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
20: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
18: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन।
20: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
18: 24 घण्टा इमर्जेन्सी सेवा,
20: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा,
18: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
20: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
18: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
20: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
18: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा,
20: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
18: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
20: भेन्टिलेटर सेवा,
18: होल बडी चेकअप जाँचको सुविधा
20: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
18: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853 518-953।
21: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
22: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
21: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
23: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
24: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
21: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542।
25: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्, तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
20: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
25: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042-21343 र 98184-29230।
26: हरो विषयमा तरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ। ग्लोबल आईएमई बैंक सबैका लागि बैंक। This home internet.
27: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
26: हरो विषयमा तरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ। ग्लोबल आईएमई बैंक सबैका लागि बैंक। This home internet.
19: यतिखेर हाम्रो बेसमा राजनैतिक विश्लेषक शंकर तिवारी हुनुहुन्छ। तिवारीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
28: नमस्ते, नमस्ते, गुड मर्निङ।
19: होइन, यतिखेर नेपालको राजनीति कतातिर जाँदैछ? कतै धार्मिक द्वन्द्व छ, बजारमा महँगी छ, होइन, राजनीतिक दलहरू बीचको सहकार्य, सद्भाव, संविधान संशोधन यावत मुद्दाहरूमा चाहिँ ऐक्यबद्धता, मतैक्यता चाहिँ देखिँदैन। दुईटै नजिकको सरकारले कुन गोरेटोतर्फ डोर्याउँदैछ देशलाई, राष्ट्रलाई, कसरी हेर्नु भएको छ?
28: हामीले एउटा उखान सुनेका छौँ कि केटाकेटी आए
19: गुलेली,
28: गुलेली खेलाए मट्याङ्ग्राको नाश भने जस्तो हामीले प्रधानमन्त्री र गृहमन्त्री यो धार्मिक सद्भावको लागि स्थानीय सद्भावको लागि उहाँहरू मैदानमा निस्किनु भएन भनेर भन्यौँ होइन त्यसपछि गृहमन्त्री उहाँ मैदानमा जानुभयो र मैदानमा गइसकेपछि उहाँले जसरी एउटा हिन्दू मतसँग सहमति गर्नुभयो सहमति गर्नु भनेर भनिएको छ त्यो कुराले विवाद खडा गरेको छ यो त कस्तो भयो भन्दाखेरि जस्तो रोप्यो उस्तै पाउँछ भने जस्तो यो भदौ 23 र 24 जुन उथलपुथल थियो मैले यसलाई उथलपुथल भनेको छु यो पनि यस्तो खाले मुभमेन्ट थियो कि यो मुभमेन्ट सकिएपछि होइन यो घटना भइसकेपछि यसका आयोजकहरू को थिए आह्वानकर्ताहरू को थिए भनेर सन्धि गर्नको लागि खोजिएको थियो समन्वय गर्न खोजिएको थियो अहिले त्यसै गरी त्यो सरकारका मानिसहरू मैदानमा गएर शान्ति अमन चयन कायम हुनुलाई नागरिक समाजले सम्पूर्ण दबावसहित काम गरेर राजनीतिक दलहरू सबै सबै मिलेर यथेष्ट दबाब दिइसकेपछि बल्ल सरकार मैदानमा पुग्ने हामीले बिर्सन नहुने कुरा के भन्दा यो नेपाली समाज सिटिजन ड्रिभन समाज हो नागरिकहरूले डोर्याएको समाज हो नागरिक सङ्घ संस्थाले डोर्याएको समाज हो सरकारलाई नागरिकहरूले घुँडा टकाएका छन् जहिले पनि र सरकारले अलिक उत्तौलो भएर जुन सहमति गर्यो ठ्याक्कै त्यो शान्ति अमन्चन कायम हुने बिन्दुमा गएर त्यसपछि यो बहुसङ्ख्यक हिन्दू भएको राज्यमा हिन्दू राज्यको डिमान्ड कि उहाँले संविधान नामसँग पढ्नु भएको छ 47 सालको संविधान भन्दा 2072 संविधान अति हिन्दूवादी संविधान छ यसले हिन्दूहरूको झन् ठुलो प्रोटेक्सन गरेको छ त्यो धर्मनिरपेक्षको परिभाषा पनि त्यो धार्मिक छ उहाँले संविधान पल्टा हेर्नुभएकै छैन त्यसरी बकिनु भएको त्यसै त्यो भएर हामीले अहिले सरकारले गृहमन्त्रीले जसरी नबुझिने सहमति गरे भनेको छ प्रधानमन्त्रीले चाहिँ म चाहिँ हिन्दू राज्यको पक्षमा छैन गणतन्त्रमा कम्प्रोमाइज गरिदिनु भनेर भन्ने तर गृहमन्त्रीले गएर जसरी वार्ता गरे आफ्नै दलका प्रतिनिधिहरू राखे त्यसले चाहिँ आशंका उब्जाएको
19: अब एउटा कुरा नि जस्तो अब हिन्दू राज्य कायम हुनुपर्छ यो देशमा भन्ने दुर्गा प्रसाईहरू त हिजै राति पक्राउ पर्नु भएछ नि त सुन्नुभयो
28: मैले यो कुरा बुझेँ हामीले लिखितमबाट सरकारका आधिकारिक वक्तव्यभन्दा लिखित कागजहरूबाट यो कुराको यो कुराको बारेमा आधिकारिक धारणा बनाउने हो त्यो लिखित कागजमा जे जे कुरा परेका छन् त्यसले आम मानिसहरूमा चाहिँ संशय पैदा भएको मैले त्यो कुरा भन्छु
19: अब अहिलेको अवस्थामा चाहिँ देशको राजनीतिक सिनारियो भू राजनीतिक अवस्था चीन सशङ्कित एकातर्फ छ हिजो सुस्तामा समेत फेरि लफडा परेछ सीमाका विषयमा पनि त्यस्तै किसिमका होइन परिस्थितिहरू सिर्जना भएका छन् 2 महिना अघि नेपाल पसेर पक्की तटबन्ध निर्माण गर्न रोकेका भारतीय सुरक्षाकर्मीले स्थानीयले माटोले बनाएको अस्थायी तटबन्ध समेत आइतबार नेपाल पसेर भत्काइदिएछन् स्थानीयले पछि प्रतिकार गरेछन् यी यावत कुराले चाहिँ फेरि अस्थिरतातर्फ जाँदै त छैन देश
28: यो सरकार बनेपछि सबभन्दा धेरै दुःख कसैले पाएको छ भने सीमा सुस्तावासी नागरिकहरूले दुःख पाएका छन् जुन दिन बालेनले प्रधानमन्त्री बालेनले संसदमा जे वक्तव्य दिए होइन भारतले सीमा मिचेको भन्ने भारतको सिमाना नेपालले मिचेको भन्ने वक्तव्य दिए त्यहाँ वर्षौँ पछि त्यहाँ नागरिकहरूले मिलेर जुन एउटा कन्स्ट्रक्सन गरिरहेका थिए बाँधको काम त्यहाँ सरकारले कन्स्ट्रक्सन गर्दै थियो त्यसमा उनीहरूले बाधा अवरोध पैदा गरे कन्स्ट्रक्सन गर्न दिएनन् सुस्तामा र अहिले फेरि हिजो अस्ति मात्रै फेरि त्यहाँ उनीहरूले त्यो बनेका संरचना भत्काइदिएका छन् यसबाट त्यो सीमान्तमा बसेका बोर्डरल्यान्डमा बसेका मानिसहरूको संवेदनशीलतालाई यो सरकारले व्यवस्था गरेको देखिन्छ यो सीमाका मानिसहरूको शास्ति जे छ त्यो चाहिँ काठमाडौँको आँखाले हेरेर हुँदैन बुझ्दैन समाधान दिँदैन यो कुरामा सरकार गैर संवेदनशील देखिएको छ
19: होइन अब यो सीमा समस्या समाधान गर्नुपर्छ दुई देश बीचको सम्बन्धमा पनि एकदमै सुधार ल्याउनुपर्छ अब राज्यसभाका सभापति रवि लामिछानेलाई चीनले समेत उच्च राजनैतिक भेटघाट सहितको भ्रमणका निम्ति निम्तो दिएको छ प्रधानमन्त्रीलाई पनि भारतले पछि अहिले निम्तो दियो भन्ने विषय छ भारतमा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार कुमार बेन गएको भन्ने खालको विषयले पनि निकै ठुलो चर्चा पायो यी यावत विषयलाई कसरी हेर्न सकिन्छ
28: हामी यति धेरै हावामा बहकिने गरेका छौँ कि कुनै पनि सत्ताधारी पार्टीको नेता अथवा सभापति गएर त्यो देशको समस्या समाधान हुँदैन त्यसले समाधान हुने बाटो पनि तय गर्छ भन्ने केही ग्यारेन्टी छैन उनीहरूलाई उनलाई अहिले राष्ट्रपतिको सभापतिले रविले समाधान गर्छ नै राखेको होइन रविलाई अब भविष्यमा इन्गेज गर्नको लागि उनी चाहिँ भविष्यका प्रधानमन्त्री हुन इन्गेज गर्नको लागि ढाकेको हो अहिलेको समाज समाधान उनले गर्छ नै राखेको होइन त्यो कुरा बिर्सन हुँदैन फेरि बुझ्नुभयो नि के हो भन्दाखेरि अहिले जसरी परराष्ट्र मन्त्रीसँग आफ्नै सरकारको परराष्ट्र मन्त्रीसँग परराष्ट्र मामिलाका बारेमा बालेन शाह परामर्श गर्दैनन् छलफल गर्दैनन् ओभरुल गर्छन् र सरकारी संस्थानहरू निकायहरू परराष्ट्र मन्त्रालय छ होइन, अरू विभागहरू छन्, त्यो कुनै पनि कुरा सरकारले अवज्ञा गर्छ र त्यहाँ चाहिँ त्यो सत्ताधारी पार्टीको नेता गएर सम्बन्ध सुध्रिन्छ भन्ने कुरा चाहिँ त्यो बचकना तर्क हुन्छ। त्यही भएर किनकि कन्ट्र्याक्ट साइन गर्ने, त्यो विदेशीसँग कुनै पनि सन्धि साइन गर्ने अफिसियल च्यानल त सरकार हो नि त, होइन कुनै पार्टीसँग साइन त गर्दैन। राष्ट्रपतिको देश त होइन यो, त सिसिपी चाइनिज कम्युनिस्ट पार्टीले चलाएको देश त नेपाल होइन नि त, राष्ट्रपति चलाएको होइन, त्यहाँ त सिस्टम संसदमा गएर त्यो कुरा पारित हुनुपर्छ, सरकारले साइन गर्नुपर्छ। यो कुरा यस्तो बेसिक कुराहरू हामीले बुझ्नुपर्छ। रविलाई कहाँ बोलायो, के गर्यो भन्दा पनि बालेन शाहको मन्त्री परिषदले के गरिरहेको छ त्यो कुरा महत्त्वपूर्ण हुन्छ। वैदेशिक
19: होइन, सरकार र पार्टी बिचको तालमेल नमिल्या हो त्यसो भए अहिले
28: हो यो, यो सरकार अन्तै छ, पार्टी अन्तै छ। किन अन्तै छ भन्दाखेरि यो प्रधानमन्त्रीको चयन पनि रविले ठिक गरेका होइनन् भन्ने कुरा प्रष्ट देखिएको छ। उनी आफू अयोग्य हुने भएपछि कसको नाममा भोट खस्छ भनेर चयन गरेका थिए उनको पुष्टि भएको छ, उनीहरूको जसरी चाहिँ काम कारवाही सुरु भयो, किनकि उनीहरू आफैले कानुन मान्दैनन्, विधि मान्दैनन् र एकले अर्कालाई भेट्दाखेरि हाँस्ने आलिङ्गन गर्ने बाहेक, आलिङ्गन गरेको समय बाहेक अरू बेला परस्परमा संशयका दृष्टिले आशंका दृष्टिले हेर्छन् भन्ने कुरा पुष्टि गरेको छ। उनीहरू विधि मान्दैनन् भन्ने कुरा म कसरी भन्न सक्छु भन्दाखेरि राष्ट्रपाको अधिवेशन भयो, राष्ट्रपाको अधिवेशनमा के गरियो भन्दाखेरि अरू सबैलाई केन्द्रीय सदस्य भएपछि मात्रै पदाधिकारीमा जाने निर्वाचन हुने, केन्द्रीय सदस्य निर्वाचन भएपछि मात्र चाहिँ पदाधिकारी बन्न पाउने नियम लागू भयो अरूको हकमा, तर सभापति वरिष्ठ नेता चाहिँ त्यहीँबाट चाहिँ घोषणा गरियो हलबाट कि केन्द्रीय सदस्यको निर्वाचन नभइकन सभापति निर्वाचित हुने, त्यहाँ नियम त त्यो विधानमा त मैले देखेको छैन, होइन। त्यही भएर उहाँहरूको कुरा चाहिँ सोमा रिक्वायल अला रिक्वायल बट सोमार मो रिक्वायल, त कानुन नमान्ने शासन हो। त्यो कुराबाट अहिले हामीले रविले केही सक्रियता देखाएको भए तापनि, सरकारले प्रधानमन्त्री देखाउन पर्ने सक्रियता रविले देखाएको भए पनि यो दुइटै नेताहरूको यो स्थिति र वृत्तिमा चाहिँ ठिक छैन।
19: होइन, अस्तिको सर्वदलीय बैठकमा त रविको निकै ठुलो प्रशंसा भयो नि त, होइन, तपाईँको पार्टीको।
28: हो, हामी
19: प्रशंसा गरे,
28: वी आर अन द रङ ट्र्याक। यो काम सरकार प्रमुखले नै गर्ने काम हो, ठिक हो, रविले त्यो कुरा इनिसिएसन लिए, त रविले इनिसिएसन लिएको कुराले त्यो फोटो अप्लाई मात्रै भएको छ रियल कुरा, किन रविले के चाहिँ अब जुन कागज गृहमन्त्रीले गरेर गरे र त्यहाँ अरू संस्था रिसाएका छन् त्यो बारेमा रविले बोल्नुपर्छ कि पर्दैन? रविको सरकारको कि प्रत्येक धारणा उनले कन्ट्रोल गर्न सक्नु पर्यो, नियमन गर्न सक्नु पर्यो, होइन भने त्यो फोटोसुटको लागि मात्र काम गरेर अर्थ राख्दैन।
19: होइन, तर राजनीतिक दल बीच ल्याएर सहमति गराए, होइन, त्यहाँ चाहिँ मधेसमा सल्किएको धार्मिक द्वन्द्वको आगो पनि अहिले बिस्तारै लयमा फर्किँदैछ, त्यो निभ्यो। सकारात्मक
28: त्योभन्दा ज्यादा जिम्मेवार काम त काङ्ग्रेसका सभापति गगन थापाले गर्नुभएको छ। उहाँले प्रष्ट भन्नुभएको छ कि एउटा हिंसामा लाग्ने व्यक्ति, ग्रामीण सभा खलाउने व्यक्ति काङ्ग्रेस पार्टीको सदस्य हुन सक्दैन, होइन। त्यो कुरा के रविले बोलेका छन्? सभा खल्लाउने कुरामा हिजोबाट तस्विरहरू दुर्गा प्रसाईले सार्वजनिक गरेका छन्। सामाजिक सद्भाव खल्लाउने व्यक्तिहरू राष्ट्रपतिका कार्यकर्ता रहेछन्। त्यो बारेमा के सरकारले के एक्सन लिँदैछ? यहाँबाट कथन र कथनीमा चाहिँ हामीले अन्तर हेर्नु पर्छ।
19: सरकारले एक्सन लिइसके नि दुर्गा प्रसाई पक्राउ परिसक्नुभयो।
28: दुर्गा प्रसाईका कार्यकर्ता होइनन् नि ती, दुर्गा प्रसाईले जुन पोस्टर सार्वजनिक गरे त्यहाँ उनले राष्ट्रपतिका कार्यकर्ताहरू सामाजिक सद्भाव पनि काममा सहभागी भएको सार्वजनिक भएको छ। राष्ट्रपतिलाई ज्यादा दोष आयो भनेर दुर्गा प्रसाईलाई समाति जस्तो लाग्छ मलाई।
19: यसको मतलब राष्ट्रिय स्वतन्त्र पार्टीकै कार्यकर्ताहरू चाहिँ त्यहाँ सक्रिय भए होइन धार्मिक हिंसा फैलाउन?
28: तपाईँ हेर्नुहोस् त्यहाँ मनिषाको सक्रियता हेर्नुहोस्, अरू हेर्नुहोस्, किनकि दे हैव प्रुभन ट्र्याक रेकर्ड। जसले जेलमा बसेको कैदीलाई जेल तोडेर निकाले, होइन, भदौ 23-24 गते, उनीहरू त एक्सपिरियन्स छन् नि यस्ता कुरामा, होइन। हिंसा भड्काउने अभिव्यक्ति दिने को? प्रधानमन्त्री होइन सिन्दर जलाउँछु भन्ने कुरा, बिकज दे डोन्ट ह्याभ एनी, त्यो यो समाजको शान्ति अहिंसा सहिष्णुताको उनीहरू भ्यालु बुझेकै छैनन्। उनीहरूको इनफ पोलिटिकल एजुकेसनै पुगेको छैन, सिभिक्स एजुकेसनै पुगेको छैन उनीहरूलाई। जुन नेताको सिभिक्स एजुकेसन नागरिक शिक्षा पुरा भएको छैन त्यसले जनतालाई कसरी आश्वस्त पार्न सक्छ?
19: हस्, यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। शङ्कर तिवारीजी नमस्कार।
27: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता
1: नगर प्रमुख मेयर खेलराज पाण्डे हुनुहुन्छ। पाण्डेजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: नमस्कार, गुड मर्निङ।
1: अब बुटवल उपमहानगरपालिकाको कुरा गर्ने हो भने त्यहाँ निकै ठुलो उपमहानगरपालिका जहाँ चाहिँ राम्रो किसिमको सम्भावना बोकेको पनि उपमहानगरपालिका छ। अहिलेको अवस्थामा बुटवलमा जुन गणतन्त्र नेपालमा ल्याउनका निम्ति पनि बुटवलको ठुलो योगदान छ भनिन्छ। बुटवलतिर होइन धेरै हिजोका राजनीतिक परिवर्तनहरूमा पनि बुटवल साक्षी बनेको छ। तपाईँ नगरमा आइसके पछाडि के कस्ता परिवर्तन भए आज?
2: बुटवल पहिलेदेखि नै ऐतिहासिक कालखण्डदेखि पहाड़ र तराईको व्यापारिक केन्द्रको संगम स्थल हो। यसको धेरै पुरानो इतिहास छ। लखनऊका नवाबहरू आएर बस्नेदेखि पाल्पाका सेनवंशी राजाहरू बस्नेसम्म र नेपाल अङ्ग्रेज युद्धमा विजय प्राप्तिदेखि लिएर स्वामीनारायण सम्प्रदायको घनश्याम पाण्डेजी आएर त्यहाँ तपस्या गरेकोसम्म बुटवलको पुरानो ऐतिहासिकता छ। तथापि हामीले यसलाई नेपालको कानुन र खरिद ऐनका कारणले जति व्यवसायको क्षेत्रमा प्रवर्धन गर्न सक्नु पर्थ्यो त्यति सकिरहेका छैनौँ। अहिले पुटुलको हाम्रो चाहना तराईको उत्पादन पहाडसम्म लाने र पहाडको हरेक उत्पादन तराईसम्म ल्याएर विदेशी बजारसम्म लाने हाम्रो चाहना थियो। तर यसलाई नेपालको खरिद ऐनले सम्भव रहन्छ। हरेक पालिकाले त्यहाँका सटरहरू व्यवसायिक केन्द्रहरू टेन्डर गर्न नमिल्ने, उहाँहरूले चाहनुहुन्न टेन्डर गर्न। तर जी2जी मोडल गर्ने फेरि नेपालको खरिद ऐनले हामीलाई त्यो बाटो दिएको छैन। हामी बुटवलबाट चाहन्थ्यौँ बुटवलदेखि कोर्ला नाकासम्मका सबै पालिकाको उत्पादनलाई बुटवलमा बिक्री केन्द्र राख्ने र तराईको उत्पादन पहाड लाने, हामी यो चाहना राख्थ्यौँ। अहिले मुलुक कहाँनिर पुग्यो भने भारतका सामानहरू खरिद गरेर पहाडका गाउँ गाउँ पुगेका छन्। तर पहाडको उत्पादन तराईको बजारमा ल्याउन हामीलाई बाटो खुलेको छैन। यसका लागि नेपालको खरिद ऐन र नेपालको बजारीकरण बाधक रहेको कुरा हामीले व्यवहारमा भोगेका छौँ। र बुटवल उपमहानगरपालिकाले बुटवलदेखि कोर्ला नाकासम्मका कम्तीमा 42 पालिकाहरूलाई, नगरपालिका गाउँपालिकाहरूलाई कृषिको उत्पादन र पशुजन्य मासुको उत्पादनको बिक्री केन्द्र राखेर पहाडको उत्पादनलाई तराईको बजारीकरण गर्ने हाम्रो चाहना छ। यसका लागि सङ्घीय सरकारसँग हामी कानुन परिवर्तनका लागि बारम्बार हामी निर्वाचित भएर आइरहेको प्रयास पनि गर्यौँ। र अहिले नेपालको खरिद ऐनले 5 लागि टेन्डरमा दिनुपर्दा कसैले पनि 5 लागि व्यवसाय गर्न टेन्डरमा लिने अवस्था पनि छैन। यसले गर्दा व्यवसायहरू पनि मर्कामा छन्। यो कानुन कम्तीमा पनि 15 व्यवसायहरूलाई दिन सक्ने गरी परिमार्जन गर्यो भने मात्रै व्यवसायहरू स्थापित हुन सक्छन्, युवाहरू विदेश पलायन जानबाट रोकिन सक्छन्। यसको लागि उत्पादनमा प्राथमिकता दिनु र बजारीकरणलाई प्राथमिकता दिनु नै मुख्य लक्ष्य हुन सक्छ। अहिले पहाडका गाउँहरू रित्तिएका छन्। गाउँघरमा युवाहरू कोही भेटिँदैनन् किनभने उत्पादनमा प्राथमिकता दिने हाम्रो नीति बनेन। गाउँपालिकाहरू नगरपालिकाले गाउँ गाउँमा उत्पादनका लागि प्राथमिकता दिने, त्यसको बिक्री केन्द्र तराईका बजारलाई गराउने र तराईमा पहाडको उत्पादन बिक्री केन्द्र राखेर रा, अनि आफ्नो देशको उत्पादनलाई हामीले प्रयोग गर्ने विधि बनायो भने मात्रै देश चाहिँ सस्टेनेबल हुन सक्छ। यसका लागि बुटवल उपमहानगरपालिकाले धेरै पटकको प्रयास गरेको छ। हाम्रो बजार भनेको पहाडको उत्पादनको बिक्रीको मुख्य केन्द्र पनि हो र तराईको उत्पादन पहाडतिर लाने मुख्य केन्द्र हो। यसरी पहाड र तराईको सङ्गमका स्थलमा बुटवलले देशभरि नमुना काम गर्न सक्ने सम्भावना छ। यसका लागि केही कानुनी अडचनहरूलाई परिमार्जन गर्नु
1: होइन। बुटवलमा सडक विस्तारदेखि लिएर पूर्वाधार निर्माणको कामहरू के कति रूपमा चाहिँ सम्पन्न भए तपाईँहरू आइसके पछाडि बुटवलका जनताले जहाँ घना बस्ती छ, धेरै नागरिकहरू बुटवलमा बस्न चाहन्छन्, उनीहरूको व्यवस्थित बसोबासको कुराहरू, सुकुम्बासीको अलिकति व्यवस्थापनका लागि बुटवल उपमहानगरपालिकाले खेलेका भूमिकाहरू कस्ता रहे?
2: सुकुम्बासी र अवस्थितका हकमा सुकुम्बासीलाई छुट्टै पहिचान गरी राज्यले उनीहरूको व्यवस्थापन गर्नुपर्छ र अव्यवस्थितको हकमा हामीले यसलाई एउटा नीति बनाएर उनीहरूलाई अब जग्गा लाल पूजा दिन रोक्नु हुँदैन, चाँडोभन्दा चाँडो लाल पूजा दिनुपर्छ। जनताले लाल पूजाको लागि रासो तिर्न तयार हुनुहुन्छ। उहाँले लाल पूजा नपाउँदा सम्पत्ति कर, घर बाल कर र व्यवसायिक कर गुमेको छ। हामी कहाँ झन्डै 30% हाम्रो राजस्व सुकुम्बासी र अवस्थित क्षेत्रबाट उठ्ने जुन सम्भावना छ त्यो लाल पूजा वितरण नगर्दा रोकिएको छ। जनताले वर्षौँदेखि ठुल्ठुला घरहरू बनाएर बस्नुभएको छ र मानिसलाई लाग्दछ काठमाडौँ सिंहदरबारबाट हेर्दा यी सुकुम्बासी हुन्, यिनलाई किन पूजा दिने भन्ने खालको विभेद खालको नीति छ। यस्तो खालको विभेद नीति गर्नु हुँदैन. तराईको जग्गा नाप जाँच विशेष गरी चुरेको क्षेत्रको जग्गा नाप जाँच विगतमा भएन. मानिसहरू पहाडबाट बसाइ सराई गरेर बस्ती बसाले जग्गा हकभोग भयो, घरहरू बनाउनु भयो, अनि विभिन्न व्यापार व्यवसाय विदेश गएर राम्रो सम्पन्नता हुनुभयो. अब उहाँलाई यिनीहरू सुकुम्बासीका यत्रा घर हुन्छन् भनेर भनिन्छ. त्यो होइन, राज्यले जग्गा नाप जाँच नगरेकै कारणले अवस्थित जग्गाको पूर्जा दिन बाँकी रहेको हो. यो नाप जाँचमा चाहिँ अब राज्यले ढिलाइ गर्नु हुँदैन. हामीले झन्डै 10,000 जति घरधुरी नाप जाँच गरेका छौँ, अझै झन्डै 10,000 जति घरधुरी नाप जाँच गर्न बाँकी छ. अहिले पनि सङ्घीय सरकारले पूर्जा वितरण गरौँ भन्यो भने हामी 10,000 पूर्जा तत्काल 3 महिनाभित्र वितरण गर्न सक्ने गरी तयारी गरेका छौँ. त्यस कारणले यो लाल पूर्जा वितरण गर्न हामीलाई डेलिगेसन पनि आउनुभएको छ. हामीले राज्यलाई कर तिर्छौँ, छिटो राजस्व लिइदिनु पर्यो भनेर डेलिगेसन आउनुभएको छ. हामी सम्पत्ति कर तिर्छौँ, बाल कर तिर्छौँ, व्यवसाय कर तिर्छौँ भनेर आउनुभएको छ. एउटा राज्यको नागरिक मैले कर तिर्छु, आफूले बनाएको घरको चाहिँ सम्पत्ति कर तिर्छु, व्यवसाय कर तिर्छु, घरबाल कर तिर्छु भन्दा राज्य चाहिँ मुख दर्शक भएर बस्न हुँदैन. हामीले निकास दिनुपर्छ भन्ने हाम्रो चाहिँ बुटोलको भावना हो.
1: अब तपाईँले त्यहाँ अलिकति महत्वाकांक्षी परियोजनाहरू पनि अगाडि बढाउनु भएको थियो होइन, बाबामासँग नगर प्रमुख अस्पताल निर्माण गर्ने कुरा, जटिल रोगको उपचारमा सहयोगदेखि लिएर बालबालिकाहरूलाई पोषणका लागि मासिक भत्तासम्मका पनि योजनाहरू थिए, आमाको पोषणका लागि जडीबुडी र नगद 2,000 कुरा पनि थियो, आम्दा अस्पतालको स्तरोन्नति र कलेज सञ्चालन थियो. यी कामहरूमा चाहिँ कतिसम्म प्रगति हासिल गर्नुभयो अहिलेसम्म हेर्दा?
2: नेपालको जग्गा प्राप्तिको ऐन अत्यन्त अप्ठ्यारो भएको कारणले हरेक पालिकाले वार्ड कार्यालय बनाउन, अस्पताल बनाउन, खानेपानी बनाउन, स्वास्थ्य केन्द्र बनाउन, खेलकुद मैदान, विद्यालय बनाउन, जग्गा प्राप्ति गर्न पनि 4-5 वर्ष लाग्ने यो खालको नीतिले देश चाहिँ भन्दैन कि यी आवश्यक छैनन्, बनाउनु पर्दैन, त्यो समाजका लागि आवश्यक होइन भनेर राज्यले घोषणा गर्नु पर्यो. आवश्यक हो भने यो बनाउनु पनि बारम्बार 50 पटक चाहिँ काठमाडौँ धाउनु पर्ने यो संहिताको कुरा उठेको छ. के संहिता छ मुलुकमा? सिंहदरबार नजाइकन एउटा नगर प्रमुखले सुब्बा र खरदारको अगाडि दिनभरि नबिकन फाइल अगाडि बढ्दैन, यस्तो पनि संहिता हुन्छ र? यो त संहिताको नाममा यो त अत्यन्त जनतालाई झन् दुःख दिने काम हो. अहिले हामीले धेरै निर्माण गर्ने यस्ता कुराहरू, जुम्सा खानेपानी योजना पाल्पाको जग्गा प्राप्ति नभएर रोकिएको छ, मोतीपुर औद्योगिक क्षेत्र विवादका कारणले देशभरिमा हामीले विवाद साम्य पार्यौँ. स्थानीय सरकार आफै बसेर त्यहाँका टोल समुदाय राखेर छलफल गरेर विवाद साम्य पार्यौँ. सङ्घीय सरकार मुक्त भएर बस्छ. कृषि व्यवसाय केन्द्रको लागि 2-2 पटक रकमको चाहिँ सुनिश्चितता भयो. कालीमाटीभन्दा 3 गुणा ठुलो कृषि व्यवसाय केन्द्र बुटुलाई निर्माण गर्ने भनेर रकमको सुनिश्चितता भयो. तर जग्गा प्राप्ति हामीलाई 4 वर्ष लागिसक्यो. यस्तो खालको चाहिँ विविध खालको नीतिले देशको विकास सम्भव छैन. त्यस कारणले स्थानीय सरकारको नगर सभा अथवा पालिका सभाको निर्णयका आधारमा जग्गा प्राप्ति गरेर जुन तत्काल गरिनुपर्ने विकासका कार्यक्रम हुन्, यस्ता कृषि व्यवसाय केन्द्र, औद्योगिक क्षेत्र, अस्पताल बनाउने कुराहरू, अनि विद्यालय बनाउने कुराहरू, र वार्ड कार्यालय पालिका भवन बनाउने कुरा, खेलकुद मैदान बनाउने कुराहरू, यिनलाई फास्ट ट्र्याकबाट कम्तीमा 3 महिनाभित्र जग्गा प्राप्तिको समय दिनुपर्छ. नभए 6 महिनामा हुने कामलाई जग्गा प्राप्ति 5 वर्ष लाग्ने, अनि त्यो जग्गा प्राप्ति हुँदाखेरि बजेट पनि सकिसक्ने, यस्तो खालको चाहिँ जुन कानुन छ, अडचन छ हामीलाई. यसले गर्दा विकासमा हामीलाई समस्या परेको छ. अब अर्को कुरा, बाबामासँग नगर प्रमुख कार्यक्रम भनेर वर्षमा 2 पटक हामी बाबामाको स्वास्थ्य चेक जाँच गर्न घर घर जान्छौँ. हामीले निशुल्क स्वास्थ्य ल्याबको चाहिँ स्वास्थ्य चेक जाँच गर्छौँ. अब यो वर्षदेखि ज्येष्ठ नारीहरूलाई थेरापी पनि निशुल्क गर्ने गरी अस्पताल निर्माण गरेका छौँ. अब ओएनएम सर्वे भएको छ, त्यसपछि डक्टरको दरबन दिएपछि हामीले ज्येष्ठ नारीहरूको लागि थेरापी पनि गर्नेछौँ. यसरी बुटुल उपमहानगरपालिकाले बाबाआमासँग ज्येष्ठ नागरिकहरूलाई सम्मान हुने गरी वर्षमा 2 पटक स्वास्थ्य चेक जाँच गर्ने र हामीले सम्भव भएका औषधिहरू हामीले नै उपलब्ध गराउने निशुल्क रूपमा, र उहाँहरूको ल्याब टेस्ट गर्ने, थेरापी गर्ने यो विधि अप्नाएका छौँ. बुटुलमा जन्मने बच्चाको लागि 2,000 पोषण भत्ता र महिलाहरूको लागि हामीले निशुल्क रूपमा पाठेघर स्तन क्यान्सरको स्क्रिनिङ कार्यक्रमहरू राखेका छौँ. र स्वास्थ्यका क्षेत्रमा जुन 98 प्रकारका औषधिहरू निशुल्क वितरण गर्ने नेपाल सरकारको नीति छ, त्यो कुरालाई बुटुल उपमहानगरपालिकाले हरेक वार्डमा अवलम्बन गरेको छ. र हाम्रो ल्याबहरू पनि राखेका छौँ, तर अलिकति स्वास्थ्यको दरबन्दीका कारणले कतिपय ल्याबहरू बन्द गर्नु परेको छ, दरबन्दी पर्याप्त मात्रामा नभएर. यी समस्याहरू हाम्रा बिचमा छन्. र अर्को मुख्य कुरा, आम्दा हस्टललाई 300 बेड बनाउने भन्ने कुरामा अब डिपिआर तयार भएको छ. अब यसपछि हामीले केही महिनापछि अब यो डिपिआर मार्फत हामी त्यो कामलाई सुरु गर्नेछौँ. 25 वर्षसम्म डिपिआर नभएर त्यो हस्टेल बसेको थियो, अब यो पटक डिपिआरको काम सकिएको छ र अब निर्माणको काम सुरु हुनेछ. यसरी बुटोलले दुईटा 15-बेडको हस्पिटल एउटा आमदा हस्पिटललाई अपग्रेड गर्ने र सबै वार्डमा सरी स्वास्थ्य केन्द्र निर्माण गरेर स्वास्थ्यको क्षेत्रलाई जनताको हरेक तहसम्म पुर्याउने प्रयास गरेका छौँ।
1: र जाँदा जाँदै अब एउटा हरेक नगरमा जोडिन्छ स्थानीय तह नजिकको सरकार पनि हो। अब कृषि क्षेत्रको विषय र युवा स्वरोजगारका विषयहरू अझ भनौँ बुटवलमा त दुधको धेरै माग छ। दुग्ध संस्थानहरूलाई अर्थात् चाहिँ दुधको मागलाई बढावा दिनका निम्ति त्यहाँका पशुपालक कृषकहरूलाई चाहिँ प्रोत्साहन गर्ने कुरामा तपाईँहरू अलिकति सफल हुनुभयो।
2: हामीले अहिले उत्पादनमा दुधलाई 3 रुपियाँ प्रति लिटर दुधमा अनुदान दिने गरेका छौँ। यो देशभरिमै सबैभन्दा बढी हो र बुटवल भनेको समानै समाना रहेको सहर हो। यसमा कोही पनि आएको कर्मशील व्यक्ति खाली हात फर्किनु र निराश हुनुपर्ने ठाउँ छैन। व्यवसायको अत्यन्त ठुलो सम्भावना छ र शिक्षाका क्षेत्रमा अहिले हामीले आधारभूत विद्यालयहरूलाई बढी हामीले प्राथमिकता दिएका छौँ। हरेक आधारभूत विद्यालयका विद्यार्थीहरू विद्यालय जान चाहना राखौँ। त्यहाँ विद्यालयको जुन भौतिक पूर्वाधारदेखि लिएर अरू विविध पक्ष आइसिटी ल्याबहरूदेखि लिएर लर्निङ पोर्ट डिस्प्लेहरू र आधुनिक टेक्नोलोजी र प्राविधिक विषयहरूमा आधार विद्यालयदेखि नै विद्यार्थीहरूलाई चाहिँ एउटा आशा जगाउने गरी विद्यालयमा परिवर्तन गर्दैछौँ र नाम चलेका विद्यालयहरूमा प्रशस्त मात्रामा हाम्रो सहयोग रहने र आधार विद्यालयलाई जुर्कै उठाउने गरी हाम्रो शिक्षाको नीतिमा हामीले परिवर्तन खोजेका छौँ। तर नेपालको शिक्षाको नीति भाषिक रूपमा पनि समस्या छ, सिपमूलक रूपमा पनि समस्या छ। हामीले छिमेकी मुलुकहरूलाई पनि हेरेर हाम्रो भोलिको व्यवसायहरूलाई पनि जोड्ने गरी कम्तीमा पनि नेपाली अङ्ग्रेजी भाषा पढाइ हुँदा हुँदै गर्दा संस्कृत हिन्दी र चाइनिज भाषा पनि भाषिक रूपमा प्रयोग हुनुपर्छ र कक्षा 12 पुग्दाखेरि विद्यार्थीहरू एउटा सिपमा दक्ष भएर आफूले भोलिका जीवनमा केही जीवन उपयोगी हुने कामहरू गर्न सक्षम हुने गरी शिक्षाको नीतिलाई परिमार्जन गर्नुपर्छ भन्ने हाम्रो राय हो। हातमा सर्टिफिकेट छ, सिप छैन र सिप नभएको सर्टिफिकेटले भोलि विद्यार्थीहरूमा निराशा जगाएको छ। त्यस कारणले सिपसहितको सर्टिफिकेट शिक्षा बनाउने हाम्रो नीति हो र पहाडका र तराईका गाउँहरूलाई गुलजार हुने गरी श्रमको क्षेत्रमा स्थानीय सरकारले लगानी गर्ने र त्यो लगानीबाट उत्पादित भएका वस्तुहरूलाई आफ्नै पालिकामा कसैले भवन निर्माण गरेर बिक्री कक्ष निर्माण गर्ने हाम्रो अर्को लक्ष्य हो। तर यी सबै कुरामा जग्गा प्राप्ति कुरा र लगानीमा सरकारको सोच, सङ्घीय सरकारको सोच स्थानीय सरकारसँग मेल नखाने भएका कारणले कतिपय कुरामा हामीलाई कठिनाई भएको छ। यसका लागि समग्र रूपमा हामीले लेखेर पनि पठाएका छौँ, बारम्बार रूपमा हामीले लेखेर पठाएका छौँ। यी कुरामा सङ्घीय सरकारले नीतिहरू खुकुलो बनाउनुपर्छ भन्ने हाम्रो धारणा छ।
1: हस्, यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
2: हस् नमस्कार।
1: वाल्मीकि बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डे आदरणीय श्रोता नेपाली बस सहित पालिका बसको समय पनि सकिएको छ। खेम बम बिदा चाहन्छु। नमस्कार।
3: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0556-5563-98550-77061 र 98550-77053।
4: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0556-493-440, 493-580 र 98550-26440।
5: It's 7 o'clock. अहिले 7 बजेको छ।

नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोड श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश .com मार्फत जुनसुकै समयमा पढ्न र शेयर गर्न पनि सक्नुहुनेछ। चितौनबाट एक फरार कैदी भरुवा बन्दुक सहित पक्राउ परेका छन्। जिल्ला प्रहरीकारले चितौनले राप्ती नगरपालिका 11 थाकलटार बस्ने 45 वर्षीय आयतसिंह लामालाई पक्राउ गरेको हो। प्रहरीका अनुसार उनलाई आइतबार घरबाट नियन्त्रणमा लिएको हो। लामा जेन्जी आन्दोलनका क्रममा भरतपुर कारागारबाट 2082 भदौ 25 गते भागेका थिए। पक्राउ परेका लामा एक सिंगे गैंडा मारी वन्यजन्तु सम्बन्धी कसुर गरेको मुद्दामा 15 वर्ष कैद र 10 लाख रूपियाँ जरिवाना तोकिएका सजाय भुक्तान गरिरहेका कैदी हुन्। प्रहरीले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर 10 तास खेलिरहेको अवस्थामा 11 जनालाई पक्राउ गरेको छ। शनिबार बेलुका अष्टभुजा पेट्रोल पम्पको पछाडि रहेको तनहु घर भएका कमल बहादुर न्यौपानेले सञ्चालन गरेको विकल्प खाजा घरमा जुवा खेल्दै गरेको अवस्थामा जुवाडीहरू पक्राउ परेका हुन्। जुवा खालबाट 71,515 रूपियाँ नगद बरामद गरिएको चितवनका एसपी रामेश्वर पौडेलले बताउनुभयो। पक्राउ पर्नेमा कडेल चोक बस्ने वर्ष 40 का मनोज पौडेल सहितका आरोपीहरू रहेका छन्। पौडेल राजसभाका चितवनका स्थानीय कार्यकर्ता हुन्। पक्राउ पर्नेमा पौडेल खाजा घर सञ्चालक कमल बहादुर नेपानी, भरतपुर 7 बस्ने ध्रुव कोइराला, भरतपुर 9 बस्ने रविन काफले, सुरेश खनाल, चिरन तिवारी, मनोज सुवेदी

25 वर्ष उमेर समूहका चालकले सवारी चलाउँदा भएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिल्ली नारायण पाण्डेले जानकारी दिनुभयो। पाकिस्तानको ब्रड पिक हिमालमा भएको भीषण हिम पहिरोमा परि निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पूर्जा निम्स्ताईको रामनगर स्थित घर शोकमग्न बनेको छ। चितवनको भरतपुर महानगरपालिका एक रामनगरमा निम्स्ताईको घर रहेको छ। उक्त घरमा पछिल्लो समय उनका माइला दाईको परिवार बस्दै आएको छ। पूर्जा हिमालमै अस्थायीको खबर आएपछि रामनगर घरमा उहाँको तस्विरमा माल्यार्पण गर्नुका साथै दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरिएको छ। आफन्तहरू समेत घरमा पुगेका छन्। पाकिस्तानको 8,047 मिटर अग्लो ब्रोड पिक हिमालमा जारी खोज तथा अनुसन्धान अभियान अन्तर्गत चार पर्वतारोहीको शव उठाइएको छ। अल्पाइन क्लब अफ पाकिस्तानले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार घटनास्थलबाट शव उठाइएका पर्वतारोहीहरूमा निर्मल पूर्जा बाङझोङ निमा शेर्पा र किल्ली पेम्बा शेर्पा किलो रहेका छन्। क्लबका अनुसार यसअघि 3 शव उद्धार भइसकेका छन् भने पहिचान भएका थप 4 पर्वतारोहीलाई उद्धार टोलीले क्याम्प एकतर्फ झार्ने काम गरिरहेको छ। उद्धारकर्ताहरूले उच्चाइमा थप एक शव रहेको पुष्टि गरेका छन् तर अत्यन्तै जोखिमपूर्ण भूभाग र प्रतिकूल मौसमका कारण हाल उक्त शव उठाउने सम्भावना भने न्यून रहेको जनाइएको छ। पश्चिम नवलप्रासीको सुस्तामा भारतीय सशस्त्र सीमा बल एसएसबी नेपाली भूमिमा प्रवेश गरी निर्माणाधीन अस्थायी बाँध भत्काएको आरोप लागेपछि विवाद भएको छ। सुस्ता बचाउ अभियान नवलप्रासीका प्रवक्ता रविन्द्र जयसवालले भारतीय पक्ष आएर उक्त बाँध भत्काएपछि विवाद उत्पन्न भएको जानकारी दिनुभएको हो। स्थानीयवासीले वर्षायाममा आउने पानीको भेल रोक्न शनिबार माटो राखेर अस्थायी बाँध निर्माण शुरू गरेको र आइतबार भारतीय पक्ष आएर उक्त बाँध भत्काएपछि विवाद उत्पन्न भएको उहाँले बताउनुभयो। नेपाली काङ्ग्रेसभित्र विवाद चरम उत्कर्षमा पुगेपछि एकताका लागि दबाव बढ्दै गएको देखिन्छ। पार्टीलाई फुटबाट जोगाउन विभिन्न पक्षले दबाव दिइरहेका छन्। विशेष महाधिवेशनलाई अस्वीकार गर्दै आएको निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डाक्टर शेखर कोइराला समूहले सन् 29 देखि 31 गतिसम्म काठमाडौँमा राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गर्दै पूर्व महामन्त्री डाक्टर शशाङ्क कोइरालाको संयोजक कुटुम्बमा 551 सदस्य आयोजक समिति बनाएको छ। बागमती प्रदेश सभामा 12 सीट रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपामा अहिले सत्ता राजनीतिको विग्रह बढाइएको छ। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच भएको सहमति अनुसार नयाँ सरकार गठनमा यी दुई दलसँग प्रष्ट बहुमत नभएपछि राप्रपा निर्णायक बनेको छ। सत्ता राजनीतिमा निर्णायक भूमिका निर्वाह गर्ने अवस्थामा पुगेसँगै राप्रपाभित्र दुई धारबीच विवाद उत्पन्न बढेको छ। यद्यपि राप्रपाले हालसम्म सरकारबारे आधिकारिक धारणा भने सार्वजनिक गरेको छैन। यसैबीच राप्रपा परित्याग गरेका धवल शमशेर र व्यवसायी दुर्गा प्रसाईले साउनभित्रै नयाँ राजनीतिक दल निर्वाचन आयोगमा दर्ता गर्ने तयारी गर्नुभएको छ। विभिन्न चरणको छलफलपछि पार्टी दर्ताको प्रक्रिया अन्तिम चरणमा पुगेको उहाँका निकट स्रोतले बताएका हुन्। नेपाली काङ्ग्रेसको आगामी महाधिवेशनको तयारी र पार्टीभित्रको आन्तरिक व्यवस्थापनलाई लिएर संस्थापन पक्ष र संस्थापन इतर शेरबहादुर देउवा र डाक्टर शेखर कोइराला समूहबीच मतभेद देखिएको छ। जसका कारण इतर समूहले राष्ट्रिय भेला घोषणा गरेर पूर्व महामन्त्री डाक्टर शशाङ्क कोइरालालाई संयोजक बनाइसकेको छ। काङ्ग्रेस प्रवक्ता देवराज आलिसेले विधानको सर्वोच्चता र विधि अनुसार एकताका लागि आफूहरू लचिलो रहेको बताउनु भएको छ। यसैबीच नेपाली काङ्ग्रेसले आगामी साउन 24 गते आइतबारका लागि केन्द्रीय कार्य समितिको बैठक पनि आह्वान गरेको छ। पार्टीभित्र आगामी महाधिवेशनको तयारी, विधानको व्याख्या र आन्तरिक व्यवस्थापनलाई लिएर दुई धार स्पष्ट देखिएका बेला यो बैठक बोलाइएको हो। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले गत आर्थिक वर्षमा झण्डै 50,000 यात्रुलाई सेवा दिएको छ। निगमकी प्रवक्ता तथा कर्पोरेट विभाग निर्देशक अर्चना खड्काका अनुसार गत आर्थिक वर्षभरिमा निगमले 294 उडान मार्फत 49,460 यात्रुलाई गन्तव्यमा पुर्याएको छ। पछिल्लो एक वर्षमा टिकट बिक्री गरेर 17,33,15,00,000 रुपियाँ बराबरको व्यापार गरेको जनाइएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपासँगको प्रदेश सत्ता गठबन्धनपछि आफ्नो पार्टीको भागमा परेका 3 प्रदेशका मुख्यमन्त्री पनि आफू निकटकै व्यक्ति बनाउन चाहन्थे। त्यसका लागि अध्यक्ष ओलीले आफू निकटका नेताहरू मार्फत पार्टीबाटै भइरहेका मुख्यमन्त्रीसँग समेत फेर्ने कसरत तीव्र बनाउनु भएको छ। नभएका ठाउँमा संसदीय दलको नेता परिवर्तनको गृहकार्य पनि गर्नुभयो। यो प्रयास अनुसार ओलीले बागमती संसदीय दलका नेताबाट जगन्नाथ थपलियालाई हटाएर आफू निकट किरण थापालाई दलको नेता बनाउने भरमग्दुर प्रयास गर्नुभएको छ।
नेपाल र चीन बीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको 71 वर्ष पूरा भएको छ। सन् 1955 अगस्त 1 दुई देश बीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध कायम भएको थियो। यस 71 वर्षको अवधिमा नेपाल चीन सम्बन्ध विभिन्न राजनीतिक उतार चढ़ावबाट गुज्रिएको छ। राजा महेन्द्रको पालामा औपचारिक सम्बन्ध स्थापना भएता

राजदरबारसँग चीनको सम्बन्ध सुमधुर रहँदै आएको थियो। राजतन्त्रको समयमा जस्तो निकटता देशमा बहुदलीय व्यवस्था आएपछि उत्ति देखिन सकेन। माओवादीले सञ्चालन गरेको सशस्त्र आन्दोलनलाई चीनले खासै मन पराएको थिएन। बरु आन्दोलन दबाउन चीनले दरबारलाई सहयोग गरेको विभिन्न प्रतिवेदनहरूमा उल्लेख गरिएको छ। भारतको विदेश मन्त्रालय अन्तर्गतको सुषमा स्वराज इन्स्टिच्युट अफ फरेन सर्भिसद्वारा आयोजित 10 दिने विशेष तालिम कार्यक्रममा नेपालका परराष्ट्र मन्त्रालयका 34 जना कर्मचारी सहभागी भएका छन्। भारतको नयाँ दिल्लीमा साउन 5 गतेदेखि शुरू भएको सो तालिम 15 गते सम्पन्न भएको हो। तालिमबाट सहभागीहरूको विषयगत कार्यगत तथा व्यावहारिक दक्षता अभिवृद्धिमा सहयोग पुगेको विश्वास सुषमा स्वराज इन्स्टिच्युट अफ फरेन सर्भिसले लिएको छ। 2083 को वैशाख 1 गतेदेखि साउन 17 गतेसम्म देशका विभिन्न स्थानमा घटेका विपदका घटनामा परि 196 जनाको मृत्यु भएको छ। 4 जना अझै बेपत्ता रहेका छन्। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको बुलेटिन अनुसार यस अवधिमा कुल 4053 विपदका घटनाहरू दर्ता भएका छन् भने वैशाख यता 5188 परिवार प्रभावित भएका छन्। सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: 93.2 स्वदेश एफएम
1: हाम्रो बेसमा नेपाली कङ्ग्रेसका नेता रामहरि खतिवडा हुनुहुन्छ। खतिवडाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: गुड मर्निङ, धन्यवाद।
1: अब नेपाली कङ्ग्रेसको अहिलेको अवस्था के हो? विभाजनको अन्तिम डिलमा होइन, 27, 28 र 29 गते संस्थापन इतर पक्षले काठमाडौँमा भेला बोलाएको छ, कङ्ग्रेसको औपचारिक रूपमा विभाजन सुरु भयो होइन।
2: मलाई लाग्दैन काङ्ग्रेस त्यस्तो अनमेच्योर्ड पार्टी हो। नेपाली काङ्ग्रेसमा सबै साथीहरूको योगदानलाई कदर गर्ने पद्धतिको विकास गर्नुपर्छ। तेरो मेरो होइन, हाम्रो र राम्रो मान्छे जुनसुकै ठाउँमा पनि ल्याउने पद्धतिको विकास होस्। हामी विभाजित मनस्थितिमा जाँदाखेरिको परिणाम के भयो भन्ने कुरा चुनावबाट थाहा भएको छ। भलै अस्तिको चुनावमा सम्पूर्ण साथीहरू एकताबद्ध भएर सबैले सहयोग गर्दा त यो हालतमा हामी पुग्यौँ। काङ्ग्रेस त्यत्रो ठुलो पार्टी, हामी 10 लाख 12 लाख भोट कममा झरेका छौँ। अब दुईटा मनस्थितिमा, केही समय पछाडि स्थानीय तह र प्रदेशको चुनाव हुँदैछ, काङ्ग्रेसको महाधिवेशनको तयारीको अवस्थामा छौँ, पार्टीमा मनमुटाव र पार्टीमा झैझगडाको मनस्थिति लिएर त्यो बेला चुनावमा गयौँ भने त्यसको परिणाम अहिलेको भन्दा लज्जाजनक रूपमा आउने निश्चित प्राय छ। देख्दा देख्दै हामी नदीमा अथवा समुद्रमा हाम फाल्ने काममा हामी लाग्नु हुँदैन र एकताबद्ध भएर जानुपर्दछ। नयाँ, मैले बारम्बार भनेको छु, नयाँ पुस्ताले पुरानो पुस्तालाई सम्मान गर्ने, पुरानो पुस्ताले नयाँ पुस्तालाई आकर्षित गर्ने, दुईटा बाटा लिएर काङ्ग्रेस अगाडि जानुपर्छ। मेरो तेरो होइन, हाम्रो राम्रो भनेर अगाडि बढ्नुपर्दछ। हाम्रो संस्कृति परिश्रमी होइन, परिकर्मीहरूले ठाउँ पाउने पद्धतिको विकास भयो हिजोका दिनमा, आज पनि त्यही परम्परा त्यही पद्धति, परिश्रमी भन्दा परिकर्मीहरू, नजिक वरिपरि घुम्नेहरूले साथ पाउने प्रवृत्तिको विकास भयो भने कुनै पनि पार्टी जनताको माझमा होइन नेताको वरिपरि मात्रै घुम्ने बन्न सक्छ। त्यसैले अहिलेको आवश्यकता चाहिँ तपाईँको अझ एकताबद्ध काङ्ग्रेसबाट जानुपर्नेछ। हामी छलफल बृहत्तर रूपमा गर्न पाउँछौँ, गर्नु पनि पर्छ। पार्टीलाई यो बाटोबाट लाँदा फाइदा हुन्छ, त्यो बाटोबाट लाँदा फाइदा हुन्छ भनेर छलफल गर्न पाइन्छ, तर पार्टी अहिले विभाजित भएर अगाडि जाने मनस्थितिमा कोही छन् जस्तो
1: भन्नुभयो नि त। जस्तो अब कङ्ग्रेस एक डिक्का हुनुपर्छ, कङ्ग्रेस एक डिक्का भएन भने यसभन्दा अगाडिको परिणामलाई हेर्दै थाहा हुन्छ र यस पछाडिको स्थानीय र प्रदेशमा यही खालको परिणाम यो भन्दा पनि अझ नराम्रो परिणाम चाहिँ बेहोर्नु पर्ने हुन्छ भनेर भनिरहँदाखेरि मिलाउनेलाई छैन चासो, छोडेर जानेलाई के खाँचो अब परिणामको विषयमा रामरीजी?
2: होइन, कहानी अथवा उखान टुका अथवा कुनै कुराले काङ्ग्रेस प्रभावित बन्नु हुँदैन। काङ्ग्रेसको मूल नेतृत्व नै अगाडि बढ्नु पर्दछ। कहिलेकाहीँ आफू अपमानित भएर पनि देश र जनताका लागि, सम्मानका लागि आफू व्यक्तिगत रूपमा अपमानित हुनुपर्छ भने पनि हामी तयार हुनुपर्छ। हामीले भन्ने गरेका छौँ, बरु हामीलाई कुनै पद नदिनुहोस्, तपाईँहरू एकताबद्ध काङ्ग्रेसबाट जनताको बिचमा जानुहोस् भनेर जो नेतालाई भेट्छौँ हामीले त्यही कुरा गरेका, हामीलाई विश्वास छ यस्तो आलो काँचो निर्णय गरेर काङ्ग्रेस अगाडि बढ्दैन। सबै साथीहरूलाई समेटेर जाने बेलामा मलाई त लाग्छ काङ्ग्रेसका साथीहरूमा निराशा उत्पन्न हुने, अन्य प्रजातन्त्रवादीहरूमा पनि निराशा उत्पन्न हुने, त्यसको परिणाम तपाईँले देख्नुभयो न, अहिले दुई तिहाई नजिकबाट निर्माण भएको सरकार बनेको 4 महिना नहुँदै जनतामा यस्तो निराशा नैराश्यता उत्पन्न भएको छ। यसलाई आशामा परिणत गर्ने काम पनि सरकारले गरेन भने नेपाली काङ्ग्रेसले नै गर्ने हो। अरूप्रति अझै पनि जनताको आशा र भरोसा छैन, काङ्ग्रेसले नै केही गर्छ भन्ने जनतालाई विश्वास छ। भलै भोट हाल्ने बेलामा पार्टी परिवर्तन नगरौँ, एकचोटि हेरौँ न त भने कसैलाई अलिकति इगोको कारणले पनि भोट अन्य पार्टीमा गयो होला, तर नेपाली जनतालाई अहिले पनि विश्वास छैन। अरूले सही नेतृत्वबाट मुलुकलाई सही किसिमले ड्राइभ गर्छन् भन्ने नेपाली जनतालाई र कसैलाई पनि विश्वास छैन। नेपाललाई मात्र होइन अन्तर्राष्ट्रिय समुदायलाई पनि अहिले आएका पार्टीहरूको खिचमिच, आपसको झैझगडा, अहिलेको अन्यलता देख्नुभयो हिजो, निका यो बिना काममा सुनसरी र सिरामा 3 युवकहरूले ज्यान आहुति दिनु पर्यो। उही भन्न चाहिँ पुराना दलहरूले यसो गरे उसो गरे भनेर यो सत्तामा आएका, आज त्यो भन्दा पनि कम जोड भएर प्रस्तुत हुने काम अहिलेको सरकार पक्षले गरेको छ. प्रधानमन्त्रीजीले संसदलाई बहिष्कार गरिरहनु भएको छ, संसदमा उपस्थित हुनु भएको छैन, सभामुखको रोल पनि मेच्योर छैन, सरकारको प्रस्तुति त्यस्तै छ. एउटा पालिकामा गएर कोही मृतक नहुने घटना भयो, मान्छे मर्नु हुँदै थियो, मरेका मान्छेलाई पनि शहीद घोषणा गर्न त्यसमा गृहमन्त्री सही गर्न पुग्नुपर्ने के परम्पराको विकास गरेको. त्यहाँ त प्रमुख जिल्ला अधिकारी थियो होला राज्यको संयन्त्र, उहाँले प्रमुख जिल्ला अधिकारी र सम्बन्धित पक्षले हुँदैन. सो यो चाहिँ सस्तो पपुलारिटीका लागि जे पनि गर्ने पद्धतिले भोलि यसले समाजमा नकारात्मक असर पर्छ, यसले पोजिटिभ इम्प्याक्ट दिन सक्दैन. सरकार पनि यो बाटोमा गएको बेला काङ्ग्रेसमा आपसमा चाहिँ झगडा गर्ने, काङ्ग्रेसलाई
1: काङ्ग्रेसले त बिपी पुत्रलाई अघि सारेर होइन एउटा विभाजनको खाका कोरिसकेका छ. अब 27, 28 र 29 गतिको भेलाले सम्भवतः 29 गते शशाङ्क कोइरालाकै नेतृत्वमा चाहिँ नयाँ कङ्ग्रेसको औपचारिक रूपमा उद्घाटन गरिन्छ भन्ने विषयहरू उहाँहरूले बताइ नै सक्नु भएको छ. अब समाधानका अर्थात् चाहिँ सहमतिका ढोकाहरू पूरै रूपमा बन्द भइसकेको कुरा त हिजै पनि संस्थापनेतर पक्षकै नेताहरूले हामीलाई प्रष्ट रूपमा बताइ नै सक्नु भएको छ.
2: म अनुरोध गर्न चाहन्छु, मुख्य व्यवहार पार्टी नेतृत्वकै हुन्छ, सबैसँग संवाद गरौँ, छलफल गरौँ. मैले बारम्बार भन्ने गरेको छु, जत्रो सुकै समस्याका समाधान पनि संवादबाट हुन्छन्, यो टक्रावबाट हुँदैन. इरान र अमेरिकाको युद्ध अन्त्य पनि संवादबाटै भयो, अहिले अन्तर्राष्ट्रिय रूपमा तपाईँहरूले देखिरहनु भएको छ. पहिलो विश्वयुद्ध र दोस्रो विश्वयुद्धको अन्त्य पनि संवादबाटै भयो. संसारमा 99% युद्धहरू अथवा आक्रोशहरू अथवा झैझगडाहरू संवादको कमीले हुने गर्छन्, त्यसैले हामीले संवादै गर्नुपर्छ. हामीले अरू शक्तिसँग संवाद गर्नुपर्छ भने पार्टीमा बसेका, त्यसमा पनि कोही बिबीको छोरा हुनुहुन्छ, कोही गणेश बाजीको, कोही महेन्द्रनाथ निधिको, सम्पूर्ण नेताहरूलाई सम्मान गरेर, कार्यवाहक पूर्व कार्यवाहक सभापति हुनुहुन्छ, सबलाई सम्मान गरेर जाने वातावरण सिर्जना गर्नुपर्छ. इगो लिएर एउटाले अर्कोलाई सक्छु भनेर जाँदा आफै सकिने परम्पराको विकास हुन्छ. यो कुरा अहिले हाम्रो नेतृत्व, संस्थापन नेतृत्वले सबैसँग बुझेर वार्ता गर्छ र थालेर अगाडि बढ्छ भन्ने मलाई विश्वास छ. यो चाहिँ टक्रावले यिनीहरूले यसै गर्ने हुन्, दुःखै दिने हुन्, यस्तै हुन्छ भनेर गयो भने यसको परिणाम झन् दुःख पाउने भन्दा बाहेक केही हुँदैन. अब तपाईँलाई एकातिर वामपन्थी शक्तिहरू एकताबद्ध हुन, कार्यगत एकता गरेर अगाडि बढ्न, चुनावसम्म सायद अब भोलिको राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिले एक हुने वातावरण सिर्जना हुने वातावरणतिर गइरहेको छ. हामी प्रजातन्त्रवादी देशको सबभन्दा पुरानो पार्टी, जसले लोकतन्त्र, प्रजातन्त्र, संविधान जारी गरेर जनतालाई सार्वभौम सत्ता सम्पन्न जनता बनायो, वाक स्वतन्त्र गरौँ, प्रेस स्वतन्त्रको ग्यारेन्टी लियो, मानवाधिकार कानुनी राज्यको स्थापना गरौँ, यस्तो गर्ने पार्टी अहिले विभाजित मनस्थितिमा जनतामा प्रस्तुत हुनु हुँदैन. र नेतृत्व वर्गले बुझ्नु पर्यो, यो मैले सधैँ नेता पनि सधैँ हुने होइन, पानी समातेर ल्याएर कसैको हुँदैन. बिपी कोइराला आज हुनुहुन्न, तर सारा नेपाल र नेपाली जनताले जुनसुकै कुना कन्दरबामा पनि बिपी कोइरालालाई नाउँ लिन्छ. उहाँसँग त्यो अलौकिक क्षमता थियो, अब देखाउने बेला त्यही हो. म बिपीको छोरो भन्नेले पनि, म बिपीको जुत्ता लगाएको छु भन्नेले पनि देखाउने कुरा त्यही हो. संवाद गरेर बिपी जस्तै बन्ने चेष्टा हामीले निकाल्नु पर्दछ. अहिले म मेरो गोरुको बाह्रै टक्का भने जस्तो, जसले पनि मेरो मात्रै कुरा ठिक भन्ने पद्धतिले यसले घाटा भन्दा बाहेक नाफा केही हुँदैन.
1: अब एक बिहानै हामी बहस गर्दैछौँ, हेर्नुहोस् होइन, नेपाली कङ्ग्रेस मिलेकै हेर्न चाहनुहुन्छ तपाईँहरू. तपाईँले पनि पटक पटक भनि नै राख्नु भएको छ, संवाद र सहमतिबाटै विश्वका धेरै युद्धहरू जित्न सकिन्छ, सहकार्य नै चाहिन्छ, संवाद नै चाहिन्छ, इगो लिएर चाहिँ हुँदैन. तर अब एकपटक फुटौँ बरु त्यसपछि जुटौँला भन्ने लाइनमा गइसक्यो क्या एकतर्फ समूह.
2: होइन, जुटा फुटाउँ भन्दैपछि त हेर्नुहोस् न, मनस्थिति दुईटा हुन्छ. मान्छेहरू सानो कुरामा
1: एकपटक फुटेर फेरि जुट्दाखेरि चाहिँ कतिका महत्वकांक्षा पुरा हुन्छन्, कतिले पद पाउँछन्, कतिपय पावरमा जान्छन्, एउटा तत्त्व त्यसरी खेलिरहेछ नि त खतिवडाजी.
2: होइन सुन्नु न, फुटेर जुटाउँ भन्दा एउटा कुनै हाँडी फुटिसकेपछि त्यसलाई ताल्न कस्तो देखिन्छ होला, अथवा कुनै कचौरा फुटेपछि त्यसलाई बनाउन कति समय लाग्दो,
1: मेहनत गर्नुपर्छ, मेसिनमै लगाएर कारखानामै लगाएर चाहिँ ताल्दाखेरि त राम्रै देखिन्छ, फेरि नयाँ पनि निस्कन्छ.
2: तपाईँलाई होइन त्यही काम लाग्छ लाग्दैन, त्यसैले हामीले यो फुटाउँ त्यसपछि जुटाउँ भन्नुभन्दा जुटेर एकजुट भएर अगाडि बढौँ त्यसपछि झन् राम्रो हुन्छ भन्ने पोजिटिभ सिम्टमको कुरा गर्नुपर्छ. त तपाईँहरूले पनि बिहानदेखि जिरो उठ्ने रहे, काङ्ग्रेस फुटौँ फुटौँ फुटाउँ फुटाउँ भन्ने कुरा गर्ने होइन, काङ्ग्रेस एकताबद्ध एकताबद्ध हुँदैछ, एकताबद्ध हुन हामी पनि भन्छौँ। देशको प्रजातान्त्रिक पार्टी, प्रजातान्त्रिक संस्कार र संस्कृति नेपालमा बसाल्ने पार्टी, सबैलाई एउटै मालामा लिएर हिँड्न सक्ने पार्टी, हिजो गणतन्त्र नमान्नेलाई आज पनि, यो अहिलेको सबैलाई यत्रो पद्धतिमा ल्याउने, चुनावी पद्धतिमा ल्याउने, गाली नगरिकन भोट हालेर पनि चुनावमा जित्न सकिँदो रहेछ, बन्दुक भाला लाठी नलिकन पनि भन्ने स्थापित गर्ने पार्टी हो नि हो यार। यसले जनतामा जाँदाखेरि त पोजिटिभ मेसेज दिएर, एकताको सन्देश दिएर जाँदा नै पोजिटिभ हुन्छ। त्यसैले अहिलेको नेतृत्वले केवल जसुकैले पनि यो सोसियल मिडिया हेर्ने चलाउनेमा मात्र होइन, जनताको मनका कुरा बुझ्ने गरी जाने चेष्टा गर्नु पर्यो। अहिले काङ्ग्रेससँग विभाजित मनस्थिति लिएर जाने बेला छैन। म सम्पूर्ण देशका सबै देशका शुभचिन्तक साथीहरू नेताहरू सबैलाई अनुरोध गर्न चाहन्छु, यो बेला एकताको सन्देश दिउँ। बिपी कोइरालालाई पद, गणेश बाजीले पद त्याग गरेको, प्रधानमन्त्री त्याग गरेको पार्टी हो, किसी त्यत्रो बाहिर बस्नुभयो, त्यत्रो जेल जीवन बिताउनु भयो, स्वदेशमा बिपी कोइरालालाई त्यत्रो विदेश बस्नुपर्ने परिस्थिति आयो, यी दुःखका दिनहरूलाई सम्झौँ हामीले। हिजो प्रजातन्त्र नहुँदाको समय सम्झौँ, कतिले शहादत प्राप्त गर्ने रहेछन् बोलेका आधारमा। यी तपाईँको रत्न पार्क भयो, एकजना गणेश चिलवाल भन्ने मान्छे, एकजना अहिलेका बालवाला नेतालाई मुर्दाबाद भन्दाखेरि जेल जानु परेन, गोली खानु पर्यो र मृत्युवरण गर्नु पर्यो, त्यो अवस्थाबाट आज यत्रो अवस्थामा काङ्ग्रेसले ल्याएको छ, संविधान जारी गरेको छ, स्थानीय सरकार छ, गाउँ गाउँमा भेटिने सरकारको परिकल्पना गरेको छ, यो बेला झगडा गरेर जाने बेला छ। चुनाव भनेको कहिले कहाँ हारिन्छ जितिन्छ, मैले बारम्बार भनेको थिएँ, हेर्नु सधैँ एकै नाश हुँदैन, अहिले गरेको चुनावको परिणाम भोलि त्यही परिणाम आउँदैन, आधा घन्टा पछाडि फेरि गराउनु भयो भने त्यही परिणाम आउँदैन। त्यसैले निराशा पनि हुनु हुँदैन एउटै चुनावका कारणले, एउटै चुनावका कारणले निराशा पनि हुनु हुँदैन, तर सबै एउटा चुनावमा कसै कोही साथी अलिकता रिसायो भने पनि त्यसलाई लखेटेर जाने पद्धति पनि गर्नु हुँदैन। सबैलाई विश्वास लिएर जान सकौँ भने अझ महानता छाती ठुलो बनाएर, हृदय ठुलो बनाएर सबै साथीलाई अट्ने गरी जानु पर्दछ। अहिले झगडा गर्ने बेला छैन, मुलुक अप्ठ्यारो अवस्था छ, देख्नुभयो तराईतिरका समस्याहरू तपाईँले देख्नु भएको छ, पहाडतिर त्यस्तै समस्या छन्, महँगी त्यत्तिकै बढेको छ, नयाँ उद्योग धन्दा खोलेका छैनन्, मन्त्रीजीहरूका
1: उपभोग्य वस्तुको निरन्तर मूल्य वृद्धि छ, ग्यास सहजै उपलब्ध हुन छाड्यो, बिजुली खपत र राइडिङ सेयरिङ मार्फत हुने ढुवानीमा समेत सरकारको भ्याट लागेको छ, खै कांग्रेस कता छ यतिखेर?
2: होइन होइन, सरकारको सरकारले गर्छु भनेर गएको थियो, केही गर्छु, जनतामा केही आशा जगाउँछु, म भएपछि सुमन्तर हुन्छ, यी पुराना पार्टीहरूले सकेनन् भन्ने जनतालाई तो धारणा लिएर गएको थियो, तर यी सबै कुराहरू पुरा गर्न सकेन। अहिले देख्नु भएको छ भू राजनीति यस्तै छ, जनता यिनै हुन्, उद्योग धन्दा छैनन्, नयाँ आय स्रोत छैन, भाका मान्छेहरू विदेश पलायन रोकिएको छैन, देखिहाल्नुभयो अहिले त कर त कर लासमा पनि कर लाउने पद्धतिको विकास भयो, त्यो कर पनि सही ठाउँमा प्रयोग भए त हुन्थ्यो, लासमा लाएको कर अथवा घाटमा लाएको कर, अहिले तपाईँलाई यो सही ठाउँमा प्रयोग भए हुन्थ्यो, देखिहाल्नुभयो मन्त्रीलाई, एकजना मन्त्रीलाई 22-25 सल्लाहकारको व्यवस्था गर्नु पर्यो, यो हेर्नुहोस्, यो चाहिँ तपाईँको यस्तो कुरा गरेर जनताले कति दिन पर्जाउला, हिजो गर्ने एउटा कुरा, आज सत्तामा भएपछि गर्ने अर्को कुरा, बाहिर हुँदा अर्को कुरा, भित्र हुँदा अर्को कुरा, यसैले मुलुक यो बाटोबाट अगाडि बढ्दैन। यो बेला काङ्ग्रेस मात्र होइन, सम्पूर्ण अहिले संविधान मान्ने पार्टीहरू एकताबद्ध भएर जानुपर्छ। म त सबैलाई अनुरोध गर्न चाहन्छु, अहिले कुनै पनि पोलिटिकल पार्टीहरू, काङ्ग्रेसमा, एमालेमा, माओवादीमा, इभन राजसभामा पनि तपाईँ दुई तिहाईको नजिक पुग्नु भएको छ, अहिले विभिन्न व्यक्तिगत झगडाका कारणले पार्टी कमजोर बनाउने, सरकार कमजोर बनाउने अथवा अर्को गर्ने काम गर्नु हुँदैन, कमसे कम राम्रो गरेर देखाउनुहोस् न, वा यति राम्रो काम भयो हामी बधाइदिन्छौँ भनेर दुई चारजना जनता र सडकमा आउन्, खालि नेगेटिभ छ, मान्छेहरू आत्मदाह गरेका छन्, कसैको वास्ता छैन। अब सरकारमा भएका अथवा मुख्य सरकारमा भएका साथीहरूको गतिविधि हेर्दा झन् तिक्तता लाग्छ, कुरा सुन्दाखेरि हाँस्ने, अब काम गराइ हेर्दाखेरि रुने अवस्था सिर्जना भएको छ। यतातिर ध्यान दिनु पर्यो, काङ्ग्रेस पार्टी एक आपसमा नमिल्ने होइन, मिल्ने वातावरण गर्नुपर्छ र तुरन्त पहल गर्नु पर्यो, मैले बारम्बार भनेको छु, तुरन्त संवाद गरेर के गरेर हुन्छ, हेर्नुहोस्, कसरी हुन्छ, पुराना नेताहरूलाई पनि संरक्षण गरौँ, पुराना नेताहरूलाई पनि साथमा लिउँ, नयाँ मान्छेहरूलाई पनि आकर्षित गरौँ, सबै मिलाएर जाउँ। हामी हिजो यो विशेष महाधिवेशन चुनाव अगाडि गर्दाखेरि ठिक हुँदैन नियमित महाधिवेशन गरौँ भन्ने धारणा राखेर आएका साथीहरू हौँ। अहिले पनि त्यसको परिणाम के भयो भन्ने अहिले पनि देखिएको छ। अझै पनि विशेष महाधिवेशन अथवा नियमित महाधिवेशनको मात्रै समूहलाई, नियमित महाधिवेशनवालाले हामी मात्रै ठिक, विशेष महाधिवेशनले हामी मात्रै ठिक भन्ने दुईटै कुरालाई नलिएर सबैलाई मिलाएर लिएर जाने वातावरण सिर्जना गर्नुपर्छ। त्यही अहिलेको मिलन बिन्दु
1: होइन। फेरि दुर्गा प्रसाद पक्राउ पर्नु भएको छ नि त राम्ररी, कतिवटाजी कतिपटक पक्राउ पर्नुहुन्छ,
2: दिने पछि पक्राउ गर्ने, दिने पछि छोड्ने, यो गलत हो। सरकार पनि अब देखिहालो, वाक स्वतन्त्रता हुन्छ नि मान्छेले, कोही मान्छेलाई बोल्ने बित्तिकै, हिँड्ने बित्तिकै, आफ्ना कुरा राख्ने बित्तिकै तर्साउने थर्काउने प्रवृत्ति, त्यो हिजोको भन्दा गलत प्रवृत्तिको विकास भयो। केही कुरा भन्ने बित्तिकै यसले सकिहाल्छ भनेर सरकार हात दिनु भएन। र अहिलेको अवस्थामा यो चाहिँ हिंसा फैलाउने काम पनि हामीले गर्नु हुँदैन, सामाजिक सद्भाव कायम गर्नुपर्दछ। कतिपय इस्युहरूमा पार्टीका कुरा, जातिका कुरा, धर्मका कुरा, सम्प्रदायका कुरा बिर्सेर मुलुकको कुरा गर्नुपर्छ। हामीले पनि, म भन्दा पनि मेरो देश र मेरो जनता ठुलो हो, मुलुक अहिले समृद्ध भयो भने नेपालीको शान बढ्छ, त्यसैले पहिला नेपाल र नेपालीको शान बनाऊ, अनि त्यसपछि पार्टी र अरू कुरा गरौँ न भन्ने विकास गर्नुपर्छ। फेरि यही बेला द्वन्द भड्काउने काम पनि हामीले गर्नु हुँदैन, र सरकारले बारम्बार जिस्काइदिएर प्रत्येक दिन जाने यो कुखुराका चल्ला छोप्रे जस्तै मान्छेलाई छ्याप छ्याप छोप्दै ल्याउने पद्धति पनि अन्त्य गर्नुपर्छ। कहिले कुन इस्युमा, कहिले कुन इस्युमा, यो पनि बन्द गर्नुपर्छ।
1: तर अब चाहिँ धार्मिक द्वन्द झन्डै सुनसरीबाटै यसलाई निमट्यान्न पार्न सकिन्थ्यो, तर सरकारले समयमा तदारुकता नदिँदाखेरि चाहिँ सिराहा सप्तरी लगायतका जनकपुर धाम प्रशासनमा चाहिँ यो आगो सल्कियो, सरकारले यसमा एक्सन लिन सकेन। जब चौतर्फी आलोचना हुन थाल्यो त्यसपछि मात्र फिल्डमा खटियो भनियो, होइन? यो त निकै ठुलो दङ्गा हो, यसमा सरकार उदासीनता किन देखियो रामरीजी?
2: सरकारको अब गृहमन्त्री केही दिन पहिला पूर्वका सीमा सीमामा कहिले कुकुर डोर्याउँदै, कहिले गाईलाई घाँस खुवाउँदै हिँडेको मैले पनि देखेको थिएँ। कहिले काहीँ चाहिँ तपाईँको चाहिँ अब यसरी समस्याको समाधान हुँदैन। धेरै पपुलर छु म भनेर चिप पपुलिस्टका लागि जे पा त्यही गर्ने काम पनि बन्द गर्नुपर्छ। सरकार सरकार जस्तो देखिनुपर्छ, आफ्नो आफ्नो भूमिका हुन्छ सबैलाई। हामीले त्यही भएर विभिन्न तह निर्माण गरेका छौँ, यसको यो लेभल हो, काहीँ प्रदेश सरकार होला, काहीँ स्थानीय सरकार होला, कहीँ सङ्घ सरकार, कहीँ प्रदेशका मन्त्रीहरूले हेर्नुपर्ने हुन्छ, कहीँ सरकारका विङ्सहरू प्रदेशमा छन्, कहीँ जिल्लामा पनि सरकारका विङ्सहरू छन् जिल्लामा, त्यो विङ्सहरूलाई दह्रो गराउने, प्रत्येक ठाउँमा आफै जाने हो भने शक्ति पृथकीकरणको कुरा पनि भएन, कोही प्रति विश्वासिलो वातावरण पनि भएन। वडा अध्यक्षले गर्ने काम पनि मै गर्छु भनेर कोही भन्ने, वडा अध्यक्षले पनि मन्त्रीको काम म गर्छु भन्ने कुरा मिल्दैन। त्यसैले अलिकता संयमतापूर्वक सरकार प्रस्तुत भए ती घटनाहरू हुँदैन थिए। सुरक्षा संयन्त्रले धेरै पहिलादेखि देशको वर्तमान परिस्थिति यस्ता हुन सक्छन् भन्ने आकलन गरिएको थियो, त्यसलाई अलिकति तदरुकताका साथ ध्यान दिएको भएदेखि यी घटनाहरू घट्दैन थिए। यो साउनदेखि तपाईँको असोज कार्तिकसम्म चाड पर्वका महिना हुन् नेपालमा, नेपालीहरू एक आपसमा हिँड्ने डुल्ने त्यसलाई राम्ररी मनाउने परम्पराको छ, यसलाई पनि ध्यान दिनु पर्दछ। अब प्रधानमन्त्रीलाई बोलायो बोलाएन, हाम्रो प्रधानमन्त्री हामीलाई गर्व लाग्ने वातावरण होस्। अब म कसले बोलायो कसले बोलाएन त्यो कुरा प्रधानमन्त्रीजीलाई थाहा होला, बोलाए पनि नबोलाए पनि। अब तर दुईटा मित्र राष्ट्रहरूको सम्बन्ध अझ सुदृढ बनाउन नेपाल लाग्नुपर्छ, जनस्तरको सम्बन्धलाई।
1: प्रधानमन्त्रीको एक्सन देखेर तपाईँलाई लोभ लागेको छैन भन्या क्या, यस्तो पो सरकार, यस्तो पो प्रधानमन्त्री भनेर? खतुडाजी
2: कस्तो राम्रो, कालो चस्मा, कालो कोट, कालो प्यान्ट, कालो टोपी, सबै नयाँ नयाँ रूप छ, तर त्यस्तो त देखिरहेको छैन मैले।
1: होइन अब त्यो ड्रेसअपले मात्रै होइन, उहाँ त मनको सेतो हुनुहुन्छ नि त, होइन? चोखो हुनुहुन्छ नि त
2: मन नपराएर प्रधानमन्त्री हुनुहुँदैन थियो, नेपाली जनताले मन पराएर भोट हालेका छन्, परिणाम पनि त्यस्तै भोट हाले जस्तै राम्रो आओस् भन्ने हाम्रो चाहना हो।
1: तर कालो कलरबाट चाहिँ जनताको पक्षमा सेतो लहर चाहिँ फैलिने सम्भावना छ कि छैन?
2: मैले यति कुरा भने, अनुहारदेखि अब दारी जुगा त अब कालै बनाएर लाउँदा पनि केही फरक छैन, बनाए पनि हुन्छ, तर देश कालो नबनोस्, देश उज्यालो बनोस्, जनताको हसिलो अनुहार देख्न पाइयोस्, मेरो चाहना त्यति।
1: आशियाको महत्त्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद, नमस्कार।
2: धन्यवाद।
1: नेपाली कङ्ग्रेसका नेता रामहरि खतिवडा, आधुनिक श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछु।
0: नमस्कार, द नेसन स्पिक्स को यो अर्को नयाँ श्रृङ्खलामा तपाईँलाई हार्दिक स्वागत छ। म राजेन्द्र बानिया। हामी आजको यो श्रृङ्खलामा कुराकानी गर्छौँ वर्तमान सरकारको। खास गरी नागरिकहरूले पछिल्लो दिनमा भदौ 23 र 24 गते उठाएको मुद्दा थियो। मुलुकमा पुराना राजनीतिक दलहरू, खास गरी उनीहरू युवा पुस्ताभन्दा माथिको पुस्ता रहे, कतिपय उनीहरू भत्ता खाएर बस्नुपर्ने उमेरका भए, उनीहरू रिटायर हुनुको सट्टा सत्ता र शक्तिमा उनीहरूकै हालिमुवाली भयो, जसका कारणले धेरै युवा मुलुक छोडेर हिँड्न बाध्य भए, निराशाको खेती बढ्यो, विद्यार्थीदेखि लिएर गृहिणीसम्मका या युवाहरूका माग र मुद्दाको सुनवाई भएन, भ्रष्टाचार मौलायो, सुशासन रहेन र विधिको शासन नभएका कारण नागरिकमा आक्रोश पैदा भयो। जे न्यारेटिभ खडा गरेर त्यसलाई स्थापित गर्नका लागि 79 सालको निर्वाचन पछाडि रासोपा र यो जेएनजी आन्दोलनमा पनि यिनै विषय जसरी उठ्यो र जे नहुनुपर्ने मुलुकमा 2 दिनका अन्तरालमा भयो र पछाडिको राजनीतिक घटनाक्रम विकास हुँदै अहिले मुलुकमा 183 सिट समर्थन सहितको सरकार बनेको छ। युवा प्रधानमन्त्री बालेन शाह हुनुहुन्छ र उहाँको मन्त्री परिषदले काम गर्दै गर्दा सरकार गठन भएको यो झन्डै 4 महिनाको अवधि हामीले हेऱ्यौँ भने के युवाका ती अपेक्षाहरू, के नागरिकका ती अपेक्षाहरू पुरा हुने दिशातर्फ गए? सरकार आफैले सार्वजनिक गरेको 100 प्रशासनिक सुधारका कार्यक्रम मध्ये 38 विषय मात्रै सम्बोधन भए। त्यस हिसाबले हेर्दा अधिकांश विषय सम्बोधन नभएको या सरकारले ती विषयहरू कन्सेप्चुअलाइज गर्दाखेरिमा या सार्वजनिक गर्दा हतारो भएको। अहिले मानिसहरूको मिश्रित प्रतिक्रिया छ। बालेन नेतृत्वको सरकार साँच्चै सही दिशातर्फ गइरहेको छ। 5 वर्षमा यो सरकारले नागरिकका आशा र अपेक्षाहरूलाई भरपूर रूपमा पूरा गर्नेछ। उता विरोधी र आलोचकहरू भने सरकारको 4 महिनामै छ्याङ्ग देखियो, यो सरकारले गरी खाँदैन। कतिपय त यसो भन्छन्, बालेन नेतृत्वको सरकार 5 वर्षै टिक्दैन, अङ्कगणितका हिसाबले त्यसो भन्न सकिँदैन। त्यस अर्थमा साँच्चै युवाले सोचेको कुरा के थियो, पाएको कुरा के छ, भएको कुरा के छ, भोलि के हुन्छ? आज हामी यही विषयमा 3 जना युवा सँग कुराकानी गर्छौँ। हामीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट युवा नेता, उहाँलाई प्रधानमन्त्री बालेन शाह क्याबिनेटको मान्छे भन्छन्, रोहन कार्की हुनुहुन्छ। त्यसै गरी नेकपा एमालेका तर्फबाट युवा नेता, गत योभन्दा अघिल्लो निर्वाचनमा नेकपा एमालेको तर्फबाट गोर्खा क्षेत्रमा 2 बाट सङ्घीय प्रतिनिधिसभाको उम्मेद्वार हुनुहुन्थ्यो। यो पटक त एमाले चक्रे मिलन नामको मिलन गुरुङलाई उम्मेद्वार बनाएको थियो त्यो क्षेत्रमा। त्यसै गरी मुलुकको संसदीय निर्वाचनको एकदमै चर्चित निर्वाचन क्षेत्र काठमाडौँ क्षेत्रमा 4, जहाँ कङ्ग्रेसका वर्तमान सभापति गगन थापा बारम्बार निर्वाचन लड्नुहुन्थ्यो र जित्दै आउनुभएको थियो, त्यही निर्वाचन क्षेत्रमा यो पटक गगन थापाले आफ्नो विश्वास पात्र सचिन तिमल सिन्हालाई उम्मेद्वार बनाउनु भएको थियो। तर देशभरिको आधी 4 नम्बरमा पनि लाग्यो र सचिन तिमल सिन्हा पनि बढाइरहनुभयो। आज हामीसँग यिनै 3 युवा पात्र आजको यो नेसन स्पिक्समा हुनुहुन्छ। 3 जनालाई स्वागत छ,
3: धन्यवाद।
0: सचिनबाट सुरु गर्छु। सचिन, काठमाडौँ 4 को टिकट स्वीकार गर्ने बेलामा गगन थापा काठमाडौँ 4 बाट चुनाव लड्नुहुन्छ भन्ने नै थियो। उहाँ अचानक सरलाई 4 तिर पुग्नुभयो, 4 छोड्नु भएन तर जिल्ला छोड्नु भयो, तर परिणति त फेरि उस्तै भयो। अब मोहन बस्नेतको भाषामा भन्ने हो भने त काठमाडौँ 4 उठ्याए त उहाँको त जमानतै जफत हुन्थ्यो, तपाईँको त जमानत जोगियो होइन। त्यस कारणले जे सोचेर गगन थापाको विरासत बोक्छु भनेर काठमाडौँ 4 जानुभएको थियो, जे चुनावी परिणाम आयो र यो 4 महिना अब त पुरै राजनीतिज्ञ हुनु पर्यो। हिजो जस्तो टेलिभिजन प्रस्तुत पनि हुन पाइएन, कमेन्टेटर हुन पनि पाइएन, भिडियो प्रडक्सन गर्न पनि पाइएन, अब त राजनीति नै गर्नु पर्यो बाध्यताले। कस्तो गइरहेछ समय?
3: सर्वप्रथम यहाँको यो कार्यक्रममा आउनु पाउँदा खुसी लागेको छ। चुनाव अगाडि पनि एकचोटि हाम्रो वार्तालाप भएको थियो,
0: उम्मेदवारको रूपमा
3: सोचे जस्तो पक्कै पनि भएन निर्वाचन, र यो हार स्वीकार गर्नु एउटा लोकतन्त्रवादीको लागि कुनै ठुलो कुरा होइन, प्रयत्नपूर्ण थियो। प्रयत्नको बावजुद चाहिँ तपाईँले आफै भनिहाल्नुभयो, आधीको रूपमा जनताको मनमा एउटा ठुलो रिस थियो हिजोको संस्थापनसँग, हिजोको इस्टाब्लिसमेन्टसँगै भनौँ, त्यसको शिकार काहीँ न काहीँ। म आफू नयाँ भए पनि एउटा नयाँ
0: बिगारेको तपाईँले केही नै थिएन, तर त्यसको भारी त तपाईँले पनि बोक्नु
3: पर्यो एक तरिकाले, त्यो भन्न सकिन्छ। तर कुनै संस्थामा आबद्ध हुँदै गर्दा त्यो संस्थाको शक्ति, त्यो संस्थाको कमजोरी दुईटै अँगाल्नुपर्छ, र म नेपाली कङ्ग्रेसको एउटा उम्मेदवारको रूपमा पराजित नै हो, त्यसमा म भाग्दिनँ। यो पछिल्लो 3-4 महिना अझै सिक्दैछु, युवा अवस्थामा नेपाली कङ्ग्रेसको टिकट पाउनु चान्चुने कुरा होइन, त्यसमा
0: तपाईँले फेरि फुत्त पाएको होइन, तपाईँ युथ कङ्ग्रेस काङ्ग्रेसको दल लामो समय अभियानै चलाएर पनि बस्नु भएको थियो।
3: अभियान चलाएको थिएँ, केही हिसाबमा राजनीतिको विद्यार्थी थिएँ, सिक्दै थिएँ, त्यही हिसाबले आफूलाई प्रिपेयर पनि गर्दै थिएँ, त्यही हिसाबले पाइयो र सभापतिज्यूको ठुलो भरोसा थियो त्यसलाई एउटा अनफोर्चुनेटलीको
0: भरोसाले हुँदो रहेछ, जनताको भरोसा चाहिँदो रहेछ,
3: त्यसमा चुकेकै हो, त्यसमा त अब भाग्ने ठाउँ
0: छ। मैले सोधेको दोस्रो प्रश्न चाहिँ यो चार महिना कस्तो रह्यो?
3: चार महिना म फेरि गइरहेको छु, मेरो निर्वाचन क्षेत्रमै केन्द्रित छु, म हरेक वडावडामा गएर कार्यक्रम गरिरहेको छु छाया सांसदको रूपमा भनौँ। अब त्यो हिसाबले म जनतामाझ अझै उहाँहरूको समस्याहरू बुझ्ने प्रयत्न गरिरहेको छु, धेरैवटा कार्यक्रम पनि गरिरहेका छौँ, युवाहरूसँग जोडिरहेको छु, यसरी नै गइरहेको छ। बुवाको स्वास्थ्यको कारणले गर्दा देशभरि घुम्न पाएको छैन, तर क्षेत्रमै म चाहिँ बढी फोकस छु अहिले।
0: ठ्याक्कै यसको उल्टो हुन्छ होला होइन रोहनजी, किनभने तपाईँहरू त यति बेला सत्तामा पनि प्रधानमन्त्री बालेन शाह भएको बेला बालेन शाहको क्याबिनेटभित्रको मान्छे वर्तमान सरकारमा फेरि के भन्छन् भने कानुनले जनप्रतिनिधि भनेर चिनेको मान्छे भन्दा उहाँको नजिक रहेका मान्छेहरू बढी व्यस्त हुन्छ भन्छन्। हरेक मन्त्रालयदेखि लिएर कार्यालयमा फोन गर्न लगाउनेसम्मको काम पनि गर्नेसम्मको काम पनि उहाँका आफ्ना नजिकका बिरादरीले गर्छन् भन्छन्। तपाईँलाई कुन कुन मन्त्रालय परेको छ कुनी?
4: म तपाईँलाई के अनुरोध गर्न चाहन्छु भने म अब राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनबाट खुल्लातर्फ चाहिँ होइन अब
0: अत्यन्तमा
4: म सहित जितेर आएको पार्टीको केन्द्रीय सदस्य भएको कारणले गर्दा अहिले विशेष त म पार्टीको काममा नै व्यस्त छु। र अर्को कुरा, हाम्रो पार्टीको
0: सिंहदरबारतिर व्यस्त हुनुहुन्छ,
4: म हाम्रो पार्टीको सरकार भएको कारणले गर्दा कहीँ न कहीँ रूपमा चाहिँ सरकारले गरेका राम्रा कामहरूलाई चाहिँ जनतासम्म पुर्याउने र जनताका चाहिँ गुनासाहरू, जनताका चाहिँ अपेक्षाहरू जुन पुरा भएका छन् त्यसलाई चाहिँ सरकारसँग कसरी जोड्न सकिन्छ भन्ने कुरामा कहीँ न कहीँ रूपमा पार्टीको एउटा चाहिँ क्याडर भएको हिसाबले चाहिँ इन्भल्भमेन्ट हुन्छ। मैले यति भन्न चाहेँ तपाईँलाई।
0: तर तपाईँको एउटा स्ट्याटसको विषयमा, तपाईँ मेरो अतिथि हुनुहुन्छ भनेपछि तपाईँको बारेमा थोरै जानकारी राख्नु मेरो दायित्व होइन, खाली दिमागमै प्रश्न सोद्धा त फेरि त्यो मिसफायर पनि हुन्छ होला। त्यस कारणले म हेर्दै थिएँ कहीँ तपाईँको एउटा स्ट्याटसको विषय चर्चा हुँदै थियो होइन, तपाईँले पिएचडी गर्दैमा विद्वान हुँदैमा सफल भइँदैन प्रकारको केही स्ट्याटस लेख्नुभयो। त्यो बन्दुक चाहिँ तपाईँले चितवनबाट तनहुँतिर काठमाडौँबाट तनहुँतिर पड्काउनु भएको बन्दुक थियो होइन?
4: त्यसरी पनि नभनौँ। अब यसलाई मैले चाहिँ के भन्न खोजेको भने कुनै पनि राजनीतिक नेतृत्व र तपाईँको चाहिँ विज्ञमा फरक हुनसक्छ। विज्ञ हुनु आफैमा एउटा राम्रो कुरा भयो होइन, तर नेता भनेको चाहिँ कम्तीमा जनताको सेन्टिमेन्टको कुरा, जे जनताको चाहिँ के छ होइन, तपाईँको अहिले तत्काल चाहिँ देशले के खोजेको छ होइन, अहिलेको तत्काल आवश्यकता के छ, त्यो सबै चिजहरूलाई पनि जोडेर जानुपर्छ। प्योर टेक्निकल्ली आँखाले मात्रै हामीले हेर्दै गर्दाखेरि कहिलेकाहीँ आम चाहिँ जनता, आम मानिसमा पनि त्यसले चाहिँ अलिकति फरक चाहिँ रिजल्टहरू ल्याउन सक्छ भन्ने हिसाबले गर्दा हामीले चाहिँ अलिकति बढी देश र जनतालाई चाहिँ केन्द्रमा राखेर जानुपर्छ भन्ने हिसाबले चाहिँ
0: तपाईँले भनेको कुरा शत प्रतिशत ठिक, बेठी कुरा त तपाईँले भन्नुभएकै छैन। तर कुरा चाहिँ कहाँ आयो भने जङ्गलमा बाघ कराउनु, खोरमा सिङ्गारी हराउनु होइन, एकातर्फ प्रधानमन्त्री ज्यू र अर्थमन्त्री ज्यूको भेटघाटै हुन सकेन दूषितमा होइन, जहाँ उहाँहरू गएर बडो मित्र मिलाप गर्ने कुरा थियो, त्यति नै बेला प्रधानमन्त्रीलाई पेट दुख्यो होइन, केही दिन पछाडि त अर्थमन्त्रीलाई पत्तै नभइकन उहाँले प्रस्तुत गरेको बजेटको समता शुल्कको चाहिँ प्रावधान प्रधानमन्त्रीज्यूले ठ्याक्क फेसबुकमा स्ट्याटस हालिदिनु भयो च्याट होइन, र अर्थमन्त्री फेरिने कुरा पनि आउनु जो विद्वान हो, अनि तपाईँको पनि यो विषय आउनुले बालेन शाहले तपाईँको काँधमा राखेर श्रोणी मुवाग्लेलाई बन्दुक पड्काइदिनु भयो भन्न त हामीले पाउनु पऱ्यो नि।
4: त्यो तपाईँले अब आशंका गर्नु तपाईँको कुरा भयो होइन, तर अब त्यसरी
0: पनि नभनौँ
4: होइन, त्यसो पनि नभनौँ, किनभने अब यो पार्टीको आन्तरिक विषयमा अब छलफल हुनु अथवा चाहिँ दुई नेता बीच भेटघाट हुनु
0: होइन,
4: त्यसरी
0: नभनौँ
4: होइन, मैले भनेको मैले के भने नेतृत्व विज्ञ र नेताको चाहिँ फरक मैले चाहिँ विज्ञ र नेता बिचमा चाहिँ के डिफरेन्स हुन्छ भनेर मैले चाहिँ आफ्नो एउटा चाहिँ विचार मात्रै राखेँ होइन।
0: अर्को कुरा, प्रधानमन्त्री बालेन शाह समूहको मान्छेको चाहिँ स्ट्याटस आए पछाडि मान्छेको सातो जान्छ, उहाँकै आयो भने त शनिबार आइतबार मान्छेहरू त्राईमामै हुन्छन्, तपाईँको पनि आएर त मान्छे डराए नि
4: होइन. मैले हजुरलाई के क्लियर गर्न चाहन्छु भने जुन अब समता शुल्क जुन फिर्ता भएको छ त्यो त्यो कुरामा चाहिँ प्रधानमन्त्री र अर्थमन्त्री बिच एक डेढ घन्टा जति करिब अब अर्थमन्त्रीले पनि भनिसक्नु भएको छ होइन, प्रधानमन्त्रीले पनि लेख्नु भएको छ सल्लाह गरेरै सल्लाह गरेरै प्रधानमन्त्रीले चाहिँ त्यो फिर्ता अर्थमन्त्री र प्रधानमन्त्री बिच सल्लाह भएर फिर्ता भएको छ.
0: तर तपाईँको चाहिँ अर्थमन्त्रीको विद्वता छ, किन आपत्ति?
4: मेरो आपत्ति छैन, म हाम्रो आदरणीय नेता हुनुहुन्छ, आपत्ति केही पनि छैन.
0: ओके, अब्दुसकोमा आउँछु. अब्दुस, सबभन्दा बढी त यो चार महिना या चुनावमा अनुहारै देखाउन गाह्रो, अहिले पनि जनतामा जान गाह्रो, तपाईँहरूलाई त फुर्सदै फुर्सद होला एमाले या केपी ओली लिएर जनताका जाने कुरा त आफैमा योभन्दा सकसपूर्ण जीवनमा त कुनै छेडा आएन होला होइन?
5: स्वाभाविक रूपमा पछिल्लो एक वर्षमा जे जे भयो र मुख्य रूपमा भदौ 23 र 24 गते र त्योभन्दा अगाडि पनि नेकपा एमाले र हाम्रो अध्यक्ष लक्षित धेरै किसिमका आक्रमणहरू हामीले भोग्नु पर्यो र त्यो आक्रमण लगत्तै देशमा एक किसिमको परिवर्तन भयो र तपाईँले भनेको सही हो, हामीलाई सहज थिएन.
0: अहिले चाहिँ सहज भइरहेछ,
5: बिस्तारै सहज हुँदैछ भन्नु पर्यो, किनभने यो भनिन्छ नि समय सधैँ यस्तै रहँदैन भनेर. हामीसँग
0: त्यति कुरा तपाईँको नेतालाई थाहा भए तपाईँलाई उत्तर दिन अहिले यति धेरै गाह्रै हुँदैन थियो. तपाईँको नेतालाई त यस्तो लाग्थ्यो त्यो सिंहासन त्यो साझा, हाम्रो बालकृष्ण स्वामीले भन्नुभएको छ नि साझा आर्यघाट होइन, त्यो आर्यघाटमा जाँदा पनि यही सिंहासनमा जाने हो, सिंहासन कसैले खोज्नु खोज्यो भने त बरु भाँच्दिने हो भरे यस्तो भएको हो नि.
5: अब यो के कारणले गर्दाखेरि यस्तो भयो होइन त्यसमा पनि चर्चा गर्दै गरौँला. तर पछिल्लो समय अहिले जस्तो सरकार बनेको छ र यो सरकारका गतिविधि हेर्दै गर्दाखेरि नेकपा एमाले मात्रै होइन नेपालका सबै राजनीतिक दलहरूको महत्त्व नेपाली जनताले अझ स्पष्ट रूपमा बुझ्दैछन् भन्ने लागेको
0: छ. उस्तै रहेछन् होइन, हाम्रो गाउँतिर एउटा भनाइ हुन्छ अब्दुसको र मेरो फेरि संयोगले जन्म थलो जन्म जिल्ला एउटै हो, त्यतातिर चाहिँ उही ड्याङको मुला भन्छन् नि, सबै सरकारमा गएपछि उही ड्याङको मुला हुँदो रहेछन् होइन.
5: ड्याङको बारेमा चाहिँ थाहा भएन, तर नेकपा एमालेको मात्रै कुरा गर्दाखेरि यति कुरा हामीले स्वीकारेका छौँ कि यो पछिल्लो समय हाम्रो लागि त्यति सहज थिएन, त्यो जुन चुनावी नतिजाले पनि देखाउँछ. तर त्यसलाई कसरी अब फेरि जनताको विश्वास जित्ने त, कसरी फेरि जनतासँगै उभिने त भन्ने हामी गृह कार्य गरिराखेका
0: छौँ. भिडियो हेर्दै थिएँ म होइन, पुराना राजनीतिक दलका कार्यक्रमहरू, पुराना राजनीतिक दलका नेताहरू गएर कार्यक्रम अटेन्डै गर्न नसक्ने, सार्वजनिक ठाउँमा गएर बोल्नै नसक्ने भाव हो कि जस्तो मलाई अलिकति बताइदिनु न, किनभने सामाजिक सञ्जालमा त्यो विषय आइसके पछाडि तपाईँ कुनै कार्यक्रममा कहीँ जानुभएको थियो, त्यहाँ चाहिँ सत्ता समर्थक केही समर्थकहरूले तपाईँमाथि हुलुज्जतको प्रयास गरेको जस्तो होइन, अर्थात् त्यहाँ केही डिबेट भए जस्तो, त्यो के थियो साँच्चै अवस्था यस्तै हो
3: होइन? यो चाहिँ गणेश नेपालीको जुन दुःखद मृत्यु भयो त्यसमा सुरुमा म वीर हस्पिटल गएँ, वीर हस्पिटलमा केही त्यही ठाउँको मुगु जिल्लाको केही साथीहरूले बोलाउनु भएको थियो र म उहाँहरूको कुरा सुन्न गएको थिएँ. त्यसपछि लगतै युथ कङ्ग्रेसले एउटा कार्यक्रम राखेको थियो, त्यो श्रद्धाञ्जली सभा थियो, त्यो लक्षित सरकारलाई विरोध कार्यक्रम पनि थियो.
0: भनेको तपाईँले गणेश नेपालीको मृत्युलाई राजनीतिकरण चाहिँ गर्नुभएको थियो?
3: होइन, त्यसलाई राजनीतिकरण भनिँदैन. जस्तै युथ कङ्ग्रेस नेपालले श्रद्धाञ्जली त दिन पाएन, त श्रद्धाञ्जली सभा त गर्न पायो, त्यहाँनिर पात्रहरू हुँदो रहेछन् अहिले थाहा भयो, काकाबाट खटाइयो त्यसको पनि निकालियो, त्यो अहिले नभनौँ. कस्तो भने तर्क गर्नलाई ज्ञान चाहिन्छ क्या राजनीति, तर्क गर्नलाई क्षमता चाहिन्छ, आएर कसैलाई एकतर्फी रूपमा गाली गर्नलाई के क्षमता चाहियो त, के तर्क चाहियो त,
0: गाली चाहिँ जाने हुनु,
3: गाली चाहिँ जाने हुनु पऱ्यो, तपाईँ चाहिँ नन स्टप दिनु पऱ्यो, तपाईँलाई सुन्ने इन्ट्रेस्ट छैन. तर त्यहाँनिर ठ्याक्कै फेरि मिडिया पनि यसरी अब त्यसलाई मिडिया भनौँ कि युट्युबर भनौँ, थाहा छैन मलाई त्यो कुन श्रेणीमा म त्यसको क्यामेरा हुँदो रहेछ, क्यामेरा भइसकेपछि के थाहा हुँदो रहेछ त्यो चिच्याउने मान्छेलाई भने यसरी काटिन्छ कि काङ्ग्रेस नेपाली काङ्ग्रेस नेता सचिन तिमल सिन्हालाई लखेटियो भनेर लेखिँदो रहेछ. अनि त्यो एकदम तादम्यताको साथ त्यो एउटा चाहिँ नि कोअर्डिनेटेड अट्याक त्यहाँबाट हुँदो रहेछ. मैले यसलाई चाहिँ नि मैले भनेर
0: आजको दिन पनि तपाईँहरूलाई यसरी सेटिङ, यसरी योजना, यसरी षड्यन्त्र बनाएरै तपाईँहरूलाई खेद्नुपर्ने छ र तपाईँ त यसै मूल क्षणमा गएर थन्किएकै छ त.
3: त्यही मैले भनेको, जस्तै जुन खालको एउटा राजनीतिक संस्कृति स्थापना गर्न खोजिँदैछ जहाँ चाहिँ तपाईँभन्दा फरक धारणा राख्ने व्यक्तिलाई बोल्नै नदिने, सुरुमै हेकल भन्छ अङ्ग्रेजीमा, यो पपुलर छ हेकल भनेको, त्यो बहसको कुनै त्यसमा नियत हुँदैन, त्यसमा के नियत,
0: खालि उसले मुखै खोल्न नपाओस्,
3: मुखै खोल्न नपाओस्, त्यो चाहिँ तपाईँको हतियार लिएर हिजो त्यो गर्दा एउटा पक्षले गर्थ्यो,
0: आज हतियारको चाहिँ भौतिक आक्रमण थियो अर्थात् भौतिक हतियार थियो भने यो चाहिँ तपाईँ मानसिक हतियार,
3: मानसिक हतियार हो। अब त्यो कमेन्ट गर्नलाई, दस्ता बनाउने, गाली गर्नलाई तपाईँले जस्तै आफै भन्दै हुनुहुन्थ्यो, लक गरेको प्रोफाइलबाट मान्छेलाई गाली गर्ने एउटा एउटा सिस्टम बनाइएको छ, यसले यसले अन्तिममा हाम्रो समाजलाई चाहिँ यसले क्षयकृत गर्छ। राजनीतिक पोइन्ट कसले कसले पाउला, सत्ता आउँछ जान्छ, म अटल बिहारी वाजपेयीको ठुलो फ्यान हुँ, उहाँले सरकारी आती रहेँगे जाति रहेँगे भनेको त्यो जुन स्पिच छ, त्यो पावरफुल स्पिच, म त्यसमै विश्वास गर्छु। आज कोहीसँग सत्ता छ, कोही अरूसँग हुन्छ, आज हामी प्रतिपक्ष छौँ, भोलि 100% नेपाली कङ्ग्रेस सत्तामा पुग्छ कुनै न कुनै दिन, थाहा छ त्यो कुरा। तर के हो भन्दाखेरि हामीले कस्तो खालको राजनीतिक संस्कारको चाहिँ यो यो प्रयत्न गरिरहेको छौँ, यो यो प्र्याक्टिस कसरी गरिरहेको छौँ।
0: म एकछिन सचिन रोक्छु ल, म रोहनजी कहाँ आउँछु। रोहनजी एउटा आरोप के छ भने, तपाईँ त यति सालिन हुनुहुन्छ, म तपाईँसँग अन्तर्वार्ता त पहिलोचोटि गरिरहेको छु, तपाईँ यति धेरै भद्र हुनुहुन्छ, तर त्यो सामाजिक सञ्जाल हेर्दाखेरिमा त्यो तपाईँहरूले पक्का खटाएको होइन होला, अब उहाँहरूलाई कहाँबाट टेन्डर परेको त थाहा भएन मलाई, तर सामाजिक सञ्जालमा जसरी वर्तमान सरकार समर्थक या प्रधानमन्त्रीज्यूको या रासोपा सभापतिज्यूको या तपाईँकै, तपाईँलाई मैले अलिक अप्ठ्यारो प्रश्न आज सोधेँ भने यो कार्यक्रम पछाडि त्यो युट्युबमा आउने कमेन्टहरू चाहिँ यसरी आउँछ, यो चाहिँ तपाईँहरूको स्कुलिङै त्यस्तो हुन्छ कि त्यसरी खटाइया हुन्छ कि या स्वतस्फूर्त आएको हो, तपाईँहरू त्यो हेर्नुहुन्न कि हेर्दाखेरिमा आँखा बन्द गरेर हेर्नुहुन्छ कि, अलिकति भनिदिनु न।
4: यो अहिले वास्तवमा एउटा चाहिँ ठुलो समस्याको रूपमा चाहिँ देखिरहेको छ यो, होइन अब कस्तो हुन्छ भने, अब कङ्ग्रेसको नेताले गाली खानु भने रासोपाले गरायो भन्ने हुन्छ, रासोपाको नेताले गाली खायो भने कतै कङ्ग्रेसको मान्छेहरूले पहिचान गर्यो भन्ने हुन्छ, होइन अब एमालेको नेताले चाहिँ गाली खायो भने पनि रासोपाकै मान्छेले गर्यो भन्ने हुन्छ, होइन। तपाईँले अहिले हेर्नुभयो भने सामाजिक सञ्जालमा हरेक नेताको, चाहे हाम्रो रासोपाको नेताहरूको,
0: होइन
4: त्यो कम भनेको यस्तो, यसरी पनि बुझ्नु पर्यो, अहिले भर्खरै एउटा ठुलो मतसहित आएको छ, एउटा ठुलो परिवर्तन चाहिँ गरेर आएको हुनाले चाहिँ परिवर्तन पछाडि आएको शक्ति भएको हुनाले कम गाली खानु एउटा कुरा भयो, होइन। तर तपाईँले हेर्नुभयो भने हरेक अलिकति कोही विवादमा परेर अलिकति नकारात्मक कसैको आयो भने उसले त्यसरी नै त्यही श्रृङ्खलामा त्यही मान्छेले त्यसरी नै गाली गरेका छन्, त्यही मान्छेले भाषा उस्तै छ, चाहिँ शब्दहरू त्यही खालकै छन्, त्यस कारणले गर्दा यो समाजमा देखेको त्यो अलिकति नकारात्मकता जुन छ, अब त्यसलाई चाहिँ अब म के पनि भन्न चाहन्छु भने त्यहाँ गाली गर्नेहरू अब जेनरली नेपाली
0: सचिनजीले भने जस्तो दुईटा चिज देख्छु, एउटा चाहिँ प्रोफाइल अधिकांशको लक हुन्छ, अझ अर्को पनि मैले देख्छु उहाँ कहाँ हुनुहुँदो रहेछ भने हेऱ्यो भने विदेशमा धेरै जसो छ, र कतिपयको चाहिँ तपाईँले स्ट्याटस हेर्दै जानुभयो भने रासोपा समर्थक भएको देखि, होइन
4: त्यो तपाईँले यस्तो मैले भन्छु नेपाली चाहिँ जनता भइसकेपछि कुनै न कुनै पार्टीको समर्थक चाहिँ प्रायः भएको देखिन्छ, जस्तै तपाईँको हामीलाई गाली गर्ने मान्छे पनि गगन थापाको समर्थक हुनुभएको होला, अथवा केपी ओलीको समर्थक भएको हुनुहोला, अथवा हाम्रै रासोपाकै समर्थकले नै हामीलाई गाली गरिरहेको हुन सक्नुहुन्छ, होइन। त्यस कारण हामीले
0: चाहिँ
4: त्यो पनि हुनसक्छ, तर त्यस कारणले हामीले के बुझ्नु भएन भने यसलाई चाहिँ कुनै पार्टीले खटायो अथवा गगन थापाले नै अराएर खटाउनु भयो भने हामीले बुझ्नुहुन्न क्या, कोही कहीँ गगन थापासँग फोटो खिचेर चाहिँ खिचेर हिँडेको मान्छे र काङ्ग्रेसले झन्डा राखेको मान्छेले हामीले गाली गर्यो भने मलाई लाग्छ संस्थागत रूपमा पार्टीले खटायो भन्ने कुरा आउँछ, मैले बिलिभ गर्दिनँ।
0: होइन
4: अनि म हजुरलाई के भन्न चाहन्छु भने यो चाहिँ अलिकति समाजलाई अब एउटा चाहिँ अलिकति यसले नकारात्मकतिर चाहिँ एक खालको डोरियाउँछ यसले, त्यस कारण यो यो कसै सबैले सबैले एकअर्कालाई आरोप लाउने
3: अब कुरामा पूर्ण रूपमा समर्थन जनाउँदै यसको एउटा समाधान गरौँ न त। जहिले पनि देशको राजनीतिक संस्कार कस्तो बनाउने भन्ने त्यो तपाईँको डाडु बुन्यु चाहिँ देशको नेतृत्वमा हुन्छ हो
0: संस्थापन।
3: आज बालेन या रविले सम्पूर्ण राष्ट्रवादका कार्यकर्ताहरू हिजोको दिनमा जे भयो भयो, सबै बाह्र भाइ पनि झोले बाह्र भाइ होइनन्, पार्टीका सबै कार्यकर्ता पनि झोले होइनन्, हामीसँग विमती राख्दैमा हामीले उनीहरूलाई नाना थरी गाली गर्नु पर्दैन, हाम्रो नेपाली दाजुभाइ भाइ बहिनी दिदी दिदीबहिनी नै हुन्। मैले त चुनाव अगाडि के भनेको थियो भने ओपन मिडियामा मलाई कुनै पनि नेपाली विदेशीको दलाल लाग्दैन, मेरो दाजुभाइ दिदीबहिनीहरू हुन्, अरू पार्टीको लानु बोलेको हुँ। यति तपाईँको नेतृत्वले होइन, जस्तै हिजोको दिनमा कुनै एउटा पार्टीको नेताले अरिङ्गाल जसरी खन्यौँ विरोधी विरुद्ध भनेको कारणले गर्दाखेरि एउटा संस्कार बिग्रेको, त्यो को आफैले म गरौँ होइन। म के भन्छु भन्दाखेरि एउटा एउटा देशको एउटा समाजको कस्तो खालको सभ्यता बनाउने, कस्तो खालको संस्कृति बसाउने भन्ने कुरा चाहिँ नेतृत्वमा हुन्छ। एकचोटि बालिन्छा र रवि लामिछाने बसेर हेर्नुहोस् जे भयो भयो, चुनाव जितिसक्यौँ, अब फरक धारणा राख्दैमा गाली मुख छाड्ने काम बन्द गरौँ भनिदिनुहोस् त। यो कुरा सत्य
0: दुईजनाले मात्रै किन यसो
3: गर्ने?
0: जस्तै मलाई एउटा याद छ, 2068 सालमा नेपालका 38 राजनीतिक दलहरूले विद्यालय शान्ति क्षेत्र, विद्यालयका सवारी साधनहरूलाई एम्बुलेन्स सरहको चाहिँ मान्यता दिने भनेर एउटा कमन एग्रिमेन्टमा हस्ताक्षर गरेको थियो क्या। त्यसरी नै अहिले तपाईँले भने कस्तो राम्रो मुद्दा छ नि त होइन, यसलाई सबै हिजो अरिङ्गाल जस्तो खनियो भन्नेले पनि सबैले, गगन थापाकै निर्देशनमा शेरबहादुर देउवाको घर जलाइयो भन्नेहरूले पनि सबैले एउटै पेपरमा त्यस्तो हस्ताक्षर गर्यो भने समाजले
3: यसको इनिसिएटिभ सरकारले लियोस्, ठुलो पार्टीले लियोस्, जिम्मेवारी बो त्याग गरोस्, हामी त खुसी साथ
0: आउँछौँ।
6: मैले हजुरलाई के भन्न चाहन्छु भने अब पक्कै पनि हाम्रो आदरणीय चाहिँ पार्टी सभापति रवि लामिछानेको बिचको एक दुईवटा स्पिचहरू यही लाइनमै ठ्याक्कै आएको छ, र केन्द्रीय कमिटीको बैठकमा पनि पार्टी सभापतिले ठ्याक्कै यही कुरा भन्नुभएको छ, र होटल तुलिपको कार्यक्रममा होस् चाहे तपाईँको चाहिँ अन्य बाहिरको कार्यक्रममा महाधिवेशनमा पनि उहाँले के भन्नुभएको छ भने हामीले चाहिँ जुन मत पाएको छौँ योभन्दा अगाडि 11-12 लाखको हारारीमा मत पाउँदै गर्दा, अहिले हाम्रो बदर 52 लाखको हारारीमा हामीले मत पायौँ, तर बदर मत पनि हामीले क्यालकुलेट, बदर पनि त हामीले मत त पाएको हो नि त, भलै अब चाहिँ तपाईँको राउन्ड ठाउँमा पऱ्यो होला, काउन्ट भएन होला, त्यो सुधा जड्ने भने झन्डै झन्डै 60 लाख मत त हामीले पाएको छौँ, 60 लाख मान्छेले बिलिभ गरेका छन्। त्यो भनेको चाहिँ सबै राष्ट्रपाको चाहिँ सदस्यहरूले मात्रै भोट हालेको होइन नि त, त्यो त आम नेपाली जनताले, हिजो कङ्ग्रेसलाई हालिरहेको मान्छेले पनि भोट हाले हो, एमालेलाई भोट हालेको जनताले पनि हामीलाई भोट हाले
0: होइन, कङ्ग्रेसको काम गर्छ भोट घन्टीमा हाल
6: होइन, असङ्गठित आम जनताले त हाल्नु नै भयो, सङ्गठित पनि धेरै साथीहरूले किन हाल्नुभयो भन्दाखेरि आफ्नै दलभित्र पनि उहाँहरू विद्रोह गर्दा गर्दा भन्दा भन्दा थाकेर कम्तीमा पनि करेक्सन होस् भनेर होइन, करेक्सन हुनु पर्यो कि सच्चिनु पर्यो होइन,
0: कि
6: सकिनु पर्यो होइन, हामीले त पटक पटक भनेको, त्यस कारणले गर्दाखेरि जुन हामीले मत पाएको छौँ हामी अहिले पनि विश्वास गर्छौँ, हामीलाई कुनै घमण्ड छैन, किन घमण्ड छैन भन्दा हामी किन मातिएका पनि छैन, घमण्ड पनि किन छैन
0: भन्दाखेरि,
6: त्यस कारणले यहाँ सुन्नु न, हामीले किनभने हामीले जुन मत पाएको छौँ यो मत अहिले पनि संस्थागत भइसकेको छैन, हामीले एउटा अपेक्षाको मत पाएको छौँ, एउटा आक्रोशको मत पाएका छौँ, र अर्को हामीलाई माया गर्ने नेतृत्व, हाम्रो नेतृत्वलाई अत्यन्त विश्वास गर्ने मत, यो त्यो तिनटै चाहिँ मत हामीले पाएका छौँ। त्यस कारणले अब यो चाहिँ 60 लाख मतलाई संस्थागत गर्दै अझै मत बढाउने हो भने अझै हामीले चाहिँ हाम्रो जुन अपेक्षा गरिएको छ त्यसलाई हामीले काममा कन्भर्ट गर्नु छ, काम गर्नु छ। त्यस कारणले हाम्रो आदरणीय सभापतिले प्रष्टसँग र हाम्रो वरिष्ठ नेता सम्माननीय प्रधानमन्त्रीले प्रष्टसँग के भन्नुभएको छ भने कुनै पनि पार्टीलाई चाहिँ गाली नगरौँ, अझ तपाईँले एउटा के बुझ्नुभयो, तपाईँले
0: प्रधानमन्त्रीज्यूले पनि
6: भन्नुभएको छ, हाम्रो
0: आफ्नै कार्यक्रममा बोलाएर उहाँले गरेको भाषण सुन्नु भएन।
6: अनि यहाँ सुन्नु न, अर्को म यसलाई कम्प्लिट गरिहाल्छु है, हामीले हामीले के बुझ हामीले चाहिँ के बुझ्न जरुरी छ भने हामीले चुनावको बेलामा पनि हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टी मात्रै मलाई जस्तो जुन दल मलाई लाग्छ कुनै पनि चाहिँ हाम्रो चाहे पार्टी सभापति होस् चाहे वरिष्ठ नेता चाहे हामी आम चाहिँ जति पनि उम्मेदवार हुनुहुन्थ्यो हाम्रो कार्यकर्ता हुन्थ्यो कुनै पनि दल विरुद्ध न हामीले चाहिँ मुर्दाबादको नारा लगायौँ, स्पष्ट थियो,
0: जसले
6: त्यो त्यो भन्न मिलेन, त्यो हाम्रो अभियानै के थियो भने प्योरली पोजिटिभ पोलिटिक्स गर्ने, एउटा पनि विरोध हाम्रो कुरा गर्ने अरूको विरोध बिल्कुलै नगर्ने, न हामीले सभामा गऱ्यौँ, बरु हाम्रो विरुद्धमा चाहिँ धेरै कुराहरू चाहिँ प्रत्येक सभामा कुराहरू हुन्थ्यो, हामीले प्योरली त्यहीँबाट तपाईँको निर्वाचनको अभियानबाटै हामीले चाहिँ कसैको पनि विरोध नगर्ने, र अहिले पनि हाम्रो चाहिँ के छ भन्दाखेरि अरूको विरोध गर्ने भन्दा नि हामी त समस्याको समाधान गर्न आएको काम
0: भन्नुहुन्छ। तपाईँको माननीय खगेन्द्र सुनारले चितवनमा बोलेको त तोभन्दा विवादित त अर्को अभिव्यक्ति नै हुँदैन जस्तो लाग्छ होइन, र अहिले पनि तपाईँकै सांसद भएकाहरूले फेसबुकमा लेखेको चाहिँ 35 वर्ष लुटेर खाँदा तिमीलाई पुगेन लुटेरादेखि लिएर जे जे लेखिन्छ, तपाईँले भनेको चाहिँ आइडियालिस्टिक कुरा हो, देखिरहेको कुरा चाहिँ त्यो लाज केले हत्केलाले छोप्ने कि केले भने जस्तो छ
6: होइन, छिटफुट रूपमा अब काहीँ व्यक्तिगत रूपमा चाहिँ कसैको धारणा त्यो खालको आयो भने मलाई सबै चिजहरू त्यो मैले हेरेको पनि छैन, मलाई थाहा भएन होइन, तर एउटा चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको धारणा र सरकारको धारणा म भन्दैछु, तपाईँको सङ्गठन र पार्टी र सरकार भनेको चाहिँ एउटा भेक कुरा त्यो ठुलो कुरा भयो कि, अब त त्यसमा चाहिँ धेरै सदस्यहरू हुन सक्नुहुन्छ, कसैको चाहिँ व्यक्तिगत एउटा चाहिँ
0: तपाईँको एक्सप्लेनेसन फ्यान्टास्टिक, रासोपा या कुनै राजनीतिक दल र दलको नेता बोली र व्यवहारमा यस्तै होस्। एकचोटि अब्दुस कहाँ आउँछु, अब्दुस यो हामीले जे विषय सचिनले प्रस्ताव राख्नुभयो या रोहनले जसरी थप्नुभयो, साँच्चै यसमा एमाले र तपाईँ एमालेका युवाहरूको चाहिँ के सहयोग रहन्छ, के अभिमत रहन्छ, के अरिङ्गालै भनिरहने?
5: यो अरिङ्गालको प्रसङ्ग एकदमै इन्ट्रेस्टिङ छ. व्यक्त अव्यक्त रूपमा अरिङ्गाल हाम्रो अध्यक्षले एकपटक यो शब्द प्रयोग गर्नुभएको थियो, तर हामीले बुझ्नु के पर्छ भनेर भन्दाखेरि अहिले सत्ताधारी दलले चाहिँ सायद अरिङ्गाल बनाउने ट्रेनिङै दिइरहेको हो कि जस्तो लाग्छ. हेर्नुहोस् है, एकपटक हाम्रो अध्यक्षले बोल्नुभयो तर व्यवहारमा कसले उतार्यो त भनेर भन्दाखेरि चाहिँ अहिलेको सत्ताधारी दलले
0: प्रिन्सिपल उहाँले खडा गरिदिनु भयो, त्यसको चाहिँ
5: अनुसरण चाहिँ अहिले सत्ताधारी दल राजसपाले गरेको जस्तो देखिन्छ. होइन, आइडिया एकदम फ्यान्टास्टिक हो, किनभने नेपालको राजनीतिक दलहरूकै यो जिम्मेवारी हो कि हाम्रो समाज कस्तो बनाउने, देश कस्तो बनाउने, नीति कस्तो बनाउने, नियम कस्तो बनाउने र त्यसको पालना कसरी गर्ने गराउने भन्ने त्यसको त्यो नेतृत्व चाहिँ राजनीतिक दलहरूले नै लिनुपर्छ. त्यसो भएको हुनाले अहिले पछिल्लो समय हाम्रो समाज कहाँ पुग्यो त हेर्नुहोस् है. हुन त यो एकदमै ब्ल्याङ्केट स्टेटमेन्ट 35 वर्ष भनेर भनिदिया छ होइन, अनि त्यस पछाडि पुराना दलले के गरे भनेर भनिदिया छ. तर तपाईँले यसो विचार गर्नुभयो भने कङ्ग्रेस र एमाले सत्ता छोडेको 9 महिना बेसी भइसक्यो, तर पछिल्लो 9 महिनामा तपाईँले के परिवर्तन भयो भनेर हेर्नुभयो भने के हाम्रो समाज पछिल्लो समय अझ हामी सामाजिक बन्दै आत्मीय बन्दै गइराखेका छौँ कि हाम्रो त्यो फ्रस्ट्रेसन र डिप्रेसनको त्यो इन्डिकेटर चाहिँ बढेर गएको छ त. हेर्नुहोस् त, आज लगभग दैनिक जसो मान्छेहरू चाहिँ आत्महत्या गर्ने, आत्मदाह गर्ने सडकमा
0: काठमाडौँ दुःखद कुरा छ. अब्दोषी तपाईँ तिनैजनालाई भन्छु यो नहुनुपर्ने कुरा. अहिले त मान्छे के भन्न थाल्यो घरमा भने नि, केही चिज उसलाई चित्त बुझेन भने घरमै पनि म आत्मदाह गरिदिउँ. मानौ यो सजिलो कुरा हो, यो जतिको गाह्रो त कुनै मृत्युवरण छैन नि. तर त्यो ठाउँमा पुगिसक्यो
5: सत्ता प्राप्तिका लागि हामीले हाम्रो समाजलाई यति गिजोलेर यो ठाउँमा पुर्याइसक्यौँ कि मलाई डर के लागिरहेको छ भनेर भन्दाखेरि त्यहाँबाट पछाडि फर्केर फेरि हाम्रो त्यो सौहार्दपूर्ण समाज बनाउन सकिने हो कि होइन भन्ने ठाउँमा हामी आइसकेका छौँ. हेर्नुहोस् होइन, हाम्रो समाजमा हामीले पहिला पनि कुरा गर्दै आएको कुरा के हो भनेर भन्दाखेरि हाम्रो चाहिँ समाजमा नेगेटिभिटीका ब्रान्ड एम्बेसडरहरू हामीले यसरी इन्स्टल गऱ्यौँ र उनीहरूलाई यति चाहिँ भगवान बनायौँ कि त्यसले हाम्रो समाजलाई अन्ततगत यो ठाउँमा पुर्याएको. आज हेर्नुहोस् त, दिन दहाडै सिंहदरबार जल्दाखेरि पनि कसैले ओहो यो गलत भयो भनेर भनेन होइन, हामीले भन्यौँ. हेर्नुहोस्, मैले त तपाईँले हेर्नुभयो भने मेरो अध्यक्ष प्रधानमन्त्री हुनुहुन्थ्यो, उहाँले त्यो त्यो दिन त्यो त्यस्तो स्थिति चाहिँ सृजना गर्न हुँदैन थियो भनेर मैले त बोलेको छु. हेर्नुहोस् होइन, र कैयन हाम्रो पार्टीको सदस्यहरूले हाम्रो पार्टीको नेताहरूले यो बोल्नु भएको छ र नेताहरूले पनि आफ्नै ढङ्गबाट त्यसलाई चाहिँ अनुसरण गर्नुभएको छ भन्ने मलाई लाग्छ. समग्रतामा हाम्रो समाज कहाँ पुग्यो भनेर भन्दाखेरि चाहिँ आज एकले अर्काको अस्तित्व स्वीकार नगर्ने समाजमा. हेर्नुहोस् त, हामी बल्ल तल्ल यो विभिन्न किसिमका जातीय मुद्दाहरूलाई एउटा लेभलमा सेटल गरेर संविधान बल्ल तल्ल दुई पटक संविधान सभाको निर्वाचन गरेर बल्ल तल्ल संविधान बनाएर यहाँसम्म आइपुग्दै गर्दाखेरि आज फेरि बल्ल तल्ल सल्टाएको सम्हालेको विषय फेरि उधिन्नेतिर फेरि उखल्नेतिर र फेरि चाहिँ द्वन्द्वको अर्को चक्र स्थापना गर्नेतिर हामी पुगिराखेका छौँ. त्यसो भएको हुनाले हामीले नेपालका सबै राजनीतिक जिम्मेवार राजनीतिक दलहरूले यो आफ्नो जिम्मेवारी बहन गर्नुपर्छ र समाजलाई चाहिँ कहाँ पुर्याउने हो भन्ने कुरामा चाहिँ हामी स्पष्ट भएर हात मालो.
0: तपाईँहरूसँग चाहिँ एउटा ठुलो ग्रेटर चान्स होइन, त्यो 35 वर्ष उहाँहरूले के गर्नुभयो उहाँहरूले मोमो भन्नु होला. फेरि हामीले ल्याएको दुईवटा पात्र चाहिँ कस्तो हुनुहुन्छ भने त्यो 35 वर्षमा कहिले पनि उहाँहरू त्यो शक्तिमा पनि पुग्नु भएन, उहाँहरू त 35 वर्षको पनि हुनुभएको छैन होइन. त्यसले गर्दा न तपाईँलाई न उहाँहरूलाई दोष लाउन मिल्छ, तर उहाँहरू जुन बात जुन विचार र जुन राजनीतिक दललाई प्रतिनिधित्व गर्नुहुन्छ उहाँहरूले जवाफ त दिनुपर्छ. त्यति बेला जे हुनुपर्थ्यो त्यो नभएकै हो, जति हुनुपर्थ्यो त्यो नभएकै हो, त्यसकारण विद्रोह पनि भयो भन्ने कुरा त प्रश्न भएन. तर यो 4 महिनामा जो प्रकारको कम्फर्टेबल मतका साथ सरकार आयो उसले जे सुरुवात गर्नुपर्थ्यो आशावादिता, जे सुरु गर्नुपर्थ्यो सोसियल हार्मोनी, जे सुरु गर्नुपर्थ्यो सोसियल इन्टिग्रेसन होइन, जे सुरु गर्नुपर्थ्यो अब हामी चाहिँ सकारात्मक र रचनात्मक दिशामा जाने हो है भन्ने कुरालाई सुरु गर्नुपर्थ्यो. झन् समाज विभाजित गर्ने, झन् धेरै विवादित बनाउने र एउटा मुलुकको गृहमन्त्री क्रिकेटको विकेट झरेको जस्तो गरेर बस्छ। समग्रमा यसले त न राज्य व्यवस्थालाई बलियो बनाउँछ, न त तपाईँ हाम्रो विश्वास बढाउँछ, या तपाईँ हाम्रो सोसियल हार्मनी बढाउँछ, होइन र यसमा तपाईँहरूले कहिले आफ्नो तर्फबाट आत्ममन्थन गर्नुभएको छ?
4: पक्कै पनि गराएछ, हामीले गराएछ। र तपाईँलाई म के भन्न चाहन्छु भने यो छोटो चार महिनामा होइन तपाईँले पनि पक्कै पनि एउटा चाहिँ न्युट्रल भएर सोच्नु भयो र हेर्नुभयो भने हामी वान इयरको लागि अथवा टु इयर्सको लागि आएको सरकार होइन, पाँच वर्षलाई आएको सरकारले चाहिँ कम्तीमा एउटा पाँच वर्षको एउटा भिजनसहित एउटा लङ टर्म प्लान बनाएरै काम गर्छ। हामीले त्यो बुझ्नुपर्छ। कुनै सरकार एक वर्षको लागि बन्छ भने उसले गर्नुपर्ने धेरै चिजहरू हुन्छ,
0: हतार
4: हुन्छ, किनभने एक वर्षमा जानुपर्ने हुन्छ, सक्नुपर्ने धेरै चिजहरू हुन्छ, त्यस कारणले उसले धेरै चिजहरू छिटो छिटो गर्ने क्रममा कतिपय चिज बिगार्छ पनि, कतिपय चिजहरू छिटो बनाउने हिसाबले हतारमा हुन्छ। तर हामीले अहिले के भने के भनिरहेछौँ भन्दाखेरि प्रष्टसँग सबै चिजहरू हामीले क्रिस्टल क्लियर, हामीले कुनै कुरा झुट बोलेर गरेका छैनौँ। अहिले हामी आउने बित्तिकै फर्स्ट तिन महिनादेखि चार महिनाको समय जुन हामीले लियौँ, यो समय चाहिँ हामीले सुशासनको क्षेत्रमा अलिकति फर्स्टमा हामीले कुनै पनि चाहिँ समृद्धिको काम अन्य कामहरू गर्नु
0: भन्दा के हुन्छ
4: सुशासन भनेको चाहिँ सुशासनको क्षेत्रमा अहिले तपाईँले देखिरहनु भएको छ नि, मैले सबै चिजहरू यहाँनिर चेक गर्न
0: दूरसञ्चार प्राधिकरणको जाँच चल्दा चल्दै भएको
4: सुन्नु न
0: कि नेपाल वायु सेवा निगममा एक नम्बर र दुई नम्बरलाई बाँकी राखेर तिन नम्बरलाई गरेको नियुक्ति।
4: अब यहाँ सुन्नु न, मैले भन्दैछु सुशासनको क्षेत्रमा ठुल्ठुला चाहिँ चाहे काण्डका कुराहरू हुन्, कतिपय गलत भएका चिजहरूलाई चाहिँ जुन चिजहरू चलिरहेका थिए होइन, जे जे चिजहरू
0: पनि तपाईँहरूले इगो सान्दालाई पक्रिनु भयो भने
4: राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय
0: पौडेलकै सन्दर्भ त्यस्तै देख्यो,
4: सुन्नु न
0: होइन, केपी ओली रमेश लेखककै सन्दर्भ त्यही देख्यो, दीपक खड्काकै सन्दर्भ त्यस्तो देख्यो नि त
4: तपाईँलाई यसलाई क्लियर गरिदिइहाल्छु, त्यो पनि मैले यसलाई यो अहिले भन्ने कुरालाई पछाडि मैले भन्छु है। अहिले तपाईँले हेर्नुहुन्छ भने वर्षौँ कति वर्षदेखि यो मिटर ब्याजीहरूको कुरा तपाईँ जहिले काठमाडौँ आउनुहुन्थ्यो महिनौसम्म पैदल हिँडेर आएर महिनौ दिन लाएर पैदल हिँडेर आएर महिनौ दिन बसेर जानुहुन्थ्यो, कहिले समस्या समाधान भएको थिएन नि त। तर अहिले हामीले के गर्यौँ, गृहमन्त्री स्वयं वहाँनिर सिमारा जानुभयो, त्यहाँनिर छलफल गर्नुभयो होइन, सिङ्गो टिम गयो, त्यस पछाडि तुरुन्तै क्याबिनेट बसेको छ हतार हतार सेम डे भोलिपल्ट होइन, सरकारले रेस्पोन्स गरेको छ नि, सुनेको छ नि होइन समस्या आउँदाखेरि, अनि त्यस पछाडि तपाईँको तुरुन्तै अहिले सम्झौता भएर त्यो कार्यान्वयनमा गइसकेको छ।
0: सम्झाउँछु मेरो त कामै यही हो होइन, म सम्भवतः तपाईँहरूभन्दा बढी डाटा किन लिएर बस्छु भने म हरेक दिन 24 घन्टा मध्ये 18 घन्टा यही काम गर्छु क्या, सूचना लिनु पढ्नु संवाद गर्नु यही मेरो काम हो होइन, यसैमा मेरो तलब आउँछ क्या, बुझ्नुभयो नि। त्यसले गर्दाखेरिमा मिटर ब्याज पीडितहरूको हिजो पनि हामीले सहमति गराएका थियौँ, हिजो पनि, तर यस्ता सहमति हामीले उखु पीडितसँग गऱ्यौँ, यस्ता सहमति विभिन्न तबकासँग गऱ्यौँ, तर कानुनको त हाम्रो कमजोर भयो, तर अहिले जुङ्गामा ताउ नलाम, उनीहरूको समस्या समाधान लाम मजा आउँछ।
4: होइन यहाँ सुन्नु न, म भन्दैछु यसपालि यो देशले यस्तो प्रधानमन्त्री पाएको छ अत्यन्तै आँटिलो र एक्सन ओरिएन्टेड। तपाईँलाई मैले भन्दैछु, तपाईँको चाहिँ चाहे सुकुम्बासीको समस्याको समाधानको कुरा गर्नुहोस् होइन, तपाईँले गिजो ल्याउने होइन, यहाँ सुन्नु न मैले भन्दैछु त, लालपुर जाबाट सुरु भइसकेको छ, यसमा हाँस्न किन जरुरी छैन भने चाहिँ 30 वर्ष 20 वर्ष,
0: यहाँ सुन्नु न
4: मैले यो विषय भनेको सिरियस विषय हो, यहाँ सुन्नु न, सुकुम्बासीको समस्या यता सुन्नु न राजन दाई, जो सरकारमा पटक पटक बसेर कतिवटा आयोग बनाइयो,
0: कतिजनालाई
4: यहाँ सुन्नु न, कतिजनालाई कति अर्ब तलब दियौँ हामीले, कतिजना कार्यकर्ता पाल्यौँ होइन, र कतिजनालाई चाहिँ तपाईँको अहिलेसम्म यो अहिले पनि सुकुम्बासी पीडित चाहिँ जस्ताको तस्तै किन भयो त होइन, अहिले चाहिँ सरकारले हामीले त दिन तोकेर भनेको छौँ क्या, अबको 500 दिन पछाडि फेरि पनि हामी बस गर्न आउँछौँ नि होइन, यो रेकर्ड जाने काहीँ होइन
0: होइन।
4: मैले किनभने मलाई मेरो प्रधानमन्त्री प्रति र मलाई मेरो चाहिँ पार्टीप्रति पूर्ण विश्वास छ यो मामलामा, बुझ्नु नि, हामीले
0: हामीले
4: अर्को चुनाव यसो न मैले भन्छु त, यो मैले कुरा कम्प्लिट गर्न दिन मलाई यसलाई सजिलो हुन्छ नि है, फेरि आधा छोड्यो भने त, सुकुम्बासीको चाहिँ नाममा अब पोलिटिक न राजसभाले चाहिँ भोट माग्न जानु चाहिँ स्थिति हुन्छ, न अन्य दलले कसैले पनि अब सुकुम्बासी पीडितलाई लाल पूर्जा दिन्छु भने कसैले भोट माग्नु पर्दैन, बुझ्नुभयो नि, यो एउटा। अर्को मिटर ब्याजी कुरा गर्नुभयो, सम्झौता भएको छ, यो कार्यान्वयन हुन्छ गर्छ राष्ट्रिय स्वतन्त्र पार्टीले, बुझ्नुभयो नि, यो चाहिँ तपाईँको सम्झौता गरेर यसलाई टालटुले गर्ने मनस्थितिमा हामी छैन, यो गर्छौँ। त्यस्तै तपाईँले चाहिँ लगानीकर्ताहरू छ नि, जो स्टक सेयर बजारको लगानीकर्ताहरू कतिवटा प्रधानमन्त्री भन्नुभयो, तपाईँ डाटा खेलाउने मान्छे तपाईँले मलाई एकचोटि भन्नु होला, आजसम्म सेयर बजारका लगानीकर्ताहरूलाई बोलाएर स्टेक होल्डरहरूसँग कम्बाइन्ड मिटिङ गरेको कुनै प्रधानमन्त्री हुन्छ इतिहासमै? फर्स्ट प्रधानमन्त्री जसले बोलाउनु भयो क्या, खोजेको होइन, फोन गरेर प्रधानमन्त्रीले तपाईँहरूको समस्या के हो तपाईँहरू आउनुहोस् भनेर उहाँले लिस्टिङ गरेर सबैलाई
0: बोलाएर सुन्नु भएको थियो
4: है। अनि यहाँ सुन्नु, निजी क्षेत्रको

0: दिने समस्या हुन्छ, त्यसरी बेलैमा सोध्नुपर्छ होइन। यो सबै प्रधानमन्त्रीले चाहिँ गर्नुहुन्न थियो होइन, संवाद भन्नेबाट टाढा भाग्नुहुन्थ्यो। निजी क्षेत्रका मान्छेलाई त होटल हिमालयमा बोलाएर पार्टी सभापतिज्यूले भेट्नुभएको, सरकार बनाएपछि पनि हाम्रो प्रधानमन्त्रीज्यू सबैसँग पिठ्यु फर्काएर हिँड्नुहुन्थ्यो। तर एउटा घटना घट्यो बिचमा, प्रधानमन्त्रीज्यूको सल्लाहकार स्वकीय सचिव के हो कुमार बेन होइन, उहाँ लुसुक्क प्लेन चढेर जानुभयो कि ट्रेन चढेर जानुभयो वहीँ जान्नु होला, गएर अजित डोभालसँग भेटेर आउनुभयो। त्यस पछाडि भट्टाभट प्रधानमन्त्रीज्यूले चाहिँ मान्छेहरू भेट्न थाल्नुभयो, सरकारवाला निकायका मान्छेहरू भेट्न थाल्नुभयो। धन्यवाद प्रधानमन्त्रीज्यूले दिने कि अजित डोभाललाई?
1: अब यो चाहिँ तपाईँले कहाँबाट भन्नु मलाई थाहा छैन होइन, अजित डोभाललाई चाहिँ
0: अहिले ठ्याक्कै अहिले भनेकै उखान लागु हुन्छ, अहिले प्रधानमन्त्रीज्यू दिनदिनै संवाद गर्न थाल्नु भएको छ, इट्स पोजिटिभ
1: होइन? यस्तो क्या सुन्नु, अजित डोभाललाई भेट्यो भन्ने कुरा त कोसँग प्रुफ छ र? यो त तपाईँको मिडियामा
0: मैले भनेको छु होइन भनेर विज्ञप्ति निकाले भइगयो नि
1: होइन, किन विज्ञप्ति नभेटेको कुरालाई तपाईँको
0: दिनैपछि
1: भेट्नु भएको छैन, उहाँले भेट्नु भएको छैन, भेट्ने मान्छेले भेटेको छुइनँ भने पछाडि
0: होइन
1: अरूले देखाएको छैन,
0: रोहन कार्कीको स्टेटमेन्ट होइन क्या, कुमार बेनको स्टेटमेन्ट
1: होइन, अब उहाँले भेटेको छुइनँ
0: भने उहाँको जिम्मेवारी, उहाँसँगै सामाजिक सञ्जाल छ त्यत्रो त्यत्रो एमआरआरदेखि लिएर सबै उहाँले
1: न्युजमा त यस्तो आउँछ कि अब प्रधानमन्त्री र चाहिँ हाम्रो आदरणीय सभापति बसिरहेपछि के संवाद भयो के भयो चार घन्टा बसेर के कुरा भयो भने सबै चाहिँ तपाईँको चाहिँ मिडियामा चाहिँ यो भयो, त्यो त अनुमानको आधारमा चाहिँ तपाईँको विविध कुराहरू आइरहेको हुन्छ नि,
0: एउटा चिज भन्नुहोला,
1: सबै कुरा त
0: एउटा चिज भन्नु,
1: प्रधानमन्त्रीले भन्नुभएको सभापतिले भन्नुभएको छ
0: होइन, त्यो जिम्मा नबोक्नुहोस्, त्यो जिम्मा नबोक्नुहोस्, तपाईँको बैठकबाट निस्किएर म सभापति र प्रधानमन्त्रीको कुरा गरिरहेको छैन, तपाईँकै नेताहरूले हामीलाई यो चाहिँ नभन्नु होला भनेर वाट्सएप गर्ने हो होइन, यो भयो भनेर हामीलाई उहाँहरूले दिने हो क्या सूचना, त्यति सूचनामा पहुँच राखेर बसेर नै भइन्छ पत्रकार
1: सूचना
0: भएर अब दुईटा चिजको हामीले एउटा चिजलाई कन्क्लुड गऱ्यौँ भन्ने लाग्छ, एकदमै राम्रो कुरा तपाईँ तिनटैले स्वीकार गर्नुभएको छ, सोसियल इन्टिग्रेसनका लागि हामी पोजिटिभली यो युथ जेनेरेसनले चाहिँ एउटा इनिसिएसन लियोस्, त्यो भोलि हेर्नुहोस् हिस्ट्री लेख्ने कुरा हो, नेपाली कङ्ग्रेसको तर्फबाट सचिन तिमल सिन्हा, राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट रोहन कार्की, एमालेको तर्फबाट अब्दुस मियाँको अग्रसरतामा हामीले अब कसैलाई पनि नियतवश आलोचना नगर्ने, स्वस्थ आलोचना गर्ने र समाजलाई जोड्ने अभियान थाल्यौँ भनेर तपाईँहरू लाग्नुभयो भने द्याट विल बी हिस्टोरिकल फर यु पिपल होइन र? त्यो त एउटा चिज भइहाल्यो। अब दोस्रो, अब फेरि कुरा त सरकारको गर्नु नै छ, रोहनजीले के भन्नुभएको छ भने यो सरकारले विगतमा हुनै नसकेका कामहरू त थाल्यो त, तपाईँहरू यो मान्ने तयार हुनुहुन्न?
2: यस्तो उहाँहरूको सुशासनको परिभाषा चाहिँ मलाई अलिकति अपुरो लाग्यो, यदि त्यो बुझाइयो भने एफिसियन्सी र इफेक्टिभनेसमा म यो सरकारलाई पोइन्ट दिउँला, तर सुशासन भनेको अर्जेन्सी इफेक्टिभनेस एफिसियन्सी मात्र होइन नि, त्यहाँ त जस्टिसको कुरा हुन्छ, फेयरनेसको कुरा हुन्छ, ट्रान्सपेरेन्सीको कुरा हुन्छ। ट्रान्सपेरेन्सीको कुरामा
0: भनेको तपाईँ सरकार प्रभावकारी छ भन्नेमा पनि स्वीकार गर्न तयार हुनुहुन्छ?
2: सरकारले लिएको के इनिसिएटिभहरुको तारिफ
0: हैन त,
2: गरेको छ हामीले,
0: गरेको छ। इफेक्टिभनेस भनेको प्रभावकारिता हो, एफिसियन्सी भनेको उसको क्षमता, कार्यदक्षता,
2: अर्जेन्सी भन्नु,
0: यो त मान्नु भयो नि,
2: अर्जेन्सी हो यो त मानेकै छ नि अर्जेन्सीको कुरामा। तर के हो भने लोकतन्त्र भनेको त प्रक्रियागत कुरा हो नि त, कसैलाई अन्याय
0: प्रक्रियामा हिजो अल्झिएर कति वर्षसम्म अल्झाउने उहाँले भने, जस्तै सुकुम्बासीको नाममा प्रक्रिया बनाएको छ, एउटा भूमि आयोग यहाँ बनाएको छ, टिचरको नेतालाई लिएर गएर भूमि आयोगको अध्यक्ष बनाएर तलब खुवाएको छ।
2: त्यसो हो भने यदि प्रक्रिया नै चाहिँदैन, यदि चाहिँ यो जस्टिसको कुरै चाहिएन, हामीलाई ड्याङ ड्याङ काम गर्ने भन्नुहुन्थ्यो नि हिजो प्रचण्डले, त्यस्तै चाहिएको हो भने तपाईँहरू भन्नुहोस्, हामीलाई अब एउटा निरङ्कुश चाहियो होइन, सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक नेपाल मान्य हो भने प्रक्रिया त पुरा गर्नु पऱ्यो, लोकतन्त्र भनेको यही त हो नि, सुशासन भनेको यो पनि त हो नि। म कहिलेकाहीँ देख्छु साथीहरूलाई सुशासनको पक्षमा लागेको छौँ हामी, रातारात गरेर गृहमन्त्रीले यसलाई भेट्नुभयो, हामी सुशासनको पक्षमा जानुभयो, ठिक छ,
0: सुशासन भनेको भ्रष्टाचार नहुनु पनि हो, सुशासन भनेको कर्मचारीहरूले समयमा काम गरिदिनु हो, त्यो सुरु भएको छ
2: एफिसियन्सी, मैले मानिसकेँ त एफिसियन्सीको कुरामा उहाँहरूको इनिसिएटिभ मैले मानिसकेँ, तर साथसाथै के हो भने सुकुम्बासी हटाउँदै गर्दा त्यो सुकुम्बासी अब उहाँले हुकुम्बासी भनेर नारा चलाइदिनु भयो पहिले होइन, एक एक खालको तपाईँको चाहिँ यो सोसियल मिडिया नेरेटिभ चलाउने भन्छ नि मिडिया
0: ट्राइसँग त उहाँहरूको सांसद राजु पाण्डेले, राजुनाथ पाण्डे
2: हेरेँ त्यो एपिसोड,
0: तपाईँ सुकुम्बासी हामीले हटाएकै छैन भन्नुभएको छ
2: होइन, त्यो तपाईँको एपिसोड पनि हेरेँ, म उहाँ अड्केको पनि हेरेँ, होइन मैले के भनेको भन्दाखेरि चाहिँ सुकुम्बासी यदि 20% मात्र थिए त्यो 100 जनामा भने त्यो 20 जना पनि नेपाली हो, उनीहरूको पनि चाहिँ आफ्नो परिवारको अगाडि आत्मसम्मान हुन्छ, हटाउने प्रक्रिया हुन्छ, भूमि आयोग छ, भूमि आयोगले काम गरेको छैन, आफ्नो मान्छे हाल्नुहोस्, हाल्नै भएको छ आखिर, भूमि आयोगलाई एफिसियन्ट बनाउनुहोस् न, त्यहाँबाट रियल

0: लिएर आउनुहोस्। जब मान्छे आफू अक्षम हुन्छ उसले ब्ल्याकेट तरिकाले ब्ल्याङब्लुङ हानिदिन्छ, किन यो मलिन तरिकाले नियालेर पत्र पत्र केलाएर काम गर्नेलाई क्षमता चाहिन्छ। म साथीहरूमा कहिले काहीँ कस्तो देख्छु भने त्यो अर्जेन्सी देख्छु, त्यो जोस पनि देख्छु, तर साथसाथै केटाकेटी पनि कहाँ देखिन्छ भन्दाखेरि चाहिँ उहाँहरू के स्वीकार्न तयार हुनुहुन्न भने उहाँहरूलाई यदि कसैले सजेसन दियो, अब हामीलाई त कुरै छोडिदिनुहोस्, हाम्रो त 35 वर्ष, म आफै 34 वर्ष
1: त मोरल राइटै भएन
0: उहाँहरूको हिसाबमा, म 34 वर्ष 35 वर्षको भारी बोकाइदिनु भएको छ होइन। अब यो हिसाबमा पनि कस्तो भने उहाँहरूलाई उहाँहरूको प्रक्रियालाई कसैले चाहिँ प्रश्न गर्यो भने घर अगाडि गाडी तेर्साइदिने होइन, अनि उहाँहरू आफैमा पनि कहिले काहीँ चाहिँ मलाई झुकेको कहाँ जस्तो लाग्छ भने 2 वर्ष अगाडि आफै ग्रेटर नेपालको तस्विर राख्नुहुन्थ्यो, यदि त्यो बेला त्यो सही थियो भने अहिले प्रधानमन्त्री हुँदाखेरि प्रधानमन्त्रीको पछाडि ग्रेटर नेपालको तस्विर किन छैन?
1: त्यो त मेयर हुँदा राख्यो,
0: बिल्कुल मेयर हुँदा र प्रधानमन्त्री हुँदाखेरि के फरक भयो त? यदि त्यो उहाँले विश्वास गरेको चिज हो भने आज पनि राखेर देखाउनुहोस् न, किन त्यो बेला उग्र राष्ट्रवादी बनेर अरूलाई गाली गर्नु थियो, अरूलाई भिलेन देखाउनु थियो, आफू राष्ट्रवादी बन्नु थियो, अहिले उहाँहरूको त्यो खुलिसक्यो। अब योभन्दा अगाडि गरेका कुराहरू उहाँहरूले जनतालाई 100 दिनमा चाहिँ हामी गल्ली गल्लीमा गएर स्टिकर टालिदिन्छौँ नेपाल फिर्ता लिएर आउँछौँ,
1: सभापति
0: सम्भावना थिएन, सभापतिले भन्नुभयो, यो सरकारकै एउटा चाहिँ लिडिङ गरेको पार्टीको कुरा गर्दैछु मैले होइन, त्यो उहाँहरूले गर्नुभयो। त्यसपछि त्यसको पनि देखिहाल्यो। मैले त्यही तपाईँकै अस्तिको एपिसोडमा राजु पाण्डेजीले के भन्दै हुनुहुन्थ्यो भने तपाईँले तपाईँको एउटा प्रश्नमा चाहिँ हाम्रो नेपालमा स्रोतको कमी रहेछ नि त भन्नुभयो, यो कुरा त हामी पनि भन्दै थियौँ नि, हामीलाई पनि हिजोको दिन धेरै कुरा गर्न मन थियो, स्रोत चाहिँ क्रम छ भन्ने कुरा उहाँहरूलाई त्यो बेला थाहा थिएन, थाहा थियो। यो सबै किन गर्नुभयो यो अघि अभ्यसीसँग म सहमत छु, सत्ता प्राप्तिको लागि कहिले काहीँ हामी सोसाइटीलाई चाहिने भन्दा बढी तन्काइदिन्छौँ, आफूले पाइसकेपछि सोसाइटी चाहिँ चुट्यो भने त्यसपछि नजाने ठाउँ उहाँहरूको हुन्छ न हाम्रो हुन्छ। त्यही कारणले सरकारको राम्रो कुराको तारिफ हामीले गरेको छौँ, 100 दिनमा नेपाली कङ्ग्रेसले सानेबामा चाहिँ कार्यक्रमै गरेर सरकारको यो कुराहरूसँग हामी सहमत,
1: सभापति रवि लामी छानेल त अप्रिसिएट पनि गर्नुभयो, गगन थापाले त कति चिजमा अप्रिसिएट,
0: किनभने त्यो हाम्रो चाहिँ घोषणा पत्र प्रतिज्ञा पत्रमा लेखेकै कुरा उहाँहरूले चाहिँ लागू गर्नुभएको छ, जस्तै 10 लाखभन्दा कमलाई हामीले ट्याक्सै नलिने भनेको थियौँ, उहाँहरूले 1% राख्नुभयो, एकदमै वेलकम गर्छौँ, त्यो हामीले पनि त्यही गर्थ्यौँ होइन। तर जे जेमा कमजोरी छ त्यो राख्दै गर्दा हामी उहाँहरूको दुश्मन होइन नि, यी देशको नागरिक हो, अझ म त भन्छु प्रमुख प्रतिपक्ष दल पनि हो, यो तरिकाले
1: मलाई धेरै सानो
0: 38 सिटको ठिक छ, हामीभन्दा उहाँहरू सानो हुनुहुन्थ्यो नि चुनावभन्दा अगाडि, सानो ठुलो भइरहन्छ, मसँग जसले चुनाव जित्नुभयो उहाँले 4th पटकमा जित्नुभयो, त्यही भएर जित्ने हार्ने भइरहन्छ लोकतन्त्रमा, यो कुरा चाहिँ स्वाभाविक हो। फेरि पनि तपाईँको अगाडिकै क्वेसनमा म आएँ, यो कुरा हामीबाट गर्न सम्भव छ तर नेतृत्व तयार हुनु पर्यो। आज कम्तीमा तपाईँले भनेको जस्तै विद्यालयलाई चाहिँ शान्ति क्षेत्र घोषणा गरेको भने जस्तै सामाजिक सञ्जाललाई पनि शान्ति क्षेत्र घोषणा गरौँ न, गरिदिउँ,
1: तपाईँलाई सबभन्दा बढी चित्त त्यसै दुखेर छ,
0: त्यसै दुखेको होइन, यो मलाई मात्र होइन, म यहाँनिर सबैभन्दा बढी के देख्छु राजनीति भने हिजो एकदमै बोल्ने बौद्धिक वर्ग आज चुप छ, नागरिक समाज चुप छ,
1: ऊ आलोचना सुन्न सक्दैन,
0: आलोचना होइन गाली,
1: पीडा हुन्छ गाली,
0: गाली गाली पनि यस्तो गाली कि अब त्यो आफन्तहरूले पढ्नै नसक्ने गाली, र यो रोक्न सकिन्छ यदि प्रधानमन्त्रीले विशेष गरी
1: हेर्नुहोस् म अब अब्दुस सिका जान्छु, जस्तै नेपाली कङ्ग्रेसको चाहिँ सेलेक्टिभ कुरा रह, सरकारले गरेका राम्रो इनिसिएसन उहाँले 2 शब्द भन्नुभएको छ नि, एउटा एफिसियन्सीका हिसाबले अर्को इफेक्टिभनेसको हिसाबले उहाँहरूले गरिरहनु भएको छ, तर उहाँहरू विधिमा चुक्नु भयो, कहिलेकाहीँ महत्त्वकाङ्क्षी हुँदा र प्रचण्डको भाषामा ड्याङ्की ड्याङ्क, अहिलेको प्रधानमन्त्रीको पनि एउटा कुरा क्लियर छ, ड्याङ्की ड्याङ्क दिने हो, काम गर्ने हो भन्ने नै उत्साह देखिन्छ, तर 5 वर्षको प्रधानमन्त्री हो, यति हतारो किन गरे भन्ने पनि प्रश्न छ, एमालेलाई पनि त्यस्तै लाग्छ कि एमाले चाहिँ भदौमा हरियो देख्छ,
2: 5 वर्षको लागि त हरेक निर्वाचन पछाडि निर्वाचित हुनेहरू 5 वर्षकै लागि भनेर आउने हुन्
1: होइन,
2: कङ्ग्रेस एमालेको अथवा अन्य पार्टीहरूको योभन्दा अगाडि जति सरकार थियो 5 वर्षकै लागि भनेर आएको थियो, तर जनताले नमाने पछाडि चाहिँ त्यो 5 वर्ष पुरा हुँदो रहन्छ, यो कुरा चाहिँ सत्ताधारी दलहरूले अहिलेदेखि बुझे राम्रो एउटा कुरा। दोस्रो कुरा सुशासनको एकदमै ठुल्ठुलो कुरा भयो होइन, के हो सुशासन भनेको, के हो गृहमन्त्रीलाई इच्छा लाग्यो फलानु फलानु व्यक्तिलाई आजै चाहिँ घरबाट उठाऊ भनेर उहाँले प्रहरीलाई आदेश दिनुहुन्छ आइजिपीलाई बोलाएर होइन, र आइजिपी अब नमानौँ गृहमन्त्रीको आदेश छ मानौँ कानुनी रूपमा कुनै केही चाहिँ प्रमाण अभियोजन केही छैन, त्यस पछाडि नेताहरूलाई व्यवसायीहरूलाई पक्राउ गरेर लिएर आइन्छ कस्टडीमा राखिन्छ, 2 हप्तासम्म कुनै 2 हप्तासम्म सरकार उहाँहरूको पार्टी पुरै लागेर के चाहिँ निकाल्न सकिन्छ त यहाँबाट के प्रमाण निकाल्न सकिन्छ भनेर 2 हप्ता थुनेर चाहिँ अनुसन्धान गर्दाखेरि पनि केही नभए

0: दिए पछाडि हामीले सकेनौँ भनेर अनि उहाँहरू रिलिज गर्नुहुन्छ, अदालतले गर्छ। उहाँहरूले त एक वर्ष राखिदिनुहुन्थ्यो होला अदालत नभएको भए त। अनि यो कस्तो खालको सुशासनको तपाईँ कुरा गर्दै हुनुहुन्छ, जहाँ चाहिँ प्रधानमन्त्रीले अथवा प्रधानमन्त्रीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका संवैधानिक आयोगका पदाधिकारीहरूलाई लिएर आएर प्रधानमन्त्री कार्यालयमा कान समातेर उठबस गराउनुहुन्छ, दिनभरि होस्टेज बनाएर राख्नुहुन्छ, अनि उहाँहरू बाहिर आएर फेरि के भन्नुहुन्छ भनेर भनेर हामी त सुशासनका लागि हो नि, एक दिन मात्रै कहाँ हो र, पऱ्यो भने पाँच वर्षै थुनेर राखिदिन्छौँ भनेर
1: पाँच वर्ष पनि छलफल गर्न
0: सक्छौँ। किएन तर त्यो त्यो थुने थुनेकै हो क्या, कान समातेर उठबस गराएकै हो क्या, त्यो यसरी बुझौँ न। उहाँको पालोमा उहाँलाई जवाफ दिन दिउँला। हेर्नुहोस् है, सुशासनको गति यो छ। गृहमन्त्रीज्यू आउनुहुन्छ, गृहमन्त्री हाम्रो गोर्खाली हुनुहुन्छ, एकदम जोसिलो हुनुहुन्छ, उहाँको जोसको एकदम म तारिफ गर्छु। तर के भनेर भन्दाखेरि प्रहरीको कुकुर उहाँलाई मन पर्दो रहेछ, कुकुर समातेर चाहिँ उहाँ दौडिनु खेलाउनुहुन्छ। अब उहाँलाई अब त्यो
1: इन्सपेक्टरको
0: बन्दुक मन पर्छ उहाँलाई, भोलि त्यो पनि मै चलाउँछु भन्नुभयो भने
1: त्यसलाई पनि उहाँ हात मिलाएर भोट माग्दै हुनुहुन्थ्यो एकचोटि
0: होइन। अब इन्सपेक्टरको बन्दुक मन पर्ला, त्यो बन्दुक पनि एक दुई राउन्डमै हानिहाल्छु भनेर उहाँलाई इच्छा लाग्यो भने अब यसरी सुशासन हुन्छ? के हो सुशासन भनेको? विधि भनेको
1: तपाईँहरूसँग चाहिँ यो के रसायन हुन्छ तपाईँहरूको जिब्रोमा भने क्या, आलोचना मात्रै देख्ने, राम्रो काम चाहिँ सरकारले गरे केही देख्नु भएन?
0: भनिदिनुहोस् त तिनवटा राम्रो काम भनिदिनुहोस् त।
1: भन्नुहोस् त रोहनजी,
2: अघि मैले
1: भनिसकेँ सहकारी पीडितहरूको पैसा फिर्ता हुन त थाल्यो नि, मलाई त थाहा छ।
2: यहाँ सुन न, यहाँ सुन न, एउटा कुरा, सबै चिज चाहिँ एक हप्तामा सबै समाधान हुने भएदेखि रिटायर भएर रेस्ट गरेर बसे
0: भइहाल्छ। हामीलाई त सय दिनको सरकार चलाउन देऊ, 13 मन्त्रालय चलाउन देऊ, 100 दिनमै हामी देखाइदिन्छ। देख्यौँ त, के देख्यौँ त?
2: तपाईँहरूले त कहिले देख्नु भएन नि त, त्यो देखाएको त छ नि त। यहाँ सुन, देखाएको के छ भन्दाखेरि, यहाँ सुन, 35 आज मात्रै 35 यहाँ अनि 5 झापामा, आज पनि तपाईँको 39 आजै लाल पूर्जा पाएको छ हो। अनि
1: तपाईँको यो मुलुकमा कुल कति मान्छे लाल पूर्जा बिहे
2: सुन्नु, मैले भन्छु त, यो त स्टार्ट हो नि त,
1: कति भयो 40 लाख, यसको औसतमा तपाईँले बाँड्दै जानुभयो भने यो करिब 200 वर्ष जति
3: लाग्छ।
2: स्टार्ट हो नि त
3: तपाईँको, मेरो क्षेत्रको कपनको पाथिवरा टोल छ, पाथिवरा टोलबाट अस्ति मात्र हामीले 25 परिवारलाई लाल पूजा दिएर चुनिखेल भन्ने ठाउँमा लगेर स्थानान्तरण गरेको। यो यस्तो हुन्छ राजी, मलाई के लाग्छ भने हाम्रो साथीहरूमा
2: सुरुवात त भएको छ नि त,
3: इतिहास चेत होइन, सुरुवात भइसकेको थियो, मेरो पालामा पनि भएको थियो। म तपाईँलाई भन्दैछु, इतिहास चेत यदि कम भयो भने के लाग्छ भन्दाखेरि, हिस्ट्री बिगिन्स विथ मी जस्तो लाग्छ। म पहिलो सांसद हो, मेरो पार्टी पहिलोचोटि यो देश चलाइरहेको,
2: कम्प्लिट गर्न
3: पाउँछु नि आउँछु, यो लाग्छ। उहाँले अघि पनि भन्नुभयो, निजी क्षेत्रसँगको कुनै प्राणनदीले सहकारी गरेर गरेको थियो, गिरिजा प्रसाद कोरालाले पनि गरेको थिए,
2: व्यापारीसँग त बालबाटरमा डेली भेट हुन्थ्यो नि, तपाईँको व्यापारीसँग त बाह्र रात दिन त्यसलाई निजी क्षेत्रसँग त दिनै विषय बस्नुहुन्थ्यो नि।
3: गाडी कसो थियो मालपानीको होइन, त्यसरी त्यो नभन्नु होइन, मैले फेरि आरोप लगाउने दोस्रो ठाउँ हुन्छ, छोडिदिनु।
2: मैले के भने तपाईँले फेरि गलत चिज पक्रिनु भयो क्या। मैले के भने, शेयर बजार लगानीकर्ताहरूको स्टेक होल्डरसँग जीवन फर्स्ट टाइम प्रधानमन्त्रीले भेटेको नि, यो कुरा भन्नु मलाई सम्झाइदिनु, त्यसो त नेपालभित्र सबै त पर्छ नि, प्रधानमन्त्रीमा त बिहान बेलुकै भेट्नु थियो निजी क्षेत्रसँग।
1: तपाईँलाई एकचोटि उत्तर दिन सजिलो बनाउँछु रोहनजी, एउटा त त्यो गाडीको तपाईँले भन्नुहुने भयो,
2: अहिले भनिहाल्छु त्यो गाडीमा प्रधानमन्त्रीको कहीँ के कनेक्सन छ बिचारालाई थाहा पनि छैन क्या कुन गाडी
1: थाहा नभएर चढ्न पाइन्छ त विवाद
2: म भन्दैछु तपाईँलाई यहाँ सुन्नु न प्रधानमन्त्रीको गाडी थिएन उहाँ झापा आउनुपर्ने भयो झापा आउँदालाई उहाँलाई ताप्लेजुङ जानु थियो पहाड चढ्नु थियो
4: पहाड 8,000 स्कर्पियो पाइन्छ है दमकको कुन ठाउँमा पाइन्छ सोध्नुहोस् म भन्दिनँ
1: प्रधानमन्त्री चढ्न निशुल्क पाइन्छ
2: यता सुन्नु न

0: भन्दैछु यहाँ सुन्नु न, विवाद गर्नु पऱ्यो भने जति पनि गर्न सकिन्छ, आफै भन्दै हुन्थ्यो चर्को स्वर गर्न र विरोध गर्नलाई कुनै लजिक चाहिँदैन क्या. यहाँ सुन न, लजिक किन चाहिँ मैले लजिक
1: कमजोरी भयो.
0: मैले सेयर बजारको
1: लगानी
0: स्टेक होल्डरसँग पहिलोचोटि भेटे, तपाईँले स्वीकार्नु
1: 8 करोडको गाडी
0: निजी क्षेत्रसँग
1: 8 करोडको गाडी चढ्नु गल्ती भयो, कमजोरी भयो.
0: यहाँ सुन न, त्यो तुरन्तै स्वीकार्यो नि. सुन के म त्यो भन्दै
1: कमजोरी भयो भन्नु न सकितको.
0: त्यो त गाडी हामीले गाडी खोज्दै गर्दाखेरि गाडी हामीले खोज्दाखेरि हामीले अब तपाईँको चाहिँ एउटालाई एकजना प्रधानमन्त्रीको विचार त्यसमा कहीँ कनेक्सन
1: सुन्नु
0: न, त्यो गाडी यहाँ सुन्नु, त्यो गाडी मलाई पनि कहाँबाट आएको थिएन. सुन्नु
2: मैले पनि थाहै छैन रहेछ कसरी
3: चलिरहेको
0: छ. गाडी कस्तो हुन्छ भने यहाँ सुन्नु न, चुनावमा क्याम्पेनमा के हुन्छ भने गाडी खोजिन्छ क्या, धेरै सहयोगीहरू हुन्छ नि त. अनि गाडी यस्तो खालको गाडी हामीलाई चाहिएको छ भने चाहिँ खोजिदिने मान्छे हुन्छ नि त. एउटालाई भन्यो
1: किन चाहियो त यस्तो 8 करोडवाला गाडी.
0: 8 करोड भने थाहै थिएन क्या, हामीले त्यो गाडी देखेको पनि थिएन. मैले त जीवनमा 8 करोड गाडी चढ्नु त के देखेको पनि थिएन. पछि थाहा भयो कि ताप्ले जुङ गएपछि त्यो गाडीको दाम 8 करोड भन्ने कुरा थाहा, समाचारमा थाहा भएको हामीलाई. हामीले त के
1: रोडमा
0: जान्छ भनेर हामीले त
1: व्यापारीको
0: गाडी भन्ने पनि थाहा थिएन.
1: हामीले प्रवेश गर्यो भने पत्तै हुँदो रहेछ.
0: यहाँ सुन्नु न, त्यो गाडी त्यस पछाडि हामी सचेत भएर हामी लिँदैनौँ. त्यसपछि त रेन्टको गाडी मात्रै चलायौँ नि त. कस्तो हुन्छ भने कहिले म गाडी खोज्दिन्छु, मसँग छ
1: साथी. पार्किङ गरेर गाडी त गृहमन्त्रीज्यूले चितवन लिएर जानु भएको छ, त्यो चाहिँ कहिले थाहा भयो.
0: यहाँ सुन्नु, कुनै पनि पार्टीले चाहिँ महामन्त्रीले बगैँचा विज्ञप्ति निकालिसक्नु भएको छ. गल्ती गर्नेलाई सबैलाई सजाय हुन्छ, स्ट्रिक्टली सजाय हुन्छ.
1: कहिले
0: हाम्रो
1: हामीले थाहा पाउँदैनौँ.
0: प्रहरीले कारवाही गरिसकेको त,
1: तपाईँको घरको अगाडि लिएर गएर म 1 महिना गाडी रोकेर राखिदिन्छु तपाईँको गेटमा.
0: 1 महिना सरकारले उठाएको, मीडिया हाउसले उठाएको होइन. जति पनि ठाउँ सरकारले उठाएको छ, सरकारले उठाएर
1: सरकारकै मान्छेले भन्ने छ.
0: सरकारको सरकारले किन गर्नु पर्छ, सरकारलाई गर्न के जरुरी भयो भन्नु न.
1: एउटा गाडी गृहमन्त्री चढेको आयो नि त.
0: राजनीति त हेर्नुहोस् जेमान गर्न मिल्छ होइन.
1: चढ्नु भएको थिएन उहाँ चितवनमा, त्यो गाडी त्यो
0: लानु भएको छैन. रातो गाडी चढेर जानु भएको छ, मलाई थाहा छ. म महाधिवेशनमा मै छु त, अनि कसरी त्यो गाडी चढेर जानु
1: रातो
0: गाडी चाहिँ गृहमन्त्रीको आफ्नै गाडी, पर्सनल गाडी, त्यो पनि सेतो गाडी होइन, रातो प्लेटको रातो गाडी चढेर जानु भएको छ. त्यो पनि आफै ड्राइभ गरेर जानु भएको छ.
1: ती तपाईँका कार्यकर्ताहरूको गाडी त्यहाँ लिएर गएर राख्यो, त्यो चितवनमा पनि त्यही गाडी.
0: गृहमन्त्री त्यो गाडी लिएर जानु भएको छैन. अब त्यो
1: चढ्नु भएको थिएन भन्नु न,
0: चढ्नु भएको थिएन, लिएर पनि जानु भएको थिएन.
1: उहाँसँगै थियो त्यो गाडी.
0: अब वरपर कसको गाडी हुन्छ, त्यो त सबै त हामीले डाटा लिएर बस्ने कुरा भयो.
1: उपदेव शाहले दिएको त्यो सदस्यता पनि रङ भयो त्यसो भए.
0: अनि यस्तो क्या, जस्तै कतिपय चिजहरूमा तपाईँलाई एउटा कुरा थाहा छ, आजै पनि तपाईँले एनालाइसिस गर्नुभयो भने तपाईँको कति घटना भयो होला,
1: कहीँ
0: कङ्ग्रेसको मान्छे परे होला, कहीँ एमाले परे, त्यसलाई पार्टी जोडिदिने. जस्तै कोही चाहिँ
3: कङ्ग्रेसको
0: राजनीति पनि अलिकति कस्तो भने हामीले म चाहिँ के भने जहिले पनि सकारात्मक हिसाबले जानुपर्छ भन्ने कुरा हो क्या. अब यहाँ सुन्नु न, अहिले यहाँनिर सोल्टी अगाडि कसैले चाहिँ होटलमा नखाइकन एउटाले झगडा गरेर हिँड्नेलाई पर्सि खोज्दै जाँदाखेरि कुनै न कुनै पार्टीको सदस्य भेटिन्छ. अनि त्यो चाहिँ
1: सरकारले ढुक्कले कारवाही गरिदियो र बचाएन भने त यो सरकार आफ्ना कार्यकर्ता हुँदा
0: नयाँ कानुन खडा गरेर त कारवाही गर्न मिल्दैन, विद्यमान कानुनबाटै कारवाही गर्ने होला.
1: त्यो चाहिँ के भने, गलत ठाउँमा पार्किङ गर्यो भने चाहिँ लाग्ने 500 रुपियाँ
0: हो.
1: तर त्यो त एउटा सञ्चार माध्यम माथिको, तपाईँको महामन्त्रीको उम्मेदवार होइन मनिष शाह, उहाँको स्टेटमेन्ट सुन्नु भएन.
0: के भन्नुभएको छ र, हामीले नै राख्यो भन्नुभएको छ र,
1: उहाँले सत्ता पक्षले यस प्रकारको हरकत गर्नु हुँदैन, यो बचकना हो भन्नुभएको छ.
0: त्यो उहाँले नै जवाब दिने कुरा, उहाँले देख्नु भएको छ भने. मलाई चाहिँ मेरो इन्फर्मेसनमा चाहिँ सरकार र पार्टीको कहीँ पनि इन्भल्भमेन्ट छैन. त्यो सोच्दा पनि सोच्दैन. राष्ट्रिय स्वतन्त्र पार्टीलाई र सरकारलाई यो सोच्नु पर्ने जरुरी नै छैन, कसैलाई फुर्सदै छैन क्या सोच्नलाई.
1: अब उहाँले
0: जवाब
1: सरकारले गरेका राम्रो काम सोध्नु भएको थियो. हामी सुकुम्बासीमा थियौँ, के अरे लालपुर्जामा थियौँ, त्यसपछि अड्क्यौँ. अब दोस्रो काम भन्दै जानुहोस्.
0: त्यही त, सरकारले इनिसिएसन तपाईँको कस्तो हुन्छ, 3 महिना 4 महिनामा त स्टार्ट नगर्ने हो होइन, सम्पन्न गर्ने त होइन.
1: 100 कार्यक्रम सार्वजनिक गर्दा त्यो किन पत्तो नभएको त,
0: कुन
1: त्यो 100 कार्यक्रमको लिस्ट

0: सार्वजनिक गर्दा
1: सय दिनमै सुकुमा समस्या समाधान गर्ने भनेको थियो र
0: छैन
1: सय दिनमा
0: त्यसमा प्रश्नै उठाएको छैन
1: अनि के भनेको थियो र सय दिनको तपाईँको
0: सय दिनको कार्यसूची मध्ये 38 मात्रै कार्यान्वयन
1: 38 हामीले जस्तै भन्नलाई तपाईँको चाहिँ कसैले त्यसलाई चाहिँ 38 एउटा पनि भएन भन्नुहुन्छ उहाँहरूले तपाईँले त 38 भन्नुभयो होइन
0: मैले त
1: 38 उहाँले
2: होइन
1: 38 भनेपछि 38 भने किन यहाँ कार्यक्रमको समय बर्बाद गर्ने होइन तपाईँले 38 भन्नुभयो मैले 87% भन्छु हामीले चाहिँ त्यसको एनालाइज गर्दा 87% किनभने जुन एउटा चाहिँ कतिपय चिजहरू प्रोसेसमा एउटा लेभलमा पुगेकोलाई पनि एउटा चाहिँ पर्सेन्टेज हुन्छ क्या गर्दै नगरेकोलाई स्टार्टै नगरेकोलाई सुरु नै नगरेकोलाई जिरो होला तर एउटा लेभलमा पुगेको हुन्छ नि कोही 80% चाहिँ सम्पन्न हुन लागेको होला
0: त्यसो भएर त्यस्तो लेख्दा चाहिँ के गर्नु पर्यो भने सय दिनभित्र सुरु गरिनेछ लेख्नु पर्यो
1: होइन
0: सम्पन्न गरिनेछ लेख्नु पर्यो
1: कतिपय चिजहरू आधा भएलन् कतिपय चिज सुरु भएलन् कतिपय सम्पन्न भएको छन् सय बुधेमा त्यस कारणले मैले तपाईँलाई के भन्दैछु भने हामीले निजी क्षेत्रसँग संवाद गरेर उनीहरूको चाहिँ समस्याको चाहिँ समस्याहरू पहिचान गरेर समाधान गर्ने दिशामा हामी लाग चाहिँ सबैको कन्फिडेन्स बिल्डअप गरेर समाधान गर्ने दिशामा सरकार लागिसकेको छ होइन अहिले तपाईँले चाहिँ हेर्नुहुन्छ भने प्रधानमन्त्रीले निजी क्षेत्रसँग भेटघाट बढाए पछाडि स्टक मार्केट सेयर बजारका लगानीकर्ताहरूसँग भेट्ने बित्तिकै अहिले तपाईँको लगातार सेयर बजार पनि बढिरहेको छ एक हप्तादेखि तपाईँको चाहिँ लगातार आज पनि ग्रिनै छ लगातार बढिरहेको छ भनेको कन्फिडेन्स त लगानीकर्तामा
0: अहिले
1: लगभग 3 खर्ब रुपियाँ त लगानीकर्ताको पैसा त रिटर्न भयो नि त 5 खर्बभन्दा बढी चाहिँ गुमेको थियो बिचमा 3 खर्ब त भनेको प्रधानमन्त्रीले यसले पनि एउटा के इन्डिकेट गर्छ भने 75 लाख मान्छे यहाँनिर इन्भल्भमेन्ट छ क्या भनेको यसले पनि सेन्टिमेन्टको चाहिँ रिप्लिकेट गर्छ सेन्टिमेन्ट चाहिँ केही मिसअन्डरस्ट्यान्डिङहरू थियो होला होइन त्यस कारणले गर्दा निजी क्षेत्रको कन्फिडेन्स बिल्डअप गर्ने कुरा तपाईँको चाहिँ कतिपय सुकुम्बासीलाई अब अहिले नै तपाईँको चाहिँ हामीले के भने सबै समस्या समाधान हुन्छ भने हामीले नसोचौँ किनभने तपाईँको सुकुम्बासी समस्या समाधान गर्नलाई काठमाडौँमा यति धेरै राजनीति भयो कि तपाईँको नागरिकता मान्दा नागरिकता दिएनन् मान्छेहरूले तपाईँको चाहिँ त्यहाँ गएर चाहिँ नागरिकता नदे भन्ने त्यहाँनिर राजनीति गर्न थाल्ने सबैले गिजोल दिने कारणले गर्दाखेरि समयमा चाहिँ सरकारले डकुमेन्ट पाएको छैन काठमाडौँको म यसलाई कम्प्लिट गरिहाल्छु त्यस कारणले गर्दाखेरि के हुन्छ भने उहाँहरूको चाहिँ पहिला इन्भेस्ट 3 पुस्तैको चाहिँ छानबिन पनि त गर्नु पर्यो होला हजुरबाको नाममा बुवाको नाममा छोराछोरी
0: सुन्नु
1: न बागमतीको किनारमा अरू ठाउँको हटाएको छ त सुकुम्बासी तपाईँले कति भन्नुभयो 40 लाख सुकुम्बासी हटाएको कति हटाएको त 3000 40 लाखमा 3000 हटाएकोमा तपाईँ चाहिँ लाग्छ कि 40 लाख मान्छेलाई किन हटाएको किन
0: एकजना मान्छे
1: हटाएको कहाँको छ हटाएको कहाँको छ बागमती किनारको हटाएको छ अहिले त्यहाँको बगाएको भए के हुन्थ्यो त्यहाँनिर डुबानको हुन्थ्यो अघिल्लो साल मेरो घर तपाईँको बागमती किनारमै पर्छ क्या बुद्धनगरमा बस्छ यहाँ सुन त्यहाँनिर बागमतीमा अघिल्लो वर्षको डुबान कति थाहा छ बागमतीमा अहिले जहाँ गाडी कुदिरहेको छ नि मान्छे डुबाउँथ्यो क्या त्यो बागमतीको रोडको त्यो चाहिँ तपाईँको चाहिँ करिडोरको रोड एक तला घर पनि डुबेको थियो
0: क्या
1: सबै सुकुम्बासीको कपडा भिजेर सबैको चाहिँ बच्चाबच्ची भिजेर कतिपय यहाँ सुन्नु कम्ती एक दिन यहाँ एक घन्टा भिज्दा एक दिन भिज्दाखेरि तपाईँले त्यसलाई त सारियो नि त कमजोरी भयो त्यहाँनिर कहिले काहीँ कस्तो हुन्छ भने गर्दै जाँदा कमजोरी भएको कुरालाई स्वीकार्नुपर्छ व्यवस्थापन गर्दाखेरि एक ठाउँ कमजोरी हुँदैन एक ठाउँ कमजोरी भयो हामीले तुरन्त एकै रातमा निकाल्यौँ त निकालेर लगेर
0: गइसक्यो
1: फेरि अहिले पनि बागमती डुबाउन चाहन्थ्यौँ 3000 मान्छेलाई लगेर चाहिँ नडुब्ने धेरै नगिजौँ काम गर्नेतिर जाउँ
0: सरकारलाई सकारात्मक काम गर्ने कुरामा सहयोग गरौँ प्रतिपक्ष भनेको जति बेला पनि विरोध गर्नुपर्छ भनेर बना होइन एउटा क्लियर मेजोरिटीको सरकार छ उहाँहरूले राम्रो काम गरेर जनताले सुख पायो भने त तपाईँलाई नै राजनीति गर्न सजिलो हुने होला
3: राजनीति यसमा हेर्नुहोस् न हामीले प्रतिपक्षको रूपमा रत्न भार्गवले रेलिङ भाँचेको छौँ न 58 दिन सदन अवरुद्ध गरेको छ सदन अवरुद्ध एकचोटि गऱ्यौँ ट्याक्कै त्यही मुद्दामा जुन बेला जुन चाहिँ 1.5 वर्ष अगाडि उहाँहरूले गर्नुभएको थियो कुनै विषयमा हामीलाई प्रधानमन्त्रीको जवाफ चाहिएको थियो त्यो पनि कुनै एउटा व्यक्तिको शोमा होइन सार्वभौम संसदमा यो देशको प्रधानमन्त्री कम्ती त्यो ठाउँलाई त इज्जत गरेर आएर त्यहाँ जवाब दिनुहोस् भनेर खोजेको थियौँ त्यही बेला हामीले अवरुद्ध गऱ्यौँ उहाँहरूको मनसाय देखेपछि हामी त्यहाँबाट पनि ब्याक हट्यौँ यति शालीन प्रतिपक्ष नेपालको संसदीय इतिहासमा
0: बानी नै छैन नि त
3: त्यो मात्र होइन त्यो बानी होइन क्रान्तिको सुरुवात गर्ने नै हामी हो राजनीति उहाँहरू त यो पालि सदनमा छिरेको मान्छे हो यो देशको सदन बनाएकै हामीले हो संसद बनाउने पार्टी हो क्या
0: के गर्नु आफ्नै घर बेचेर
3: समय लाग्ला यो आउने जाने भइरहन्छ होइन मैले के भनेको भने सुकुम्बासी समस्याको समाधान भनेको फेरि भूमि आयोगमा जान्छ हिजो ढिलो भएको छ भूमि आयोगमा भने त्यहाँ मेहनत गर्नुहोस् त्यहाँ तपाईँहरूको मान्छे राख्नुहोस् तपाईँले पत्याएको
0: नागरिक त नदिने बनाएर किन राख्यो किन राजनीति गरे
4: त्यो गरे अहिले दिनुहोस् न त अहिले त सबै डाटो पनि तपाईँहरूकै हो त
0: नागरिकलाई तपाईँहरूले चाहिँ नागरिकता नदेऊ है डाटा नदेऊ है भनेर त राख्नु भएन नि त किन राजनीति गरे भने
3: नागरिकता दिने कुरामा हिजो सिडिओको जुन खालको एक्टिभिटी थियो त्यसको विरोधमा हामी सधैँ थियौँ त्यसमा गर्न सकिएन अब नागरिकताको एकदम जटिल मुद्दा छ त्यतातिर म
0: होइन मैले भनेको त्यो डाटा सङ्कलन
3: एउटा भ्रम के नहोस् भने हिजोको दिनमा चाहिँ लाल पूर्जा बाँडिएकै थिएन होइन भूमि आयोग अति राजनीतिकरण भएको थियो त्यो स्वीकार्छु म हो भूमि आयोगले निकालेको प्रतिवेदनको हिसाबमा सुकुम्बासी तपाईँको चाहिँ भूमि आयोग के अरे भूमि ऐनले भनेअनुसार भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बस्ती यो तिनवटामा समस्या छ भूमिहीन दलित र भूमिहीन सुकुम्बासीको लगभग डेटा छ अव्यवस्थित बस्ती भनेको नेपालमा मात्र होइन अहिले उहाँहरूले बुझ्दै हुनुहुन्छ संसारभरिको चुनौती हो तपाईँ पनि ठुल्ठुलो सहर घुम्नुभएको छ लगभग हरेकमा स्कोटर समस्याहरू हुन्छ यो सबैको सार कहाँनिर आउँछ भने लोकतन्त्रमा ड्याङडुङ चलाएर पछि कारण खोज्ने होइन पहिले कारण खोज्ने हो एक महिना दुई
0: महिना
3: पहिला सुन अनि एक्ट गर उहाँहरूले भन्नु 3000 त जाबो ढालेको नि 3000 होइन एउटा नेपाली एउटा होइन भत्काएको भन्नुहोस् न तपाईँकै भाषामा एकजना नेपालीको पनि अन्यायपूर्ण हिसाबले उठीवास लगाउनु हुँदैन हामीले भनेको यो त्यही भएर मैले अघि उहाँलाई के भनेको भने सुशासनको तपाईँहरूको परिभाषामा विधिको शासन पनि हाल्नुहोस् है पारदर्शिता पनि हाल्नुहोस् तपाईँहरू अहिले भन्नुहुन्छ हामीले गृहमन्त्रीमाथि छानबिन गर्यो यो जङ्गलमै मोर नाचा कन देखा भने यस्तो छानबिन प्रतिवेदन छ के त्यो देख्न पाउनु पर्ने होला
1: अलिकति
0: छानबिन समितिको प्रतिवेदन
1: एड गरिदिन्छु उहाँले नै एड गरेको भएर हो कि मेरो क्रस
0: गरेर
1: मैले एड गरिदिन्छु क्या मैले हजुरलाई मैले सजिलो भने त्यो के अरे हामीले मैले अघि 40 लाख सुकुम्बासी तपाईँले भन्दै गर्दाखेरि हामीले जाबो 3000 भने होइन क्या 3000 चाहिँ जीवन जोखिम देखेर अघिल्लो साल हामीले देख्यौँ नि त सबै डुबेको देखेर यिनलाई चाहिँ फेरि बर्खामा के भन्दा सरकारले के यत्रो मान्छे डुबेर 15-20 मान्छे बगाउँदा मान्छेको ज्यान जाँदाखेरि के हेरेर बस्यो सबैजना भन्दै
0: भाषिक कुरा
1: हामीले हामीले के भने हामीले त्यहाँको मान्छेलाई चाहिँ व्यस्त गर्नुको बागमती किनार अत्यन्त ठुलो जोखिम छ नि हामीले व्यवस्थापन गर्नको लागि कहीँ राम्रै ठाउँमा राखेका छौँ कि
0: त्यो पनि
1: भत्ता दिएर राखेका छ कि
0: अब जस्तै तपाईँलाई एउटा चिज लाग्दैन तपाईँको सँगै जोडिएको निर्वाचन क्षेत्रबाट निर्वाचित भएको र गृहमन्त्री भएको मान्छेलाई अचानक एउटा विरोधका 49 दिन उहाँको पद गयो 49 दिन पछाडि उहाँ छानबिन समितिले क्लिन चिट दिएर फर्किनु भयो उहाँले के केमा क्लिन चिट पाउनु भएछ भनेर तपाईँलाई जान्न मन लाग्दैन
5: जान्न मन त असाध्य लागेको छ तर अब एकदमै पारदर्शी पार्टी अकाउन्टेबिलिटी
0: उहाँको आई एप्रिसिएट टु रोहन कार्की उहाँले गलत भएको ठाउँमा यहाँ कमजोरी भएको छ भन्नुभएको छ दिस इज द वे टु एन्सर
5: अब हेर्नुहोस् गृहमन्त्रीज्यू विवादमा पर्नुभयो विवादमा परे पछाडि हामीले
0: त्यसको दोष पनि हामीले खेप्यौँ फेरि समाचार किन लेखे
5: समाचार किन अर्कोचोटिदेखि विचार गर्नुहोला
3: 12 भाइ काण्ड दोहोरिएको हो त्यसमा
5: त्यसो भएको
0: म 12 भाइभित्र थिइनँ
5: हेर्नुहोस् यो विधिको शासन होइन यो नेपालमा अहिले युवा पुस्ताले चाहेको सबैभन्दा प्राइम एजेन्डा चाहिँ के हो भन्ने लाग्छ भने गुड गभर्नेन्स विधिको शासन नै हो कि र अहिलेको सरकार यदि कुनै कुरामा काहीँ सबैभन्दा बढी चुकेको छ भने त्यो पनि विधिको शासन र अकाउन्टेबिलिटी मेन्टेन गर्ने
0: हेर्नुहोस् है त्यसो भएपछि उहाँले जवाब दिनु पर्छ
5: सबैभन्दा पहिला कहाँबाट जाउँ भनेर भन्दाखेरि हामीले लोकतन्त्रको सबैभन्दा फन्डामेन्टल के हो भनेर भन्दाखेरि चाहिँ प्रधानमन्त्री जवाफदेह हुने हामीले कस्तो प्रधानमन्त्री पायौँ भनेर भन्दाखेरि चाहिँ म हिजो अस्ति मात्रै पत्रिकामा हेर्दै थिएँ उहाँ यो तिन महिना कटिसक्दाखेरि जम्मा 5 दिन संसद जानुभएछ
0: उहाँभन्दा कम जाने पनि नेता हुनुहुन्छ
1: सबैसँग सहकार्य गर्दै गरेको सबैभन्दा ठुलो नेता
0: जानुभएको
5: है 5-6 दिन जानुहुन्छ है नीति तथा कार्यक्रम सरकारले लिएर आयो त्यसको जवाफ सार्वभौम सांसदहरूले चाहिँ त्यहाँ प्रधानमन्त्रीले जवाफ दिनु होला भनेको त्यहाँ उहाँले अर्थमन्त्रीलाई तिमी जवाफ देऊ भनेर
0: कानुनले प्रधानमन्त्री या प्रधानमन्त्रीले खटाएको
5: कानुनको कुरा भएन
1: तपाईँले विधि भन्नाले विधि अनुसारै गर्नुभएको
5: त कानुन
1: कानुनले दिएछ नि
5: प्रधानमन्त्री संसदमा बोल्नै नचाहने संसदमा
0: बोल्नुभयो त
5: फुल टाइम फुल टाइम म त्यसमा पनि आउँछु बोलेपछि के गर्नुभयो त्यसमा पनि आउँछु पहिला त बोल्नै नचाहने सकेसम्म त्यसलाई अभोइड गर्न खोज्ने उहाँ प्रधानमन्त्री
0: अन्तर्गत

0: अन्तर्क्रिया नगर्ने प्रधानमन्त्री कुनै पनि प्रेस कन्फरेन्समा नआउने प्रधानमन्त्री
1: काम गर्ने प्रधानमन्त्री हो, बोल्ने प्रधानमन्त्री होइन।
0: हेर्नुहोस् तर हामीले बुझेको के हो भनेर भन्दाखेरि प्रधानमन्त्री भइसके पछाडि जवाफदेही हुनुपर्छ, मिडियाका अगाडि जवाफदेही हुनुपर्छ, जनताका अगाडि जवाफदेही हुनुपर्छ र सबैभन्दा महत्त्वपूर्ण सार्वभौम संसदका अगाडि जवाफदेही हुनुपर्छ। एक दिन प्रधानमन्त्रीजी फ्याट आउनुभयो संसदमा, ल मन लागेको सोध भनेर भन्नुभयो, भन्दा भन्दै उहाँले के भन्नुभयो भनेर भन्दाखेरि हामीले चाहिँ भारतको सीमा मेचिएको छ भनेर भन्नुभयो ठोक्वा। यो त साबिती बयान भयो नि, भोलि भारतीय सरकारले ल तिमीहरूले तिमीहरूको
1: प्रधानमन्त्रीले
0: प्रधान कहाँ दिनुभयो,
1: चितवनमा
0: दिनुभएको छैन, चितवनमा लिपुलेख र लिम्पिया धुराको मात्रै कुरा गर्नुभएको छ, बाँकी उहाँले कहाँ कहाँ मिचेको हो, कहाँ कहाँ फिर्ता गर्नुपर्ने हो त्यो भन्नु गलत भयो कि भएन, उहाँले आत्मआलोचना पनि गर्नुभएको छैन, संसदबाट त्यो उहाँको गैर जिम्मेवार अभिव्यक्ति त्यो रेकर्डबाट हटाइएको पनि छैन, र दुःखको कुरा त के भनेर भन्दाखेरि चाहिँ हामीले देश बनाउँछौँ भनेर चाहिँ नेपाली जनताले भोट हालेर पठाएका सांसदहरू ओहो हामीले भारतको सीमा मिचेको छ भनेर भन्दाखेरि परररर ताली बजाउँदाखेरि चाहिँ
1: अगाडिपट्टि टेबल चाहिँ ठौदिएको बज्यो क्यार नि त।
0: अब अब ल अब हामी कहाँ पुग्यौँ त, यसले यसले हामीलाई यो बालेन शाहले भन्नुभयो भनेर हामीले यसको विरोध गरेको होइन, नेपालको सार्वभौम प्रधानमन्त्रीले रोस्टम संसदको रोस्टमबाट यति गैर जिम्मेवार कुरा बोल्न मिल्दैन, यो कुरा उहाँहरूले कहिले सच्याउनुहुन्छ, यो कुरा खोइ त रोहनजीलाई किन यसमा चासो नलागेको, अन्य सांसदलाई किन चासो नलागेको, यो
1: सरकारलाई दुईटा चिजमा चाहिँ सरकारले गरेको राम्रो कुरामा प्रतिपक्षीले साथ दिने, दुईटा कुरामा चाहिँ सरकार चाहिँ प्रतिबद्ध होस् भने एउटा सिस्टमलाई फलो गरोस् होइन, विधिको शासनलाई सम्मान गरोस्, अर्को पारदर्शी बनोस्, यसमा आपत्ति के छ?
2: मैले तपाईँलाई फेरि पनि के अनुरोध गर्न चाहन्छु भने राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार चाहिँ विधिको शासनमा सबैभन्दा बढी प्रतिबद्ध छ,
1: र तपाईँ
2: सदनमा बोलेको कुरा चाहिँ मन्त्रीले बोल्नुभएको कुरा विधिमा छ कि छैन, प्रधानमन्त्रीले चाहिँ कुनै पनि मन्त्रीलाई चाहिँ कुरा राख्न मिल्छ कि मिल्दैन, मिल्छ त्यो विधि अनुसारै छ, उहाँहरू चाहिँ तपाईँ प्रधानमन्त्री नै बोल्नुपर्छ, तिमी नै बोल्नुपर्छ भनेर भन्नुपर्ने बनाएको कानुन कसले हो,
1: संवैधानिक अङ्गको पदाधिकारीलाई फलानुलाई पक्र र नपक्रिकन यहाँबाट बाहिर जान पाउनौ भनेर प्रधानमन्त्री कार्यालय भित्र ल्याए,
2: प्रधानमन्त्रीले सरकारले
1: प्रधानमन्त्रीले नचिन्ने कानूनले नचिन्ने मान्छेले निर्देशन दिन मिल्छ त,
2: तपाईँको आवश्यक छलफलहरू गर्न सक्नुहुन्छ,
1: छलफल होइन भने
2: छलफल
1: गर्नु भएन,
2: यहाँ सुन्न कसैका लागि त्यो चाहिँ कान्छोमा र उडवास गराएको भन्ने लाग्ला होइन,
1: हामीले
2: चाहिँ छलफल गरे हो अहिलेसम्म, तपाईँले यति त बुझ्नु अहिलेसम्म एउटा पनि काम गरेको देखेको छैन भने पछाडि अब उहाँले चाहिँ उडवासै गराएको भन्नु चाहिँ सामान्य कुरा हो, त्यस कारणले गर्दाखेरि हामीले के बुझ्नुपर्छ भने मैले यसलाई पनि हरेक विचारलाई म सम्मानै गर्छु,
1: पारदर्शी चाहिँ भएन
2: सर, यो सरकार जति पारदर्शी तपाईँले देख्नु भएको थियो
1: कता हुन्छ,
2: यहाँ सुन्नु न बालुवाटारमा
1: तपाईँलाई देखाइदिन्छु, नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षको 24 गते असार 24 गते सेड्युलमा खास 6:45 परीक्षा थियो तर दुईजना उम्मेदवार आउनु भएन, त्यस कारणले गर्दा परीक्षा 5:45 थियो, 5 बजेबाट 5:45 हेर्नु है, म 24 गते कुरा गरिरहेको छु, अनि 3 बजे मन्त्री परिषदको बैठक बस्यो त्यही दिन 24 गते, मन्त्री परिषदको बैठकको निर्णय 10 वटा निर्णय सरकारको प्रवक्ता सस्मित पोखरेलले सार्वजनिक गर्नुभयो 5 बजे, त्यहाँ दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्ति भएकै छैन किनभने उता परीक्षा चलिरहेछ, 81 असारको 30 गते अर्जुन घिमिरेले पत्र बुझ्नुहुन्छ नियुक्तिको र के भनिन्छ भने असार 24 गतेको निर्णय अनुसार भनिन्छ जुन दिनको मन्त्री परिषद सकिँदा परीक्षा नै चलिरहेको थियो, योभन्दा पारदर्शी अर्को हुन्छ,
2: सुन न मैले तपाईँलाई भन्छु पहिले के भन्थ्यो,
1: तपाईँले सोधेको
2: यहाँ सोध्नु भएको थियो, फेरि यो बिचमा मिसाउनु भएको नि त, फर्स्ट सोधेको त अर्को छ नि त, फेरि मेन त पछाडि तपाईँले पछाडि बिचमा थप्नु भएको यो, यहाँ सुन्नु न मैले तपाईँलाई भन्छु यो पनि म दिउँला, मैले के भन्छ पहिले तपाईँले बुझ्नु नि रातिको 2 बजे 1 बजेसम्म त्यहाँनिर बालुवाटारमा चाहिँ मिटिङ चलाएर यो मान्नुहुन्छ, कहीँ कतै व्यापारीसँग सबैसँग चाहिँ छलफल कहाँ हुन्थ्यो भन्दा बालुवाटारमा हुन्छ, राजदूतसँग होस् चाहे व्यापारीसँग 1-to-1 कहाँ के छलफल कुनै

0: ओली समाजको साधारण सभा नि हुन्थ्यो
1: सबै अहिले बालुवाटार भनेको निवास हो नि त बालुवाटारलाई निवास विधि र सुशासनको र ट्रान्सपेरेन्टीको कुरा गर्दैछु क्या सुन्नु न ठुलो चिजलाई छोप्नु भएन क्या बिचको कुराले सुन्नु न अनि अर्को कुरा तपाईँको सिंहदरबारमा अहिले न भिडभाड छ न कार्यक्रम योजना माग्नेको भिडभाड छ यहाँ सुन्नु न मन्त्रीहरूले पनि यहाँ सुन्नु न काम पुरै तपाईँको हाम्रो प्रश्न छ हामीले के भन्छ पार्टी
0: कार्यकर्ता
1: पहिले कार्यकर्ताहरूको भिडभाड हुन्थ्यो भने अहिले हामीले के भनेको छौँ कार्यकर्तालाई चाहिँ सिंहदरबारमा चाहिँ तपाईँको आफ्नो चाहिँ स्वार्थ अथवा भनौँ न कुनै माग राखेर के गरेर अहिले तपाईँको सिंहदरबार पुरै काम गर्ने ठाउँ भएको छ
0: दूरसञ्चार प्राधिकरणको जवाब दिनु न
1: अब यहाँ सुन्नु अहिले तपाईँले भनिसक्नु भने टाइममा चाहिँ आउनु भयो चाहिँ दुईजना एक आउनु भयो
0: आएकाहरूको चाहिँ 5:45 परीक्षा भइरहेको थियो अब मन्त्री परिषदको बैठकको निर्णयमा त्यो छैन
1: यो मलाई जानकारी भएन हेर्नुहोस् जानकारी नभएको विषय हेर्नुहोस् यो तपाईँले भनेको कुरा मलाई जानकारी भएन यो टेक्निकल कुरा सरकारको के कुरा
0: अनि त्यो नेपाल वायु सेवा निगममा चाहिँ एक नम्बरको मान्छे उपेन्द्र कार्की अदालतमा हुनुहुन्छ 3 नम्बरको मान्छे त्यो पनि अब तपाईँहरू त जेएनजी बुढो पुरानो त चाहिँ वृद्धाश्रमतिर बस्ने कि घरमा नाति नातिर खेलाएर बस्ने भन्नुहुन्थ्यो उहाँ रिटायर भएको 34 वर्ष भयो होइन 2049 सालमा रिटायर हुनुभयो उहाँलाई जेएनजी सरकारले ल्याएर अहिले जिम्मा लगाए त्यो नि कार्यकारी अध्यक्ष
1: अब सरकारले त्यो गर्न सक्नुहुन्छ भन्ने विश्वास लाग्यो होला नि त
0: केही एक नम्बरको चाहिँ नसक्ने नाम चाहिँ एक नम्बर
1: यहाँ सुन्नु न यस्तो हुन्छ क्या तपाईँको चाहिँ जहिले पनि सिफारिस हुँदाखेरि सिफारिस किन 3 चाड हुन्छ मलाई भन्दिनँ त्यो सिफारिस किन एकमा एक भएपछि एक मात्रै
0: आदेश पनि तपाईँहरूलाई
1: चाहिँदैन होइन मैले हजुरलाई भन्छु मैले यो नभए मलाई तपाईँले
0: अदालतले योग्यता क्रमका आधारमा गर्नु भनेर दिएको छ
1: हो त्यसो भएदेखि योग्यता क्रमको आधारमा अदालतले भन्छ एक मात्रै पठाउन त किन 2 र 3 चाहिँ के के लागि पठाइन्छ
0: क्या तपाईँको मन्त्रीलाई सोध्नु न मलाई
1: सुन्नु न
0: पठाउने तपाईँको
1: जहिले पनि सिफारिस चाहिँ तपाईँको अदालतकै सर्वोच्च केसमा पनि धेरै जुन तपाईँले गिजोले यहाँ सुन्नु न गिजो होइन म भन्दिनँ यो चाहिँ गिजोलेको केसमा तपाईँको सर्वोच्चकै कुरा पनि भन्छु पठाउने बेलामा 3-5 पठाउन मिल्ने अनि नियुक्त चाहिँ एक गर्ने भन्ने कहीँ हुन्छ त सरकारको पनि त
0: केन्द्रले जस्तै एउटा हातमा ब्रिफकेस अर्को हातमा नियुक्ति गरे नि त
1: त्यस्तो हुँदैन यहाँ सुन्नु न त्यस कारणले मैले तपाईँलाई के भन्छु भने सिफारिस तपाईँको 3-5 हुन्छ भने त्यो सबै इलिजिबल
0: हो क्या पारदर्शी चाहियो होइन भने पूर्व महामन्त्रीले भने जस्तो उहाँसँग त चुनाव लड्नु भएको पूर्व महामन्त्री एक नम्बर थप्यो उसले पायो भन्नु न हाम्रो
1: सिफारिस जहिले पनि के भन्नु सिफारिस तपाईँको के पहिले पनि योभन्दा अगाडिको सरकारले पनि जसले पनि तपाईँको एकै पठाउने गरेको थियो एकै हुँदैन एक भने कहिले काहीँ 2 नम्बरमा
0: परिचय लिने गर्नुहुन्थ्यो पार्टीको सदस्य
1: मैले हजुरलाई म हजुरलाई एउटा कुरा भन्छु हजुरलाई जस्तै इक्जाम भनेको चाहिँ तपाईँको इन्टरभ्यू दिनेर लेख्ने कुरा भनेको एउटा कुरा र अर्को चलाउने कुरा भनेको यो 5 सिफारिस हुन्छ नि 5 उस्तै हो केही तलमाथिहरूले होला पढेको र लेखेको कुरामा तर तपाईँको चलाउने कुरामा हुन्छ नि मान्छेले तपाईँको चाहिँ इन्टरभ्यूमा अथवा चाहिँ सरकारले उसको डाइनामिक्स होला एक्सपिरियन्स होला भन्ने कुरा होला
0: तपाईँ जस्तो शालीन मान्छेलाई धेरै अप्ठ्यारो पार्दिन त्यसले भन्दै अब्दुस तपाईँ
2: होइन त्यो कसरी भयो भन्दाखेरि एक नम्बर थपिएर भयो हामीले बुझिसक्यौँ नि त
0: तर सरकार पारदर्शी बनोस् सरकार जिम्मेवार बनोस् हामीले यो 5 वर्षका लागि बनाएको सरकार हो होइन यो सरकारलाई घुनपुतला लाग्नेवाला छैन र उहाँहरूले जति तुलसा मठा पूजा गरे नि सरकार डल्दैन यो त निश्चित छ यो सरकारलाई तपाईँलाई सहयोग कसरी गर्नुहुन्छ अपेक्षा के हो
3: एउटा कुरामा के कुरा भन्दाखेरि हामीले यो सरकार ढलोस् भन्ने चाहेको बिल्कुलै
0: सक्दैन
3: सक्दैनौँ ओपन पनि हो हामीले नसके पनि अरूले सक्दो रहेछ नि त आफै आफै फुटेर पनि सकिँदो रहेछ किनभने हिजो 74 पनि त नेकपाको विशाल 167 सिट त थियो
0: उहाँहरूको पनि त्यस्तै कामना गर्नुभएको तपाईँ
3: छैन छैन बरु यता कता सिमरातिरबाट उता जाने ओर्ने होइन फेसबुकमा ओपन आलोचना यता नहोस् गड फरबिड नहोस् हामीले के चाहेको छौँ भने यस्तो सरकार बनोस् जसले हरेक कमजोरीको बहाना चाहिँ हिजोको 35 वर्ष देखाउने हो भने त परिवर्तन के त आज उतापट्टि चुनाव के उतापट्टि चाहिँ तपाईँको परीक्षा हुँदैछ यतापट्टि नियुक्ति भइसक्यो यो त गलत हो नि
0: निर्णयमा पनि छैन
3: निर्णयमा पनि छैन होइन ए यो गलतलाई गलत चाहिँ भन्न सक्नुहोस् भन्ने मेरो
0: साथी
3: लास्टमा भन्नुभयो ठिक छ ज्ञान छैन भन्नुभयो
1: ज्ञान होइन जानकारी छैन इन्फर्मेसन छैन
3: माने माने ठिक छ त्यो तपाईँकै कुरामा
1: फुल इन्फर्मेसन भएको ज्ञान हुन्थ्यो अब जानकारी नभएको विषय
0: ठिक छ भने यो शब्दमा हामी कति खेलेको भने नेपालका नेता भनेका चाहिँ यी सबै जेरी
3: पछले म स्ट्रेट भन्छु
0: तपाईहरु चाहिँ अहिले पनि जानकारी सुरु गरिसक्यो
3: के कुरा माने यसरी पकाछ तपाई ज्ञान भन्नु जानकारी भन्छ यस्तो बात थाहा रहेन यस्तो भन्न पाइन
1: जानकारी त्यो
3: थाहा भइहाल्यो त मैले मानिसकेँ त्यसमा मेरो कामना के हो भने साथीहरूलाई पनि हिजोको दिनमा नेपाली कङ्ग्रेसभित्र नेपाली कङ्ग्रेस सत्तामा हुँदै गर्दाखेरि पनि कुनै समय मलाई याद छ जनार्दन शर्माको पुनर्नियुक्तिको विरोध गर्दै गर्दा आफ्नै पार्टीको गृहमन्त्री बालकृष्ण खाँडले मलाई लगेर दिउँसोभरि थुनिदिएको छ 3 कुनेमा तर त्यो बोल्ने हिम्मत थियो हामीसँग किनभने पार्टी ठुलो हुन्छ हेर्नुहोस्

0: त्यही बेला हामीले विरोध गरेको होइन, सार्वजनिक तौरले गरेको। मेरो साथीहरूसँग पनि अपेक्षा के छ भने कम्तीमा युवा साथीहरूसँग, तपाईँहरूको पार्टी 183 सिटको पार्टी हो क्या, सबैको जिम्मा तपाईँ नलिनुहोस् रोहनजी। त्यही त उहाँले चिन्नुहुन्न, मलाई प्रधानमन्त्रीले चिन्नुहुन्न जस्तो लाग्छ होइन।
1: कस्तो अप्ठ्यारो हुँदो रहेछ बिचरा, उहाँ पनि नयाँ होइन, सांसदहरू पनि नयाँ, नाम भनेर भन्दै नसक्नु।
0: मेरो आग्रह के छ भने यो सरकार मजाले चलोस्, 5 वर्ष चलोस्, तपाईँहरू सुशासनको
1: सरकार चलोस् होइन, त्यो सरकार चल्दै गर्दा जनताको पक्षमा छ
0: बिल्कुल, सुशासनको यस्तो तपाईँ चाहिँ मानक बनाइदिनुहोस् जसमा हामीले प्रतिस्पर्धा गर्नु परोस्। 74 म सबैभन्दा कुरामा दुखी के थियो भने हामीले केही नगरिकन नै नेपाली कङ्ग्रेस सत्तामा आयो क्या, घर बसी बसी उता पार्टी फुट्दियो, त्यस्तो अवस्था 74
1: त उहाँहरूले दुई तिहाई ल्याइहाल्नु भयो,
0: दुई तिहाई पछि पार्टी फुटेर 76
1: त्यो त पछि हो, 46 महिना उहाँहरूले
0: 46 महिना पश्चात, त्यही भनेको त्यो चुनाव पश्चात भनेको मैले, त्यो अवस्था अहिले नआओस्, हामी त्यो चाहँदैनौँ। यहाँहरू राम्रै चलाउनु,
1: उहाँहरू फुट्दा तपाईँहरूको आइपुग्दैन,
0: होइन नआओस् नआओस् होइन, त्यो त समयले भन्ला होइन। तर उहाँहरूको लागि मेरो आग्रह के हो भन्दाखेरि चाहिँ, कुनै बेला आफ्नै सांसदले आफ्नै पार्टीको मानिसहरूले गल्ती गर्दा कम्तीमा मनिषा जति त हिम्मत राखिदिनुहोस्, बोलिदिनुहोस्, लेखिदिनुहोस्, केही फरक पर्दैन।
1: मनिषालाई किन माया गरे, हिजो गगन क्लबमा काम गरे भएर
0: सबैभन्दा बढी गाली गर्ने पनि त गगनलाई मनिषा नै हो नि त, कुनै समयमा पोखराको त तपाईँको सार्वजनिक स्थलबाटै गाली गरेको, त्यो होइन। मैले यति मेरो आग्रह के छ उहाँहरूसँग भन्दाखेरि, सुशासनको मानक तपाईँहरू चाहिँ सेलेक्टिभ नबनाउनुहोस्, चाटचाडी काम गर्नु मात्रै होइन, सही काम गर्नु हो सुशासन, जनताको पक्षमा जनताको न्यायलाई हेरेर गर्ने काम सुशासन हो। मेरो उहाँहरूसँग यही नै आग्रह छ एउटा कुरा, र बाँकी कुरा के छ भन्दाखेरि, यो अलिकति साथीभाइहरूमा जोस चाहिँ छ, अलिक इतिहास चेत कम छ जस्तो मलाई किन लाग्छ भन्दाखेरि, कतिवटा कुरा हिजो पनि भएका थिए, त्यसबाट बरु के मिस्टेक भएछ भनेर सिकौँ, आउनुहोस् हामीसँग छलफल गरौँ। नेपाली कङ्ग्रेसले हिजोको दिनमा भूमि आयोग चलाउँदै गर्दाखेरि हामीलाई आएको चुनौती के हो, त्यो नलेज एक्सचेन्ज गरौँ बरु। तर तपाईँहरू सुकुम्बा समस्या समाधान प्रधानमन्त्री कार्यालयबाट होइन, भूमि आयोगबाट गराउनुहोस्, आफ्नै मान्छे राख्नुहोस्, यतिकै राखिरहनु भएको छ, 4 नम्बर 5 नम्बर 6 नम्बर जति तपाईँको नम्बर हुन्छ त्यसैलाई राख्नुहोस्,
1: उहाँहरूकै मान्छे राख्ने,
0: उहाँहरूकै मान्छे राख्नुहोस्, परेनहरू होइन, तपाईँहरूकै मान्छे मार्फत काम गर्नुहोस्, प्रक्रिया पुरा गर्नुहोस्। प्रक्रिया चित्त बुझ्दैन, लोकतान्त्रिक तौरले संविधान संशोधन गरेर प्रक्रिया बदल्नुहोस्, त्यो पनि अप्सन छ, तर कानुनलाई हातमा लिने काम चाहिँ
1: नगर्नु। अन्तिममा रोहनजी एउटा विषय बाहिर आयो, तपाईँले त होइन नै भन्नुहुन्छ मलाई थाहा छ, तर म प्रश्न सोध्ने दायित्वमा छु, सोध्छु। विषय के आइरहन्छ भने, अहिले खास गरी मन्त्री परिवर्तनको विषय, मन्त्रीको इफिसियन्सीको कुरा, या फेसबुकबाट मन्त्री परिषद प्रधानमन्त्रीको निर्णय सार्वजनिक गरिदिने कुरा चाहिँ कुनै न कुनै रूपमा सभापति र पार्टी अध्यक्ष हुनु चाहिँ नेपालमा, यो जहिले पनि हामीले मल्टिपल पावर हाउस या बाइपोलर पावर हाउस बनाउँदाखेरिमा धेरैपटक हामीलाई दुःख पाएको छ। त्यो चाहिँ तपाईँ किशुनजी र गणेशमानजी या गिरिजाप्रसाद कोइरालाको प्रश्न होस्, माधव नेपाल र केपी ओलीको प्रश्न होस्, या वामदेवको प्रश्न होस्, बाबुराम भट्टराई मोहन वैद्य र प्रचण्डको प्रश्न होस्, सधैँ दुःख पाथेन। तपाईँहरूले यसबाट चाहिँ शिक्षा नल्याओ,
2: तपाईँले चाहिँ पार्टी सभापति र प्रधानमन्त्री बिचको सम्बन्धको कुरा गर्नु हो भएको हो भने चाहिँ तपाईँले के
1: सम्बन्धको कुरा होइन, उहाँहरूको बिग्रेको सम्बन्ध,
2: त्यही त बिग्रेको सम्बन्ध भनेर तपाईँले इन्डिकेट गर्न खोज्नु भएको भने त्यो एकदम बिल्कुल गलत होइन, किनभने पार्टी सभापति र प्रधानमन्त्री नजिकको सम्बन्ध छ।
1: बिहान भेट्दाखेरिमा चाहिँ पुष्पकमल दाल प्रचण्डलाई केपी ओलीले तपाईँ हामी नर्क गए पनि स्वर्ग गए पनि सँगै जानुपर्छ भन्नुभएको थियो अरे होइन, दिउँसो त सरकार ढलिसक्यो क्या, त्यसो गरेर मलाई नेताले भनेको कुरा कम विश्वास लाग्छ नि त।
2: होइन यस्तो तपाईँले के बुझ्नुपर्छ भने, हामी यदि दुईजनालाई, अब एकजनालाई पार्टी सभापति पनि प्रधानमन्त्री पनि मै हुनुपर्छ भन्ने लागेको भए, अथवा चाहिँ सभापतिज्यूलाई प्रधानमन्त्री हुनुपर्छ मलाई भन्ने लागेको भएदेखि यो चिज एक्सर्साइज हुन्थ्यो होला। यदि रवि लामिछानेलाई त्यस्तो खालको भएको भएदेखि मलाई लाग्छ अलिकति यो यो अहिले सहज हिसाबले काम गर्नलाई त्यति सहज, त्यस कारणले पार्टी सभापतिले प्रश्न भनिसक्नु भएको छ, र यति धेरै चाहिँ सजिलो छ कि पार्टी चलाउने कुरामा चाहिँ पार्टी सभापतिले चाहिँ मजाले आफ्नो हिसाबले काम गर्न पाइरहनु भएको छ, काम गर्ने उहाँलाई काम गर्न दिने भनेर त्यो कुरामा स्पष्ट हुन्छ प्रधानमन्त्री, र 5 वर्षसम्म प्रधानमन्त्रीलाई आफ्नो हिसाबले काम गर्न दिनुपर्छ, र हामीले काम गर्न दिएन भने राष्ट्रिय स्वतन्त्र पार्टीको मात्रै कुरा होइन क्या, यति ठुलो मत जुन योभन्दा अगाडि पनि 2/3 करिब मत पाएको थियो, त्यो मत पाउँदै गर्दाखेरि त्यो सरकारले राम्रो काम गरेको भएदेखि यो देशलाई फाइदा हुन्थ्यो, मलाई पनि फाइदा हुन्थ्यो, म यो देशको जनता हो नि त, पब्लिक हो नि त। हामीले चाहिँ पटक पटक जुनसुकै दल पनि ठुलो दलले एउटा चाहिँ राम्रोसँगले काम गर्न पाएन भने त्यसको धोका भनेको भनेको चाहिँ जनतालाई र देशलाई हुन्छ. त्यस कारण यो कुरा हामीले प्रश्नसँग बुझिरहेको छौँ र अनुभव लिनको लागि चाहिँ
1: त्यो मन्त्रीहरू चाहिँ किन तर्साएर यसलाई फेरिँदैछ त्यसलाई फेरिँदैछ
2: यो एकदम 100% चाहिँ रङ इन्फर्मेसन हो. एकजना पनि
1: प्रधानमन्त्रीले पक्रिने निर्देशन दिएको कुरासम्म आयो. यो
2: सबै अफवा हो. त्यस कारण यसो कुनै पनि मन्त्री चाहिँ चेन्ज मेन्ज हुँदै छैन. सरकारले एकजना पनि मन्त्री चाहिँ नयाँ ल्याउने अथवा भएको मन्त्री फेर्ने भन्ने काहीँ पनि छैन. त्यस कारण मैले हजुरलाई के भन्न चाहन्छु, अत्यन्तै निकट सम्बन्ध छ.
1: सक्यो कार्यक्रम मलाई एउटा चिज दिएर जानु ल, तपाईँको मोबाइलमा पक्का छ होला होइन, मेरो वाट्सएपमा तपाईँले ट्रान्सफर गरिदिए पनि हुन्छ. त्यो हाम्रो गृहमन्त्रीज्यूको छानबिन प्रतिवेदन चाहिँ मलाई एकचोटि सेन्ड गरिदिनु न ल.
2: अब त्यो सरकारले गर्ला नि उपयुक्त
1: तपाईँसँग छैन बिचरा.
2: हामीसँग हामी के छानबिनको चाहिँ प्रतिवेदन हामीसँग
1: प्रधानमन्त्रीको नजिकको मान्छे हो तपाईँसँग पक्का छ भनेर मलाई पढ्नु मन लागेर बरु म गोप्य रूपमा पढौँला छैन.
2: होइन त्यो भनेको सरकारले
1: होला
2: नि त, सरकारले छानबिन गरिसकेको छ त्यही भएर क्लिन भएर गर्नु प्रधान गृहमन्त्री हुनुहुन्छ नि.
1: त्यो पनि पत्याइदिउँ होइन. हस् तपाईँहरू तिनैजना युवालाई
2: घरि गलत भएको भए पक्कै हुनुहुन्न थियो त्यसरी बुझाउनु.
1: हामीले त्यस्तै विश्वास गर्नु पर्यो. पशुपतिनाथ
0: बाध्यता
1: पशुपतिनाथले त्यसै भन्नुभयो. हस् तपाईँहरू तिनैजनालाई धेरै धन्यवाद.
2: तपाईँलाई पनि धन्यवाद.
1: द नेसन स्पिक्सको आजको यो श्रृङ्खलामा हामीसँग हुनुहुन्थ्यो नेकपा एमालेका युवा नेता अब्दुस मिया, त्यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य रोहन कार्की र नेपाली कङ्ग्रेसका नेता सचिन तिमल सिन्हा. उहाँहरूसँग हामीले सरकारको राम्रो कामलाई प्रतिपक्ष होस् या कोही उसले समर्थन गरेर किन जान नसक्ने, सरकारले प्रतिपक्षका राम्रा कुरा किन सुन्न नसक्ने, अनि दलभित्रै गलत भएको छ भने त्यसलाई गलत भएर भन्ने कि दलको झोला हो भनेर, यस्तोसम्म कि प्रधानमन्त्रीले भारतको पनि विभिन्न ठाउँमा नेपालले सीमा मिच्याइरहेछ मैले त थाहा पाएँ प्रधानमन्त्री भएपछि भन्नुभयो, अनि रासोपाको सांसद चाहिँ फलान फलान ठाउँमा मिच्या हो नि त भनेर प्रमाण देखाउन हिँड्ने, यस्तो चाहिँ हामीले खोजेका होइनौँ. हामीले गलतलाई गलत र सहीलाई सही भन्ने संस्कार खोजेको र यी युवाबाट त कम्तीमा पनि त्यही प्रकारको नैतिक बल खोजेको. आजको द नेसन स्पिक्स विथ राजेन्द्र बानिया यही सकिन्छ. नमस्कार.
3: 93.2 स्वदेश एफएम
4: पहाडीवासीहरूका लागि खुसीको खबर.
5: पानी पर्दा, हावाहुरी चल्दा, हुसो लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र. साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ.
6: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी. मोबाइल 98459064977 र 98020352012.

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको औषधि साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: हजुरको बिदा सकिन थालिसक्यो तर घर गठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्री छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तार पुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्ची काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्य
4: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550-51584, 98651-54998।
6: सो लवली, मलाई त अहिले डोली चढिहालौ जस्तो लाग्यो, तर
7: तर के डियर,
6: आजै गएर कहाँ बस्ने हो र?
7: त्यसको लागि नो टेन्सन डियर, एक दिनमै घर गोड बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि।
8: चापागाई सप्लायर्स कीर्तनपुर बजार माडी,
9: हामी कहाँ एक दिनमै घर

0: कोट निर्माण गर्ने, कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवासँगै सिमेन्टबाट निर्माण हुने रिङ, पोल पिल्लर, रेलिङ, भेन्टिलेसन, सिमाना पिल्लर, कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीका साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ।
1: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 9845175518 र 9807275518।
2: 93.2 स्वदेश एफएम
3: स्वदेश टाइम चेक इस समय सूचक का साथ में
4: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 98 5570 7061 र 98 5570 7053।
5: 24 घंटा इमरजेंसी सेवा, विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन। फोन 0556 4394 4 93 5 80 र 98 5 50 26 4 40।
6: It's 9 o'clock, अहिले 9 बजेको छ।
2: न पक्ष न विपक्ष, सधैं निष्पक्ष।
7: स्वदेश एफएम 93.2 MHz।
8: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। मनसून फेरि सक्रिय, आज कोशी बागमती र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, सावधानी अपनाउन आग्रह। सुस्तामा भारतीय पक्षले बाँध भत्काएपछि विवाद, तराई मधेसको जनजीवन सामान्य बन्न थालेपछि कर्फ्यू र निषेधाज्ञा क्रमशः हटाइँदै। निर्मल पूर्जाको निधनमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा आज शोक विदा, चितवनको रामनगरमा रहेका परिवार र विद्यालयका शिक्षक शोकमा। अमेरिका र इरान बीच फेरि वार्ताको सम्भावना, इरानले माग्यो पुरानो समझदारीको पालना। र काठमाडौँमा भोलिदेखि 3 दिने वृहत र ऐतिहासिक खेलकुद प्रदर्शनी हुने। नेपाल खबरमा अब पूरा खबर। मनसून फेरि सक्रिय भएको छ। हिजो मध्य र पश्चिम तराईका धेरै ठाउँ तथा गैराती मध्य र पूर्वी क्षेत्रका धेरैजसो ठाउँमा पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज पनि बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज विशेष गरी 3 वटा प्रदेश, कोशी, बागमती र गण्डकीका केही ठाउँमा मुसलधारी वर्षाको सम्भावना छ। अरू पहाडी र तराईका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको अनुमान छ। काठमाडौँ उपत्यकामा पनि थप वर्षाको सम्भावना छ। आज राति पनि कोशी, बागमती र गण्डकी सहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पानी पर्ने सम्भावना छ। मनसून सक्रिय रहेको हुँदा दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण तथा सड़क र हवाई यातायात प्रभावित हुन सक्ने भएकोले भोलि बिहानसम्म नै सावधानी अपनाउन मौसमविदको आग्रह छ। विशेष गरी नदी तटीय क्षेत्र, पहिरोको जोखिम रहेका ठाउँ अनि यात्राको बेला चनाखो रहन अनुरोध गरिएको छ। यात्रा गर्नुअघि सड़क र मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न महाशाखाले आग्रह गरेको छ। यसैबीच म्याग्दीको सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सड़क र बेनी दरबाङ सड़कमा प्रशासनले आज पनि रातको समयमा गाडी चलाउन रोक लगाएको छ। जिल्ला सुरक्षा समितिको बैठकले हिजो आइतबार र आज सोमबारका लागि यो सड़कमा रातमा गाडी चलाउन रोक लगाउने निर्णय गरेको थियो। त्यसअनुसार आज बेलुका 7 बजेदेखि भोलि मंगलबार बिहान 5 बजेसम्म गाडी चलाउन नपाइने प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले बताउनुभयो। यससँगै हिजो बेलुकादेखि आज बिहान 5 बजेसम्म पनि यो सड़कमा प्रशासनले गाड़ी चलाउन रोकेको थियो। बेनी जोमसोम सड़क कालीगण्डकी करिडोर अन्तर्गत पर्छ। पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको नारायणी नदी पारीको सुस्तामा भारतीय सीमा सुरक्षा बल एसएसबी र सुस्तावासीबीच विवाद भएको छ। नारायणी नदी नियन्त्रणका लागि सुस्तावासीले बनाएको अस्थायी बाँध भारतीय सुरक्षाकर्मीले हिजो भत्काउन थालेपछि विवाद भएको हो। माटो भरेर बनाएको अस्थायी बाँध भारतीय पक्षले भत्काउन थालेपछि स्थानीय बासिन्दाले प्रतिकार गरेको सुस्ता बचाउ अभियानले जनाएको छ। नारायणी नदीमा संघीय सरकारले 2 खण्डमा विभाजन गरेर तटबन्ध निर्माणको प्रयास गरेको भए पनि नदी नदी किनारको पूर्वी खण्डमा भारतले तटबन्ध बनाउन रोक लगाएको थियो। यसअघि जेठ 1929 गते भारतीय सुरक्षा निकायले अवरोध गरेपछि तनाव भएको थियो। भारतले तटबन्ध बनाउन रोकेका ठाउँमा बाढी पस्न थालेपछि स्थानीय बासिन्दाले अस्थायी बाँध बनाएका थिए। सादा पोसाकमा आएका भारतीय सुरक्षाकर्मीले अस्थायी बाँध भत्काउन थालेपछि स्थानीयले प्रतिकार गर्दा केही बेर तनाव भए पनि अहिले स्थिति सामान्य रहेको स्थानीय प्रशासनले जनाएको छ। समस्या समाधानको लागि जिल्ला प्रशासन कार्यालय पश्चिम नवलप्रासीले आज स्थानीय बासिन्दा र सुरक्षाकर्मीबीच छलफल गर्दैछ। नारायणी नदी पारीको ऐतिहासिक भूमि सुस्तामा स्थानीय बासिन्दा र भारतीय सुरक्षा निकायबीच बेला बेला विवाद हुने गरेको छ। सुस्तामा कुनै सीमा स्तम्भ नभएका कारण सीमाको विषयमा विवाद हुँदै आएको हो। एक हप्तासम्म अशान्त बनेको तराई मधेसका विभिन्न ठाउँको जनजीवन सामान्य बन्न थालेपछि कर्फ्यू र निषेधाज्ञा क्रमशः हटाउन थालिएको छ। सिराहाको गोलबजार क्षेत्रमा लाग्दै आएको कर्फ्यू हिजो बेलुका 7 बजेदेखि हटाइएको छ। सुरक्षा अवस्था सामान्य बन्दै गएको निष्कर्षपछि कर्फ्यू हटाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय सिराहाले जनाएको छ। यस्तै धनुषाको जनकपुरधाम उपमहानगरपालिका लगायत क्षेत्रमा लगाएको निषेधाज्ञा आज बिहान 5 बजेदेखि हटेको छ। धनुषा प्रशासनले आन्दोलनरत पक्षले आफ्ना सबै आन्दोलनका कार्यक्रम लिएका जिल्लाको सुरक्षा अवस्था सामान्य बन्दै गएको तथा जनजीवन क्रमशः सामान्यकरणतर्फ उन्मुख भएको जनाएको छ। पछिल्लो सुरक्षा अवस्थाको समस्या तथा जिल्ला सुरक्षा समितिका बैठकको निर्णयको आधारमा निषेधाज्ञा हटाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ। कार्यालयले निषेधाज्ञा हटाए पनि नागरिकलाई शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्दै दैनिक गतिविधि सञ्चालन गर्न आग्रह गरेको छ। प्रशासनको निर्णयसँगै जनकपुरधाम क्षेत्रमा यातायात व्यापार तथा अन्य सार्वजनिक गतिविधि सहज रूपमा सञ्चालन हुने विश्वास। यस्तै सप्तरीमा गएको बिहिबार रातिदेखि लगाएको कर्फ्यू हिजो दिउँसोदेखि हटाएर निषेधाज्ञा लगाइएको छ। बोधे बर्साइन र राजविराज क्षेत्रमा लगाएको कर्फ्यू हटाई त्यस क्षेत्रमा 5 जनाभन्दा धेरै भेला हुन नपाइने गरी निषेधाज्ञा लगाइएको हो। सुनसरीको देवानगंज बोक्रा नरसिंह कोशी र हरिनगर गाउँपालिकामा पनि आज बिहान 10 बजेसम्मको लागि निषेधाज्ञा छ। स्थिति सामान्य हुन थालेकोले निषेधाज्ञा क्रमशः हटाउने सप्तरी र सुनसरी प्रशासनले जनाएका छन्। निम्स दाईको नामले परिचित विश्वकीर्तिमानी पर्वतारोही निर्मल पूर्जाको निधनमा उहाँको जन्मथलो म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आज शोक विदा दिएको छ। अन्नपूर्ण 3 दानामा जन्मिएका पूर्जाको पाकिस्तानको ब्रोडपिक आरोहणको क्रममा हिमपहिरोमा परिनिधन भएको थियो। पूर्जाको निधनले गाउँपालिकासहित म्याग्दीवासीलाई स्तब्ध बनाएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भरत कुमार पुनले बताउनु भएको छ। गाउँपालिकाले आज अत्यावश्यक बाहेक सबै कार्यालय ओडा स्वास्थ्य संस्था र विद्यालयमा शोक विदा दिने निर्णय गरेको हो। यस्तै निर्मल पूर्जाको चितवनको भरतपुर महानगरपालिका 1 रामनगर स्थित घरमा रहेका परिवार आफन्त छिमेकी र उहाँले अध्ययन गर्नुभएको विद्यालयका शिक्षक शोकमा छन्। पूर्जाले अहिले कल्याणपुरमा रहेको स्लम हेभनमा कक्षा 10 सम्म अध्ययन गर्नुभएको थियो। त्यसपछि उहाँ ब्रिटिस आर्मीका लागि जानुभएको थियो। स्कुलका प्राचार्य रामचन्द्र नेउपाने आफ्नो विद्यार्थीले विश्वकीर्तिमान कायम गरेर गिनिज बुकमा नाम लेखाउँदा निकै खुसी भएको स्मरण गर्दै निधनबाट विद्यालय परिवार मर्माहत र स्तब्ध भएको बताउनुभयो। पर्वतारोही पूर्जाको पाकिस्तानको ब्रोडपिक हिमालमा हिजो फेला परेको उद्धारकर्ताले बताएका छन्। उहाँको शव समुद्री सतहबाट झन्डै 5,700 मिटर उचाइमा फेला परेको हो। साउन 14 गतेको हिमपहिरोमा परि उहाँसहित 6 जना नेपाली र अन्य 4 जना गरी 10 जनाले ज्यान गुमाएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चारभन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
7: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
9: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौ, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौ,
7: विद्युतीय उपकरण बन्द गरौ, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौ,
9: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ,
7: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
9: नदी तलाउ वा पोखरीबाट टाढा बसौ,
7: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज।

0: अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाशिङटन र तेहरान बीच फेरि वार्ता शुरू हुने बताउनु भएको छ। ट्रम्पले इरानसँग सम्झौताको सम्भावना निकै नजिक पुगेको दावीसहित आजदेखि पुनः वार्ता हुने बताउनु भएको छ। वार्ताको मुख्य विषय मानिएको स्ट्रेट अफ हर्मुजको व्यवस्थापन, इरानको आणविक कार्यक्रम र प्रतिबन्ध हटाउने विषयमा दुई पक्षबीच अझै गम्भीर मतभेद छ। नयाँ चरणको वार्ता भए महिनौदेखिको अमेरिका इरान सैन्य तनाव मत्थर हुन सक्ने अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। तर इरानी राष्ट्रपति मसुद पेजेस्कियानले अमेरिकालाई गएको जूनमा भएको समझदारीप्रति प्रतिबद्ध रहन आग्रह गर्नुभएको छ। गएको जून 17 अमेरिका र इरानले युद्ध विरामलाई 60 दिन विस्तार गर्ने समझदारीमा हस्ताक्षर गरेका थिए, तर त्यो पालना हुन सकेन। मध्य पूर्वमा 5 महिनादेखि द्वन्द छ। अब खेल खबर। नेपालको खेलकुद इतिहास र सफलतालाई संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यसहित खेलकुद सम्बन्धी प्रदर्शनी हुने भएको छ। बियोन्ड मेडल पिर्जबिङ नेपाल स्पोर्ट्स हिस्ट्री नाम दिएको यो प्रदर्शनी भोलिदेखि 3 दिनसम्म काठमाडौँमा हुने नेपाल ओलम्पिक संग्रहालय एनओएमले जनाएको छ। बबर महलमा रहेको नेपाल आर्ट काउन्सिलमा प्रदर्शनी हुनेछ। नेपाल ओलम्पिक संग्रहालयकी अध्यक्ष शंशी श्रेष्ठका अनुसार 21 गतिसम्म चल्ने प्रदर्शनीमा नेपालको इतिहास झल्काउने झण्डै 5 लाख दुर्लभ तथा ऐतिहासिक तस्विर राखिनेछ। विभिन्न कालखण्डका पदक, ट्रफी, खेल सामग्री तथा अन्य ऐतिहासिक स्मृति चिन्हहरू प्रदर्शन गरिने आयोजकले जनाएको छ। नेपाल ओलम्पिक संग्रहालय एनओएम नेपालको एकमात्र खेलकुद संग्रहालय तथा दक्षिण एसियाकै पहिलो ओलम्पिक संग्रहालयका रूपमा परिचित छ। खेलकुद इतिहासको संरक्षण र अभिलेखीकरण गर्नु यो प्रदर्शनीको मुख्य उद्देश्य छ। प्रदर्शनीको उद्घाटन खेलकुद मन्त्री सस्मित पोखरेलले गर्नुहुने आयोजकले जनाएको छ। चारभन्ज्याङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। मनसुन फेरि सक्रिय, आज कोशी बागमती र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, सावधानी अपनाउन आग्रह। सुस्तामा भारतीय पक्षले बाँध भत्काएपछि विवाद, तराई मधेसको जनजीवन सामान्य बन्न थालेपछि कर्फ्यू र निषेधाज्ञा क्रमशः हटाइँदै। निर्मल पूर्जाको निधनमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा आज शोक विदा, चितवनको रामनगरमा रहेको परिवार र विद्यालयका शिक्षक शोकमा। अमेरिका र इरान बीच फेरि वार्ताको सम्भावना, इरानले माग्यो पुरानो समझदारीको पालना। र काठमाडौँमा भोलिदेखि 3 दिने वृहत र ऐतिहासिक खेलकुद प्रदर्शनी हुने।
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
2: विशेषताहरू रु 2 करोडसम्मको कर्जा सुविधा।
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशी को कनेक्शन।
2: साली नदी को सीर,
3: मणि चूड को काख,
2: स्वच्छ सुंदर र स्निग्ध प्रकृति,
3: शांति र आनंद को अनुभूति,
2: भीड़भाड़ बाट टाड़ा,
3: शहर बाट नजिकै
2: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
3: झुले अर्ग्यानिक फार्म रिसोर्ट।
0: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841549481। वेबसाइट झुले.com.np।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारबन्जेङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। साउनको तेस्रो सोमबार आज पनि पशुपतिनाथ सहित देशका विभिन्न शिव मन्दिरमा घुइँचो लाग्यो।

भएको छ। पशुपतिनाथ मन्दिरमा दर्शन गर्न ठूलो संख्यामा भक्तजन पुग्ने भएकोले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दर्शनार्थीका लागि गाडी पार्किङ गर्ने ठाउँ तोकेको छ। ट्राफिक प्रहरीका अनुसार पशुपतिनाथ दर्शनका लागि जाने भक्तजनले सिफल चौर, भण्डारखाल चौर, तिलगंगा, दिव्यपाटी प्यालेसको पारिपट्टि तथा पिङ्गला स्थान क्षेत्रमा गाडीको पार्किङ गर्न सक्नेछन्। अरू ठाउँमा जथाभावी पार्किङ नगर्न ट्राफिक कार्यालयले आग्रह गरेको छ। अवैध रूपमा अन्तर्राष्ट्रिय कल बाइपास अर्थात भीओआईपीमा संलग्न चारजना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईपीको टोलीले काठमाडौँ र भक्तपुरबाट भीओआईपी उपकरणसहित उनीहरूलाई पक्राउ गरेको हो। गोरखाको अजीरकोटका पुर्सेश गुरूङ, काठमाडौँको शङ्खरापुरका मुना श्रेष्ठ, कञ्चनपुरको कृष्णपुरका जेनित जुकाल तथा भक्तपुरको सूर्यविनायकका कृष्ण नगरकोटी काठमाडौँ र भक्तपुरका विभिन्न ठाउँबाट पक्राउ परेका हुन्। प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार रहेका एकजनालाई काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका साथबाट पक्राउ गरेको छ। चितवन जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भई फरार रहेका अञ्जन भट्टलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कागेश्वरी मनोहरबाट पक्राउ गरेको हो। भट्टलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले 100 भन्दा धेरै शंकास्पद नक्कली उत्पादन नियन्त्रणमा लिएको छ। विभागको अनुगमन टोलीले अनलाइन प्लेटफर्म र सामाजिक सञ्जाल मार्फत बिक्री वितरण भइरहेका मालिस तेल, स्याम्पू, चिया, खाद्य पूरक आहार लगायत दैनिक उपभोग्य वस्तु नियन्त्रणमा लिएको हो। ती उत्पादनको गुणस्तर र मौलिकता तथा उपभोग गर्न मिल्ने नमिल्ने बारेमा परीक्षण भइरहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ। र काठमाडौँ महानगरपालिका र चलचित्र विकास बोर्डको संयुक्त आयोजनामा फोटोग्राफी तथा फोटो भिडियो पत्रकारिता तालिम सम्पन्न भएको छ। एक महिने तालिमको हिजो भएको समापन समारोहमा काठमाडौँ महानगरका कार्यवाहक मेयर सुनिता डङ्गोलले तालिमका प्रशिक्षकहरूलाई प्रशंसा पत्र प्रदान गर्नुभयो। कार्यवाहक मेयर डङ्गोलले सिपमूलक तालिमले युवा रोजगारी तथा स्वरोजगारतर्फ उन्मुख गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो। काठमाडौँ महानगरले विभिन्न निकायसँग सहकार्य गर्दै युवाको क्षमता विकास र आत्मनिर्भरता अभिवृद्धिको लागि यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो। तालिमबाट प्राप्त ज्ञान र सिपलाई काठमाडौँ महानगरभित्र रहेका पर्यटकीय, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको प्रभावकारी प्रचार प्रसारमा उपयोग गर्न पनि प्रशिक्षार्थीहरूलाई उपमेयर डङ्गोलको आग्रह छ। बिहान 9 बजेको राष्ट्रिय र चारभन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। मनसुन फेरि सक्रिय, आज कोशी, बागमती र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, सावधानी अपनाउन आग्रह। साउनको तेस्रो सोमबार आज पशुपतिनाथ सहित शिवालयमा दर्शनार्थीको घुइँचो, पशुपतिमा गाडी पार्किङका लागि ठाउँ व्यवस्थापन। र कल बाइपासमा संलग्न चारजना काठमाडौँ र भक्तपुरबाट पक्राउ। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नुअघि सडक र मौसमको अवस्थाबारे जानकारी लिने गरौँ। नमस्कार।

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: हाम्रा ऐतिहासिक धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौ, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौ।
0: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउनिवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
2: हेलो आयन, के छ?
3: के हुनु यार सम्राट, यहाँ खाडीमा गर्मी छ, के छ माडीतिर? हाम्रो नेपालमा
2: हजुर माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
3: भिडियो अन गर न यार।
2: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
3: कुन जमानामा छौ यार? टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
4: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 0656 10 40 र 9852 0 28 40, साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086।
5: सम्बन्ध सधैँभरिलाई साथमै राखौं टेकमाइन्डलाई। टेकमाइन्डलाई
6: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
7: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
6: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 2

0: 100 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0556909959 9855607359 र 9855607359
1: दक्ष चिकित्सक अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा
2: अत्याधुनिक अपरेशन थिएटर आईसीयू ल्याब सुविधा न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा
1: साथमा ब्लड सुगर क्रिएटिनिन लिपिड प्रोफाइल ईसीजी युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज
2: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै फोन 0556493580 मोबाइल 9855026440
1: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता
3: लैङ्गिक आधारमा शारीरिक मानसिक सामाजिक सांस्कृतिक आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो
4: लैङ्गिक हिंसा मानवता नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ न्यायको लागि एकजुट हौ
3: जनहितका लागि आफन्त नेपाल सौजन्य स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क

0: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5359-6053 98-550-77-061 र 98-550-77-053
1: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
2: It's 10 o'clock. अहिले 10 बजेको छ.
3: नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार. पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा अस्थायी बाँध निर्माणका क्रममा फेरि नेपाल भारत सीमा विवाद सतहमा आएको छ. भारतीय सशस्त्र सीमा बल एसएसबीका सुरक्षाकर्मी र स्थानीयवासीबीच तनाव उत्पन्न भएपछि सशस्त्र प्रहरी बल नेपालले हस्तक्षेप गरेर अवस्था नियन्त्रणमा लिएको जनाएको छ. गृह मन्त्रालयले भने अहिले अवस्था सामान्य रहेको जनाएको छ. सुस्ता क्षेत्र नेपाल भारतबीच हालसम्म औपचारिक रूपमा सीमाङ्कन नभएको संवेदनशील क्षेत्र हो. दुवै देशबीच सीमा टुङ्गो नलाग्दासम्म उक्त क्षेत्रलाई स्टाटसको आधारमा राख्ने सहमति छ भने यही कारण दुवै पक्षले केही भूभागमा आफ्नो दावी गर्दै आएका छन्. साउन 15 गते बिहान 10:40 बजे नारायणी नदीको बाँध क्षेत्रमा भारतीय पक्षले यथास्थितिको बानी र भेलरको रूखदेखि पुरानो बाँधतर्फ पर्ने नेपालतर्फको जमिनमा करिब 200 स्थानीय बासिन्दा भेला भएका थिए. नदीको बहाव बढीमा बाढ़ी आउन सक्ने जोखिम देखाउँदै उनीहरूले कोदालो र फरुवा प्रयोग गरी अस्थायी बाँध निर्माणका लागि खन्ने काम शुरू गरेपछि विवाद बढ़ेको थियो. सर्लाहीमा 109 किलो गाजा सहित दुई भारतीय नागरिक पक्राउ परेका छन्. लालबन्दी नगरपालिका 1 स्थित पूर्व पश्चिम राजमार्गमा आज बिहान गरिएको सवारी जाँचका क्रममा उक्त परिमाणको गाजा बरामद भएको हो. विराटनगरको व्यापारी गराना देवनरा समूहको घर र अफिसमा प्रहरीले छापा मारेको छ. देवनरा समूहको नेतृत्व प्रकाश मुन्द डाहाले गरिरहेका छन्. अवैध कारोबार र कर छलीको आशंकामा प्रहरीले आज बिहान करिब 4 बजेबाट घर र अफिस घेराउ गरी छापा मारेको हो. देवनरा समूहले मुख्य रूपमा चाँदीको कारोबार गर्दछ. बाबा आयल र हाईलाइफ चप्पल उद्योग पनि सञ्चालन गर्ने गर्दछ. देवनरा समूहको नेतृत्वमा रहेका प्रकाश मुन्दडा नेपाल उद्योग परिसंघ कोशी प्रदेशका उपाध्यक्ष समेत रहेका छन्. नेपाल शिक्षक महासंघले भदौदेखि आन्दोलन गर्ने निर्णय गरेको छ. महासचिव तुला बहादुर थापाका अनुसार महासंघको परिषद बैठकले आन्दोलन गर्ने निर्णय गरेको हो. भदौबाट आन्दोलन गर्ने निर्णय भएको छ. आन्दोलनको तिथि मिति विस्तारित कार्यालय बैठकले निर्णय गर्ने उनले बताएका छन्. हामीसँग खबर अझै बाँकी छन्. नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला.

0: एउटी वालेट मा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ। बैठक दिउँसो 3:30 संसदीय दलको कार्यालय सिंहदरबारमा बस्न लागेको हो। बैठकमा संसदमा उठाउनुपर्ने विषय लगायतका समसामयिक विषयमा छलफल हुने कांग्रेसले जनाएको छ। भरतपुर अस्पतालमा प्रसूति सही अभाव हुँदा सुत्केरी पश्चातको सेवा म्याट्रेस राखेर प्रदान गर्नु परेको छ। गत असार दोस्रो साताबाट आगामी भदौसम्म अस्पतालमा सुत्केरी सेवा लिनेको उच्च चाप हुने गर्दछ। अस्पतालमा प्रसूतिसँग सम्बन्धित सयहरू 111 छन्। प्रसूति शल्यक्रियापछि राख्ने गाइनेको पोस्ट अप 23 सय, गाइने सय 23, जटिल गाइने 10, प्रसूतिपछि राख्ने पोस्टनेल 23, प्रसूति भर्ना 4, प्रसूति वेटिङ 15, प्रसूति एक्टिभ 5, लेबर 3 र बार्थिङ युनिट 5 सय रहेका छन्। वरिष्ठ प्रसूति रोग विशेषज्ञ सह प्राध्यापक डाक्टर रामप्रसाद सापकोटाका अनुसार अस्पतालमा दैनिक 40-50 जनाको प्रसूति गराउने गरिएको छ। सुत्केरी हुनुअघि औषधि चलाउँदा सयमा राखेर मात्र चलाउने गरिएको छ। त्यसअघि पालो कुर्नका लागि भुइँमा म्याट्रेसमा राख्न बाध्य भएको जनाइएको छ। लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्ष 2083-84 बजेट तथा कार्यक्रम कार्यान्वयनलाई प्रभावकारी, मितव्ययी र पारदर्शी बनाउन 52 बुद्धि मार्गदर्शन जारी गरेको छ। चालू खर्चमा कडाई गर्दै असार महिनामा गोष्ठी, सेमिनार, तालिम र अन्तक्रिया सञ्चालनमा रोक लगाइएको छ भने बजेट अनुशासन उल्लंघन गर्ने र समयमै काम सम्पन्न नगर्ने निकाय तथा निर्माण व्यवसायमाथि कानूनी कार्यवाही गरिने स्पष्ट गरिएको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव बन्धु प्रसाद बास्तोलाद्वारा हस्ताक्षरित मार्गदर्शन देशका सबै मन्त्रालय, आयोग, सचिवालय तथा माथतका निकायहरूलाई लागू गरिएको हो। मार्गदर्शनले वित्तीय उत्तरदायित्व, पारदर्शिता, मितव्ययिता र परिणाममुखी बजेट कार्यान्वयनलाई प्राथमिकता दिएको छ। हवस् त, नेपाली खबर अहिलेलाई यति नै। बिहान 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
1: सर। चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर हजार रुपियाँ तिराइहाल्छ।
2: हैन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
3: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैङ्कको अगाडि।
4: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
3: सम्पर्क 98119 32811 र 98653 73687।
5: त्यहाँबाट फेरि माछा पाल्ने त्यसमा पनि घाटै लायो, चुर्नुमै बारो असी त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा पालेको त्यसमा पनि घाटै लायो, होइन के गरौँ बा अब।
6: ल हेर इन्का बुद्धि, जान्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ? ल यो विजय प्लेट दाना खुवाऊ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
7: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
4: बाढीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स, बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा, 98555 63172 र 98452 12206।
7: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
8: माडीवासीहरूका लागि खुसीको खबर,
9: पानी पर्दा, हावाहुरी चल्दा, हुसु लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसटी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र।
7: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकै साथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
4: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी, मोबाइल 98459064977 र 98020352012।

0: तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042121343 र 98184929230।
1: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनो कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाईको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका। मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
2: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
3: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
2: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
3: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
2: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
3: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
4: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 056493738, मोबाइल 98550880002।

0: का साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि सम्पर्क 0656 5369 53 98 5570 7061 र 98 5570 7053
2: 24 घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0656 4934 4493580 र 98 5570 2640
3: It's 11 o'clock. अहिले 11 बजेको छ।

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा अर्पणा खनालको नमस्कार। शिक्षकहरू फेरि आन्दोलनमा उत्रिने भएका छन्। नेपाल शिक्षक महासंघले भदौदेखि आन्दोलन गर्ने निर्णय गरेको हो। महासंघका महासचिव तुला बहादुर थापाका अनुसार महासंघको परिषद बैठकले भदौदेखि फेरि आन्दोलन शुरू गर्ने निर्णय गरेको हो। उहाँले भदौ महिनादेखि गर्ने तय भए पनि मिति यकिन भइ नसकेको स्पष्ट पार्नुभयो। राष्ट्रिय सभाको बैठक आज बस्दैछ। दिउँसो 1:15 बस्न लागेको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले मधेसी आयोगको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्ने सम्भावित कार्यसूची रहेको छ। यस्तै विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्ण प्रसाद पौडेलले मधेस प्रदेशमा खानेपानी सरसफाई र तथा जल स्रोत व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन 2083 सभा समक्ष पेश पनि कार्यसूची रहेको छ। आजै 4 संसदीय समितिको बैठक बस्दैछ। संघीय संसद सचिवालयका अनुसार अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति तथा र लेखा समितिको बैठक बस्दैछ। अहिले बिहान 11 बजेदेखि बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2081 सम्बन्धमा छलफल हुनेछ। त्यसै गरी 11 बजे नै बस्ने तय भएको महिला तथा सामाजिक मामिला समितिको बैठकमा भने साइबर सुरक्षाका सम्बन्धमा छलफल हुने संसद सचिवालयले जनाएको छ। अपरान्न 2 बजे बस्ने लेखा समितिको बैठकमा प्राप्त उजुरी उपर छलफल गर्ने कार्यक्रम छ। त्यस्तै दिउँसो 1 बजे बस्ने अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन 2058 संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल जारी रहनेछ। नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ। बैठक दिउँसो 3:30 संसदीय दलको कार्यालय सिंहदरबारमा बस्न लागेको हो। बैठकमा संसदमा उठाउनुपर्ने विषय लगायतका समसामयिक विषयमा छलफल हुने कांग्रेसले जनाएको छ। रोल्पामा भूकम्प गएको छ। रोल्पाको परिवर्तन गाउँपालिका 6 इरीवाङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। आज बिहान 3:07 जाँदा 4.4 म्याग्नेच्युडको भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त भूकम्पको धक्का रोल्पा र आसपासका क्षेत्रमा महसुस भएको छ। पश्चिम रूकुमको मुसिकोट खलंगा क्षेत्रमा पनि धक्का महसुस भएको स्थानीयले बताएका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: कुनै वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौ।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: भरतपुर अस्पतालमा प्रसूति सैया अभाव हुँदा सुत्केरी पश्चातको सेवा म्याट्रेट राखेर प्रदान गर्नु परेको छ। गत असार दोस्रो साताबाट आगामी भदौसम्म अस्पतालमा सुत्केरी सेवा लिनेको उच्च चाप हुने गर्दछ। अस्पतालमा प्रसूतिसँग सम्बन्धित शैयाहरू 111 छन्। प्रसूति शल्यक्रियापछि राख्ने गाइनेको पोस्ट अप 23 शैया, गाइने शैया 23, जटिल गाइने 10, प्रसूतिपछि राख्ने पोस्ट नेल 23, प्रसूति भर्ना 4, प्रसूति बेटिङ 15, प्रसूति एक्टिभ 5, लेबर 3 र बर्थिङ युनिट 5 शैया छन्। वरिष्ठ प्रसूति रोग विशेषज्ञ सह प्राध्यापक डाक्टर राम प्रसाद सापकोटाका अनुसार अस्पतालमा दैनिक 40-50 जनाको प्रसूति गराउने गरिएको छ। सुत्केरी हुनु अघि औषधि चलाउँदा शैयामा राखेर मात्र चलाउने गरिएको छ। त्यस अघि पालो कुर्नका लागि भुइँमा म्याट्रेसमा राख्न बाध्य भएको उनले बताएका छन्। र लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्ष 2083-84 बजेट तथा कार्यक्रम कार्यान्वयनलाई प्रभावकारी, मितव्ययी र पारदर्शी बनाउन 52 बुँदे मार्गदर्शन जारी गरेको छ। चालू खर्चमा कडाई गर्दै असार महिनामा गोष्ठी, सेमिनार, तालिम र अन्तर्क्रिया सञ्चालनमा रोक लगाइएको छ भने बजेट अनुशासन उल्लंघन गर्ने र समयमै काम सम्पन्न नगर्ने निकाय तथा निर्माण व्यवसायमाथि कानूनी कार्यवाही गरिने स्पष्ट गरिएको छ। आर्थिक तथा योजना मन्त्रालयका सचिव बधु प्रसाद पास्तोलाद्वारा हस्ताक्षरित मार्गदर्शन प्रदेशका सबै मन्त्रालय, आयोग, सचिवालय तथा मातहतका निकायहरूलाई लागू गरिएको हो। मार्गदर्शनले वित्तीय उत्तरदायित्व, पारदर्शिता, मितव्ययिता र परिणाममुखी बजेट कार्यान्वयनलाई प्राथमिकता दिएको छ। हवस्त, नेपाली खबर अहिलेलाई यति नै। बिहान 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: लाइसेन्स भएको ड्राइभरहरूलाई साउदी जानका लागि सुवर्ण अवसर। साउदीको प्रतिष्ठित कम्पनी स्राकोबाट लाइट ड्राइभर 100 जना स्यालेरी 2000 रियल प्लस इन्सेन्टिभ भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहोला। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिबाट यही साउन 21 गते बिहिबार चितवनको रेड कार्पेटमा हुँदैछ। निशुल्क परामर्शका लागि 98550 58 369 98426 43 211 र 98142076 04।
1: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
2: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
1: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959 98550 60 359 र 98550 67 359।
3: आफ्नो सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा।
4: अब माडीको बसन्तपुर क्षेत्रमा 8 धुरको घडेरी मात्र 12,80,000 मा।
3: घडेरीका विशेषताहरू:
4: निर्माणाधीन आइओएस रिसोर्टको छेउमा रहेको, मेन हाइवेबाट 390 मिटर भित्र, हुलाकी राजमार्ग र कृषि सडकको बीचमा रहेको, तुरुन्तै घर बनाई भाडामा दिन मिल्ने, प्रत्येक वर्ष जग्गाको भाव तीव्र गतिमा बढ्ने ठाउँ, नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर रोजेर र काटेर लिन मिल्ने, बसन्तपुरमा रहेका नापी मालपोत र कार्यालयबाट मात्र 300-400 मिटर दूरीमा अवस्थित।
0: जग्गा धनी सिधा सम्पर्क 98172854 र 98456090042।

अनुहार भरे कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै

0: ओखती फेसु जस्तो नाम उस्तै काम, एक पटक अवश्य प्रयोग गरौँ, परिणाम आफै थाहा हुनेछ। केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ।
1: 15 दिनमा भिसा ग्यारेन्टी सहित ओमनमा रोजगारीका लागि सुवर्ण अवसर।
2: ओमानको प्रतिष्ठित अल नाभा होल्डिङ LLC कम्पनीमा अफिस बोय 150 जना, स्यालेरी 100, ORM प्लस खाना बस्न फ्री, हाउसकिपिङ क्लिनर 150 जना, स्यालेरी 90, ORM प्लस खाना बस्न सहित माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। कम्पनीबाट उपलब्ध गरिने सेवाहरू: कर्मचारीको छोराको विवाहमा 100 ORM, कर्मचारीको छोरीको विवाहमा 150 ORM, बाल बच्चा छात्रवृत्ति, कर्मचारीको बच्चाले कक्षा 10-12 वा डिग्रीमा 80% भन्दा बढी ल्याएमा 100 ORM, उत्कृष्ट कर्मचारी पुरस्कार 5 ORM र प्रमाण पत्र, करियर वृद्धि र पदोन्नति गर्ने अवसर, प्रत्येक 2 वर्षमा सिनियरिटीको भत्ता, दीर्घ सेवा पुरस्कार र ओमन भरि निशुल्क उपचार सेवा। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस साउन 3 गते आइतबार चितवनको रेड कार्पेट होटलमा हुँदैछ।
3: निशुल्क परामर्शका लागि इन्डो अरब मेन पावर, नारायणगढ चितवन,
4: 056-49-0034,
3: माडी सम्पर्क 98-426-43-211, 98-142-076-04 र 98-550-58-369।
5: के तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने, रगत आउने, दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने, फुट्ने, पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ? यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार, हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा।
6: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार, हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
5: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार।
6: सम्पर्क 98-457-31-034 र 97-443-43-915।
7: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
5: अत्याधुनिक अपरेशन थिएटर, ICU, ल्याब सुविधा, न्युरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
7: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ECG, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
5: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98-550-26-440।
7: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।

0: यस समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5359-6953 98-550-77-061 र 98-550-77-053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 98-550-26-440
3: It's 12 o'clock. अहिले 12 बजेको छ।
4: सीधा कुरा प्रश्न विचार
5: उज्यालो रेडियो नेटवर्क
6: अहिले मध्याह्नको 12 बज्यो।
7: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
6: राष्ट्रको शान किसान।
7: A complete piping solutions।

सबैभन्दा पहिले मुख्य खबर। काठमाडौँ उपत्यका सहित 28 जिल्लामा आज बाढ़ीको जोखिम। बाढ़ी पहिरोका कारण देशका विभिन्न सड़क खण्ड अवरूद्ध। निगमले समस्या नभएको दावी गरे पनि ग्यास नपाएर उपभोक्ता हैरान। सञ्चय गरिराख्ने उद्देश्यले खरिद नगर्न निगमको आग्रह। दाङमा सर्पदंशको उपचारमा प्रयोग हुने एन्टी स्नेक भेनमको अभाव, तत्काल उपलब्ध गराइदिन सम्बन्धित निकायसँग माग। इण्डोनेसियाको जावा समुद्रमा जहाजमा आग लागि 5 जनाको ज्यान गयो, 39 जनाको अवस्था थाहा हुन सकेन। र काठमाडौँमा भोलिदेखि 3 दिने वृहत र ऐतिहासिक खेलकुद प्रदर्शनी हुने। नेपाल खबरमा अब पूरा खबर। आज काठमाडौँ उपत्यका सहित विभिन्न 28 वटा जिल्लामा बाढ़ीको जोखिम छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेमा आकस्मिक बाढ़ीको उच्च जोखिम छ। अरू 24 वटा जिल्ला ताप्लेजुङ, झापा, धनकुटा, संखुवासभा, सोलुखुम्बु, उदयपुर, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, मकवानपुर, गोर्खा, लमजुङ, तनहुँ, कास्की, पर्वत, म्याग्दी, स्याङ्जा, पाल्पा, गुल्मी, चितवन, नवलपरासी पूर्व र नवलपरासी पश्चिम सहित आसपास रहेका साना नदीमा जलसतह बढ़न सक्ने र आकस्मिक बाढ़ीको मध्यम सम्भावना रहेको छ। आज विशेष गरी 3 वटा प्रदेश, कोशी, बागमती र गण्डकीका केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ। मनसून सक्रिय रहेको हुँदा दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण तथा सड़क र हवाई यातायात प्रभावित हुन सक्ने भएकोले भोलि बिहानसम्म नै सावधानी अपनाउन मौसमविदको आग्रह छ। विशेष गरी नदी तटीय क्षेत्र, पहिरोको जोखिम रहेका ठाउँ अनि यात्राका बेला चनाखो रहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। नारायणगढ़ मुगलिन सड़क खण्डको नाम्सी नयाँ पुल, सिमलता लगायतका क्षेत्रमा लेदो र ढुङ्गाका कारण आवागमन प्रभावित भएको छ। आवागमनमा सामान्य समस्या भए पनि सड़क बन्द नरहेको प्रहरीको भनाई छ। गाड़ी चलिरहेका छन्। वर्षा र बाढ़ी पहिरोका कारण अरू केही सड़क खण्ड भने अवरूद्ध रहेका छन्। पहिरो खसेपछि काठमाडौँ हेटौँडा जोड्ने कान्ति लोकपथ र मध्यपहाड़ी लोकमार्गको 13 थुम खण्ड आज बिहानदेखि बन्द भएको छ। मनाङको नासो गाउँपालिका धारापानीमा हिजोको पहिरोले चामे बेसीसर सड़क खण्ड म्याग्दीको रघुगंगामा पर्ने बैसेरी र लमजुङको बेसी शहरमा पर्ने खरखरे भीरमा आज बिहानको पहिरोले बेनी जोमसुम र बेनी सड़क, मनाङ सड़क पूर्ण रूपमा बन्द रहेका छन्। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा पर्ने 4 किलो र कोदारीमा पहिरोले यही महिनाको 1 गतेदेखि अरनीको राजमार्ग पूर्ण रूपमा बन्द छ। बीपी राजमार्ग अन्तर्गत काभ्रेको खुरकोट, नेपाल थोक कटुन्जे बेसी सड़क खण्डमा गएको जेठ 22 गतेदेखि बेलुका 6 बजेदेखि बिहान 4 बजेसम्म गाड़ी चलाउन रोक लगाइएको छ। अवस्था हेरेर दिनको समयमा मात्र गाड़ी चलाउन दिएको छ। यस्तै मकवानपुरको कान्ति लोकपथ अन्तर्गत हेटौँडा, ठिङ्गन, बागमती, ललितपुर खण्डमा पनि असार 29 गतेदेखि बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म गाड़ी चलाउन रोक छ। दोलखा तामाकोशीको किर्नेटारमा साउन 7 गतेको बाढ़ीले लामो साँगु रामेछाप राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएपछि खिम्ती ग्रामीण विद्युत सहकारी संस्थाको कार्यालयको परिसरबाट वैकल्पिक बाटो खुलाएको नेपाल प्रहरीले जनाएको छ। रोसुवा उत्तर गयाको खाल्टेमा साउन 8 गतेको बाढ़ीले त्रिशुली मैलुङ स्याप्रुबे बेसी सड़क खण्ड पूर्ण रूपमा बन्द छ। इलामको राजदुवालीमा वैशाख 23 गतेदेखि मेची राजमार्ग पूर्ण रूपमा अवरूद्ध भए पनि अर्को वैकल्पिक बाटोको प्रयोग भइरहेको छ। गोरखाको धार्चीमा पर्ने अण्डर डाँडामा अस्ति 16 गतेको पहिरोले लार्के बेनीघाट कच्ची सड़क पूर्ण रूपमा बन्द छ। त्यस्तै रूकुम पश्चिमको 8 बिस्कोटमा पर्ने रिजेगाड खोलामा साउन 6 गतेको बाढ़ीले भेरी करिडोरको जाँजरको डोल्पा सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध छ। बजारमा खाना पकाउने एलपी ग्यासको फेरि अभाव भएको छ। मध्यपूर्वको तनावले गएको फागुन चैतमा ग्यासको अभाव बोकेका उपभोक्ताले अहिले फेरि सहज रूपमा ग्यास पाउन सकिरहेका छैनन्। नेपाल आयल निगमले कोटा अनुसार ग्यासको आयात नियमित भइरहेको दावी गरे पनि उपभोक्ता ग्यासका लागि लाइन लाग्न र पालो कुर्न बाध्य छन्। ग्यास सहजै पाउन नसकेको हप्ता 10 दिन भइसकेको छ। यसअघि आधी सिलिण्डर ग्यास दिइरहेको आयल निगमले गएको असार 31 गते यता भरि सिलिण्डर बजारमा पठाउन थालेपछि समस्या शुरू भएको हो। 81 भरि सिलिण्डरको माग बढ्दा बजार असहज भएको निगमका प्रवक्ता मनोज कुमार ठाकुरले बताउनुभयो। गएको चैत 29 गतेदेखि आधा सिलिण्डर अर्थात 7.1 केजी वितरण हुन थालेपछि ग्यासको खपत घटेको थियो। अहिले फेरि 14.2 केजीको भोलि सिलिण्डर शुरू भएपछि खाली सिलिण्डर साट्न लाइन बढ़ेको निगमको दावी छ। अहिले बजारमा माग बढ़ेर 60,000 मेट्रिक टनसम्म पुगेको निगमको अनुमान छ। निगमका प्रवक्ता ठाकुरका अनुसार सामान्य अवस्थामा मासिक 45,000-50,000 मेट्रिक टन ग्यास खपत हुन्छ। ग्यास नपाइने हो कि भनेर सञ्चय गरिराख्ने उद्देश्यले ग्यास खरिद नगर्न उपभोक्तालाई निगमको आग्रह छ। निगमले अस्ति शनिबारदेखि काठमाडौँको टेकुबाट समेत ग्यास बिक्री गरिरहेको छ, तर त्यहाँ पनि सहज

नरहेको उपभोक्ताको गुनासो छ। निगमका अनुसार बिहान 11 बजेदेखि बेलुका 5 बजेसम्म सम्बन्धित उद्योग मार्फत नेपाल ग्यास, एचपी ग्यास, एभरेस्ट ग्यास, सुगम ग्यास र श्रीराम ग्यासका सिलिण्डर वितरण भइरहेको छ। यस्तै साल ट्रेडिङ कर्पोरेशन कालीमाटीमा समेत ग्यास लिने उपभोक्ताको लाइन लागेको छ। दाङमा सर्पदंशका बिरामीको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनमको अभाव भएको छ। औषधि अभाव हुँदा सर्पदंशका बिरामीको उपचारमा समस्या भइरहेको अस्पताल प्रशासनले जनाएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराई लमई अस्पताल गडबामा सर्पदंश उपचार केन्द्रमा भेनम सकिएको छ भने राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भेनमको मौजदात सकिन लागेपछि उपचारमा समस्या देखिएको ती अस्पतालले जनाएका छन्। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर सुरेश रसाइलीका अनुसार प्रतिष्ठानमा अहिले दुईजना सर्पदंशका बिरामी उपचार र छन्। लुम्बिनी प्रदेश आपूर्ति केन्द्रमा माग पठाइए पनि पर्याप्त परिणाममा भेनम प्राप्त हुन नसकेको अस्पतालले जनाएको छ। दाङमा आर्थिक वर्ष 82-83 सर्पदंशकै कारण 7 जनाले ज्यान गुमाएका छन् भने 39 जना उपचारपछि निको भएको तथ्याङ्क छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुनसरीको देवानगंज र हरिनगरमा आज बेलुका 7 बजेसम्मका लागि निषेधाज्ञा, आज सुन चाँदीको भाव बढ़्यो लगायतका खबरहरू बाँकी नै छन्।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: प्रवेश परीक्षा 24 गते। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले काठमाडौँ उपत्यका सहित 28 जिल्लामा आज बाढ़ीको जोखिम, बाढ़ी पहिरोका कारण देशका विभिन्न सड़क खण्ड अवरूद्ध, निगमले समस्या नभएको दावी गरे पनि ग्यास नपाएर उपभोक्ता हैरान लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। एक हप्तासम्म अशान्त बनेको तराई मधेसका विभिन्न जिल्लाको जनजीवन सामान्य बन्न थालेको छ। धेरै जसो ठाउँमा कर्फ्यू र निषेधाज्ञा हटिसकेको सप्तरीको बोधे वर्षाइन र राजविरार क्षेत्रमा 5 जना भन्दा बढ़ी भेला हुन नपाउने गरी निषेधाज्ञा छ। त्यस्तै सुनसरीको बोक्रा नरसिंह र कोशी गाउँपालिकाको निषेधाज्ञा हटाइएको छ भने दिवानगंज र हरिनगर गाउँपालिकामा आज बेलुका 7 बजेसम्मका लागि निषेधाज्ञा लगाएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ। आज सुन चाँदीको भाव बढ़ेको छ। सुन आज तोलामा 800 रूपियाँले बढ़ेको हो। हिजो तोलामा 1,800 रूपियाँले घटेर तोलाको 2,83,200 रूपियाँमा कारोबार भएको सुनको भाव आज बढ़ेर 2,84,000 रूपियाँ पुगेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। त्यस्तै आज चाँदीको भाव पनि तोलामा 35 रूपियाँले बढ़ेको छ। चाँदी आज तोलाको 4,350 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अब विदेशको खबर। इण्डोनेसियाको पूर्वी जाभा प्रान्त नजिकै जाभा समुद्रमा 250 जना भन्दा धेरै यात्रु चढ़ेको जहाजमा आगलागी भएको छ। घटनामा कम्तीमा 5 जनाले ज्यान गुमाएका छन्। 39 जनाको अवस्था थाहा हुन सकेको छैन। सुराबाया खोज तथा उद्धार कार्यालयका अनुसार यो जहाज हिजो पूर्वी जाभाको सुराबायाबाट सुलावेसी टापुमा अवस्थित मका सरका लागि प्रस्थान गरेको थियो। सापुदी टापुबाट झण्डै 35 किलोमिटर उत्तरतर्फ पुगेका बेला जहाजमा अचानक आगलागी भएको हो। जहाजमा रहेका यात्रु ज्यान जोगाउन ब्रिज र जहाजको अघिल्लो भाग अर्थात बोमा जम्मा भएका थिए। त्यस्तै समुद्रमा हाम फालेका दर्जनौं यात्रुलाई नजिकै रहेका

राखिनेछन्। विभिन्न कालखण्डका पदक, ट्रफी, खेल सामग्री तथा अन्य ऐतिहासिक स्मृति चिन्ह चित्रहरू प्रदर्शन गरिने आयोजकले जनाएको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। काठमाडौँ उपत्यका सहित 28 जिल्लामा आज बाढ़ीको जोखिम, बाढ़ी पहिरोका कारण देशका विभिन्न सड़क खण्ड अवरूद्ध। निगमले समस्या नभएको दावी गरे पनि ग्यास नपाएर उपभोक्ता हैरान, सञ्चय गरिराख्ने उद्देश्यले खरिद नगर्न निगमको आग्रह। डाङमा सर्पदंशको उपचारमा प्रयोग हुने एन्टी स्नेक भेनमको अभाव तत्काल उपलब्ध गराइदिन सम्बन्धित निकायसँग माग। इण्डोनेसियाको जाभा समुद्रमा जहाजमा आग लागि 5 जनाको ज्यान गयो, 39 जनाको अवस्था थाहा हुन सकेन। र काठमाडौँमा भोलिदेखि 3 दिने वृहत र ऐतिहासिक खेलकुद प्रदर्शनी हुने। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042211343 र 98184293।
1: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाइको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका। मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
2: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
3: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
2: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
3: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
2: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
3: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
4: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 0564937338, मोबाइल 98550880002।
5: स्वदेश FM 93.2 मेगाहर्ज।

0: तपाई इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाई हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042211343 र 98184293।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: बिहे अघि आकाशको तारा झार्छु भन्ने अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
2: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
1: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
3: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
4: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयर का सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
5: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क

0: साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी
0: साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5563 98 5570 7061 र 98 5570 7053।
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राले बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0556 4940 4390 580 र 98 5570 2640।
3: It's 1 o'clock. अहिले 1 बजेको छ।

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा समीक्षा मोतेको नमस्कार। सिन्धुलीको फिकल गाउँपालिका दुई नवलपुर स्थित मध्य पहाड़ी राजमार्गमा बसको ठक्करबाट एउटा कार सुनकोशी नदीमा खसेको छ। रामेछाप सिन्धुली र ओखलढुङ्गाको सिमाना नजिक पर्ने लिखो खोला क्षेत्रमा यात्रु बोकेको कार नदीमा खसेको हो। फिकल गाउँपालिकाका उपाध्यक्ष राजु बरालका अनुसार दुर्घटना लगत्तै उद्धारका लागि टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको छ। घटनाको विस्तृत विवरण भने आउन बाँकी छ। आगामी तीन दिन मनसून सक्रिय रहने भएको छ। जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशका विभिन्न भागमा ठूलो वर्षा हुन सक्ने भन्दै सबैलाई सतर्क रहन आग्रह गरेको छ। विभागका अनुसार आज रातिदेखि बुधबारसम्म कोशी बागमती गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा धेरै भारी वर्षाको सम्भावना छ। यस्तै बाढ़ी पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकाका तीनै जिल्ला सहित काभ्रे फ्लाञ्चोक भएर बहने साना नदी र खोलामा आकस्मिक बाढ़ीको उच्च जोखिम रहेको जनाएको छ। ताप्लेजुङ सिन्धुपाल्चोक कास्की चितवन लगायतका 25 भन्दा बढ़ी जिल्लाका साना नदीहरूमा पनि जलसतह बढ़ेर बाढ़ी आउने जोखिम रहेको छ। यद्यपि देशका प्रमुख ठूला नदीहरूमा भने अहिले भाव सामान्य रहेको विभागले जनाएको छ। नर्सिङ क्षेत्रको सुधार र 15 बुधे माग राख्दै आन्दोलनरत नर्सहरूले आज काठमाडौँ स्थित वीर अस्पतालमा प्रदर्शन गरेका छन्। नर्स ज्योति राणा भाटले शुरू गर्नुभएको आमरण अनसन आज पाँचौं दिनमा पुग्दा पनि माग पूरा नभएको भन्दै उनीहरू प्रदर्शनमा उत्रिएका हुन्। प्रदर्शनमा उत्रिएका नर्सहरूले न्यूनतम पारिश्रमिकको ग्यारेन्टी र श्रम शोषणको अन्त्य हुनुपर्ने लगायतका माग अघि सारेका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: को पैसा सीधे खल्ती वॉलेट मा
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउंटर मार्फत
0: आफन्त को हाथ हाथ मा पुर्याउन आईएमई गरौ
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास
0: आईएमई गरौ
2: आईएमई गरौ आईएमई गरौ
3: यो हो नेपाली रेडियो
4: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
5: अब बाँकी खबर। संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ। अहिले केही बेरमा बस्ने बैठकमा प्रधानमन्त्री बालन शाहले मधेसी आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ। यस्तै बैठकमा विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्ण प्रसाद पौडेलले मधेस प्रदेशको खानेपानी सरसफाई तथा जलस्रोत व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ। र सल्यान र सुर्खेतका विभिन्न भागमा परेको खडेरीका कारण धान रोपाई प्रभावित भएपछि कर्णाली प्रदेश सरकारले स्थलगत अध्ययनका लागि 5 सदस्य कार्यदल गठन गरेको छ। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले वरिष्ठ कृषि अर्थविज्ञ चित्र बहादुर रोकायको संयोजकत्वमा कार्यदल बनाएको हो। कार्यदलले सल्यानको बनगाड कुपिन्दे नगरपालिका र सुर्खेतको सिम्ता गाउँपालिकाका वडाहरूमा पुगेर सुखाग्रस्त अवस्थाको अध्ययन गर्नेछ। वर्षा नहुँदा खेतहरू बाँझ रहेकाले खाद्य उत्पादन घट्ने चिन्ता किसानहरूले गरेका छन्। टोलीले बुझाउने प्रतिवेदनका आधारमा प्रभावित क्षेत्रमा राहत वैकल्पिक सिँचाई र दीर्घकालीन समाधानका कार्यक्रम ल्याइने मन्त्रालयले जनाएको छ। हवस् त, नेपाली खबर अहिलेलाई यति नै। 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर बन्ने जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
2: हेलो
3: हेलो बुढी, के छ खबर?
2: ठिकै छ, चलेकै छ।
3: ल भिडियो अन गर त, तलाई हेरम।
2: भिडियो अनै छ त, देख्नु भएन र?
3: खै देखिन त, मैले त नेट स्लो भयो क्या हो?
2: माडीको नेट यस्तै त हो नि।
3: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ। ल गएर टेक माइल जोडिहाल त।
0: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
2: सेवाका लागि माडी सम्पर्क 056-50-10-40 र 98-52-02-28-40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-00-86
4: सम्बन्ध सधैँभरिलाई साथमै राखौं। टेकमाइललाई
0: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाइको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका। नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
5: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
5: 24 घण्टा इमर्जेन्सी सेवा,
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
5: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
5: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
5: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
5: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
0: भेन्टिलेटर सेवा,
5: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
5: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853-518-953।

0: म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाऊ भन्दा नमानी होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
1: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हालो वालपेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
4: सम्पर्क 97625 73 98 98 074 46 142 र 98 491 95 225।

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयौं जडीबुटीबाट बनेको औषधि साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: एक आलुका बा हजुरको बिदा सकिन थालिसक्यो तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्रै छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग पुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ ब्लक तार पुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
4: पुनश्च आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550 5584, 98651549998।
6: सो लवली, मलाई त अहिले डोली चढिहालौ जस्तो लाग्यो, तर
7: तर के डियर,
6: आजै गएर कहाँ बस्ने हो र?
7: त्यसको लागि नो टेन्सन डियर, एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि।
8: चापागाई सप्लायर्स कृतनपुर बजार माडी,
9: हामी कहाँ एक दिनमै घर गोठ निर्माण गर्ने, कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीका साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ।
8: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई, 98451 75518 र 98027 75518।

0: साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5563 58 5570 7061 र 98 5570 7053।
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0556 4940 4390 580 र 98 5570 2640।
0: It's 2 o'clock. अहिले 2 बजेको छ।

नेपाली रेडियो नेटवर्कको दिउँसो दुई बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले संसदीय दलको बैठक बोलाएको छ। सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा आज दिउँसो 3:30 बजे बस्ने गरी दलका नेता भीष्मराज आङदेम्बेले बैठक आह्वान गर्नुभएको हो। बैठकमा देशको पछिल्लो राजनैतिक घटनाक्रमका साथै भोलि बस्ने प्रतिनिधि सभा बैठकमा पार्टीका तर्फबाट प्रस्तुत हुने रणनीतिका विषयमा छलफल हुने कंग्रेसले जनाएको छ। नेकपा एमाले आफ्ना सबै पालिका तहसम्म मिशन पार्टी जागरण अभियान शुरू गर्न मातहतका निकायलाई निर्देशन दिएको छ। प्रदेश कमिटी पदाधिकारी तथा केन्द्रीय प्रतिनिधिहरूसँगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै महासचिव शंकर पोखरेलले जनतासँगको सम्बन्ध सुदृढ बनाउन यो अभियान महत्वपूर्ण हुने बताउनु भएको छ। उहाँले पार्टीका स्थानीय कमिटीहरूको पुनर्गठन, रिक्त पदपूर्ति तथा युवा सहभागिता बढ़ाउने गरी काम गर्न आग्रह गर्नुभयो। वर्तमान सरकार नियम कानून त्याएर स्वेच्छाचारी रूपमा अघि बढ़ेको आरोप लगाउँदै महासचिव पोखरेलले जुनसुकै बेला सड़क आन्दोलनमा जानुपर्ने हुन सक्ने भएकाले तयारी अवस्थामा रहन पार्टी कार्यकर्ताहरूलाई आह्वान गर्नुभएको छ। नेपाल भ्रमणमा रहनुभएका मंगोलियाका पूर्व प्रधानमन्त्री गोम्बो जाभिन जानदान सातारले आज सिंहदरबारमा परराष्ट्र मन्त्री शिशिर खनाल र शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग छुट्टा छुट्टै शिष्टाचार भेटवार्ता गर्नुभएको छ। परराष्ट्र मन्त्री खनालसँगको भेटमा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, व्यापार, साझेदारी र भूपरिवेष्ठित राष्ट्रका साझा हितका विषयमा छलफल भएको छ। सो अवसरमा परराष्ट्र मन्त्री खनालले नेपाल र मंगोलियाबीच भू राजनैतिक समानता रहेको बताउँदै मंगोलियाको सन्तुलित शिक्षा सम्बन्धको अनुभव नेपालका लागि उपयोगी हुने उल्लेख गर्नुभयो। त्यसै गरी शिक्षा तथा खेलकुद मन्त्री पोखरेलसँगको भेटमा विद्यालय स्तरमा चेस खेलको प्रवर्धन तथा बौद्धिक विकासका लागि शैक्षिक सहकार्य गर्ने बारे विचार विमर्श भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: कती वॉलेट मा
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउंटर मार्फत
0: आफन्त को हाथ हाथ मा पुर्याउन आईएमई गरौं
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास
0: आईएमई गरौं
2: आईएमई गरौं आईएमई गरौं
3: आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: अब बाकी खबर। काठमाडौँ विश्वविद्यालयको उपकुलपति चयन प्रक्रिया अन्तर्गत 10 जना उम्मेद्वारको संक्षिप्त सूची सार्वजनिक गरिएको छ। उपकुलपति छनौट तथा सिफारिश सम्बन्धी कार्यविधि 2083 अनुसार परेका दरखास्तहरूबाट दयाराम पोखरेल, निरञ्जन पराजुली, बालचन्द्र लुइटेल, विकास नकर्मी, बीम प्रसाद श्रेष्ठ, राजेन्द्र जोशी, विवेक बराल, शेषानन्द सञ्जेल, सुबोध शर्मा र हरिप्रसाद नेउपानेको नाम वर्णानुक्रम अनुसार छनौट गरिएको हो। छनौटमा परेका उम्मेद्वारहरूबारे राय सुझाव दिन चाहनेहरूका लागि साउन 20 गतेसम्मको समय दिएको छ। यस्तै उम्मेद्वारहरूको प्रस्तुतिकरण र अन्तर्वार्ता साउन 22 गते शिक्षा तथा खेलकुद मन्त्रालयमा हुने जनाइएको छ। र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले खानी तथा भूगर्भ विभागका जियोलोजिस्ट गौतम प्रसाद खनालसँग 15 दिनभित्र सफाई पेश गर्न सार्वजनिक सूचना जारी गरेको छ। अघिल्लो वर्षको साउन 9 गतेदेखि लगातार बिना सूचना कार्यालयमा अनुपस्थित रहेपछि मन्त्रालयले उहाँ विरूद्ध विभागीय कार्यवाहीको प्रक्रिया अगाडि बढ़ाएको हो। निजामती सेवा ऐन अनुसार 90 दिनभन्दा बढ़ी समय कार्यालयमा गैरहाजिर हुनुको स्पष्ट कारण र प्रमाण सहित 15 दिन भित्र स्पष्टीकरण पेश गर्न भनिएको छ। तोकिएको म्यादभित्र चित्तबुझ्दो सफाई नआएमा उहाँलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी सेवाबाट हटाइने मन्त्रालयले चेतावनी दिएको छ। हवस् त, नेपाली खबर अहिलेलाई यति नै। दिउँसो 3 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

0: देशवासीहरुका लागि खुशीको खबर।
1: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेशनल च्यानल गरी 175 भन्दा धेरै एसटी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र।
2: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
3: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी। मोबाइल 9849664977 र 9820235212।
4: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमानी होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
5: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
3: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी, माडी सामुदायिक अस्पताल अगाडि।
2: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
3: ग्रुप राइटर नरेश महतो, गीता महतो।
6: सम्पर्क 97625 73089, 98074 46182 र 98491 95225।
3: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
7: निको चिल्ड्रेन हस्पिटल प्राली, भरतपुर 10 चितवन।
3: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
7: 24 घण्टा इमर्जेन्सी सेवा,
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पीआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा,
7: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
3: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
7: जनरल, डिलक्स, सुपर डिलक्स तथा स्विट क्याबिन,
3: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
7: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा,
3: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
7: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
3: भेन्टिलेटर सेवा,
7: होल बडी चेकअप जाँचको सुविधा
3: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
7: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल, सीएमसी अगाडि, भरतपुर 10 चितवन। फोन 056 5188353 5189353।

0: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
1: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
0: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झैं बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ।
2: सर चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ।
3: हैन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
4: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैंकको अगाडि।
5: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
4: सम्पर्क 98 119 32 811 र 98 653 73 687।

0: का साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5569 53 98550 77061 र 98550 77053
2: 24 घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4493 580 र 98550 26 440
3: It's 3 o'clock. अहिले 3 बजेको छ.
4: अहिले दिउँसोको 3 बज्यो.
5: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो.
4: राष्ट्रको शान किसान.
5: A complete piping solutions.

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सिन्धुलीमा बसले ठक्कर दिँदा रोकिराखेको कार सुनकोशीमा खस्यो। कारमा कम्तीमा 3 जना रहेका प्रहरीको भनाई, खोजी चल्दै। तनाव घटेसँगै मधेसमा चहल पहल बढ्दै, सुनसरीमा पनि तनावको अवस्था घट्यो। देवानगंज र हरिनगर गाउँपालिकामा भने निषेधाज्ञा कायमै। राष्ट्रिय सभाको शून्य समयमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण। महँगी र ग्यास अभावले उपभोक्तालाई आक्रान्त बनाए पनि सरकारले व्यवस्था गरेको गुनासो। म्यानमारमा सैनिकको 5 वर्षपछि पहिलो पटक नेत्री सूचीसँग विदेशी प्रतिनिधिको भेट। 81 वर्षीय सूचीमा गम्भीर समस्या नरहेको अनुमान। र नेपाल भलिबल संघको चालू आर्थिक वर्षको वार्षिक खेल कार्यक्रम सार्वजनिक। नेपाल खबरमा अब पूरा खबर। सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर 2 नवलपुर घाट नजिक मध्य पहाड़ी लोकमार्गबाट प्रदेश 301-24-95-73 नम्बरको कार सुनकोशी नदीमा खसेको छ। बिहान झण्डै 11:30 बजेतिर सड़कमा रोकिरहेको कारलाई काठमाण्डुबाट ओखलढुङ्गातर्फ गुडिरहेको यात्रुवाहक बसले ठक्कर दिँदा तल नदीमा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। कारमा स्थानीय बासिन्दा गणेश थापा, स्थानीय ठेकेदार दिलबहादुर तामाङ र चालक रहेका सूचना प्राप्त भएको। घटनास्थलमा पुग्नुभएका गोलन्जोर 2 का वडाध्यक्ष सोमप्रसाद बरालले जानकारी दिनुभयो। उहाँका अनुसार थप 1 जना समेत रहेको अनुमान गरिएको छ। उहाँ अहिले स्थानीय बासिन्दा सहित सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीले खोजी गरिरहेका भए पनि सुनकोशीमा आएको बाढ़ीका कारण समस्या भएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई पक्राउ गरेको छ। तिब्बती शरणार्थीका नाममा गएर कानूनी रूपमा यात्रा अनुमति पत्र ट्राभल डकुमेन्ट जारी गरेको आरोपमा भट्टराई विरूद्ध गएको सोमबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले जिल्ला अदालत काठमाडौँमा राहदानी कसुर सम्बन्धी मुद्दा दायर गरेको थियो। मुद्दा दायर हुँदा उपस्थित नभएकाले भट्टराई विरूद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको हो। भट्टराईलाई काठमाडौँको कागेश्वरी मनोहराबाट पक्राउ गरेको सीआईबीले जनाएको छ। भट्टराई विरूद्ध 17 वर्ष अघि फर्जी कागजातका आधारमा 5 जना तिब्बती शरणार्थीका नाममा ट्राभल डकुमेन्ट जारी गरेको अभियोग छ। आउँदो 3 दिन देशका विभिन्न ठाउँमा वर्षा तथा केही क्षेत्रमा मुसलधारेदेखि आरी घोप्टे वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार आज देशका पहाड़ी भूभागका 1-2 ठाउँ तथा लुम्बिनी प्रदेशको तराईका 1-2 ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ। यस्तै कर्णाली प्रदेशका पहाड़ी क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाड़ी र तराईका 1-2 ठाउँमा आरी घोप्टे वर्षाको सम्भावना रहेको छ। यस्तै कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रका केही ठाउँमा आज राति अति भारी अर्थात आरी घोप्टे वर्षा हुन सक्ने विभागको मौसम बुलेटिनमा उल्लेख छ। झण्डै 1 हप्ता अशान्त बनेको मधेस प्रदेशमा चहल पहल बढ़दै गएको छ। सुनसरीको घटनापछि गएको सोमबारदेखि नै डर बढ़ेकोमा सिराहाको गोलबजारमा गणेश यादवको ज्यान गएपछि बिहिबारदेखि मधेस प्रदेश तनावग्रस्त बनेको थियो। गएको शुक्रबार गृहमन्त्री सुधन गुरूङ र पीड़ित परिवार बीच लिखित सम्झौता भएपछि मधेस प्रदेश लयमा फर्कन थालेको हो। धनुषा सिराहा र सप्तरीका केही क्षेत्रमा स्थानीय प्रशासनले जारी गरेको कर्फ्यू तथा निषेधाज्ञा हटेको छ। त्यहाँ गाड़ीहरू सञ्चालन हुन साथै बजार सञ्चालनमा आएको छ। स्थानीय विनोद शाहले यातायात सेवा सञ्चालनमा आएको र जनजीवन सामान्य बन्दै गएको बताउनुभयो। सम्बन्धित जिल्लाका स्थानीय प्रशासनले अफवाहमा विश्वास नगर्न र सामाजिक सद्भाव कायम राख्न भन्दै सबै पक्षलाई सूचना जारी गरेर आग्रह गरेका छन्। यसैबीच सुनसरीका 2 पालिकामा भने आज पनि निषेधाज्ञा कायमै छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगंज गाउँपालिका र हरिनगर गाउँपालिकामा आज पनि निषेधाज्ञा जारी गरेको हो। कार्यालयले आज निकालेको सूचनामा जिल्लाको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै 2 पालिकामा आज बिहान 10 बजेदेखि बेलुका 7 बजेसम्म निषेधाज्ञा लागू गरेको जानकारी गराएको हो। जिल्लामा विकसित पछिल्ला घटनाक्रमको समीक्षा गर्दा सुरक्षा अवस्था क्रमशः सुधार उन्मुख रहे पनि शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले यस्तो निर्णय गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अरियालले जानकारी दिनुभयो। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले देशको समसामयिक राजनीतिक सामाजिक तथा आर्थिक मुद्दाहरूमा सरकारको ध्यानाकर्षण गराएका छन्। बैठकको शून्य समयमा बोल्दै सांसदहरूले बढ़दो महँगी, खाना पकाउने ग्यासको कृत्रिम अभाव र सीमा समस्याबारे सरकारको जवाबदेहिता मागेका हुन्। सांसद कृष्ण बहादुर रोकायले आयल निगमले ग्यासको मूल्य नघटाएको र अहिले अभाव सूचना समेत गरेको बताउनुभयो। यस्तै सांसद विष्णु कुमारी सापकोटाले पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धिले खाद्यान्नको भाव आकाशिएको भन्दै सरकारको आलोचना गर्नुभयो। सीमा समस्यातर्फ संकेत सम्मानित गर्दै सांसद पूजा चौधरी र विष्णु बहादुर विश्वकर्माले नवलपरासीको सुस्तारा रिपू लेक लिम्पियाधुरामा वैदेशिक हस्तक्षेप बढ़ेको भन्दै कूटनीतिक माध्यमबाट दीर्घकालीन समाधान खोज्न जोड़ दिनुभयो। यसै गरी दलित अधिकारका लागि माइती घरमा 107 दिनदेखि सत्याग्रहमा बसेकी दीपा नेपालीसँग तत्काल वार्ता गर्न सांसद पदम बहादुर परियार र विष्णु बहादुर विश्वकर्माले माग गर्नुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास्ट किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89
3: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
6: फोन 056-494-333-493-555।
0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा अब थप खबरहरू। चितौन राष्ट्रिय निकुञ्जमा दुःख दिँदै आएको जंगली हात्ती धुर्बेको दारा काटेर नयाँ रेडियो कलर जडान गरेपछि पनि निकुञ्जभित्र बसिरहेको छ। असार 31 गते सुखी भार पोस्ट नजिक नियन्त्रणमा लिएर दारा काटिएको धुर्बेको गतिविधि नियन्त्रण गर्न निकुञ्ज प्रशासन र नेपाली सेनाको टोलीले हरेक 10-10 मिनटमा डिजिटल अनुगमन गरिरहेका छन्। नियन्त्रणमा लिन प्रयोग गरेको औषधिका कारण धुर्बे अहिले केही शिथिल बनेको र बस्ती पसेर खासै दुःख नदिएको निकुञ्जले जनाएको छ। तर जुनसुकै समयमा पनि बस्ती छिर्न सक्ने भएकाले निकुञ्ज उच्च सतर्कताका साथ तयारी अवस्थामा रहेको जनाएको छ। दुर्बे मानव बस्ती नजिक पुग्न साथ मध्यवर्ती क्षेत्रका स्थानीय बासिन्दालाई तत्काल सूचना दिने र नेपाली सेना तथा निकुञ्जको टोली पुगेर हात्तीलाई निकुञ्जतर्फ नै धपाउने व्यवस्था मिलाइएको छ। अहिलेसम्म 25 जनाको ज्यान लिइसकेको दुर्बेले गएको असार 20 गते राति मात्रै माडीमा एकै परिवारका 2 जनाको ज्यान लिएको थियो। अब विदेशको खबर। म्यानमारकी नजरबन्दमा रहेकी लोकतान्त्रिक नेत्री आङ सान सुचीले आज अन्तर्राष्ट्रिय रेडक्रस समिति आईसीआरसीका प्रतिनिधिसँग भेटवार्ता गर्नुभएको छ। म्यानमारको राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्तिमा म्यानमारमा रहेका आईसीआरसीका आवासीय प्रतिनिधि आर्नोद डे बाकले बिहान आङ सान सुचीलाई भेट्नु भएको खबरमा उल्लेख छ। सन् 2021 भएको सैनिक कुपछि सुची र कुनै विदेशी प्रतिनिधिबीच भएको यो पहिलो सार्वजनिक भेटवार्ता हो। सेनाले 2021 फेब्रुअरीमा सुची नेतृत्वको निर्वासित सरकार अपदस्थ गरेपछि उहाँलाई पक्राउ गरी विभिन्न आरोपमा जेल चलान गरेको थियो। त्यसपछि म्यानमारमा गृह युद्ध चर्किएको छ। गएको अप्रेलमा सैन्य प्रमुख मिन आङ हैलाङ नागरिक राष्ट्रपति बनेपछि सुचीको सजाय घटाएर घरमै नजरबन्दमा राख्ने निर्णय भएको थियो। 81 वर्षकी सुचीमाथि लगाएका आरोपहरूलाई अधिकारवादी समूहहरूले भने राजनीतिक रूपमा प्रेरित र बनावटी भन्दै आएका छन्। राष्ट्रपति कार्यालयद्वारा सार्वजनिक तस्विरमा सुचीले एक व्यक्तिसँग हात मिलाइरहेको र ह्याप्पी बर्थडे आन्टी सु लेखिएको केक काटिरहेको देखाएको छ। एएफपीले ती तस्विरहरूको स्वतन्त्र पुष्टि गर्न नसके पनि एआई उपकरण मार्फत गरेको परीक्षणमा कृत्रिम हेरफेरको स्पष्ट प्रमाण नभेटेको जनाएको छ। अब खेल खबर। नेपाल भलिबल संघले आर्थिक वर्ष 2083-84 को वार्षिक खेल कार्यक्रम सार्वजनिक गरेको छ। भलिबल संघको तालिका अनुसार एक वर्षभित्र संघले चार अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गर्नेछ। संघका अनुसार नेपालमा काभा महिला च्याम्पियन्स लीग, काभा पुरूष भलिबल च्याम्पियनशीप, काभा पुरूष च्यालेन्ज कप र थ्री नेसन्स कप आयोजना गरिनेछ। काभा महिला च्याम्पियन्स लीग आउँदो भदौ 16 22 गतेसम्म काठमाडौँमा हुने तय भइसकेको छ। नेपालले यसअघि सन् 2024 र गएको जेठमा यो प्रतियोगिता आयोजना गरेको थियो। नेपाल सन् 2024 को उपविजेता हो भने गएको जेठमा भएको खेलमा भने चौथो भएको थियो। संघले राष्ट्रिय स्तरमा पुरूष तथा महिला राष्ट्रिय भलिबल प्रतियोगिता, क्लब च्याम्पियनशीप, प्रधानमन्त्री कप, राष्ट्रिय बीच भलिबल, 19 वर्ष मुनिको राष्ट्रिय प्रतियोगिता, महिला फ्रेन्चाइज लीग र पुरूष भलिबल लीग सञ्चालन गर्ने कार्यक्रम पनि सार्वजनिक गरेको छ। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। सिन्धुलीमा बसले ठक्कर दिँदा रोकिरहेको कार सुनकोशीमा खस्यो। कारमा कम्तीमा 3 रहेका, प्रहरीको भनाई, खोजी चल्दै। तनाव घटेसँगै मधेसमा चहल पहल बढ्दै, सुनसरीमा पनि तनावको अवस्था घट्यो। देवानगंज र हरिनगर गाउँपालिकामा भने निषेधाज्ञा कायमै। राष्ट्रिय सभाको शून्य समयमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण। महँगी र ग्यास अभावले उपभोक्तालाई आक्रान्त बनाए पनि सरकारले बेवास्ता गरेको गुनासो। म्यानमारमा सैन्य कुको 5 पहिलो पटक नेतृ सूचीसँग विदेशी प्रतिनिधि संघको भेट। 81 सूचीमा गम्भीर समस्या नरहेको अनुमान। र नेपाल भलिबल संघको चालू आर्थिक वर्षको वार्षिक खेल कार्यक्रम सार्वजनिक।
4: एनबीएल सर्वसुलभ आवास कर्जा
6: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
4: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
6: विशेषताहरू: ₹2 करोडसम्मको कर्जा सुविधा,
4: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
6: 25 लचिलो कर्जा अवधि,
4: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
6: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
4: थप

0: 96 49 66 र 98 41 29 54 81। वेबसाइट झुले.com.np।
1: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पुरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
2: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
3: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44 28 242 44 28 242।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँको टेकुमा रहेको नेशनल ट्रेडिङको शाखा कार्यालयमा खाना पकाउने एलपी ग्यास लिन बिहानदेखि सर्वसाधारणको लामो लाइन लागेको छ। स्थानीय डिलरहरूमा ग्यास नपाएपछि उपभोक्ताहरू रित्तो सिलिण्डर बोकेर घाम झरी र हिलोको प्रभाव नगरी बिक्री केन्द्रमै पुग्न बाध्य भएका हुन्। नेपाल ऑयल निगमले भने ग्यासको कुनै अभाव नरहेको र भारतबाट नियमित रूपमा ग्यास भित्रिरहेको दावी गरेको छ। निगमका अनुसार उद्योगीहरूलाई पर्याप्त परिमाणमा ग्यास उपलब्ध गराइएको छ। उपभोक्ता अधिकार कर्मीहरूले भने निगमको दावीमा मात्र सीमित नभई बजारको वास्तविक अवस्था बुझ्न आग्रह गरेका छन्। उनीहरूले कालो बजारी र कृत्रिम अभाव रोक्न प्रभावकारी अनुगमन गर्दै उपभोक्ताको घर दैलोमै सहज ग्यास आपूर्तिको व्यवस्था मिलाउन वाणिज्य विभाग र ऑयल निगमसँग माग गरेका छन्। विभिन्न 15 बुँदे माग राख्दै आन्दोलनरत नर्सहरूले आज काठमाडौँको वीर अस्पताल परिसरमा प्रदर्शन गरेका छन्। नर्सिङ क्षेत्रको सुधार र न्यूनतम पारिश्रमिकको ग्यारेन्टी हुनुपर्ने मागसहित आमरण अनसनमा बसेकी नर्सी ज्योति राणाभाटको समर्थनमा उनीहरूले प्रदर्शन गरेका हुन्। अनसनको 5 दिन राणाभाटको स्वास्थ्य अवस्था जटिल बनेपछि उहाँलाई वीर अस्पतालको आईसीयूमा सारिएको छ। यसैबीच स्वास्थ्य मन्त्री निशा मेहताले राणाभाटको आन्दोलनप्रति मन्त्रालय गम्भीर रहेको र उच्च स्तरीय संवाद मार्फत समस्याको सकारात्मक समाधान खोज्ने प्रयास भइरहेको बताउनु भएको छ। तर अनसनरत राणाभाटले भने स्वास्थ्य, शिक्षा, श्रम र अर्थ मन्त्रालयका प्रतिनिधि सम्मिलित अधिकार सम्पन्न वार्ता टोलीसँग मात्र छलफल गर्ने अडान राख्नु भएको छ। नेपाल नर्सिङ संघले पनि विगतमा भएका सहमति तत्काल कार्यान्वयन गरी अनसनरत राणाभाटको जीवन रक्षाका लागि अविलम्ब कदम चाल्न सरकारको ध्यान आकर्षण गराएको छ। काठमाडौँको माइतीघर मण्डला क्षेत्रमा सामान्य वर्षामै हुने डुबानको दीर्घकालीन समाधानका लागि नयाँ योजना अघि बढ़ाइएको छ। काठमाडौँ महानगरपालिकाका अनुसार अब वर्खाको पानी र ढलको निकासका लागि छुट्टा छुट्टै पाइप प्रणाली निर्माण गरिनेछ। महानगरीय कार्यवाहक मेयर सुनिता डंगोलले पुरानो र साँगुरो ढलका कारण निकास प्रणालीले भार धान्न नसक्दा डुबानको समस्या बढ़ेको बताउनुभयो। प्राविधिक अध्ययनले अव्यवस्थित शहरीकरण र जलवायु परिवर्तनका कारण हुने अत्यधिक वर्षालाई मुख्य कारणको रूपमा उल्याएको छ। यसैबीच घर सहितका प्रभावित क्षेत्रमा निकास प्रणाली सुधार गर्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणको संयोजनमा सड़क डिभिजन र खानेपानी लिमिटेड बीच समन्वय शुरू भएको छ। समस्या समाधानका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाहरू कार्यान्वयन गर्ने महानगरपालिकाले जनाएको छ। र आज साउन महिनाको तेस्रो सोमबार काठमाडौँको पशुपतिनाथ मन्दिर सहित देशभरका प्रमुख शिवालयहरूमा भक्तजनहरूको भीड़ लागेको छ। भगवान शिवको पूजा आराधनाका लागि बिहानदेखि श्रद्धालुहरू मन्दिर पुगेका हुन्। पशुपतिनाथ मन्दिरमा भक्तजन लामबद्ध भएर दर्शन गरिरहेका छन् भने साउन महिना र सोमबारको धार्मिक महत्वका कारण पशुपति क्षेत्रमा बिहानदेखि नै चहलपहल बढ़ेको छ। साउनको सोमबार विशेष गरी महिला श्रद्धालुले व्रत बसी शिव मन्दिरमा पुगेर सुख, शान्ति र समृद्धिको कामना गर्ने परम्परा छ। दिउँसो 3 बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सिन्धुलीमा बसले ठक्कर दिँदा रोकिरहेको कार सुनकोशीमा खस्यो। कम्तीमा 3 जना बेपत्ता भएका प्रहरीको भनाई, खोजी चल्दै। काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको चरम अभाव, ग्यास आपूर्ति नियमित रहेको दावी विपरीत बिहानदेखि उपभोक्ताहरू लामो लाइनमा। र काठमाडौँको माइतीघर क्षेत्रमा हुने डुबान रोक्ने महानगरको दीर्घकालीन योजना अघि बढ़्यो। अहिलेलाई चार भन्ज्याङ भित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिने गरौं। नमस्कार।

0: आई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 53 69 98 550 77 061 र 98 550 77 053
1: चौबीसै घंटा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 93 440 493 580 र 98 550 26 440
2: It's 4 o'clock. अहिले 4 बजेको छ।

नेपाली रेडियो नेटवर्कको अपराह्न 4 बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। राष्ट्रिय सभाको आजको बैठकमा मधेसी आयोगको आर्थिक वर्ष 2080-81 र 81-82 को वार्षिक प्रतिवेदन पेश गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुमिता गौतमले प्रतिवेदन सदन समक्ष प्रस्तुत गर्नुभएको हो। बैठकमा विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्ण प्रसाद पौडेलले पनि समितिको प्रतिवेदन पेश गर्नुभयो। सभापति पौडेलले मधेस प्रदेशमा खानेपानी सरसफाई तथा जलस्रोत व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन 2083 सभा समक्ष पेश गर्नुभएको हो। बैठकको शून्य समयमा बोल्दै सांसदहरूले सुस्ता क्षेत्रको सीमा विवाद, बजारमा बढ़दो महँगी, एलपी ग्यासको कृत्रिम अभाव र माइती घरमा जारी सत्याग्रह लगायतका जनजीविकाका मुद्दामा सरकारको ध्यान आकर्षण गराएका छन्। राष्ट्रिय सभाको आगामी साउन 21 गतेसम्मका लागि बैठक स्थगित भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले महाधिवेशन हुन बाँकी रहेका जिल्ला र प्रदेशका लागि 3 बुँदे निर्देशन जारी गरेको छ। केन्द्रीय निर्वाचन आयोगले पहिलो महाधिवेशन चक्र अन्तर्गत निष्पक्षता र एकरूपता कायम गर्न नयाँ परिपत्र पठाएको हो। नयाँ व्यवस्था अनुसार एक व्यक्ति एक तहको प्रतिनिधित्व लागू हुनेछ। कुनै पनि तहको बहालवाला सदस्यले अर्को पदमा मनोनयन दर्ता गराउन साथ पुरानो जिम्मेवारी स्वत समाप्त हुने र त्यसका लागि राजीनामा दिइराख्नु नपर्ने आयोग ले स्पष्ट पारेको छ। आगामी शैक्षिक सत्र 2084 विद्यालय तहमा परिमार्जित पाठ्यक्रम तथा नयाँ पाठ्य पुस्तक कार्यान्वयनमा आउने भएको छ। पाठ्यक्रम विकास केन्द्रले आज सार्वजनिक गरेको सूचना अनुसार कक्षा 4-12 सामाजिक अध्ययन विषयको नयाँ खाकाका आधारमा तयार पारिएका कक्षा 5, 8, 10 र 12 पाठ्य पुस्तकहरू शैक्षिक सत्र 2084 पढ़ाइनेछ। त्यसै गरी प्रारम्भिक बाल विकास तथा आधारभूत तह कक्षा 1-3 परिमार्जित पाठ्यक्रम पनि सोही सत्रबाटै अनिवार्य रूपमा लागू गर्ने निर्णय भएको छ। केन्द्रले सम्पूर्ण स्थानीय तह र शिक्षा विकास समन्वय एकाईहरूलाई सोही अनुसार तयारी गर्न आग्रह गरेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: कती वॉलेट मा
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउंटर मार्फत
0: आफन्त को हाथ हाथ मा पुर्याउन आईएमई गरौं
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास
0: आईएमई गरौं
2: आईएमई गरौं आईएमई गरौं
3: यो हो नेपाली रेडियो
4: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
5: अब बाँकी खबर प्युठानको नौ बहिने गाउँपालिका स्थित सामुदायिक वनबाट प्रहरीले ठूलो संख्यामा अवैध फरुवा बन्दुक बरामद गरेको छ इलाका प्रहरी कार्यालय लुङ्गे बहानेको टोलीले गस्ती गर्ने क्रममा 32 नाल बन्दुक र तीनका पाटपुर्जा फेला पारेको हो पातले छोपेर लुकाएको अवस्थामा 18 थान तयारी र 14 थान आधा बनेका बन्दुकका साथै अन्य थप नाल तथा चाप नियन्त्रणमा लिएको छ हतियार कसले र किन लुकाएको हो भन्ने विषयमा प्रहरीले खोजी तथा छानबिन गरिरहेको छ र साथ शेयर बजार आज सामान्य अंकले घटेको छ दिनभरको उतार चढ़ावका बीच नेप्से 1.20 अंकले घटेर 2684 बिन्दुमा ओर्लिएको हो परिसूचक थोरै ओह्रालो लागे पनि खरिद बिक्री रकममा भने सुधार आएको छ आज 349 कम्पनीको 1,14,00,000 भन्दा बढ़ी किता शेयर 4.5 अर्ब रूपियाँ भन्दा बढ़ीमा कारोबार भएको छ 126 कम्पनीको शेयर मूल्य बढ़दा 141 घटेको छ भने 7 कम्पनीको मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ अवस्था नेपाली खबर अहिलेलाई यति नै 5 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं बिदा दिनुहोस् नमस्कार

0: गाडी सम्पर्क 0656-5563-98-550-7071 र 98-550-7053।
1: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राले, बाल मन्दिर रोड, भरतपुर 10 स्थित। फोन 0656-493-440-493-580 र 98-550-2640।
2: It's 5 o'clock. अहिले 5 बजेको छ।

नेपाली रेडियो नेटवर्कको साँझ पाँच बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। सिन्धुलीको मध्य पहाड़ी लोकमार्गमा बसको ठक्करबाट कार सुनकोशी नदीमा खस्दा बेपत्ता भएका तीनजनाको खोजीमा गोताखोर सहितको टोली खटिएको छ। आज दुर्घटना लगत्तै नदीमा पुगेको कार र त्यसमा सवार तीनैजनाको खोजीका लागि सशस्त्र प्रहरीको विपद व्यवस्थापन बेस खुर्कोटबाट गोताखोर सहित नेपाल प्रहरीको टोली खटिएको हो। फिकल गाउँपालिका दुई नवलपुरमा कारलाई ओखलढुङ्गातर्फ जाँदै गरेको बसले ठक्कर दिँदा कार सड़कबाट करिब 30 मिटर तल नदीमा खसेको नेपाल प्रहरीले जनाएको छ। विभिन्न होल्डिङ सेन्टरमा बसोबास गर्दै आएका सुकुम्बासीहरूलाई सरकारले सिपमूलक तालिम दिएर काममा लगाउने भएको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवको अध्यक्षतामा आज बसेको बैठकले भक्तपुर काठमाडौँ र काभ्रेका होल्डिङ सेन्टरमा रहेका 125 जना सुकुम्बासीलाई रोजगारसँग जोड्ने प्रक्रिया शुरू गर्ने निर्णय गरेको हो। मूल्याङ्कन कार्यक्रममा ड्राइभिङ, पेन्टिङ, सरसफाई, सुरक्षा गार्ड र साना व्यवसाय गर्न इच्छुक व्यक्तिहरूको पहिचान गरिएको छ। उनीहरूलाई पूर्वाधार विकास मन्त्रालय, सड़क विभाग तथा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानसँग समन्वय गरी तालिम प्रदान गरेर रोजगारीको अवसर दिलाउने मन्त्रालयको तयारी छ। अस्पतालहरूमा 10% निशुल्क स्वास्थ्य सेवा प्रभावलाई प्रभावकारी बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले निगरानी बढ़ाएको छ। मन्त्रालयले आज देशभरका संघीय, प्रादेशिक, सामुदायिक, शिक्षण तथा निजी अस्पतालहरूमा खटिएका सम्पर्क अधिकारीहरूको विवरण सार्वजनिक गरेको छ। आरक्षित शैया तथा उपचार पाउन समस्या परेमा बिरामी वा सेवाग्राहीले तोकिएका फोकल पर्सनलाई सिधै सम्पर्क गरी गुनासो गर्न सक्ने व्यवस्था मिलाइएको छ। खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालकी वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। नेपाल विद्युत प्राधिकरणले आफ्ना ग्राहकको विवरण अध्यावधि गर्ने नयाँ प्रणाली शुरू गरेको छ। विद्युत सेवा अवरुद्ध हुने वा पुनः सञ्चालनमा आउने तालिकाबारे ग्राहकलाई समयमै सूचना पठाउन सहज होस् भन्ने हेतुले नो योर कस्टमर अर्थात केवाईसी प्रविधि कार्यान्वयनमा ल्याइएको हो। ग्राहकहरूले आफ्नो फारम भर्नका लागि कार्यालयसम्म पुग्नु नपर्ने र प्राधिकरणको आधिकारिक वेबसाइट मार्फत नै अनलाइनबाटै विवरण अध्यावधि गर्न सकिने सुविधा मिलाइएको छ। सही तथ्याङ्क नहुँदा सूचना सम्प्रेषणमा परेको बाधालाई यस प्रविधिले हटाउने प्राधिकरणले विश्वास लिएको छ। र कालीगण्डकी करिडोर अन्तर्गत म्याग्दीको बेनीबाट मुस्ताङ जोड्ने सड़क खण्ड पहिरोका कारण ठप्प भएको छ। रघुगंगा गाउँपालिका दुई बैसेरीमा आज दिउँसो सड़कमाथिबाट पहिरो खसेपछि सवारी आवागमन रोकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पहिरो पछ्याउने क्रममा थप खसेको माटोको ढिस्कोले एउटा स्काभेटर समेत पुरेको छ। ठूलो पहिरो खसेकाले पछ्याएर यातायात सुचारू गराउन केही समय लाग्ने प्रहरीको भनाइ छ। यसैबीच सम्भावित जोखिमलाई ध्यानमा राख्दै क्षेत्रमा साँझ 7 बजेदेखि बिहान 5 बजेसम्म गाड़ी चलाउन रोक लगाइएको छ। हवस् त, नेपाली खबर अहिलेलाई यति नै। 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

0: भइसकेको छ, आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क कुवर मोटरसाइकल वर्कसप कीर्तनपुर, प्रोप्राइटर इन्द्रजीत कुवर, फोन 98042121343 र 98184929230।
2: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ भने अझै अस्तव्यस्त, म पनि अब विदेशतिर जाने त होला नि।
3: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरशिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
2: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
3: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
4: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656569653, 98550771 र 98550753।
0: आफ्नो सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा।
5: अब माडीको बसन्तपुर क्षेत्रमा 8 धुरको घडेरी मात्र 12,80,000।
0: घडेरीका विशेषताहरू:
5: निर्माणाधीन IOS रिसोर्टको छेउमा रहेको, मेन हाइवेबाट 390 मिटर भित्र, हुलाकी राजमार्ग र कृषि सडकको बीचमा रहेको, तुरुन्तै घर बनाइ भाडामा दिन मिल्ने, प्रत्येक वर्ष जग्गाको भाव तीव्र गतिमा बढ्ने ठाउँ, नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर रोजेर र काटेर लिन मिल्ने, बसन्तपुरमा रहेका नापी मालपोत र कार्यालयबाट मात्र 300-400 मिटर दूरीमा अवस्थित।
1: जग्गा धनी सिधा सम्पर्क 98172888254 र 98456090042।
6: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
7: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
6: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
8: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
9: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
1: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550 63938 र 98550 65542।

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: हाम्रा ऐतिहासिक धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौ, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
1: के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
0: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 9802421343 र 9814829230।
0: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाइको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश खडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।
1: नेपाली लाइसेन्स भएको ड्राइभरहरूलाई साउदी जानका लागि सुवर्ण अवसर। साउदीको प्रतिष्ठित कम्पनी स्राकोबाट लाइट ड्राइभर 100 जना स्यालेरी 2000 रियल प्लस इन्सेन्टिभ भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहोला। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिबाट यही साउन 21 गते बिहिबार चितवनको रेड कार्पेटमा हुँदैछ। निशुल्क परामर्शका लागि 9850 58 369, 9846243211 र 9812076704।
0: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
2: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
3: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइरोइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
2: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
3: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
2: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
3: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
4: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 056493738, मोबाइल 9855888002।

0: का साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5569-6553, 98-550-77-061 र 98-550-77-053।
2: 24 घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 056-493-440-493-580 र 98-550-26-440।
3: It's 6 o'clock. अहिले 6 बजेको छ।
4: प्रालीको हो
5: राष्ट्रको शान किसान।
4: A complete piping solutions.

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: सिन्धुलीमा बसले ठक्कर दिँदा रोकिराखेको कार सुनकोसीमा खस्यो, कम्तीमा तीनजना बेपत्ता। आउँदो तीन दिन देशभर मनसुन सक्रिय रहने, सतर्क रहन आग्रह।
0: मधेसमा जलस्रोत संकट बढ्दै 60% हाती पम्पमा पानी सुकेको संसदीय समितिको ठहर। चुरी क्षेत्रको संरक्षण सहित दीर्घकालीन योजना ल्याउन सरकारलाई सुझाव।
1: खाना पकाउने ग्यासको अभाव र महँगी बारे राष्ट्रिय सभामा सरकारको ध्यान आकर्षण। ठगी र अस्वाभाविक मूल्य वृद्धि विरूद्ध कार्ययोजना बनाइरहेको सरकारको भनाई।
2: ठगी, त्यो किसिमको कालोबजारी या कृत्रिम अभावहरू सिर्जना हो भने त्यो किसिमको कारवाहीको लागि अगाडि बढाउने भन्ने तरिकाले नै कार्ययोजना बनाउँदैछौँ। सकेसम्म गुनासो कसरी कम गर्ने भन्नेमै हामी चाहिँ ध्यान छौँ।
0: अमेरिकासँग तत्काल कुनै वार्ता नभएको इरानको भनाई, हर्मुज खुल्ला नरहेको स्पष्टोक्ति।
1: र नेपाल भलिबल संघको चालू आर्थिक वर्षको वार्षिक खेल कार्यक्रम सार्वजनिक, फिफा अध्यक्ष इन्फान्टिनोलाई वेल्सको समर्थन फिर्ता।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर 2 नवलपुर घाट नजिक मध्य पहाड़ी लोकमार्गबाट प्रदेश 301-24-95-73 नम्बरको कार सुनकोशी नदीमा खसेको छ। बिहान झण्डै 11:30 सड़कमा रोकिराखेको कारलाई काठमाडौँबाट ओखलढुङ्गातर्फ गुडिरहेको यात्रुवाहक बसले ठक्कर दिँदा नदीमा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। कारमा स्थानीय बासिन्दा गणेश थापा, स्थानीय ठेकेदार दिलबहादुर तामाङ र चालक रहेका सूचना प्राप्त भएको। घटनास्थलमा पुग्नुभएका गोलन्जोर 2 वडाध्यक्ष सोमप्रसाद बरालले जानकारी दिनुभयो। उहाँका अनुसार कारमा थप एकजना समेत रहेको अनुमान छ। खोजीका लागि शस्त्र प्रहरीको गोताखोर टोली सहित स्थानीय बासिन्दा र प्रहरी खटिएका छन्। सुनकोशीमा आएको बाढ़ीका कारण समस्या भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। यसैबीच रोमानियामा रेल दुर्घटनामा परि 2 नेपालीको ज्यान गएको छ। रोमानियाका संचार माध्यमले 25 र 36 वर्षका नेपाली नागरिकको ज्यान गएको तर पहिचान भने खुल्न बाँकी रहेको जनाएका छन्। उनीहरू हिँड्दै गर्दा रेलले ठक्कर दिएको बताइएको छ। रोमानिया समेत कार्यक्षेत्र रहेको बर्लिनमा रहेको नेपाली राजदूतावासले पनि दुर्घटनाबारे जानकारी आएको तर ज्यान गुमाउनेको पहिचान भने खुलि नसकेको जनाएको छ। रोमानियामा झण्डै 50,000 नेपाली कामदार रहेका अनुमान छ।
1: बाँकेको भगवानपुर र सुनसरीको धरानमा आज दिउँसोपछि मुसलधारे वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो 3 घण्टामा भगवानपुरमा 102 मिलिमिटर र सुनसरीमा 84 मिलिमिटर वर्षा मापन भएको छ। अहिले पूर्व तराई र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा वर्षा केन्द्रित भएको छ। पछिल्लो 24 घण्टामा कर्णाली र सुदूरपश्चिमका केही पहाड़ी तथा हिमाली क्षेत्र बाहेक देशका सबैजसो ठाउँमा पानी परेको विभागले जनाएको छ। यसैबीच आउँदो 3 देशका विभिन्न ठाउँमा वर्षा तथा केही क्षेत्रमा मुसलधारेदेखि आरीघोप्टे वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार आज देशका पहाड़ी भूभागका 1-2 तथा लुम्बिनी प्रदेशको तराईका 1-2 ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको छ। यस्तै कर्णाली प्रदेशका पहाड़ी क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाड़ी र तराईका 1-2 ठाउँमा आरीघोप्टे वर्षा हुन सक्ने भन्दै विभागले सतर्क रहन आग्रह गरेको छ। आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली पहाड़ी तथा तराईका 1-2 ठाउँ र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई क्षेत्रका अत्याधिक तराई क्षेत्रमा अत्याधिक वर्षाको सम्भावना रहेको छ। यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रका केही ठाउँमा आज राति अर्थात आरीघोप्टे वर्षा हुन सक्ने विभागको मौसम बुलेटिनमा उल्लेख छ। भोलि र पर्सि पनि देशभर मनसून सक्रिय रहनेछ।
0: मध्य प्रदेशमा खानेपानीको संकट झन भयावह बन्दै गएको र 60% भन्दा बढ़ी हातेपम्प सुकिसकेका राष्ट्रिय सभाको एक समितिले निष्कर्ष निकालेको छ। विकास, आर्थिक मामिला तथा सुशासन समितिको आजको बैठकमा पेश भएको मध्य प्रदेशमा खानेपानी, सरसफाई तथा जलस्रोत व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन 2083 अनुसार मध्यमा पानीको संकट गहिरिएको पाइएको हो। समितिका सभापति कृष्ण प्रसाद पौडेलका अनुसार भूमिगत जल स्तर 2-3 मिटरसम्म घटेका कारण मध्यका 8 जिल्लामा हातेपम्प, इनार र ट्यूबवेल सुकेका छन्। धनुषाको हंसपुर जस्ता ठाउँमा त 90% हातेपम्प सुकेको प्रतिवेदनमा भनिएको छ। जलवायु परिवर्तन, चुरे भावर क्षेत्रको विनाश र गिटी बालुवाको अनियन्त्रित उत्खननका कारण प्राकृतिक रूपमा पानी पुनर्भरण हुन नसक्दा यो संकट निम्तिएको प्रतिवेदनमा उल्लेख छ। अघिल्लो वर्षको खडेरीका कारण देशभरको भूमिगत जल भण्डारणमा झण्डै 3675 मिलियन घनमिटर कमी आएको छ। मध्य प्रदेश सरकारले 2082 सालको असारमा प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र र स्थानीय सरकारले मा 3 महिनाका लागि विपद संकटग्रस्त क्षेत्र घोषणा गरेपछि समितिले यो अध्ययन गरेको हो। समितिले संकट समाधानका लागि केवल आपतकालीन राहतमा मात्र सीमित नभई मधेसको जल प्रणालीको मेरुदण्ड मान्ने चुरे क्षेत्रको संरक्षण, बजेटको व्यवस्थापन र दीर्घकालीन जल सुरक्षा नीतिको तत्काल कार्यान्वयन गर्न सरकारलाई सुझाव दिएको छ।
1: झण्डै एक हप्ता अशान्त बनेको मध्य प्रदेशमा चहल पहल बढ़दै गएको छ। सुनसरीको घटनापछि गएको सोमबारदेखि नै डर बढ़ेकोमा सिराहाको गोल बजारमा गणेश यादवको ज्यान गएपछि बिहिबारदेखि मध्य प्रदेश तनावग्रस्त बनेको थियो। गएको शुक्रबार गृहमन्त्री सुधन गुरूङ र पीड़ित परिवार बीच लिखित सम्झौता भएपछि मध्य प्रदेश लयमा फर्किन थालेको हो। धनुषा, सिराहा र सप्तरीका केही क्षेत्रमा स्थानीय प्रशासनले जारी गरेको कर्फ्यू तथा निषेधाज्ञा हटेको छ। त्यहाँ गाड़ीहरू सञ्चालन हुनुका साथै बजार सञ्चालनमा आएको छ। स्थानीय विनोद शाहले यातायात सेवा सञ्चालनमा आएको र जनजीवन सामान्य बन्दै गएको बताउनुभयो। यसैबीच सुनसरीका दुईवटा पालिकामा भने आज पनि निषेधाज्ञा कायमै छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगंज गाउँपालिका र हरिनगर गाउँपालिकामा आज पनि निषेधाज्ञा जारी गरेको हो। जिल्लामा विकसित पछिल्ला घटनाक्रमको समीक्षा गर्दा सुरक्षा अवस्था क्रमशः सुधारोन्मुख रहे पनि शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले यस्तो निर्णय गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले जानकारी दिनुभयो।
0: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई पक्राउ गरेको छ। तिब्बती शरणार्थीका नाममा गैर कानूनी रूपमा यात्रा अनुमति पत्र अर्थात ट्राभल डकुमेन्ट जारी गरेको आरोपमा भट्टराई विरूद्ध गएको सोमबार जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डुले जिल्ला अदालत काठमाण्डुमा राहदानी कसुर सम्बन्धी मुद्दा दायर गरेको थियो। मुद्दा दायर हुँदा उपस्थित नभएकाले भट्टराई विरूद्ध अदालतले पक्राउ पूर्जी जारी गरेको थियो। भट्टराई विरूद्ध 17 वर्ष अघि फर्जी कागजातका आधारमा 5 जना तिब्बती शरणार्थीका नाममा ट्राभल डकुमेन्ट जारी गरेको अभियोग छ।
1: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुर्खेतको मालिका सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी र लेखा परीक्षक सहित 8 जना विरूद्ध विशेष अदालत काठमाण्डुमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ। सुर्खेतको चौकुने गाउँपालिका वडा नम्बर 1 रहेको मालिका सामुदायिक वनका तत्कालीन पदाधिकारीहरूले काठ बिक्रीबाट भएको आमदानी हिनामिना गर्न नक्कली बिल भरपाई तयार पारेको आयोगले जनाएको छ। आर्थिक वर्ष 2072-73 देखि 2076-77 झाड़ी सफाई, अग्निरेखा निर्माण, वन हेरालुको तलब, भैंसी तथा बाख्रा पालन लगायत काम नै नभएका शीर्षकमा झुट्टा विवरण बनाई 39,12,000 रूपियाँ हिनामिना गरेको अख्तियारको आरोप छ। यस प्रकरणमा आयोगले वन समूहका पूर्व अध्यक्षहरू खिमबहादुर सावद, पदमसिंह सावद र हर्कबहादुर बुढा सहित तत्कालीन सचिव र कोषाध्यक्षहरू विरूद्ध बिगो बमोजिम कार्यवाहीको माग दावी गरेको छ। त्यस्तै झुट्टा विवरणका आधारमा लेखा परीक्षण प्रतिवेदन तयार पारेको अभियोगमा रजिष्टर लेखा परीक्षकहरू दिल्लीराम पाठक र प्रेमबहादुर विषी विरूद्ध पनि कैद र जरिवानाको माग दावी गर्दै आरोप पत्र दायर गरेको अख्तियारले जनाएको छ।
0: यस्तै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस माएको आरोपमा सब डिभिजन वन कार्यालय बन्दीपुर सिराहाका कार्यालय प्रमुख राम केवल राय विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका अनुसार काठ उद्योगमा काठ लिएर आएका ट्रकहरूको सिल खोलेको मुचुल्का गरिदिए बापत विभिन्न वाहना बनाई सेवाग्राहीलाई दुःख दिँदै बार्गेनिङ गरी घुस लिएको आरोपमा राय विरूद्ध आरोप पत्र दायर गरेको हो। आयोगले 19,000 बिगो कायम गरी त्यही बमोजिम कैद र जरिवाना सजाएको माग दावी गरेको छ। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। चरम मूल्य वृद्धि रोक्ने सरकारी योजना बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: एनबीएल सर्वसुलभ आवास कर्जा
6: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
4: आधार दरमा मात्र 0.5% प्रिमियम थप,
6: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा,
4: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
6: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
4: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
6: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
4: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
6: शर्तहरू लागू हुनेछन्।
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
8: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सिन्धुलीमा बसले ठक्कर दिँदा रोकिराखेको कार सुनकोशीमा खस्यो, कम्तीमा 3 जना विपत्ता, आउँदो 3 दिन देशभर मनसून सक्रिय रहने, सतर्क रहन आग्रह, मधेसमा जलस्रोत संकट बढ्दै 60% हातेपम्पमा पानी सुकेको संसदीय समितिको ठहर, चुरे क्षेत्रको संरक्षण सहित दीर्घकालीन योजना ल्याउन सरकारलाई सुझाव, झण्डै 1 हप्ता अशान्त बनेको मधेस प्रदेशमा चहल पहल बढ्दै, परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ लगायतका खबर।
1: नेपाल दर्पणमा अब बाँकी खबर। राष्ट्रिय सभामा सांसदहरूले बढ़दो महँगी, एलपी ग्यासको अभाव र दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि प्रति सरकारको ध्यानाकर्षण गराएका छन्। आज बसेको राष्ट्रिय सभाको बैठकमा सांसदहरूले बजारमा उपभोक्ताले महँगो मूल्य तिर्दा पनि आवश्यक वस्तु सहज रूपमा नपाइरहेको भन्दै तत्काल प्रभावकारी हस्तक्षेप गर्न सरकारसँग माग गरेका हुन्। सांसद कृष्ण बहादुर रोकायाले खाद्यान्न सहित दैनिक उपभोग्य वस्तुको मूल्य अत्याधिक बढेको र बजारमा आवश्यक सामग्रीको अभाव देखिएको बताउनुभयो। यस्तै उहाँले खाना पकाउने ग्यासको चरम अभाव भएको भन्दै तत्काल सहज आपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो। यस्तै सांसद विष्णु कुमारी सापकोटाले चाडपर्वको मुखमा महँगीले नागरिकको भान्सा प्रभावित भएको बताउनुभयो। पेट्रोलियम पदार्थको पछिल्लो मूल्यवृद्धिले खाद्यान्न, चामल, दाल, तरकारी, मासु, चिनी र फलफूल लगायतका वस्तुको मूल्य थप बढ्ने अवस्था सृजना भएको उहाँको भनाइ छ। सांसद श्री कृष्ण प्रसाद अधिकारीले पनि बजारमा तरकारी, फलफूल र अन्य खाद्यान्नको मूल्य वृद्धिले सर्वसाधारणको दैनिक जीवन कठिन बनेको बताउनुभयो। सांसदहरूले बढ्दो महँगी नियन्त्रण र ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न सरकार असफल भएको बताएका छन्।
0: केही महिना यता बजार मूल्य निरन्तर बढ़िरहँदा उपभोक्ता मारमा परेका छन्। दाल, चामल, तेल, चिनी, तरकारी लगायतमा उपभोक्ताका दैनिक अत्यावश्यक सामग्रीको मूल्य वृद्धिले भान्सा महँगिएको छ। खाना पकाउने ग्यास बजारमा सहज उपलब्ध हुन छाडेको छ भने पेट्रोल, डिजल, मट्टितेलको पनि मूल्य बढेको छ। अहिले बर्खाका कारण ढुवानी प्रभावित भएको भन्दै व्यवसायहरूले मूल्य बढ़ाइरहेका छन् भने सरकारी निकायबाट प्रभावकारी अनुगमन नभएका कारण उपभोग्य वस्तुको मूल्य अचाक्ली बढ़ेको उपभोक्ता कर्मीहरूको भनाइ छ। यस्तो बेला बजार अनुगमनको जिम्मा पाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले के गर्दैछ भनेर साथी सम्झना महर्जनले विभागका प्रवक्ता तथा सूचना अधिकारी अनिल किरातीलाई सोध्नु भएको छ।
2: पहिलो कुरा त यो मूल्य वृद्धिसँग चाहिँ खासमा भन्ने हो भने वाणिज्य विभागको खास प्रत्यक्ष सम्बन्ध चाहिँ नहुने रहे त हामीले चाहिँ बजारमा भएको विषयवस्तुको मूल्य के कति छ त्यो मूल्यमा उपभोक्ताले पाइरहेको छ कि छैन भन्ने हाम्रो कानुनी दायराभित्र हामीले काम गर्छौँ। अनुगमनको हिसाबले मूल्य कसरी बढिरहेको छ र त्यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भनेर हामीले एक किसिमले हेर्छौँ। तर टोटल्ली मूल्य नियन्त्रण गर्न चाहिँ हाम्रो दायराभन्दा बाहिर भएको हो। जस्तो किनभने मूल्य चाहिँ पेट्रोलियम पदार्थको आपूर्तिको कारणले पनि बढ्छ।

0: बाट पनि बढ्छन्। अब हरेक क्षेत्रको मूल्य बढ्दै गर्दाखेरि उपभोग्य वस्तुहरूमा फ्याक्ट्रीमा के लागत बढ्ने, जसले मूल्य राख्नुपर्ने हुन्छ उत्पादनकर्ता या त इम्पोर्टकर्ता, दुईटा पक्षले नै उनीहरूको लागतको आधारमा अलिकति मूल्य सुरुको मूल्य नै बढिराख्ने भएकोले गर्दाखेरि पनि मूल्य वृद्धि भएको चाहिँ हामीले अनुभव गरेका छौँ। यतिखेर
1: स्वाभाविक मूल्य वृद्धि हो कि अस्वाभाविक पनि भइरहेको छ त यतिखेर?
0: अहिले हामीले हेर्दाखेरि अस्वाभाविक केहीमा चाहिँ जस्तै मासुमा हाले अलिकति अस्वाभाविक हामीले अनुभव गर्यौँ यो वित्तमा खसीको मासुको विषयमा हेर्दाखेरि, अरूमा त अस्वाभाविक रूपमा त्यति धेरै आएको छैन, भर्खरै मात्रै चामल तेल दालहरूमा अलिकति बढ्न थालेको भन्ने कुरा आएको छ।
1: हरेक वर्ष यसरी मूल्य वृद्धि भइरहँदाखेरि चाहिँ यसलाई नियन्त्रण राख्ने हामीसँग त्यो खालको संयन्त्र विकास किन हुन सकेन अथवा यसमा चाहिँ सरकारले ध्यान नदिएकै हो?
0: नीतिहरू बनेका छन्, कानूनहरू बनेका छन्, संरचनाहरू छन्, विभिन्न 10-15 निकायहरूले क्षेत्र अनुसार ठाउँ ठाउँ अनुसार चाहिँ अनुगमन पनि गरिएको छ। तर हामीले अलिकति हजुरले भनेकै विषयमा हेर्ने दीर्घकालीन विषयमा हेर्ने हो भने हामी धेरै सामानहरूको लागि चाहिँ भारतसँग निर्भर छौँ। त्यो दुईटा हाम्रो जोसँग हाम्रो सम्बन्ध छ उनीहरूसँग कूटनीतिक सम्बन्ध राम्रो बनाउनु पर्यो, यस्तै राज्यले नै गर्नुपर्छ। त्यस पछाडि अर्को चाहिँ आफैले पनि उत्पादनमा अलिकति हामीले ध्यान दिनुपर्छ। हामीले अत्यावश्यक वस्तुको कुरा गर्यौँ तर हामीसँग चाहिँ अत्यावश्यक वस्तु हुँदा हुँदै पनि धेरै कुरा हामी आफै उत्पादन गर्न सकिरहेका छैनौँ। उत्पादन गर्नको लागि हामीले त्यही किसिमको लगानी, त्यही किसिमको नीति, अब किसानलाई हो भने किसानलाई, उद्योगमा हो भने उद्योगमा कस्तो किसिमको वस्तु हो त्यो वस्तु हिसाबले चाहिँ नीति बनाउने, लगानी गर्ने, त्यसमा काम गर्नुपर्ने हो। अब हेर्दाखेरि गरिएको जस्तो देखिए तापनि अलिक प्रभावकारी चाहिँ कम छ। र हाम्रो अर्को चाहिँ समन्वय, सरकारी तथा गैर सरकारी अनि अब निजी व्यवसायी र उपभोक्ता सबै बिचको समन्वय पनि अलिकति कमजोरी चाहिँ देखिएको छ। त्यो हिसाबले गर्दाखेरि हामीले यो कन्ट्रोल गर्न अर्थात् कहाँबाट चाहिँ यसलाई व्यवस्थापन गर्ने भन्ने विषयमा चाहिँ मेन कुरा चाहिँ पत्ता लगाउन नसकेको अवस्था चाहिँ छ।
1: व्यवस्थापन र जुन समन्वयको कमजोरी यहाँले औल्याइहाल्नुभयो होइन, यसैलाई चाहिँ यो खाडले पूर्णको लागि चाहिँ कसरी काम हुन्छ र कहिलेदेखि चाहिँ अलिक सहज होला?
0: अब माथिल्लो तहबाट नै राज्यले त्यो किसिमको नीति, संयुक्त नीति बनाउनु पर्छ होइन। अब हामीले अहिले कार्यान्वयनको तहमा हेर्ने हो भने अब बजार लक्षित अनुगमन हो र 4 करोड लक्षित अनुगमनको कार्ययोजना बनाइरहेका छौँ, त्यही अनुसारले काम पनि गरिरहेका छौँ। त्यति ठगी, त्यो किसिमको कालोबजारी या कृत्रिम अभावहरू सिर्जना हो भने त्यो किसिमको कारवाहीको लागि अगाडि बढाउने भन्ने तरिकाले नै कार्ययोजना बनाउँदैछौँ। सकेसम्म गुनासो कसरी कम गर्ने भन्नेमै हामी चाहिँ ध्यान छौँ। अब यसको लागि चाहिँ पहल, संयुक्त पहल हुनुपर्छ।
2: उहाँ हुनुहुन्थ्यो वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता अनिल किराती। नेपाल दर्पणमा खबरकै सिलसिला, बितेको जुलाई महिनामा 75,000 भन्दा धेरै विदेशी पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएका छन्। मध्य मनसून भएकाले पर्यटन व्यवसायमा अफ सिजन मानिने जुलाई महिनामा 71,775 विदेशी पर्यटक भित्रिएका नेपाल पर्यटन बोर्ड तथ्याङ्क छ। बोर्डका अनुसार यो संख्या अघिल्लो वर्षको जुलाई महिनाको भन्दा 2.3% धेरै हो। 2025 जुलाईमा 70,193 जना पर्यटक हवाई मार्गबाट नेपाल आएका थिए। यस वर्षको जुलाईमा भारतबाट 23,490 जना पर्यटक आएका छन्। यो कुल आगमनको 32.73% हो। यस्तै चीनबाट 11,079 पर्यटक आएका छन्। युरोपेली देशबाट 9,279 जना र अमेरिकी देशबाट 8,824 जना पर्यटक नेपाल आएका नेपाल पर्यटन बोर्डले जनाएको छ।
3: हप्ताको पहिलो कारोबार दिन आज शेयर बजार सामान्य घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 3.62 अंकले घटेर 2,681.91 बिन्दुमा झरेको छ। आज फाइनान्स, लगानी, उत्पादन, अन्य र व्यापार समूहको शेयर घटेकोमा सबैभन्दा धेरै उत्पादन समूह 61 अंकले घटेको छ। आज नेप्से घटे पनि कारोबार रकममा भने बढ़ेको छ। गएको शुक्रबार 3.75 अर्ब रूपियाँको शेयर किनबेच भएकोमा आज 348 कम्पनीका 1.45 करोड़ कित्ता शेयर 4.19 करोड़ 90 लाख रुपियाँमा कारोबार भएको छ।
2: राष्ट्रिय स्वतन्त्र पार्टीले बाँकी रहेका जिल्ला तथा प्रदेश अधिवेशन गर्न परिपत्र गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले परिपत्र गर्दै यस्तो आग्रह गर्नुभएको हो। उहाँका अनुसार पार्टीको प्रथम महाधिवेशन चक्र अन्तर्गत सञ्चालन भइरहेका जिल्ला तथा प्रदेश अधिवेशन सम्बन्धी निर्वाचन प्रक्रियामा एकरूपता, वैधानिकता तथा निष्पक्षता कायम राख्न केन्द्रीय निर्वाचन आयोगबाट निर्देशन जारी गरिएको हो। पार्टी विधान अनुसार प्रदेशबाट चुनिएका सभापति सहित 8 जना पदाधिकारी र 900 जना केन्द्रीय सदस्य बाहेक बाँकी पदमा सभापतिको सिफारिशमा केन्द्रीय समिति मनोनयन गर्ने व्यवस्था छ। वरिष्ठ उपसभापति, महामन्त्री सहित 11 जना पदाधिकारी र 51 जना केन्द्रीय सदस्य सभापतिले मनोनयन गर्ने व्यवस्था रहेको छ भने प्रदेश तह अन्तर्गत मध्य प्रदेशको अधिवेशन बाँकी छ। यस्तै मध्यका सबै जिल्ला सहित अरू 12 जिल्लामा पनि अधिवेशन हुन बाँकी रहेको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: बर्खाको बेला बाढी, पहिरोको डर हुन्छ।
5: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु,

0: र धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
1: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
0: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर।
3: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा, नियमित दाँत जाँच, स्केलिङ तथा पोलिसिङ, फिलिङ, रुट क्यानल, दाँत निकाल्ने, डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
2: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
3: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01-5454-66, व्हाट्सएप 98-65-44-24-96।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। चितवन राष्ट्रिय निकुञ्जमा दुःख दिँदै आएको जंगली हात्ती धुर्बेको दारा काटेर नयाँ रेडियो कलर जडान गरेपछि पनि निकुञ्जभित्रै बसिरहेको छ। असार 31 गते सुखीभार पोस्ट नजिक नियन्त्रणमा लिएर दारा काटिएको धुर्बेको गतिविधि नियन्त्रण गर्न निकुञ्ज प्रशासन र नेपाली सेनाको टोलीले हरेक 10-10 मिनटमा डिजिटल अनुगमन गरिरहेका छन्। नियन्त्रणमा लिन प्रयोग गरिएको औषधिका कारण धुर्बे अहिले केही शिथिल बनेको र बस्ती पसेर खासै दुःख नदिएको निकुञ्जले जनाएको छ। तर जुनसुकै समयमा पनि बस्ती छिर्न सक्ने भएकाले निकुञ्ज उच्च सतर्कताका साथ तयारी अवस्थामा रहेको छ। धुर्बे मानव बस्ती नजिक पुग्नासाथ मध्यवर्ती क्षेत्रका स्थानीयलाई तत्काल सूचना दिने र नेपाली सेना तथा निकुञ्जको टोली पुगेर हात्तीलाई निकुञ्जतर्फ नै धपाउने व्यवस्था मिलाइएको छ। अहिलेसम्म 25 जनाको ज्यान लिइसकेको धुर्बेले गएको असार 20 गते राति मात्रै माडीमा एकै परिवारका 2 जनाको ज्यान लिएको थियो।
4: काठमाडौँको टेकुमा रहेको बायोग्यास प्लान्ट पुनसञ्चालनमा ल्याउन काठमाडौँ महानगरपालिका र वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रबीच सहमति भएको छ। महानगरका कार्यवाहक मेयर सुनिता डंगलको उपस्थितिमा महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाई र केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो। जैविक फोहोरको दिगो व्यवस्थापन र प्रविधि मैत्री प्रयोगका लागि गरेको सम्झौता अनुसार केन्द्रले प्लान्टको अध्ययन, उपकरण जडान र परीक्षण गरी महानगरलाई हस्तान्तरण गर्नेछ। महानगरले बजेट व्यवस्थापन, सञ्चालन र मरमत सम्भारको जिम्मेवारी लिनेछ। 2075 सालदेखि सञ्चालनमा आएर प्राविधिक कारणले बन्द भएको यो प्लान्टबाट दैनिक 3 मेट्रिक टन फोहोरबाट बिजुली, जैविक मल र पानी उत्पादन गर्ने लक्ष्य छ।
5: कञ्चनपुरमा 62 किलोमिटर हुलाकी सड़क निर्माण शुरू भएको 9.5 वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन। 2073 सालको फागुनमा 30 महिनाभित्र सकिने गरी 3 चरणमा ठेक्का सम्झौता भए पनि ठेकेदारको व्यवस्थाका कारण सड़क अझै अलपत्र परेको हो। राजमार्ग योजना कार्यालय धनगढ़ीका अनुसार पहिलो र अन्तिम प्याकेजको काम सकिए पनि बीचको बेलौरी बेलडाडी खण्ड भने निर्माण कम्पनीको लापरवाहीका कारण पूरा हुन सकेन। ठेकेदारले काम नगरेपछि सो ठेक्का तोडेर 1.5 महिनाभित्र नयाँ ठेक्का आह्वान गर्ने तयारी भइरहेको हुलाकी राजमार्ग योजना कार्यालय धनगढ़ीका प्रमुख मुकुन्द प्रसाद लामिछानेले बताउनुभयो। यसैबीच पचुई क्षेत्रको 1400 मिटर खण्डमा भारतीय पक्षले सीमा विवाद झिकेकाले त्यो भाग छोडेर बाँकी काम अघि बढ़ाइने उहाँले बताउनुभयो। सड़क निर्माण नहुँदा स्थानीयवासी हिलामे सड़कमा शास्ति भोग्न बाध्य छन् भने जनप्रतिनिधिहरूले पनि समयमै काम सक्न माग गरेका छन्।
4: विभिन्न 15 बुधे माग राख्दै आन्दोलनरत नर्सहरूले आज काठमाडौँको वीर अस्पताल परिसरमा प्रदर्शन गरेका छन्। नर्सिङ क्षेत्रको सुधार र न्यूनतम पारिश्रमिकको ग्यारेन्टी हुनुपर्ने मागसहित आमरण अनशन बसेकी नर्स ज्योति राणा भाटको समर्थनमा उनीहरूले प्रदर्शन गरेका हुन्। अनशनको 5 दिन राणा भाटको स्वास्थ्य अवस्था जटिल बनेपछि उहाँलाई वीर अस्पतालको आईसीयूमा सारिएको छ। यसैबीच स्वास्थ्य मन्त्री निशा मेहताले राणाबाटको आन्दोलनप्रति मन्त्रालय गम्भीर रहेको र उच्चस्तरीय सम्वाद मार्फत समस्याको सकारात्मक समाधान खोज्ने प्रयास भइरहेको बताउनु भएको छ। तर अनशनरत राणाबाटले भने स्वास्थ्य, शिक्षा, श्रम र अर्थ मन्त्रालयका प्रतिनिधि सम्मिलित अधिकार सम्पन्न वार्ता टोलीसँग मात्र छलफल गर्ने अडान राख्नु भएको छ। नेपाल नर्सिङ संघले पनि विगतमा भएका सहमति तत्काल कार्यान्वयन गरी अनशनरत राणाबाटको जीवन रक्षाका लागि अविलम्ब कदम चाल्न सरकारको ध्यान आकर्षण गराएको छ।
5: नेपाल दर्पणमा अब विदेशको खबर। इरानको परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले अमेरिकासँग अहिले कुनै पनि प्रकारको प्रत्यक्ष वार्ता नभएको बताउनु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज दुई देशबीच वार्ता हुने बताए पनि इरानले भने अहिले वार्ता नभएको र तत्काल प्रत्यक्ष वार्ताको योजना समेत नरहेको बताउनु भएको हो। हर्मुज जलमार्गको व्यवस्थापन र सुरक्षित आवागमनका लागि ओमानसँग चलिरहेको वार्ता भने सकारात्मक रहेको तर यसो भन्दैमा अहिले नै हर्मुज खुल्ला भइहाल्ने भन्ने बुझ्न नहुने उहाँको भनाइ छ। हर्मुज जलमार्गको उत्तरतर्फ इरान र दक्षिणी तटमा ओमान छ। इरानमाथि भइरहेका आक्रमणहरू तत्काल बन्द गर्न अमेरिकासँग माग गर्दै प्रवक्ता बगाईले आक्रमण रोकिएपछि वार्ताका लागि सम्भावनाहरू खोजिने बताउनु भएको बीबीसीले जनाएको छ। यसैबीच इरानी राष्ट्रपति मसूद पेजेस्कियानले 14 बुधे इस्लामाबाद समझदारी पत्रलाई इरानको विदेश नीतिको भावी आधारका रूपमा व्याख्या गर्नुभएको छ। सामाजिक सञ्जाल एक्स मार्फत उहाँले समझदारी राष्ट्रिय सहमतिका आधारमा बनेको उल्लेख गर्दै यसले इरान क्षेत्र तथा उसका साझेदारहरूको सुरक्षा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ। इजरायली संचार माध्यमहरूले मध्यस्थकर्ताहरूले इरान र अमेरिका बीचको समझदारी पुनः सक्रिय गरी हर्मुज जलमार्ग पुनः सञ्चालन गराउने प्रयास गरिरहेको जनाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले हर्मुज खोल्न सहमति जनाएको दावी गर्दै ठूलो सैन्य कार्यवाही नगर्ने संकेत दिएको एक दिनपछि यस्तो कूटनीतिक पहल सार्वजनिक भएको हो।
4: नेपाल दर्पणमा अब खेल खबर। नेपाल भलिबल संघले आर्थिक वर्ष 2083-84 वार्षिक खेल कार्यक्रम सार्वजनिक गरेको छ। भलिबल संघको कार्यतालिका अनुसार एक वर्षभित्र संघले चार अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता सञ्चालन गर्नेछ। संघका अनुसार नेपालमा काभा महिला च्याम्पियन्स लीग, काभा पुरूष भलिबल च्याम्पियनशीप, काभा पुरूष च्यालेन्ज कप र थ्री नेसन्स कप आयोजना गरिनेछ। काभा महिला च्याम्पियन्स लीग आउँदो भदौ 16 22 गतेसम्म काठमाडौँमा हुने तय भइसकेको छ। नेपालले यसअघि सन् 2024 र गएको जेठमा यो प्रतियोगिता आयोजना गरेको थियो। नेपाल सन् 2024 को विजेता हो भने गएको जेठमा भएको खेलमा भने चौथो भएको थियो। संघले राष्ट्रिय स्तरमा पुरूष तथा महिला राष्ट्रिय भलिबल प्रतियोगिता, क्लब च्याम्पियनशीप, प्रधानमन्त्री कप र राष्ट्रिय बीच भलिबल, 19 वर्ष मुनिको राष्ट्रिय प्रतियोगिता, महिला फ्रेन्चाइज लीग र पुरूष भलिबल लीग सञ्चालन गर्ने कार्यक्रम पनि सार्वजनिक गरेको छ।
5: र विश्व फुटबलको सर्वोच्च निकाय फिफामा नेतृत्व संकट गहिरिँदै गएको छ। फिफाका अध्यक्ष जियानी इन्फान्टिनोको पुनः निर्वाचन अभियानलाई वर्ल्ड फुटबल एसोसिएशनले समर्थन नगर्ने घोषणा गरेको छ। विश्वकपमा निजी लगानी भित्र आउने प्रस्ताव विवादमा परेपछि वेल्स इन्फान्टिनोको समर्थन फिर्ता लिने पहिलो सदस्य राष्ट्र बनेको हो। वेल्स फुटबल एसोसिएशनले सोमबार जारी गरेको विज्ञप्तिमा सन् 2027 2031 कार्यकालका लागि इन्फान्टिनोको उम्मेद्वारीलाई समर्थन नगर्ने स्पष्ट पारेको छ। यसैबीच इङ्ल्याण्ड फुटबल एसोसिएशनले पनि फिफालाई पत्र पठाउँदै इन्फान्टिनोलाई समर्थन नगर्ने जानकारी गरेको छ। उत्तर तथा मध्य अमेरिकी फुटबल महासंघले फिफा नेतृत्वबारे समीक्षा आवश्यक रहेको जनाएको छ भने एसियाली फुटबल महासंघले संगठनमा थप पारदर्शिता अपनाउन आग्रह गरेको छ। सन् 2016 फिफाको नेतृत्व सम्हाल्दै आएका इन्फान्टिनो चौथौ कार्यकालका लागि उम्मेद्वार बन्ने तयारीमा हुनुहुन्छ। फिफाको आगामी निर्वाचन सन् 2027 मार्चमा मोरक्कोमा हुने तय भएको छ।
4: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: सिन्धुलीमा बसले ठक्कर दिँदा रोकिराखेको कार सुनकोशीमा खस्यो। कम्तीमा 3 बेपत्ता। आउँदो 3 देशभर मनसून सक्रिय रहने, सतर्क रहन आग्रह।
4: मधेसमा जल स्रोत संकट बढ्दै 60% हाते पम्पमा पानी सुकेको संसदीय समितिको ठहर। चुरे क्षेत्रको संरक्षण सहित दीर्घकालीन योजना ल्याउन सरकारलाई सुझाव।
5: खाना पकाउने ग्यासको अभाव र महँगी बारे राष्ट्रिय सभामा सरकारको ध्यानाकर्षण। ठगी र अस्वाभाविक मूल्य वृद्धि विरूद्ध कार्ययोजना बनाइरहेको सरकारको भनाई।
4: अमेरिकासँग तत्काल कुनै वार्ता नभएको इरानको भनाई। हर्मुज खुल्ला नरहेको स्पष्टोक्ति।
5: र नेपाल भलिबल संघको चालु आर्थिक वर्षको वार्षिक खेल कार्यक्रम सार्वजनिक। फिफा अध्यक्ष इन्फान्टिनोलाई वेल्सको समर्थन फिर्ता।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: पक्ष न विपक्ष
1: सधैं निष्पक्ष स्वदेश एफएम 93.2 मेगाहर्ज
0: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
2: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
3: तपाईं हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

माडी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष र शिक्षा शाखामा एक सातादेखि बन्द रहेको ताला खुल्यो। चितवनमा 11 केबी भूमिगत लाइन पुलि चार्ज गरिँदै सावधानी अप्नाउन प्राधिकरणको आग्रह। चितवनको भतेरी जंगलमा ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा चालक जिल्लामा आर्थिक वर्ष 2082-83 घरेलु हिंसा सम्बन्धी 381 निवेदन प्रहरीमा दर्ता। दुर्गा प्रसाईले राज्य विरुद्धको कसुर सहित 3 मुद्दामा अनुसन्धान गर्न 7 दिनको म्याद। थप हिरासत कारागारमा हुने शंकास्पद मृत्यु रोक्न संरचनागत सुधारको माग गर्दै सर्वोच्चमा रिट दायर। र अधिवेशन हुन बाँकी रहेका जिल्ला र प्रदेशका लागि रासपाले पठायो 3 बुँदे समूह। सांस्कृतिक तथा राष्ट्रिय महत्वका चलचित्रलाई 3.5 करोड अनुदान। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। शिक्षक छनौटको परीक्षामा आशंकित अनियमितता प्रकरणमा छानबिन समिति गठन लगायतका 3 बुँदे सहमति भएसँगै माडी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष र शिक्षा शाखामा एक सातादेखि बन्द तालाबन्दी खुलेको छ। सोमबार माडी नगरपालिका र थारू कल्याणकारी डिसभा क्षेत्र नम्बर 1 माडीको वार्ता टोलीबीच 3 बुँदे सहमति भएको हो। दुवै पक्षबीच छानबिन समितिको अन्तिम प्रतिवेदन नआउँदासम्म कार्यालयको दैनिक प्रशासनिक कामकाज निमित्त प्रमुख प्रशासकीय अधिकृतबाट सञ्चालन गर्ने सहमति भएको छ। छानबिन समितिको प्रतिवेदनबाट दोषी देखिएको दोषी उपनियम अनुसार कार्यवाहीको लागि नगरपालिकाको प्रक्रिया अगाडि बढाउने र तत्कालका लागि तालाबन्दी खुला गर्ने सहमति भएको नगर उपप्रमुख खेम प्रसाद महतोले जनाउनुभयो। बैठकले नगर उपप्रमुख महतोको सहयोगमा शिक्षक महासंघका प्रतिनिधि चन्द्रमणि महतो, शिक्षा विकास तथा समन्वय इकाइ चितवनका शाखा अधिकृत रमेश अधिकारी, थारू कल्याणकारी डीको तर्फबाट रामचन्द्र महतो र नगरपालिका प्रवक्ता दण्ड पानी पौडेल सदस्य रहेको 5 सदस्यीय छानबिन कार्यदल गठन गरेको छ। कार्यदललाई छानबिन गरी प्रतिवेदन पेश गर्न 5 दिने समयसीमा दिइएको छ। यसअघि माडी नगरपालिका 9 हनुमानझुला स्थित भालुखोला आधारभूत विद्यालयमा शिक्षक छनौटको परीक्षामा अनियमितताको आरोप लगाउँदै थारू कल्याणकारी सभा क्षेत्र नम्बर 1 माडीले स्वतालाबन्दी गरेको थियो। लगातारको वर्षपछि रिउ नदीमा आएको बाढीले माडी 1 गर्दी गाउँको सिरानमा रहेको चन्द्रपुरी तटबन्धन भत्काएको छ। बाद भत्केसँगै रिउ नदीको बाढी बनकटाईस्थित पुरानो पुल क्षेत्रबाट बग्न थालेको छ। हाल वर्षा रोकिएर बाढीको मात्रा स्थित रहँदै पानीको भाव कम हुँदै गएकाले तत्कालै ठूलो क्षति हुने अवस्था नरहेको स्थानीयवासी रामु पोखरेलले बताउनुभयो। तर फेरि वर्षा भई ठूलो बाढी आए क्षति पुग्न सक्ने भएकाले बाँध फुटेको स्थानमा तत्कालै मर्मत गर्न अत्यावश्यक रहेको उहाँको भनाइ छ। करिब 1 दशक अघि निर्माण भएको तटबन्धन लगातारको पानी र बाढीका कारण कमजोर भइसकेको थियो। यस्तोमा तटबन्धनको मर्मतका लागि माडी नगरपालिकालाई बारम्बार पूर्व सूचना गरिएको तर मर्मत नभएको स्थानीयवासी जीवन महतोले बताउनुभयो। जिल्लामा आर्थिक वर्ष 2082-83 घरेलु हिंसा सम्बन्धी 381 निवेदन प्रहरीमा दर्ता भएका छन्। तीमध्ये 305 मिलापत्र भएका छन् भने 71 मुद्दा अदालतमा दर्ता गरिएको छ। 5 निवेदन अझै छलफलकै क्रममा रहेको प्रहरीको तथ्याङ्क छ। यसअघि आर्थिक वर्ष 2081-82 542 घरेलु हिंसाका निवेदन परेका थिए। चितवन जिल्लामा आर्थिक वर्ष 2082-83 बेपत्ता भएका व्यक्तिको हालसम्म 89 सम्पर्कमा आउन नसकेको जिल्ला प्रहरीकारले चितवनले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष 2082-83 बेपत्ताको खोजीका लागि 764 जनाको निवेदन परेको थियो। तीमध्ये 675 जनालाई विभिन्न स्थानबाट फेला परेर परिवारको जिम्मा लगाइएको छ भने 89 जनाको खोजतलास अझै जारी छ। प्रहरीका अनुसार कतिपय व्यक्ति नारीडी नदीमा हाम फालेर बेपत्ता हुने तर त्यसबारे समयमै जानकारी नपुग्दा उनीहरू हराएको सूचीमा पर्ने गरेका छन्। त्यसै गरी घर फर्किएपछि प्रहरीलाई जानकारी नगराउने, सुरुमा उपलब्ध गराइएको सम्पर्क नम्बर परिवर्तन हुने वा सम्पर्कविहीन हुने कारणले पनि बेपत्ताको सूची लामो देखिने गरेको प्रहरीको भनाइरहेको छ। नेपाल विद्युत प्राधिकरणको पोखरा भरतपुर वितरण
प्रणाली सुदृढीकरण आयोजनाले भरतपुर क्षेत्रमा नवनिर्मित 11 केबी क्षमताको भूमिगत केबल तथा ओभरहेड प्रसारण लाइन परीक्षण तथा सञ्चालनका लागि भोलि पहिलो पटक चार्ज गर्न विद्युत प्रवाह गर्न लागेको छ। आयोजना प्रमुख आनन्द सुवेदीका अनुसार आपटारी सब स्टेशनबाट शुरू भई आपटारी चोक, पोखरा बस पार्क, लीला चोक, पुलचोक, न्युरोड हुँदै नारेडी नदी किनारसम्मका क्षेत्रमा निर्माण सम्पन्न भएको 11 केबी भूमिगत तथा ओभरहेड प्रसारण लाइन भोलि बिहान 7 बजेदेखि चार्ज गर्न लागिएको हो। जिल्ला प्रशासनले अप्ठ्यारोमा परेकालाई खाना पकाउने ग्यास अभाव भएमा प्रमुख जिल्लाधिकारीको कार्यालयमा खबर गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। एकल महिला, वृद्ध, अपाङ्ग, छात्रावासका विद्यार्थी, आश्रम तथा अत्यावश्यक ठाउँमा ग्यास उद्योगीले डिलर हुँदै सब डिलर मार्फत अप्ठ्यारोमा परेका व्यक्तिका घरमा खाना पकाउने एलपी ग्यास पुर्याउने व्यवस्था मिलाएको छ। सडक खण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका वडा नम्बर 29 भतेरी डाँडामा कुरकुरे बोकेको ट्रक दुर्घटना हुँदा चालक घाइते भएका छन्। आज करिब 11:55 बजे नारायणगढ़बाट मुगलीतर्फ जाँदै गरेको लु 2X716 नम्बरको ट्रक आफै अनियन्त्रित भई सड़कबाट करिब 10 मिटर तल खसेको हो। दुर्घटनामा परि ट्रक चालक मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर 7 बस्ने 27 वर्षीय अस्मिन राई घाइते भएका छन्। उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। संसदीय दलले आफ्ना सांसदहरूको कार्य सम्पादनलाई थप प्रभावकारी र व्यवस्थित बनाउन स्वकीय सचिव नियुक्ति सम्बन्धी नयाँ मापदण्ड जारी गरेको छ। सोमबार सिंहदरबारमा बसेको दलको बैठकले प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यका लागि स्वकीय सचिव नियुक्ति सम्बन्धी कार्यविधि 2083 तर्जुमा गरी लागू गरेको हो। यस कार्यविधि अनुसार अब काँग्रेस सांसदका स्वकीय सचिव हुनका लागि न्यूनतम शैक्षिक योग्यतादेखि विशिष्ट सिपसम्मका कड़ा मापदण्डहरू पालना गर्नुपर्नेछ। व्यवसायी दुर्गा प्रसाईलाई राज्य विरूद्धको कसुर सहितका 3 मुद्दामा अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले 7 दिनको म्याद मागेको छ। जिल्ला प्रहरी परिसर भक्तपुरले सरकारी वकिल मार्फत 7 दिनको म्याद मागेको हो। प्रसाईलाई म्याद थप्ने बारे जिल्ला अदालत भक्तपुरमा बहस भइरहेको छ। आइतबार राति प्रहरीले उनलाई भक्तपुर स्थित निकुसेराबाट पक्राउ गरेको थियो। त्रिपुरेश्वरमा आफूलाई आगो लगाएर ज्यान गुमाएका गणेश नेपालीको घटनाबारे सत्य तथ्य छानबिन गर्न गठित न्यायिक समितिले आफ्नो काम पूरा गरेको छ। मन्त्री परिषदले गत साउन 3 गते उच्च अदालतका पूर्व न्यायाधीश केशव प्रसाद वास्तुलाको अध्यक्षतामा सो समिति गठन गरेको थियो। समितिले घटनाको सत्य तथ्य छानबिन गरी प्रतिवेदन तयार पारेको छ। गरी तिब्बती शरणार्थीलाई गैरकानूनी रूपमा नेपाली यात्रा अनुमति पत्र जारी गरेको अभियोगमा परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ। भट्टराई विरूद्ध गत साउन 11 गते काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेसँगै प्रहरीले पक्राउ गरेको हो। राजसभाको केन्द्रीय निर्वाचन आयोगले पहिलो महाधिवेशन चक्र अन्तर्गत अधिवेशन हुन बाँकी रहेका जिल्ला र प्रदेशहरूका लागि सर्कुलर पठाएको छ। निर्वाचन प्रक्रियामा एकरूपता, वैधानिकता र निष्पक्षता कायम गर्ने उद्देश्यले आयोगले 3 बुँदे नीतिगत स्पष्टतासहितको परिपत्र पठाएको हो। सांस्कृतिक तथा राष्ट्रिय महत्वका विषयवस्तुमा आधारित चलचित्र निर्माणलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले ल्याउन लागेको सांस्कृतिक तथा राष्ट्रिय महत्वको क्षेत्रमा चलचित्र निर्माणका लागि प्रोत्साहन अनुदान कार्यक्रम अन्तर्गत कार्यविधि 2083 मस्यौदामाथि सरकारवालासँग छलफल गरिएको छ। सूचना तथा संचार मन्त्रालयमा सोमबार आयोजित अन्तर्क्रियामा चलचित्र क्षेत्रसँग सम्बन्धित विभिन्न संस्था, चलचित्र निर्माता, निर्देशक, कलाकार तथा विज्ञहरूको सहभागिता रहेको थियो। र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भक्तपुरमा सञ्चालित एक डेयरी उद्योगको 4,000 लिटर गुणस्तरहीन दूध नष्ट गरेको छ। विभागमा प्राप्त उजुरीका आधारमा साउन 15 गते गरिएको अनुगमनका क्रममा भक्तपुर 8 लिवाली स्थित जयशम्भू डेयरी उद्योग प्रणालीमा कैफियत भेटिएपछि उक्त कार्यवाही गरिएको हो। माडीको अधिकतम तापक्रम 30 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 25 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 27 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 2 किलोमिटर प्रति घण्टा र सापेक्ष आर्द्रता 76% मापन गरिएको छ। प्रमुख खबरका मुखहरू पुनः एकपटक। माडी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष र शिक्षा शाखामा 1 सातादेखि बन्द तालाको 11 केबी भूमिगत लाइन भोलि चार्ज गरिँदै सावधानी अपनाउने प्राधिकरणको आग्रह। चितवनको भतेरी जंगलमा ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा चालक चितवन जिल्लामा आर्थिक वर्ष 2082-83 घरेलु हिंसा सम्बन्धी 381 निवेदन दर्ता। दुर्गा प्रसाईलाई राज्य विरूद्धको कसुर सहित 3 मुद्दामा अनुसन्धान गर्न साधन
माग हिरासत कारागारमा हुने शंकास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्च मारिट दायर र अधिवेशन हुन बाँकी रहेका जिल्ला र प्रदेशका लागि राजसभाले पठायो 3 बुँदे सर्कुलर सांस्कृतिक तथा राष्ट्रिय महत्वका चलचित्रलाई 3.5 करोड अनुदान दिने निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु नमस्कार।

0: का साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि सम्पर्क 056-5569-53 98-5570-7061 र 98-5570-7053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-5570-2640
3: It's 7 o'clock अहिले 7 बजेको छ।

रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। सुरुमा प्रमुख समाचार। आगामी 3 दिन अति भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम विज्ञान विभागको आग्रह। मध्यपहाड़ी लोकमार्ग अन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका 2 सुनकोशी नदीमा कार खसेर 3 जना बेपत्ता, बेपत्ताको खोजीका लागि प्रयास जारी। बजेट विनियोजन कुशलता र कार्यान्वयनमा वित्तीय अनुशासन कायम गर्न देशभरका गाउँपालिका र नगरपालिकालाई संघीय मामिला मन्त्रालयको आग्रह। र सुडानको डारफर क्षेत्रमा सेनाको ड्रोन आक्रमणमा परि 35 जनाको मृत्यु।

0: प्राप्त गरौ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: अब समाचार विस्तारमा। आगामी तीन दिन देशका विभिन्न स्थानमा वर्षा तथा केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ। विभागले आज देशका पहाडी भूभागका एक दुई स्थान तथा लुम्बिनी प्रदेशको तराईका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाडी र तराईका एक दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ। विभागका प्रवक्ता विभूति पोखरेलका अनुसार विगत 24 घण्टामा देशका अधिकांश स्थानमा मध्यम वर्षा भएको छ भने केही स्थानमा धेरै भारीदेखि धेरै भारी वर्षा मापन भएको छ। आज राति कोशी बागमती र गण्डकी प्रदेशका हिमाली पहाडी तथा तराईका एक दुई स्थान र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ। यस्तै कोशी बागमती गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा धेरै भारी वर्षा हुन सक्ने विभागद्वारा मौसम विभागको मौसम बुलेटिनमा उल्लेख छ। मध्य पहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको फिक्कलमा सुनकोशी नदीमा कार खसेर बेपत्ता भएकाहरूको पहिचान खुलेको छ। सुनकोशी नदीमा कार खसेर बेपत्ता हुने चारजना बताइए पनि प्रहरीले अहिलेसम्म तीनजना भएको पुष्टि गरेको छ। पहिचान खुलेकामा सिन्धुपाल्चोक जुगल गाउँपालिका 7 निवासी निर्माण व्यवसायी कार चालक 39 वर्षीय दिलकुमार लामा र स्काभेटर चालक सिन्धुलीको गोलन्जोर गाउँपालिका 1 निवासी 28 वर्षीय गणेश थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सुनकोशी नदीमा नै बेपत्ता भएका अर्का हेल्पर सिन्धुलीको 3 पाटन गाउँपालिका 9 निवासी सूरज मगर रहेको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालले जानकारी दिनुभयो। आज दिउँसो काठमाडौँबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बसले सडक छेउमा रोकिराखेको कारलाई ठक्कर दिँदा कार सडकबाट अन्दाजी 50 फिट तल सुनकोशी नदीमा खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठ सुनकोशी नदीमा हराइरहेका 3 जना र कारको खोजी जारी रहेको बताउनुभयो। सुनकोशी नदीमा बाढीका कारण बेपत्ता यात्रु र कारको खोजी तथा उद्धार कार्य प्रभावित भएको प्रहरीले जनाएको छ। बेपत्ता यात्रु तथा कारको उद्धारका लागि आवश्यक उपकरण सहित सशस्त्र प्रहरी बलको बेस क्याम्प खुर्कोटबाट गोताखोर टोली नेपाल प्रहरी र अन्य सुरक्षा निकाय समेत घटनास्थलमा खटिएर खोजी तथा उद्धार कार्यमा जुटेको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जानकारी दिनुभयो। नेपाली कंग्रेसले हालै मधेस प्रदेशका विभिन्न जिल्लामा भएको घटना सम्बन्धमा सरकारले बनाएको छानबिन समिति कर्मकाण्डी भएको भन्दै त्यसलाई स्वीकार नगर्ने निर्णय गरेको छ। सिंहदरबार स्थित नेपाली कंग्रेस संसदीय दलको कार्यालयमा आज बसेको बैठकले हालै मधेस प्रदेशका विभिन्न जिल्लामा घटेको घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन हुनुपर्ने भन्दै न्यायिक समिति गठन गर्न संसदमा दबाव दिने निर्णय भएको पार्टी महामन्त्री प्रदीप पौडेलले जानकारी दिनुभयो।
4: पछिल्लो समय मधेसमा भएको जुन घटना छ त्यो घटनाको बारेमा गृह मन्त्रालयले बनाएको कर्मकाण्डी समितिले छानबिन गर्न सक्दैन। त्यो गम्भीर घटना हो। त्यो घटनाको न्यायिक छानबिन हुनुपर्छ, स्वतन्त्र निष्पक्ष ढङ्गबाट छानबिन हुनुपर्छ। त्यो घटनाको छानबिन गरेर सत्य तथ्य सार्वजनिक गरिनुपर्छ र कानुन बमोजिम दोषीलाई कारवाही गर्ने स्थिति बन्नुपर्छ। त्यो विषय प्रतिनिधि सभा र राष्ट्रिय सभामा नेपाली कङ्ग्रेसले उठाउनेछ र स्वतन्त्र निष्पक्ष ढङ्गबाट छानबिन गर्ने न्यायिक समिति बनाउनु पर्ने अडान नेपाली कङ्ग्रेसले प्रतिनिधि सभा र राष्ट्रिय सभामा राख्नेछ। आजको हाम्रो मुख्य प्रस्ताव हो।
3: महामन्त्री पौडेलले घटनाको स्वतन्त्र निष्पक्ष छानबिन समिति गठनका लागि अन्य विपक्षी दलहरूसँग समेत सहकार्य गर्ने निर्णय भएको बताउनुभयो। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले मुलुकमा सामाजिक सद्भाव, एकता र धार्मिक सहिष्णुता कायम राख्नुपर्नेमा जोड दिनुभएको छ। सभामा सांसदहरूले सुशासन, जनजीविका, किसानका समस्या समाधान, युवालाई स्वदेशमै रोजगारी सिर्जना, आपसी सद्भाव कायम गर्न तथा मानव बेचबिखन नियन्त्रणका लागि प्रभावकारी पहल गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। यसअघि बैठकको शून्य समयमा सांसदहरूले दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धिले उपभोक्ता मारमा परेको भन्दै मूल्य वृद्धि नियन्त्रण गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। सांसदहरूले खाना पकाउने ग्यासको अभाव, तरकारी, फलफूल, खाद्यान्न लगायतको बढेको मूल्य वृद्धिले उपभोक्ता मारमा परेको भन्दै बजार अनुगमनलाई प्रभावकारी बनाउन माग गर्नुभयो। सांसदहरूले सरकार कोठा खाली छ भन्ने नारासहित दिपा नेपाली लगायतका दलित समुदायका मानिसहरू माइती घरमा सत्याग्रह बसिरहेकाले सत्याग्रहीसँग वार्ता गरी समस्याको समाधान खोज्न सरकारसँग आग्रह गर्नुभयो। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले मधेसी आयोगको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन पेश गर्नुभयो। यस्तै बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्ण प्रसाद पौडेलले मधेस प्रदेशमा खानेपानी, सरसफाई तथा जलस्रोत व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन 2083 पेश गर्नुभयो। प्रतिवेदन प्रस्तुत गर्दै सभापति पौडेलले पछिल्ला वर्षहरूमा मधेसमा कम वर्षा भएको र मधेस प्रदेशमा खानेपानीको चरम अभाव र सिंचाईमा समेत समस्या देखिएको बताउनुभयो। मधेसमा देखिएको खानेपानीको समस्या समाधान र पानीको पुनर्भरणका लागि चुरे भावर क्षेत्रको संरक्षण आवश्यक रहेको पनि विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति पौडेलले बताउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक यही साउन 21 गते बिहिबार दिउँसो 1:15 बस्नेछ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बजेट विनियोजन कुशलता तथा कार्यान्वयनमा वित्तीय अनुशासन कायम गर्न सबै स्थानीय तहलाई आग्रह गरेको छ। स्थानीय सरकार सञ्चालन ऐन 2074 बमोजिम गाउँपालिका र नगरपालिकाले योजना तर्जुमा गर्दा आर्थिक विकास र गरिबी निवारणमा प्रत्यक्ष योगदान पुग्ने, उत्पादनमूलक तथा छिटो प्रतिफल दिन सकिने लगायतका 10 प्राथमिकता तय गरेको छ। सोही प्राथमिकताका आधारमा विनियोजन कुशलता र कार्यान्वयनमा वित्तीय अनुशासन कायम गर्न मन्त्रालयले आग्रह गरेको हो। स्थानीय तहले योजना बनाउन संघीय सरकार प्रदेश सरकारको नीति, लक्ष्य, उद्देश्य, समय सीमा र प्रक्रियासँग अनुकूल हुने गरी सुशासन कायम गर्नुपर्ने व्यवस्था छ। सांस्कृतिक तथा राष्ट्रिय महत्वका विषयवस्तुमा आधारित चलचित्र निर्माणलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले ल्याउन लागेको सांस्कृतिक तथा राष्ट्रिय महत्वको क्षेत्रमा चलचित्र निर्माणका लागि प्रोत्साहन अनुदान कार्यक्रम सम्बन्धी कार्यविधि 2083 मस्यौदामाथि सरोकारवालासँग छलफल गरिएको छ। सूचना तथा संचार मन्त्रालयमा आज आयोजित अन्तर्क्रियामा चलचित्र क्षेत्रसँग सम्बन्धित विभिन्न संस्था, चलचित्र निर्माता, निर्देशक, कलाकार तथा विज्ञहरूको सहभागिता रहेको थियो। चलचित्र क्षेत्रलाई प्रोत्साहन गर्न चालु आर्थिक वर्ष 2083-84 लागि विनियोजन गरिएको 3,50,00,000 रुपियाँ अनुदान रकम पारदर्शी, प्रभावकारी र उपलब्धिमूलक ढंगले परिचालन गर्न कार्यविधि तयार गर्ने उद्देश्यले मन्त्रालयले सरोकारवालाको सुझाव लिएको हो। कार्यक्रममा सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले चलचित्र क्षेत्रको विकासमा सरकारको सहयोगलाई व्यवस्थित बनाउन स्पष्ट र व्यवहारिक कार्यविधि आवश्यक पर्ने बताउनुभयो। संचार मन्त्री डाक्टर तिमल सिन्हाले सांस्कृतिक तथा राष्ट्रिय महत्वका विषय समेटिएका यथार्थपरक मौलिक र उत्कृष्ट चलचित्र निर्माणलाई प्रोत्साहन गर्ने सरकारको उद्देश्य रहेको बताउनुभयो। अन्तर्क्रियाका क्रममा चलचित्र कर्मीहरूले चलचित्र क्षेत्रलाई प्रत्यक्ष सहयोग गर्ने सरकारको नीति सकारात्मक रहेको धारणा राख्नुभयो। वर्षायामसँगै पर्वतमा बाढी पहिरोको जोखिम बढ्दै जाँदा जोखिमयुक्त क्षेत्रको संरक्षणका कामलाई तीव्र बनाइएको छ। कम खर्चमा दीर्घकालीन संरक्षण गर्ने उद्देश्य सहित भू तथा जलाधार व्यवस्थापन कार्यालयले तारजाली, जैविक संरक्षण र अन्य संरचनात्मक कार्यक्रम सञ्चालन गरिरहेको छ। पर्वतबाट संवाददाता राजन पौडेलको रिपोर्ट।
0: वर्षायाम सुरु भए लगत्तै देशका अधिकांश पहाडी जिल्लामा बाढी र पहिरोको जोखिम बढ्ने गरेको भएको छ। गण्डकी प्रदेशको पर्वत जिल्लामा पनि विगतमा पहिरोले क्षति पुर्याएका तथा जोखिममा रहेका स्थानहरूको संरक्षणका लागि भू तथा जलाधार व्यवस्थापन कार्यालय सक्रिय बनेको छ। कार्यालयले पछिल्लो समय गरेका कार्यले कम खर्चमा धेरै काम हुने र जमिनको कटान रोक्नुका साथै बस्ती, सडक, खानेपानी, सिंचाई लगायतका भौतिक संरचनाको सुरक्षा गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुहुन्छ। भू तथा जलाधार व्यवस्थापन कार्यालयका वरिष्ठ जलाधार व्यवस्थापन अधिकारी शम्भु कुमार मिश्र
5: पानीको व्यवस्थापन सँगै बाढी, पहिरो, खोला किनार, बस्ती संरक्षण जस्ता कार्यमा भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतले स्थानीय स्रोत साधनको अधिकतम प्रयोगबाट कम खर्चको प्रविधि अपनाई बाढी पहिरोको संरक्षण गर्दै आएको छ र अबका दिनमा सम्बन्धित सबै सरकार वालाहरू मिलेर भू संरक्षणका नवीनतम प्रविधिहरूको प्रयोगबाट बाढी पहिरो जन्य समस्याहरू समाधान गर्नको लागि समेत अनुरोध गर्दछु।
0: जोखिमयुक्त क्षेत्रहरूको स्थलगत अनुगमन गरेर प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद पौडेलले पनि संरक्षणका कामलाई अझ प्रभावकारी बनाउन सम्बन्धित निकायलाई सुझाव दिनु भएको छ। यो समयमा नागरिकले निकै शास्ति बेहोर्नु परेको र पहिरो जाने कारणको बारेमा आफ्नो बुझाइ व्यक्त गर्नुहुन्छ जलजला गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्य।
6: जब आकाशबाट पानी आउँछ पहिला चाहिँ जमिनमा सोसिने कारणले गर्दा सरलक्कै यसले पनि बग्ने भयो, त्यो सरै बग्ने भयो, केही चाहिँ भरियो, केही बगेर तल रेलो छैन।
0: जोखिमयुक्त स्थानहरूको पहिचान गरी त्यहाँ तारजाली निर्माण, घाँस रोप्ने तथा जैविक संरक्षणका कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ। पुनः वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत शम्भु कुमार मिश्र
7: इन्जिनियरिङले पनि पहिरोमा तल ठुलो प्रोटेक्सनको लागि इन्जिनियरिङ संरचना बनाएको छ भने त्यसमा फेरि हामीले फोटोमा सजीवन भागाहरू पनि गाडेका छौँ। पहिरो बन्न नदिनुको लागि सतही भुछाइले नै हामीले रोकिदियो भने त्यसबाट न चिरा बन्न सक्छ न गल्ली बन्न सक्छ।
0: प्राकृतिक विपद पूर्ण रूपमा रोक्न नसकिए पनि समयमै गरिने संरक्षणका प्रयासले यसको क्षति धेरै हदसम्म न्यूनीकरण गर्न सकिनेछ। राजन पौडेल, रेडियो नेपाल पर्वत।
3: महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले डिजिटल प्रविधिको दुरूपयोग बढ्दै जाँदा साइबर अपराध नियन्त्रणका लागि कानूनी र संस्थागत संयन्त्र सुदृढ बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। महिला तथा सामाजिक मामिला समितिको आज सिंहदरबारमा बसेको बैठकमा मन्त्री बादीले साइबर अपराधबाट जोगाउने नाममा महिला र बालबालिकालाई सामाजिक सञ्जाल र डिजिटल माध्यमबाट वञ्चित गर्नुभन्दा अनुसन्धान क्षमता अभिवृद्धि र डिजिटल सुरक्षित डिजिटल वातावरण निर्माणमा केन्द्रित भई अगाडि बढ्नुपर्ने बताउनुभयो। बैठकमा सांसदहरूले राजनीतिक रूपमा स्पष्ट धारणा राख्ने महिलामाथि हुने चरित्र हत्या, साइबर बुलिङ र घृणायुक्त अभिव्यक्ति बढेकाले विभिन्न सामाजिक सञ्जाल प्लेटफर्महरूको दर्ता र प्रयोगकर्ताको डेटा संरक्षण आवश्यक रहेको बताउनुभयो। बैठकमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले विदेशबाट नेपाललाई लक्षित गरी हुने साइबर अपराध नियन्त्रणका लागि विद्यमान कानूनमा सुधार आवश्यक रहेको र बालबालिकाले टेलिभिजन हेर्ने समयमा हिंसात्मक तथा संवेदनशील दृश्यहरूको प्रसारण गर्न नहुनेमा जोड़ दिनुभयो। खाद्य स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले 10% निशुल्क स्वास्थ्य सेवा प्रभावकारी कार्यान्वयनमा जोड़ दिएको छ। मन्त्रालयले त्यस सन्दर्भमा देशभरका सेवा प्रदायक अस्पताल र जिम्मेवार सम्पर्क व्यक्तिको विवरण समेत सार्वजनिक गरेको छ। मन्त्रालयले त्यस सम्बन्धी सूची सार्वजनिक गर्दै निशुल्क सेवामा बिरामीको पहुँच सुनिश्चित गर्न तथा गुनासो आए तत्काल समन्वय गर्न प्रत्येक अस्पतालका सम्पर्क अधिकारी तोकेको जनाएको छ। मन्त्रालयले सार्वजनिक गरेको विवरणमा संघीय, प्रादेशिक, सामुदायिक शिक्षण तथा निजी अस्पताल समेटिएका छन्। सचिवालयका अनुसार कार्यविधिले सुनिश्चित गरेको 10% निशुल्क स्वास्थ्य सेवालाई व्यवहारमा कार्यान्वयन गराउन मन्त्रालयले निगरानी र समन्वयलाई थप कडाई गरेको हो। कालीगण्डकी करिडोर अन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमचोम जोड्ने सड़क पहिरोले अवरुद्ध भएको छ र गुगङ्गा गाउँपालिका दुई बैसेरीमा आज दिउँसो सड़कमाथि पहिरो खस्दा सवारी आवागमन बन्द भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिनुभयो। बैतडीमा सम्भावित वर्षाजन्य विपद प्रति कार्य योजना लागू भएपछि सम्भावित जोखिम न्यूनीकरणमा सहज भएको छ। विशेष गरी जिल्लाका ग्रामीण क्षेत्रमा वर्षाका कारण सड़क अवरुद्ध हुने, पहिरो जाने तथा नदी खोलामा पानीको बहाव बढ्ने जोखिमलाई मध्यनजर गर्दै स्थानीय तह र सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ। बैतडीबाट संवाददाता गोविन्द पन्तको रिपोर्ट।
8: बैतडी जिल्लाका जोखिमयुक्त बस्ती तथा सड़कहरूमा स्थानीय प्रशासनले निगरानी बढाउनका साथै स्थानीय बासिन्दाहरूलाई समेत सतर्क रहन आग्रह गरेको छ। जिल्लामा हुन सक्ने सम्भावित जोखिमबाट बच्न वर्षाजन्य विपत्ति

0: उद्धारमा छिटो भन्दा छिटो उद्धार गर्ने भन्ने परिपत्र पनि तयार गरे प्रहरी लगायत दोस्रो दोस्रो सम्बन्धित सबै निकायहरू
1: जिल्लामा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै विपद उत्पन्न भएको अवस्थामा उद्धार उपचार राहत तथा आवश्यक सहयोगको लागि छिटो प्रभावकारी रूपमा सञ्चालन गर्ने गरी संयन्त्र तयार पारिएको जनाइएको छ। जिल्ला ट्राफिक कार्यालय बैतडीका ट्राफिक प्रहरी नायब निरीक्षक यज्ञराज पन्त
2: सडकहरू छन् तिनीहरू बीच पनि नगरिएका पक्की नभएकोले गर्दा यसमा अचानक पहिरोहरू आउन सक्ने र गाडीहरू चिप्लेर पनि तल झर्न सक्ने जोखिम छ। सामान्यतया यो जोखिमको हिसाबले हाइवेहरू त्यस्तो अत्यन्तै जोखिम त छैन।
1: भारी वर्षा हुँदा नदी खोला र पहिरोको जोखिम भएका क्षेत्रमा नजान सडकको अवस्था बुझेर मात्र यात्रा गर्न तथा सम्भावित विपदको सूचना समयमै सम्बन्धित निकायलाई जानकारी गराउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
3: अब अन्तर्राष्ट्रिय समाचार। सुडानको डाफुर क्षेत्रस्थित एक गाउँमा परम्परागत वकालत सत्र चलिरहेका बेला सेनाले ड्रोन आक्रमण गर्दा 35 जनाको मृत्यु भएको छ। सशस्त्र विद्रोही समूह ऱ्यापिड सपोर्ट फोर्सेस आरएसएफको अधीनमा रहेको धारा अल जवियात्र सेनाले आक्रमण गरेको थियो। डाफरको पश्चिमी क्षेत्रहरूमा आरएसएफको नियन्त्रण रहेको छ। सेना र आरएसएफ बीच 3 वर्षदेखि जारी गृहयुद्धका क्रममा हजारौं मानिसको मृत्यु भइसकेको छ भने लाखौं मानिस विस्थापित भएका छन्। सेनाले हाल विभिन्न क्षेत्र र सर्वसाधारणमाथि ड्रोन आक्रमण बढाएको त्यहाँको मानवीय अधिकारवादी संस्थाले आरोप लगाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरान बीच सम्झौता हुने विषयमा आगामी सोमबार वार्ता हुने घोषणा गरे लगत्तै तेहरानले वार्ताको खण्डन गरेको छ। ओमानमा जारी वार्ताका क्रममा इरानका परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बागीले अमेरिकासँग वार्ता हुने कुनै योजना नरहेको बताउनुभयो। इरानले अमेरिकालाई गत जूनमा दुई देशबीच भएको सम्झौतामा नै अडिग रहन अमेरिकालाई सुझाव दिएको छ। यसैबीच इजरायलले गाजा क्षेत्रमा जारी राखेको बमबारीमा कम्तीमा 19 सर्वसाधारणको मृत्यु भएको छ। अब आर्थिक समाचार।
4: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: नेपालमा सन् 2026 जुलाई महिनामा मात्र 71,775 जना विदेशी पर्यटकहरू भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यो संख्या गत वर्षको जुलाई महिनाको तुलनामा 2.3% बढी हो। सन् 2025 जुलाईमा 70,193 जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए। पर्यटन बोर्डका अनुसार जुलाईमा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन्। भारतबाट 23,490 जना पर्यटक नेपाल भ्रमणमा आएका छन्। यो कुल आगमनको 30.73% हो। जुलाईमा चीनबाट आउने पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको छ। जुलाईमा चीनबाट 11,099 जना पर्यटक नेपाल भ्रमणमा आएका छन्। यो अघिल्लो वर्षको जुलाईको तुलनामा 61.09% बढी हो। सन् 2019 जुलाईमा चीनबाट 10,215 जना पर्यटक आएका थिए। त्यसै गरी नेपाल भ्रमण गर्ने तेस्रो स्थानमा अमेरिकी पर्यटकहरू रहेका छन्। अमेरिकाबाट जुलाई महिनामा मात्र 7,754 पर्यटकले नेपालको भ्रमण गरेका छन्। अर्थमन्त्री रामेश्वर प्रसाद खनालले COVID-19 पछि थलिएका मुलुकका सूक्ष्म साना तथा मझौला उद्यमको पुनरुत्थानका लागि बीमा कर्जा र नीतिगत संरचनामा व्यापक सुधार हुन आवश्यक भएको बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार समाज सेजनले नेपाल बीमा प्राधिकरण र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम UNDPले संयुक्त रूपमा आयोजना गरेको रिस्क म्यानेजमेन्ट इन नेपाल SMEs अध्ययन प्रतिवेदन सार्वजनिक तथा छलफल कार्यक्रममा पूर्व अर्थमन्त्री खनालले आर्थिक संकटको सामना गरिरहेको SMEsको संरक्षण र प्रवर्धनका लागि नीतिगत सुधार आवश्यक भएको बताउनु भएको हो। अर्थतन्त्रमा SMEsको भूमिका महत्वपूर्ण भए पनि जोखिम व्यवस्थापन र वित्तीय पहुँचको अभावमा त्यस क्षेत्र कमजोर बनेको उल्लेख गर्नुहुँदै कृषि बीमा कार्यक्रममा सरकारले 75% प्रिमियम अनुदान दिए पनि किसानले त्यसको पर्याप्त लाभ लिन नसकेको बताउनु भयो। सार्वजनिक गरिएको प्रतिवेदनमा नेपालमा रहेका करिब 9,00,000 SMEs मध्ये 10% मात्रै बीमाको पहुँच पाएको र बाँकी 90% कुनै पनि जोखिमबाट असुरक्षित अवस्थामा रहेको देखिएको छ। काठमाडौँको टेकुमा रहेको बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन काठमाडौँ महानगरपालिका र वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र बीच सम्झौता भएको छ। महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाई र केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको छ। सहरमा उत्पादन भएको जैविक फोहोर व्यवस्थापनलाई आधुनिक र प्रविधि मैत्री बनाउने उद्देश्य सहित सो सम्झौता सम्पन्न भएको हो।
3: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब

0: Till समाचार
1: नेपाल भलिबल संघले 2083-84 को वार्षिक कार्यक्रम सार्वजनिक गर्दै एक वर्ष भित्र चार अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ। संघले सार्वजनिक गरेको कार्यक्रम अनुसार नेपाल सेन्ट्रल एसियन भलिबल एसोसिएसन काभा महिला च्याम्पियनसिप, काभा पुरुष भलिबल च्याम्पियनसिप, काभा पुरुष च्यालेन्ज कप र थ्री नेसन्स कप प्रतियोगिता आयोजना गरिनेछ। महिला च्याम्पियनसिप लिग 1-7 सेप्टेम्बरसम्म काठमाडौँमा हुने तय भइसकेको छ। नेपालले यसअघि 2024 र 2026 यो प्रतियोगिता आयोजना गरिसकेको छ। गत संस्करण पनि यो प्रतियोगिता नेपालमै हुने तय थियो, तर जेएनजी आन्दोलनका कारण प्रतियोगिता ताजिकिस्तानमा सारिएको थियो। उक्त प्रतियोगितामा नेपाल सहभागी भएन। नेपाल 2024 को उपविजेता हो। 2026 भने नेपाल चौथो भएको थियो। अन्य प्रतियोगिताको मिति भने पछि तय गरिने संघले जनाएको छ। वार्षिक कार्यक्रम अनुसार अन्तर्राष्ट्रिय स्तरमा 35 पुरुष तथा 25 महिला राष्ट्रिय भलिबल क्लब प्रतियोगिता, 10 क्लब भलिबल च्याम्पियनसिप, प्रधानमन्त्री कप, 7 महिला तथा 8 पुरुष राष्ट्रिय बीच भलिबल प्रतियोगिता, 19 वर्ष मुनिको राष्ट्रिय प्रतियोगिता, महिला फ्रेन्चाइज लिग र पुरुष भलिबल लिग पनि आयोजना गरिनेछ। त्यसै गरी नेपाली टोलीले जापानमा हुने 20 एसियाली खेलकुद अन्तर्गत महिला भलिबल, भुटानमा हुने 20 भलिबल प्रतियोगिता तथा मालदिवसमा हुने 20 भलिबल प्रतियोगितामा सहभागिता जनाउने कार्यक्रम पनि तय गरिएको छ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका अनुभवी खेलाडी विनोद भण्डारी आगामी सेप्टेम्बरमा पोर्चुगलमा आयोजना हुने युरोप टिचेन क्रिकेट प्रतियोगिता 2026 लागि ब्रान्ड एम्बेसडर नियुक्त भएका छन्। गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद एनआरएनए एनसिसी पोर्चुगलको आयोजनामा हुने प्रतियोगिताको प्रचार प्रसारका लागि भण्डारी बिहिबार नेदरल्यान्ड्सबाट पोर्चुगलको राजधानी लिस्बन पुगेका हुन्। आगामी सेप्टेम्बर 14 16 पोर्चुगलको राजधानी लिस्बनमा हुने उक्त प्रतियोगितामा युरोपका विभिन्न देशमा रहेका नेपाली क्रिकेट टोलीको सहभागिता रहने आयोजकले जनाएको छ। प्रतियोगितामा हालसम्मकै ठूलो पुरस्कार राशि रहने दावी गरिएको छ।
0: खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम। आज राति देशको हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका साथै मध्य प्रदेशका धेरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली पहाड़ी र तराई भूभाग तथा लुम्बिनी प्रदेशको पहाड़ी र तराई भूभागका एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका प्रमुख 5 शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 29.4 डिग्री सेल्सियस, न्यूनतम 21.4 डिग्री सेल्सियस, वर्षा 25.5 मिलिमिटर। काठमाडौँको अधिकतम 26.7 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस, वर्षा 9.8 मिलिमिटर। पोखराको अधिकतम 29 डिग्री सेल्सियस, न्यूनतम 22.7 डिग्री सेल्सियस, वर्षा 67.6 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 32.5 डिग्री सेल्सियस, न्यूनतम 23.9 डिग्री सेल्सियस, वर्षा 20 मिलिमिटर। दिपालको अधिकतम 34 डिग्री सेल्सियस, न्यूनतम 25.7 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। आगामी 3 दिन अति भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम विज्ञान विभागको आग्रह। मध्यपहाड़ी लोकमार्ग अन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका 2 सुनकोशी नदीमा कार खसेर 3 जना बेपत्ता, बेपत्ताको खोजीका लागि प्रयास जारी। बजेट विनियोजन कुशलता र कार्यान्वयनमा वित्तीय अनुशासन कायम गर्न देशभरका गाउँपालिका र नगरपालिकालाई संघीय मामिला मन्त्रालयको आग्रह। र सुडानको डार्फर क्षेत्रमा सेनाको ड्रोन आक्रमणमा परि 35 जनाको मृत्यु। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हौस् त, नमस्कार।
2: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: मुखा दी फेसु जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौं परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: 15 दिनमा भिसा ग्यारेन्टी सहित ओमनमा रोजगारीका लागि सुवर्ण अवसर
2: ओमानको प्रतिष्ठित अल नाभा होल्डिङ एलएलसी कम्पनीमा अफिस बोय 150 जना स्यालेरी 100 ओआरएम प्लस खाना बस्न फ्री हाउसकिपिङ क्लिनर 150 जना स्यालेरी 90 ओआरएम प्लस खाना बस्न सहित माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला कम्पनीबाट उपलब्ध गरिने सेवाहरू कर्मचारीको छोराको विवाहमा 100 ओआरएम कर्मचारीको छोरीको विवाहमा 150 ओआरएम बाल बच्चा छात्रवृत्ति कर्मचारीको बच्चाले कक्षा 10-12 वा डिग्रीमा 80% भन्दा बढी ल्याएमा 100 ओआरएम उत्कृष्ट कर्मचारी पुरस्कार 5 ओआरएम र प्रमाण पत्र करियर वृद्धि र पदोन्नति गर्ने अवसर प्रत्येक 2 वर्षमा सिनियरिटीको भत्ता दीर्घ सेवा पुरस्कार र ओमन भरि निशुल्क उपचार सेवा फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस साउन 3 गते आइतबार चितवनको रेड कार्पेट होटलमा हुँदैछ
3: निशुल्क परामर्शका लागि इन्डो अरब मेन पावर नारायणगढ चितवन
4: 056-49-0034
3: माडी सम्पर्क 98426-43211 98142-076-04 र 98550-58369
5: के तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने रगत आउने दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने फुट्ने पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा
6: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म
5: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार
6: सम्पर्क 98457-31034 र 97443-43915
7: दक्ष चिकित्सक अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा
5: अत्याधुनिक अपरेशन थिएटर आईसीयू ल्याब सुविधा न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा
7: साथमा ब्लड सुगर क्रिएटिनिन लिपिड प्रोफाइल ईसीजी युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज
5: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै फोन 056-493-580 मोबाइल 98550-26440
7: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता
2: नेपाली लाइसेन्स भएको ड्राइभरहरूलाई साउदी जानका लागि सुवर्ण अवसर साउदीको प्रतिष्ठित कम्पनी स्राकोबाट लाइट ड्राइभर 100 जना स्यालेरी 2000 रियल प्लस इन्सेन्टिभ भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहोला फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिबाट यही साउन 21 गते बिहिबार चितवनको रेड कार्पेटमा हुँदैछ निशुल्क परामर्शका लागि 98550-58369 98426-43211 र 98142-076404
8: सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। गणेश नेपाली मृत्यु घटनामा छानबिन समितिको चार सिफारिस, ट्राफिक व्यवस्थाहरूको सुझाव। गोलबजार घटनाको अध्ययनको सीमा, खसेको कारको खोजीमा चुनौती
1: एकदमै धेरै भएको, करेन्ट ज्यादा भएको कारणले गर्दाखेरि चाहिँ भएको छ। हाम्रो गोताखोरहरूले चाहिँ भित्रसम्म गएर एडमिट तयार पारेको छ, त्यसमा के सचेत राख्ने भनेर चाहिँ एउटा निर्णय गरेका छ।
0: अबको तीन दिन ठूलो पानी पर्ने सम्भावना, अनसनरत नर्स ज्योति राणाभाटका प्रतिनिधिसँग स्वास्थ्य मन्त्रालयको वार्ता। एक वर्षमा वैदेशिक रोजगारीमा 1,323 नेपालीको मृत्यु, राहतमा 1 अर्ब भन्दा बढी खर्च।
2: निवेदनै हाम्रो 1600 आएको छ, 1323 पाउनु भएको छ, खर्च चाहिँ 1,09,00,00,000 भएको छ, 9,37,00,000 भएको छ सहायतालाई।
0: र नेपालमा यो वर्ष भलिबलका 3 अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदै।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: गएको एक वर्षमा 1300 भन्दा बढी नेपाली श्रमिकको विदेशमा मृत्यु हुनुले वर्तमान श्रम व्यवस्थापन प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ। नेपालले वैदेशिक रोजगारीलाई बेरोजगारी समाधानको माध्यमका रूपमा लिएको छ, तर श्रमिक सुरक्षामा आवश्यक लगानी, अनुगमन र कूटनीतिक सक्रियता अपेक्षित स्तरमा पुग्न सकेको देखिँदैन। दूतावासको क्षमता वृद्धि, श्रमिकको नियमित अनुगमन, रोजगारदाता कम्पनीको उत्तरदायित्व र श्रम सम्झौताको प्रभावकारी कार्यान्वयन अहिलेको आवश्यकता हो। अब खबर सन्तोषी रावलबाट।
4: गएको एक वर्षमा वैदेशिक रोजगारीका क्रममा विदेशमा ज्यान गुमाउने नेपालीको संख्या 1300 भन्दा बढी छ। गएको एक वर्षमा वैदेशिक रोजगार बोर्डले विदेशमा मृत्यु भएका 1323 जना नेपालीको शव नेपाल ल्याउन सहजीकरण गरेको जनाएको छ। यस अवधिमा मृत्यु भएका कामदारका 1600 भन्दा बढी परिवारले आर्थिक सहायताका लागि बोर्डमा निवेदन दिएका छन्। बोर्डका अनुसार मृत्यु भएका श्रमिकका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउन 1,09,00,000 रुपैयाँ खर्च भएको छ भने सब ढुवानीका लागि 2,35,00,000 रुपैयाँ खर्च गरिएको छ। उपलब्ध तथ्याङ्क अनुसार 1,084 जनाको सब ढुवानी गरिएको बोर्डले जनाएको छ। यी तथ्याङ्कले वैदेशिक रोजगारी नेपालीका लागि अझै पनि उच्च जोखिमयुक्त रहेको संकेत गरेको सीआईएनसँग कुरा गर्दै बोर्डका सूचना अधिकारी शारदा भण्डारीले बताउनुभयो।
2: निवेदनै हाम्रो 1600 आएको छ, 1323 पाउनु भएको छ, खर्च चाहिँ 1,09,00,000 भएको छ, 9,37,00,000 भएको छ वित्तीय सहायतालाई। मृत्युको आर्थिक सहायतामा त्यति छ, सब ढुवानीको चाहिँ हाम्रो 2,35,00,000 भएको छ खर्च, 1,084 जनाको ढुवानी भएको छ।
4: प्रत्येक वर्ष ठूलो संख्यामा नेपाली युवा रोजगारीका लागि खाडी मुलुक मलेसिया तथा अन्य गन्तव्यमा जाने गरे पनि कार्यस्थलको सुरक्षा, स्वास्थ्य सेवा, अत्यावधिक श्रम, सड़क दुर्घटना, हृदयघात तथा अन्य कारणले मृत्यु हुने क्रम पूर्ण रूपमा रोकिएको छैन। सिन्धुलीको फिक्कल गाउँपालिका 2 नवलपुर स्थित मध्य पहाड़ी लोकमार्गमा बसको ठक्करपछि सुनकोशी नदीमा खसेको कार र त्यसमा सवार 4 जनाको खोजीका लागि गोताखोर सहितको सशस्त्र प्रहरी टोली परिचालन गरिएको छ। खोटाङबाट काठमाडौँतर्फ आउँदै गरेको कारलाई बसले ठक्कर दिएपछि कार करिब 30 मिटर तल नदीमा खसेको थियो। दुर्घटनामा सिन्धुपाल्चोकका दिलबहादुर लामा, सिन्धुलीका 28 वर्षीय गणेश थापा तथा पहिचान खुल्न बाँकी अन्य 2 जना बेपत्ता छन्। गोताखोर टोली र नेपाल प्रहरीले संयुक्त रूपमा खोजी तथा उद्धार कार्य जारी राखेको भए पनि पानीको बहाव धेरै भएकाले खोजी कार्यमा समस्या भएको प्रमुख जिल्ला अधिकारी स्किन श्रेष्ठले सीआईएनसँग बताउनुभयो।
1: घटना चाहिँ अब फिक्कल गाउँपालिकाको नवलपुर भन्ने ठाउँमा घटना घटेको हो हजुर। अब यो चाहिँ हामीलाई प्राप्त जानकारी अनुसार चाहिँ यो 11:30 आसपासमा यो घटना घटेको हो भन्ने छ, र यो घटनामा चाहिँ रोकिराखेको कारलाई चाहिँ सोही दिशाबाट आउँदै गरेको अर्को गाडीले ठक्कर दिइसके पछाडि खोलामा खसेको भन्ने प्रारम्भिक रिपोर्टिङ छ। खबर प्राप्त भएदेखि नै अब हाम्रो सबै सुरक्षा निकायहरू संयुक्त रूपमा परिचालन भएर खोजी कार्यहरू भइरहेको छ। गोताखोर सहितको टिमहरू हामीले परिचालन गरेका छौँ, तर सुनकोशी नदीमा पानीको बहाव एकदमै धेरै भएको, करेन्ट ज्यादा भएको कारणले गर्दाखेरि चाहिँ अहिले हामीलाई रेस्क्युमा समस्या चाहिँ भइरहेको छ। हाम्रो गोताखोरहरूले चाहिँ भित्रसम्म गएर हेर्न सकिरहेको अवस्था चाहिँ छैन।
4: त्रिपुरेश्वर स्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयासपछि मृत्यु भएका गणेश नेपालीको घटनाबारे छानबिन गर्न गठित न्यायिक समितिले सरकारलाई चारवटा महत्वपूर्ण सुधारका सुझाव दिएको छ। उच्च अदालतका पूर्व न्यायाधीश केशव प्रसाद बास्तोलाको अध्यक्षतामा गठित समितिले छानबिन पूरा गर्ने मुख्य सचिव गोविन्द बहादुर कार्कीलाई प्रतिवेदन बुझाएको हो। समितिले ट्राफिक व्यवस्थापनमा देखिएको अधिकार दोहोरोपण अन्त्य गर्दै सिंगल ह्यान्डलिङ प्रणाली लागू गर्न सिफारिश गरेको छ। त्यस्तै सड़क सुरक्षालाई थप प्रभावकारी बनाउन बढ्दो राइड सेयरिङ सेवाको उचित व्यवस्थापन गर्न र मानसिक तनावमा रहेका व्यक्तिका लागि काउन्सिलिङ सेन्टर स्थापना गर्न समितिले सरकारलाई सुझाव दिएको छ। छानबिनका क्रममा गणेश नेपालीको र सुरक्षाकर्मी बीच भएको विवादका क्रममा प्रहरी हवलदार विकास बुढाथोकीले नेपालीलाई झापडा हानेको तथ्य समेत खुलेको छ। यसैबीच सिराहाको गोलबजारमा भएको घटनाको सत्य तथ्य सार्वजनिक गर्ने उद्देश्य सहित गृह मन्त्रालयले गठन गरेको उच्च स्तरीय छानबिन टोली घटनास्थल पुगेको छ। गृह मन्त्रालयका सहसचिव पुष्पराज शाहीको नेतृत्वमा रहेको टोलीले घटनाको प्रत्यक्ष पक्षलाई सूक्ष्म रूपमा अध्ययन गरिएको जनाएको छ। आगामी तीन दिन ठूलो पानी पर्ने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालका धेरै स्थानमा धेरै ठूलो पानी पर्ने चेतावनी जारी भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। आज लुम्बिनी प्रदेशका केही स्थान तथा पहाड़ी भूभागमा भारी वर्षाको सम्भावना छ भने कर्णालीका पहाड़ी क्षेत्र र लुम्बिनीका केही स्थानमा धेरै ठूलो पानी पर्ने सम्भावना छ। आज राति भोलि र पर्सी कोशी बागमती र गण्डकी प्रदेशका हिमाली पहाड़ी तथा तराईका केही स्थानमा पनि ठूलो पानी पर्ने पूर्वानुमान गरिएको मौसमविद रोजन लामिछानेले सीआईएनसँग बताउनुभयो।
5: हिमाली भूभागहरूको केही स्थान देशको पहाडी भूभागहरूको चाहिँ अलि धेरै स्थानहरूमा मध्यमसम्मको वर्षा हुन सक्ने कुरा देखिन्छ भने भूभागको पनि केही स्थानहरूमा चाहिँ सम्भावना देखिएको छ। विशेष गरी मधेस लुम्बिनी बागमती र कोशी प्रदेशको तराई भूभागहरूमा चाहिँ बढी सम्भावना छ र पहाडी भूभागहरूमा त सबै नै छ। र भोलि बिहानसम्म चाहिँ यो देशैभरको धेरै जसो स्थानहरूमा चाहिँ मेघगर्जन छट्याङ सहित हल्कादेखि मध्यम वर्षा र थोरै स्थानहरूमा चाहिँ भारी वर्षा नै हुन्छ भन्ने अनुमान चाहिँ गरिएको छ।
4: काठमाडौँ उपत्यका सहित धेरै जिल्लाका साना नदी र खोलामा पानीको बहाव उल्लेख्य बढ्ने तथा आकस्मिक बाढीको जोखिम रहेको छ। काठमाडौँ भक्तपुर ललितपुर र काभ्रे प्लानचोकमा उच्च जोखिम रहेको छ भने ताप्लेजुङ झापा धनकुटा थ्रङ्कुवासभा सोलुखुम्बु उदयपुर दोलखा सिन्धुपाल्चोक रसुवा नुवाकोट धादिङ मकवानपुर गोर्खा लमजुङ तनहुँ कास्की पर्वत म्याग्दी स्याङ्जा पाल्पा गुल्मी चितौन तथा नवलपरासीका विभिन्न क्षेत्रमा पनि सतर्कता अपनाउन आग्रह गरिएको छ। कांग्रेसले सुनसरी लगायत मधेसका जिल्लामा भएको घटनाको निष्पक्ष छानबिन गर्न संसदीय समितिको माग गरेको छ। आज बसेको संसदीय दलले तथ्य सत्य छानबिनको माग गर्दै संसदीय समिति बनाउनु पर्ने निर्णय गरेको हो। त्यस्तै सांसदहरूको कार्य सम्पादनलाई थप प्रभावकारी र व्यवस्थित बनाउन सुकी सचिव नियुक्ति सम्बन्धी नयाँ मापदण्ड जारी गरेको निर्णय पनि गरेको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यका लागि स्वकीय सचिव नियुक्ति सम्बन्धी कार्यविधि 2083 तर्जुमा गरी लागू गरिएको प्रमुख सचेतक वासना थापाले सीआईएनलाई जानकारी दिनुभयो।
6: सुनसरीको घटना घटेपछि यो घटनाको लागि चाहिँ अरूको न्यायिक छानबिन समिति गठन गर्ने र सरकारसँग जोडदार माग गर्ने भन्ने विषयमा राखेँ। जुन निर्णयले चाहिँ संविधानको मर्म र भावना चाहिँ विपरीत भएको हुँदाखेरि हामीले चाहिँ छानबिन समिति गठन गर्ने भनेर एउटा निर्णय चाहिँ यो गरेका छौँ। सङ्घीय पदाधिकारी तथा सदस्यहरू जुन हुनुहुन्छ उहाँहरूको सुविधाको लागि जुन यो स्वकीय सचिव राख्ने भनेर छ पार्टीले के क्युआरहरू तयार गरे कार्यहरू तयार गरेको छ सचिवालयको निर्णय अनुसार भनेर केही कार्य त्यसको एउटा कार्यविधि भनौँ न सम्बन्धित कार्यविधि तयार पारेको छ। त्यसमा के स्वकीय सचिव राख्ने भनेर चाहिँ यो एउटा निर्णय गरेका छ हजुरको।
4: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई हटाउने प्रयास स्वरूप नेकपा एमाले संसदीय दलभित्र हस्ताक्षर अभियान शुरू गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिन निर्देशन दिए पनि कार्कीले पार्टीको औपचारिक निर्णय बिना पद नछाड्ने अडान दोहोर्याउनु भएको थियो। उता ओली पक्षले कार्की विरूद्ध हस्ताक्षर संकलन थाले पनि संसदीय दलको नेता परिवर्तनका लागि आवश्यक दुई तिहाई समर्थन जुटाउन कठिन देखिएको छ। त्यस्तै तत्काल अविश्वासको प्रस्ताव दर्ता गर्न पनि संवैधानिक रूपमा सम्भव नरहेको र त्यसका लागि सत्ता साझेदार नेकपाको समर्थन आवश्यक पर्ने अवस्था छ। तर नेकपाले भने एमालेको आन्तरिक विवादमा आफू संलग्न नहुने स्पष्ट पारेको छ। सात साना राजनैतिक दलहरूले संयुक्त रूपमा अग्रगामी मोर्चा गठन गर्ने निर्णय गरेका छन्। आज बसेको दलहरूको छलफलले आगामी 23 साउनमा मोर्चाको औपचारिक घोषणा गर्ने निर्णय गरेको छ। जनमत पार्टीका अध्यक्ष डाक्टर सीके रावतका अनुसार मोर्चामा विभिन्न वैकल्पिक तारका राजनैतिक दलहरू सहभागी हुने भएका छन्। पश्चिम नवलपरासीको सुस्तामा स्थानीयवासी र भारतीय सशस्त्र सीमा बल एसएसबी बीच आज हुने भनिएको बैठक स्थगित भएको छ। हिजो दिउँसो अस्थायी बाँध निर्माणका विषयलाई लिएर उत्पन्न तनाव अहिले साम्य भए पनि सोही विषयमा छलफल गर्ने सहमति भएको थियो, तर एसएसबीका एक जवानलाई सर्पले टोकेपछि उपचारका लागि खटिनु परेको भन्दै भारतीय पक्षले छलफल स्थगित गरेको छ। सुस्ता गाउँपालिकाका अध्यक्ष प्रभुनाथ हरियरले भारतीय पक्षले हिजो आफूहरूले चिनो लगाएको स्थानसम्म अस्थायी बाँध निर्माण गर्न मौखिक सहमति दिएको सीआईएनलाई बताउनुभयो।
7: छलफल गर्न त्यो कुरो थियो, तर एकजनाको एसएसपी जवानको सर्प टोके थियो, त्यही कारण त्यो गरेन। तर चिन्हा चक्कर लगाइसकेछन् कि अब यहाँसम्म तटबन्ध गराइदिनुहोस्, केही विवाद छैन, विवाद पल्टी गयो। त्यो जुन जुन ठाउँमा पहिला त्यो नेपाली भनिरहेको छ, हामी यहाँसम्म छ, त्यहाँ सहमत भयो त्यो एसएससीले, ल यहाँसम्म छ त बनाउनु सक्नु, अब विवाद।
4: अन्तर्गत नर्स ज्योति राणा भाटका प्रतिनिधि र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय बीच वार्ता शुरू भएको छ। राणा भाटले उठाएका मागहरू सम्बोधन गर्दै सहमतिका आधारमा समाधान खोज्ने उद्देश्यले मन्त्रालयमा छलफल भइरहेको हो। आफूहरूका समस्या समाधानमा सरकार गम्भीर नभएको भन्दै नर्सहरूले वीर अस्पताल अगाडि दर्शन बनेको भन्दै प्ले कार्ड सहित प्रदर्शन गरेका थिए। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टलाई पक्राउ गरेको छ। सहसचिव भट्टराईलाई पक्राउ गरेको सीआईबीले जनाएको छ। तिब्बती शरणार्थीका नाममा गैर कानूनी रूपमा यात्रा अनुमति पत्र ट्राभल डकुमेन्ट जारी गरिएको आरोपमा भट्टराई विरूद्ध गत सोमबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले जिल्ला अदालत काठमाडौँमा राहदानी कसुर सम्बन्धी मुद्दा दायर गरेको थियो। मुद्दा दायर हुँदा उहाँ उपस्थित नभएकाले अदालतबाट पक्राउ पर्जी जारी गरिएको थियो। साझा खबरमा अब खेल खबर। नेपालमा यो वर्ष भलिबलका 3 अन्तर्राष्ट्रिय प्रतियोगिता हुने भएका छन्। नेपाल भलिबल संघ एनभीएले आर्थिक वर्ष 2083-84 लागि वार्षिक क्यालेण्डर सार्वजनिक गरेको हो। काबा महिला च्याम्पियनशिप लीग, काबा पुरुष भलिबल च्याम्पियनशिप र काबा च्यालेन्ज कप पुरुष नेपालमा हुने तय भएको छ भने नेपालले 20 एसियाली खेलकुदमा महिला भलिबल टोली सहभागी गराउने भएको छ। राष्ट्रिय प्रतियोगिता अन्तर्गत 35 राष्ट्रिय फुटबल पुरुष तथा 25 राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुर्खेतमा आयोजना हुनेछ। 10 एनबीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप काठमाडौँमा हुनेछ भने प्रधानमन्त्री कप एनबीए महिला तथा पुरुष भलिबल लिग, 7 महिला तथा 8 पुरुष राष्ट्रिय बीच भलिबल U19 राष्ट्रिय भलिबल प्रतियोगिता फ्रेन्चाइज अन्तर्गत एभरेस्ट महिला भलिबल लिग र पुरुषको नेपाल भलिबल लिग पनि क्यालेण्डरमा समावेश भएको छ।
8: सन्तोषी रावल सिद्धबाबाको पहिरोको त्रास कायमै
9: यो बाटो हर साल भत्केको भत्कै हुन्छ अनि यहाँ पख्न जलतरास भइराखेको छ। हिन्द्र लाग्दैन, अब हिउँ लाग्यो भने धुलोले पख्न हुँदैन, बर्खा लाग्यो भने अब यही जलतरास छ।
8: सुरुङ बने पनि जोखिम टरेन रिपोर्ट, सुशासनका लागि स्थानीय सरकारले गर्न सक्ने काम, विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: नेपाल विविध जाति, भाषा, धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान, सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
11: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार, अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौं।
12: मतभेद भए संवादबाट समाधान खोजौं। सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं।
10: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित, शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
11: शान्ति, सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
13: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। बर्खा लागेसँगै पाल्पा बुटवल सड़कमा फेरि सधैँ जस्तै दुर्घटनाको जोखिम बढ़ेको छ। वर्षौंदेखि यो सड़क खण्डको स्तरोन्नति र दिगो समाधानका बहस भए पनि हालसम्म दीर्घकालीन समाधान निस्कन सकेको छैन। सुरुङ मार्ग बनेर आधुनिक प्रविधिबाट सड़क सुरक्षित बनाउने काम पनि अन्तिम चरणमा पुगेको छ। तर बर्खाको बेला नागरिकले भोग्नुपर्ने शास्ति र जोखिम भने आज पनि उत्तिकै छ।
15: बर्खा सुरु भएसँगै पहाड र तराई जोड्ने सिद्धार्थ राजमार्गको पाल्पा बुटोल सड़क खण्डमा तरास र शास्तीमा यात्रा गर्नुपर्ने बाध्यता हुने गरेको छ। आकाशमा कालो बादल मडारिन थालेपछि यो बाटो भएर यात्रा गर्ने हजारौं यात्रु र सवारी चालकहरूको मनमा एउटै मात्र चिन्ता सुरु हुन्छ, कसरी सुरक्षित गन्तव्यमा पुग्ने। स्याङ्जाबाट गरेका यदु भट्टराई।
0: सुरुङ मार्ग बनेर आधुनिक प्रविधिबाट सड़क सुरक्षित बनाउने काम पनि अन्तिम चरणमा पुगेको छ। तर बर्खाको बेला नागरिकले भोग्नुपर्ने शास्ति र जोखिम भने आज पनि उत्तिकै छ।
15: बर्खा सुरु भएसँगै पहाड र तराई जोड्ने सिद्धार्थ राजमार्गको पाल्पा बुटोल सड़क खण्डमा तरास र शास्तीमा यात्रा गर्नुपर्ने बाध्यता हुने गरेको छ। आकाशमा कालो बादल मडारिन थालेपछि यो बाटो भएर यात्रा गर्ने हजारौं यात्रु र सवारी चालकहरूको मनमा एउटै मात्र चिन्ता सुरु हुन्छ, कसरी सुरक्षित गन्तव्यमा पुग्ने। स्याङ्जाबाट गरेका यदु भट्टराई।
16: यो सिद्धार्थ राजमार्ग यात्रा
15: जोड्छ बुटोलबाट पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ जा, पोखरा, बागलुङ र पर्वत लगायतका दर्जनौं जिल्लाका लागि यही सड़क एकमात्र भरपर्दो माध्यम हो। तर राजमार्गका वरपर बस्ने नागरिकमा समेत बर्खा लागेसँगै पहिरोको तरास हुने गरेको छ। तिनाउ दुईका शोभा केसी।
17: पहिरोले हाम्रो हामीलाई एकदम डर छ, हाम्रो सानसाना बच्चाहरू बाल बच्चाहरू छन्, एकदम डर छ हामीलाई। भोलि बिहान उठ्दाखेरि हामी कहाँ गएर बस्ने, के गर्ने, के गर्ने भन्ने, अब यो कतिखेर जान्छ, के गर्छ भन्ने, अब हामीलाई दिउँसैमा पनि डर छ।
15: पाल्पाको दोभानदेखि सिद्ध बाबा मन्दिरसम्मको दूरीमा यात्रा गर्न सबैभन्दा खतरा मानिन्छ। वर्षा सुरु हुने बित्तिकै यहाँका सड़क माथिबाट कति बेला ठुला ठुला चट्टान खस्छन् र कति बेला लेदो सहितको पहिरो आउँछ कसैलाई थाहा हुँदैन। दोभानका स्थानीय डोलकान्त पौडेल।
9: यो बाटो हर साल भत्किएको भत्किएको हुन्छ, अनि तलतिर तिनाउ खोला माथितिर दबेको देख्दाखेरि हामीलाई पनि भ्या बस्न जलतरास भइराखेको छ। भिन्द्र लाग्दैन, अब हिउँ लाग्यो भने धुलोले बस्न हुँदैन, बर्खा लाग्यो भने अब यही जलतरास छ।
15: सिद्धार्थ राजमार्गको सिद्ध बाबा, झुम्सा, हिउँदे खोला, पिपल डाँडा र ग्रामीण सड़कका विभिन्न खण्डहरूमा पनि पहिरो खस्ने जोखिम छ। मनसुन जन्ने विपदबाट हुने क्षति कम गर्न र उद्धारका लागि चारै तहका सुरक्षा निकाय, स्थानीय तह तथा सरकारवाला निकाय तयारी अवस्थामा राखिएको बताउँदै पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदी।
18: प्रत्येक पालिका अनि सड़क डिभिजन कार्यालय यिनीहरूले चाहिँ डोजर स्ट्यान्ड बाई रूपमा राख्ने र हाम्रो चारवटै सुरक्षा निकायका हाम्रो सुरक्षाका फौजहरू यो विपद व्यवस्थापनको लागि एकदम तयारी अवस्थामा रहने निर्णय गराएका छौँ।
15: सामान्य झरीमा पनि बाटो अवरुद्ध हुनु, घण्टौंसम्म यात्रुहरू बाटैमा अल्पत्र पर्नु र ज्यानै जोखिममा पारेर यात्रा गर्नुपर्ने यो सड़कको नियमित र सामान्य दिनचार्य झैं भनेको छ। राज्यले महत्वपूर्ण राजमार्गको दिगो समाधान चाँडो भन्दा चाँडो नगरिदिँदा वर्षेनी कैयौं नागरिकले अनाहकमा ज्यान गुमाउनु परेको छ भने हजारौंले शास्ति खेपिरहेका छन्। भुवन राय माझी, CIN, रेडियो मुक्तिनाथ, पाल्पा।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। सुशासनका लागि स्थानीय सरकारले सुधार गर्नुपर्ने कुरा
19: सबै भुक्तानी नहुने त्यो रोग चाहिँ नेपालमा छ, त्यो त यहाँ पनि छ। अब यसबाट अलिक बेलैमा चाहिँ त्यो भुक्तानी अब विकास निर्माणका कामहरू अरू कुराहरू चाहिँ अरू क्रियाकलापहरू बेलैमा सम्पन्न भइदिएका भएदेखि त्यो अवस्था त आउने थिएन। सचेत हुनुपर्छ भन्ने मलाई लाग्छ।
0: जनप्रतिनिधि र सरकारवालाको समन्वयका कारण पर्ने प्रभाव कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
20: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड बिरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
21: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
22: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एंटेनामा वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया मा साथ मा IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब स्थानीय सरकारले गरेका र सुधारका पाटाहरू। स्थानीय सरकारलाई घर दैलोको सरकारका रूपमा पनि व्याख्या गरिन्छ। नागरिकको सुख दुःख र समृद्धिमा सँगै रहने जिम्मेवारी र अधिकार स्थानीय सरकार र जनप्रतिनिधिलाई छ। समृद्धिका लागि कर्मचारी र जनप्रतिनिधिको समन्वय योजना र चुनौतीका बारेमा सल्यानको वागजोर नगरपालिकाका प्रशासकीय प्रमुख टंक भट्टराईसँग साथी लीलप्रकाश चन्दले कुराकानी गर्नुभएको छ।
19: विशेष गरी कर्णाली प्रदेशमा क्षेत्रमा आएर के समय बस्ने, सेवा प्रवाहन गर्ने र यहाँको सबै कुराहरू अध्ययन गर्ने एउटा अवसर पनि प्राप्त भएको छ। त्यो मेरो रुचि अनुसार नै म यहाँ आएको हुँ।
23: कस्तो पाउनुभयो सल्यानको बागचौर नगरपालिकामा?
19: 3 महिना भयो म वैशाख चैत अन्तिम 2082 चैत अन्तिममा यहाँ आएको हो। यस क्रममा अहिले 3 महिना पुरै व्यतीत भर्खर 3 महिना क्रस भएको छ। अब यस क्रममा चाहिँ सुरुमै पनि म जसरी यहाँ आएँ आउँदा चाहिँ बागचौर प्रकृति, यहाँको हरियाली, यहाँको कृषि पर्यटन अब त्यसले चाहिँ प्रभावित बनायो। अध्ययन गर्ने क्रममा नै छु अहिले पनि, होइन 2-3 वर्ष यता स्थानीय के अरे निमित्तले चलाइरहनु भएको थियो। अब यस क्रममा निमित्तको निमित्यान भन्दाखेरि कोही बेला बहुहरू आइराखेका थिए समाचारहरू, होइन यो प्रयास भएको छ।
23: जस्तो तपाईँ आइसकेपछि यो चाहिँ नयाँ केही मैले गर्न सुरुवात गरेँ भन्ने के छ स्थिति अहिले?
19: अब यहाँ सुरुवात चाहिँ अब नीतिगत कुराहरूमा, नीतिगत निर्णयका कुराहरूमा चाहिँ जुन राजनीतिक तह हुन्छ मेयर साहबको नेतृत्वमा, होइन अब यसमा चाहिँ मैले त्यो पनि जुन एक किसिमको समन्वय विभिन्न क्षेत्र होइन विभिन्न चाहिँ पार्टीका जनप्रतिनिधिहरू बिच एउटा राम्रो समन्वय भएर यहाँका विकासका गतिविधिहरू त्यस्तो चाहिँ राम्रोसँग समन्वय भएको पाइयो। अब त्यसमा यहाँको विकासको लागि मत ऐक्य बद्धता त्यो छ र प्रशासनिक क्षेत्रमा पनि सेवा प्रवाहको क्षेत्रमा पनि त्यस्तो गुनासो चाहिँ अहिलेसम्म कुनै उजुरी पेटिकामा एउटा उजुरी पनि प्राप्त भएको छैन। छिटो छरिटो चाहिँ सेवा प्रवाह भइरहेको छ र त्यसलाई अझ चुस्त, अझ नागरिकहरूलाई सेवा प्रवाह सेवाग्राहीहरूलाई चाहिँ छिटो सेवा दिने के अरे हाँसेर सेवा दिने होइन उनीहरूलाई चाहिँ एउटा सम्बोधन गर्ने रेस्पोन्स गर्ने कुराहरूमा चाहिँ अझ बढोत्तरी भएको छ भन्ने मलाई लाग्छ।
23: सुशासनको हिसाबले, विकास निर्माणको हिसाबले यो बागचौर नगरपालिकालाई अझ उचाइमा पुर्याउनको लागि यसो गर्न पाए हुन्थ्यो भन्ने ढङ्गबाट मेयर साहब लगायतका अरू जनप्रतिनिधिसँग सल्लाह सुझाव दिएको लिएको त्यस्तो खालको केही छ कि छैन?
19: हामी चाहिँ कार्यपालिकाको बैठकमा होस् या चाहिँ अरू अनौपचारिक छलफल भइरहन्छ कृषिको क्षेत्रमा अब्बल सम्भावना भएको त्यसले एउटा समृद्धिको यात्रा पनि तय गरेको छ, होइन अब जस्तै सुन्तलाको पकेट क्षेत्र भयो, अदुवाको भयो, होइन अनि टिम्बुरको भयो, आलुको भयो, यसले गर्दाखेरि चाहिँ यहाँ चाहिँ एउटा समृद्धिको यात्रा चाहिँ अरूभन्दा अब्बल के छुट्टै यसरी छिटो चाहिँ यहाँ एउटा समृद्धिको यात्रा तय गरिरहेको नगरपालिका हो। समर्पित श्रमजीवीहरू किसानहरू यसैमा चाहिँ खुसी यसैमा चाहिँ श्रम गरेर यसलाई चाहिँ एकदम विकसित र उन्नत बनाउन लागिरहनु भएको छ। यसको लागि त अब राजनीतिक नेतृत्वमा चाहिँ जस जान्छ नै र सबैको पार्टीहरू र सबैको जनताहरूको समन्वय सहकार्य चाहिँ प्रभावकारी कर्मचारीहरू होइन सबैको चाहिँ नि समन्वय सहकार्य चाहिँ प्रभावकारी बन्दै गइरहेको अनुभूति मैले गरेको छु।
1: कृतिको हिसाबले तीनवटा पुस्तकका कृतिहरू प्रकाशन भए। बागचौर नगरपालिकाको पर्यटन अथवा यहाँको साहित्य संस्कृतिलाई कोणबाट पनि हेरेर योजना बनाउनु पर्छ अथवा गतिविधि गर्नुपर्छ भन्ने बारेमा केही सोच विचार छ कि छैन मनमा?
19: मेरो सोच छ, मैले आउने बित्तिकै यहाँ बागचौर महोत्सव भयो, बागचौर ठुलो चाहिँ 18 दिनसम्म चल्यो, भव्य चल्यो। त्यसमा मैले सल्यानी माया शीर्षकमा सम्पूर्ण सल्यान भर्खर आएको थिएँ, त्यसमा एउटा कविता प्रस्तुत गरेको थिएँ, एउटा तरङ्ग सिर्जना गरेको थियो। आउने बित्तिकै सारा चाहिँ सल्यानको विषयमा त्यो कविताले बोलेको छ। मेरो छुट्टै यो एउटा बागचौर अब यहाँ साहित्य कलाको क्षेत्रमा पनि माथि जानुपर्छ, यहाँका केही कुराहरू उत्खनन गर्नुपर्ने, यहाँको सभ्यता, यहाँको संस्कृति, यहाँको साहित्य होइन, गीत सङ्गीत, अब लोकभाकाहरू, लोक संस्कृति हुन्छन् नि, अब यो पनि सम्बन्धन भयो भने न त्यो भौतिक विकासले मात्रै त हुँदैन, बराबर चाहिँ त्यो अनुपातमा मात्रै समृद्धि अगाडि बढ्छ। अब यस क्रममा मेरो सोच चाहिँ के छ भने मैले सेयर पनि गरिसकेको छु, बागचौर चाहिँ कसरी अरूभन्दा अब्बल छ भन्ने हिसाबमा त्यो एउटा कमी देखेको थिएँ मैले, र मैले एउटा सपना देखेको छु कि यहाँ एउटा छुट्टै बिचमा केन्द्रमा एउटा ठुलो एउटा बागचौरको नक्सा, बिचमा बाघ, प्रमुख पर्यटकीय धार्मिक ऐतिहासिक स्थलहरू 12 भित्रका चाहिँ प्रमुख उत्पादनहरू यहाँको विशिष्टता के छ, ठ्याक्क मान्छेले आएर चाहिँ फोटो खिचुन् र छुट्टै अरू पालिका भन्दा चाहिँ कसरी भिन्न छ, विशिष्ट छ भन्ने हिसाबले त्यसलाई चिनाउनको लागि अलिकति बजेट छुट्याउने, यहाँको साहित्य कला संस्कृति को विषयमा पनि अलिकति केही काम गरौँ भन्ने सोच छ।
1: हरेक वर्षको आर्थिक वर्षको अन्तिममा एक प्रकारको तनाव जहिले पालिकामा कर्मचारी अथवा जनप्रतिनिधिमा रहने गर्छ, चालु आर्थिक वर्षको कारोबारलाई टुङ्ग्याउनु पर्ने, यो आफैमा एक प्रकारको सुशासनको एउटा मापदण्डको रूपमा पनि हामी त्यसरी पनि हेर्छौँ। बागचौर नगरपालिकाको अनुभव कस्तो भयो?
19: धेरै ठाउँहरूमा चाहिँ झगडा परेको, कुटाकुट भएको, प्रशासनिक कर्मचारी प्राविधिक कर्मचारीमाथि हातपात भएको समाचारहरू यही आर्थिक वर्षको अन्त्यमा सुन्नमा आउँछ, यसपाला पनि आयो, धेरै ठाउँमा त्यस्ता घटनाहरू दुर्व्यवहारहरू भए। यहाँ चाहिँ यो अहिलेसम्मकै एक किसिमको सौहार्द ढङ्गले त्यस्तो किसिमको रातो मुख गर्नु परेन, रातो कालो मुख गर्नु परेन, यो मेरो लागि पनि सौभाग्य। यसमा चाहिँ अब हाम्रो चाहिँ नगर प्रमुख, अरू चाहिँ वडाध्यक्षज्यूहरू, उपप्रमुख लगायत सबैको एउटा समन्वयकारी भूमिकामा मेरो पनि केही भूमिका रह्यो। त्यसमा चाहिँ अब दायित्व त सिर्जना भयो नि, होइन, एउटा राष्ट्रिय रोगै हो यो, विशेष गरी चाहिँ आर्थिक वर्षको अन्त्यमा विकासका कामहरू चाहिँ एकदम गर्ने, अरू बेला चाहिँ निष्क्रिय जस्तो भएर बस्ने, यो बेला नै बढी चाहिँ गर्दाखेरि भुक्तानीमा समस्या आउने, किनभने धेरै फाइल सिर्जना यही बेला हुने, त्यसले गर्दाखेरि सबै चाहिँ भुक्तानी नहुने त्यो रोग चाहिँ नेपालमा छ, त्यो त यहाँ पनि छ। अब यसबाट अलिक बेलैमा चाहिँ त्यो भुक्तानी, त्यहाँ अब विकास निर्माणका कामहरू, अरू कुराहरू चाहिँ, अरू क्रियाकलापहरू बेलैमा सम्पन्न भइदिएका भएदेखि त्यो अवस्था त आउने थिएन, सचेत हुनुपर्छ भन्ने मलाई लाग्छ।
0: गणेश नेपाली मृत्यु घटनामा छानबिन समितिको 4 सिफारिस, ट्राफिक व्यवस्थापनदेखि तनाव व्यवस्थापनसम्म सुधारको सुझाव दिइएको छ। गोलबजार घटनाको अध्ययन गर्न गृहको उच्च स्तरीय छानबिन टोली घटनास्थलमा पुगेको छ। पानीको बहाव बढेपछि सुनकोसीमा खसेको कारको खोजीमा चुनौती देखिएको छ। मधेसवादी 7 दलद्वारा अग्रगामी मोर्चा गठनको घोषणा, कोशीका मुख्यमन्त्री कार्की विरूद्ध हस्ताक्षर अभियान सञ्चालन भएको छ। अविश्वास प्रस्ताव को साथ भने नपाउने भएको छ। नेपाली कांग्रेसद्वारा स्वकीय सचिव नियुक्ति सम्बन्धी नयाँ मापदण्ड जारी भएको छ। अबको 3 दिन ठूलो पानी पर्ने सम्भावना रहेको छ। अनशनरत नर्स ज्योति राणा भाटका प्रतिनिधिसँग स्वास्थ्य मन्त्रालयले वार्ता गरेको छ। एक वर्षमा वैदेशिक रोजगारीमा 1223 नेपालीको मृत्यु भएको छ। राहतमा 1 अर्ब भन्दा बढी खर्च भएको छ। र नेपालमा यो वर्ष भलिबलका 3 अन्तर्राष्ट्रिय प्रतियोगिता हुने भएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी स्टुडियो टाइम,
2: इट्स 8 PM। हिजो जस्तो आज छैन,
3: आज जस्तो भोलि रहने छैन, समय गतिशील छ।
5: नेपाली रेडियो नेटवर्कको राति 8 बजेको नेपाली खबरमा खबर सहयात्री माधव दुलालको नमस्कार। एमाले र नेकपाको सहमतिले प्रदेश सरकारमा भद्रगोल, अनावश्यक हस्तक्षेप छताछुल्ल, कर्णालीको मन्त्री परिषद विस्तारमा अन्यल, मुख्यमन्त्री कार्कीले मार्ग प्रशस्त नगर्दा कोशीमा लफडा, अस्थिर प्रचण्ड।
6: जो मुख्यमन्त्री बनाउने सहमति भएको थियो उहाँहरूले त्यो पहल गर्नुभएको छैन।
7: हामी त जतिखेर तयारै छौँ, एमआलएले कहिले उनीहरूको मुख्यमन्त्री टुङ्गो गर्छ अनि हामी बनाउँछौँ।
24: गाँठो भनेको चाहिँ के हो भने ट्याक्कै नटुङ्गिसकेकोले अब त्यो टुङ्गिएपछि त्यो गाँठो पनि फुक्यो भनेको पुग्छ भनेको
25: बाहिर जे आएको छ भित्री रूपले हामी तयारी परिसरमा निर्णयलाई कार्यान्वयन गर्ने क्षेत्रमा तयारी भइरहेको छ। त्यसले गर्दा कोशी प्रदेश पनि ढिलो भएको अन्य प्रदेश
5: कांग्रेसद्वारा कोशी र मधेसका घटना छानबिन गर्न न्यायिक समितिको माग, सड़क आन्दोलनका लागि तयार रहन एमालेको आह्वान, जनमत सहित 7 नयाँ दल गठबन्धनमा गोलबद्ध, राहदानी कसुरमा परराष्ट्रका सहसचिव पुष्पराज भट्टराई पक्राउ, भक्तपुर जिल्ला अदालतको आदेशपछि दुर्गा प्रसाई रिहा, सुनकोसीमा कार खस्ता बेपत्ता, 3 जनाको पहिचान। साथमा प्रमुख खबर संक्षेप नेपाली रेडियो नेटवर्कमा आज र जनता जान्न चाहन्छन् अहिलेको नेपाली खबरमा।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबरमा सबैभन्दा पहिले आजको खास खबर। प्रदेशमा नयाँ सरकार गठन प्रक्रिया भद्रगोल भएको छ। नौ दिन अघि नेकपा एमाले र नेकपा बीच प्रदेशहरूमा नयाँ सत्ता गठबन्धन गरेर सरकार गठन गर्ने सहमतिले प्रदेश सरकार गठन प्रक्रिया भद्रगोल भएको हो। प्रदेशमा पार्टी केन्द्रको अनावश्यक हस्तक्षेप छताछुल्ल भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाल प्रचण्डबीच गत साउन 9 गते 3 बुधे सम्झौता भएको थियो। एमाले तत्कालका लागि कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपाले गर्ने उल्लेख थियो। मधेस र गण्डकी प्रदेशमा भने प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनैतिक दलहरूसँग समेत परामर्श गरी सरकारको नेतृत्व र सहभागिता स्वरूप तय गर्ने सहमति दुई दलबीच भएको थियो। सहमति अनुसार कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एक साता अघि नेकपाका मंगल बहादुर साई नियुक्त हुनुभएको छ, तर मन्त्री परिषद विस्तारमा भने विलम्ब भएको छ। एमाले आफ्नो तर्फबाट सहमति कार्यान्वयन गरेकाले अब बल नेकपामा गएको एमाले संसदीय दलका प्रमुख सचेतक टेकराज पछाईले बताउनु भएको छ।
2: केन्द्रबाट भएको सहमति त कार्यान्वयन भइसक्यो। हामीले हाम्रो दलबाट मुख्यमन्त्रीलाई जो मुख्यमन्त्री बनाउने सहमति भएको थियो त्यसमा हामीले त्यो सहमतिलाई कार्यान्वयन हाम्रो दलबाट गरिसक्यौँ। तर अब मन्त्रालय बनाउने सन्दर्भमा, मन्त्री बनाउने सन्दर्भमा हामीले विगतमा भएको जे जुन खालको विगतमा जुन खालको परम्परा जसरी चाहिँ हामीले कार्य जसरी काम गर्दै आएका थियौँ त्यही अनुसारको चाहिँ पावर सेयरिङ हुनुपर्छ भन्ने हामीले राखेका हौँ र त्यो अनुसारको छलफल समन्वय जो चाहिँ नेतृत्व गर्ने दलले गर्नुपर्ने हो त्यो चाहिँ आजसम्म हुन सकेको अवस्था छैन।
1: मुख्यमन्त्रीमा दुई दलकै सहमति भयो, उहाँ नियुक्त भइहाल्नुभयो। अब मन्त्रीमा चाहिँ कसले कति पाउने अथवा चाहिँ कुन कुन मन्त्रालय पाउने भन्नेमा चाहिँ कुरा नै अगाडि बढेको छैन।
2: त्यसको कुरा त नेतृत्व गर्नेले पहल गर्नै गर्नु पर्यो, अगाडि बढाउनु पर्यो, छलफल गर्नु पर्यो, उहाँहरूले त्यो पहल गर्नु भएको छैन।
1: एमालेको भागमा परेका कोशी र बागमती प्रदेशमा मुख्यमन्त्री को बन्ने भन्ने विषय अझै अन्यलमा छ। कोशीमा एमालेका हिक्मत कार्की र बागमतीमा नेपाली काँग्रेसका इन्द्रबहादुर बानिया मुख्यमन्त्री हुनुहुन्छ। नयाँ सत्ता समीकरण अनुसार एमाले दुवै प्रदेशमा सरकार गठन गर्नुपर्नेछ। कोशीमा वर्तमान मुख्यमन्त्री हिक्मत कार्कीलाई हटाएर तिल कुमार म्याङ्गोलाई मुख्यमन्त्री बनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिनुभएको छ। तर कार्कीले मार्ग प्रशस्त नगर्दा कोशी प्रदेश एमाले भित्रै भाँड भैलो देखिएको छ। एमाले कोशी प्रदेशका इन्चार्ज शेरधन राईले आज सांसदहरूलाई अध्यक्ष ओलीको निर्देशन कार्यान्वयन गर्न निर्देशन दिनुभएको एमाले सांसद पाँच कर्ण राईले जानकारी दिनुभयो।
3: मुख्य रूपले कोशी प्रदेशको इन्चार्जले पार्टीको निर्णय कार्यान्वयन गराउने कुरामा संसदलाई, संसदका मान्यहरू, संसदीय दलका नेतालाई निरीक्षण गर्नुभयो। एकमाना एकताका साथ पार्टीले कार्यान्वयन गर्ने भन्ने कुरामा उहाँले निर्देशन सुनाउनु भयो।
1: मार्ग प्रशस्त, अहिलेको मुख्यमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्छ पनि भन्नुभयो।
3: पार्टीले गरेको निर्णय त गर्नै पर्छ, कार्यान्वयन गर्नुपर्छ भन्नुभयो। यसको मतलब यो हो कि अब उहाँले पार्टीले अब
1: उहाँले बोल्न पाउनुभयो कि भएन हिक्मत कार्कीज्यूले चाहिँ आज
3: दलको तर्फबाट कसैले बोल्नु पाउनु भन्दा खालि पार्टीको निर्देशन सुनाउनु,
1: शेरधन राईले पार्टीको निर्देशन मात्रै सुनाउनु भयो। राईले घुमाउरो पाराले मार्ग प्रशस्त गर्न मुख्यमन्त्री कार्कीलाई आग्रह गरेको सांसदहरूले बताएका छन्। एमाले सांसद पाँच कर्ण राईले कोशी प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिमा गाँठो फुक्न मात्रै बाँकी रहेको शेरधन राईले बताउनु भएको जानकारी दिनुभयो।
3: होइन, अब अन्य प्रदेश हाम्रो पार्टी नेकपा एमाले र नेकपा नेपाल कम्युनिस्ट पार्टीसँग भएको यो श्रावण 9 गतेको सहमति अन्तर अरू प्रदेशमा पनि प्रक्रिया अगाडि बढिरहेको छ। कोशी प्रदेशमा पनि अगाडि बढेकै भन्नुपर्छ। बाहिर जे आएको छ भित्री रूपले हामी तयारी परिसरमा निर्णयलाई कार्यान्वयन गर्ने विषयमा तयारी भइरहेको छ। त्यसले गर्दा कोशी प्रदेश पनि ढिलो हुँदैन, अन्य प्रदेश
1: ढिलो हुँदैन। मार्ग प्रशस्त चाहिँ गरिसक्नु भएको छैन फेरि मुख्यमन्त्री हिक्मत कार्कीले।
3: अब आज हिंसाले भन्नुभयो, शेरधन भाइले सानो गाँठो पुकिनु बाँकी छ भन्नुभयो। यसको मतलब यो कि अब अन्तिम अन्तिम निकासतिर पुग्नु भएको छ, पुग्नु लाग्नु भएको छ। अब पार्टी अध्यक्षले स्पष्ट रूपमा निर्वाचन गर्नुभएको छ, त्यो कारणले पार्टी अध्यक्षको निर्वाचन भइसकेपछि त्यो धेरै लामो हुँदैन।
1: भनेको अब चाहिँ
3: पार्टीका अध्यक्ष केपी शर्मा ओलीले नै निर्वाचन गर्नुभएको छ हामी सबैलाई, त्यसले गर्दाखेरि यो यो प्रक्रिया धेरै लामो हुँदैन।
1: एमाले अध्यक्ष ओलीले संसद दलका उपनेता तिल कुमार लिम्बुलाई मुख्यमन्त्री बनाउन नाम नै तोकेर निर्देशन दिनुभएको छ, तर हिक्मत कार्कीले तत्काल राजीनामा दिने छाँट देखाउनु भएको छैन। एमाले कोशी प्रदेश कमिटिको बैठकमा इन्चार्ज शेरधन राईले बोल्न नदिएपछि कार्की चिडिनु भएको उहाँ निकट नेताहरूले बताएका छन्। कार्कीलाई आफ्ना कुरा राख्न राईले दिनुभएन, तर प्रस्तावित मुख्यमन्त्री तिल कुमार लिम्बुले भने छलफल जारी रहेकाले सहमति हुने र विवाद नरहेको बताउनु भएको छ।
4: छलफलको क्रम जारी छ, आज पनि बैठक बस्यो, भोलि पनि बस्छ, अब हरेक अब बिस्तारै टुङ्गिँदै जाँदैछ। अलिकति
1: अहिलेसम्म चाहिँ यहाँकै नाम मुख्यमन्त्रीमा प्रस्तावित छ नि?
4: हजुर हजुर हो,
1: तर अब एउटा मात्रै गाँठो फुक्न बाँकी रहेको भनेर शेरधन राईले भन्नुभयो, त्यो गाँठो भनेको चाहिँ के हो, अलिकति बुझाइदिन मिल्ला?
4: गाँठो भनेको चाहिँ के हो भने ट्याक्कै नटुङ्गिसकेकोले अब त्यो टुङ्गिएपछि त्यो गाँठो पनि पुग्छ भनेको।
1: अहिलेको मुख्यमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने।
4: हजुर त्यही त हो नि, अब नटुङ्गिएको भनेको त्यही नै हो, अब अहिले सरसल्लाह भइराखेको छ, त्यही नै निकास पाउँछ।
1: बागमतीमा एमाले अध्यक्ष केपी शर्मा ओलीको रोजाइमा नपरेका जगन्नाथ थपालियालाई संसदीय दलको नेताबाट हटाउने प्रयास असफल भएको छ। थपालियालाई हटाएर किरण थापालाई दलको नेता र मुख्यमन्त्री बनाउने ओलीको प्रयास सफल नभएपछि पुनः थपालियालाई नै मुख्यमन्त्री मान्न ओली तयार हुनुभएको छ। बागमतीमा एमाले र नेकपाको मात्रै स्पष्ट बहुमत छैन, बहुमत जुटाउने प्रयास जारी रहँदा बागमतीमा नयाँ सरकार गठन प्रक्रिया सुरु हुन सकेको छैन। लुम्बिनीमा भने एमाले हालकै मुख्यमन्त्री चेत नारायण आचार्यलाई निरन्तरता दिने जनाएको छ। सुदूरपश्चिम प्रदेशमा एमाले र नेकपा बीच सहमति भएको लामो समय बितिसक्दा पनि नयाँ सरकार गठनले गति लिन सकेको छैन। प्रदेश सरकार फेरबदल गर्न पानी बाराबारको अवस्थामा रहेका ओली र प्रचण्ड बीचको नयाँ सहमतिले भद्रगोलको अवस्था देखिएको छ। अस्थिरताको बिउ ओलीसँग प्रचण्डले एकाएक सहमति गरेर रोपेको आरोप लागेको छ। प्रचण्डले पनि आफू बाँचुन्जेलसम्म अस्थिरता भइरहने जवाफ दिनुभएको छ।
5: एमाले काङ्ग्रेस माओवादीमा जानुहुन्छ तपाईँले, तपाईँको स्थिरता चाहिँ कहिले हुन्छ?
6: मरेपछि
1: देश संहितामा गएपछि दलहरूले केन्द्रीकृत शासनको अभ्यास गरिरहेका छन्। विचार मिलोस् नमिलोस् कुर्सीका लागि जस्तो पनि सहमति गर्ने नेताहरूकै कारण प्रदेश संरचना नै खराब साबित हुँदै गएको छ। नेपाली खबरमा अब आज दिनभरका प्रमुख खबर संक्षेप, साथमा खबर सहयात्री समी सामोते।
7: नेपाली कंग्रेसले कोशी र मधेस प्रदेशका विभिन्न जिल्लामा भएका पछिल्ला घटनाहरूको निष्पक्ष छानबिनका लागि न्यायिक समिति गठन गर्न सरकारसँग माग गरेको छ। सिंहदरबारमा आज बसेको कंग्रेस संसदीय दलको बैठकले सुनसरी, सिरहा, धनुषा र पर्साका घटना गम्भीर रहेको निष्कर्ष निकाल्दै स्वतन्त्र छानबिनका लागि समिति गठनको विषय संसदमा उठाउने निर्णय गरेको हो। महामन्त्री प्रदीप पौडेलका अनुसार सत्य तथ्य सार्वजनिक गरी दोषीमाथि कार्यवाहीको माग गर्दै संसदमा अन्य प्रतिपक्षी दलहरूसँग समेत सहकार्य गरिनेछ। नेकपा एमाले आफ्ना सबै पालिका तहसम्म मिशन पार्टी जागरण अभियान शुरू गर्न मातहतका निकायलाई निर्देशन दिएको छ। प्रदेश कमिटी पदाधिकारी तथा केन्द्रीय प्रतिनिधिहरूसँगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै महासचिव शंकर पोखरेलले जनतासँगको सम्बन्ध सुदृढ बनाउन यो अभियान महत्वपूर्ण हुने बताउनुभयो। उहाँले पार्टीका स्थानीय कमिटीहरूको पुनर्गठन, रिक्त पदपूर्ति तथा युवा सहभागिता बढ़ाउने गरी काम गर्न पनि आग्रह गर्नुभएको छ। वर्तमान सरकार नियम कानून लत्याएर स्वेच्छाचारी रूपमा अघि बढ़ेको आरोप लगाउँदै महासचिव पोखरेलले जुनसुकै बेला सड़क आन्दोलनमा जानुपर्ने हुन सक्ने भएकाले तयारी अवस्थामा रहन पार्टी कार्यकर्ताहरूलाई आह्वान गर्नुभएको छ। जनमत पार्टी सहित सातवटा राजनीतिक दलहरूले आउँदो साउन 23 गते अग्रगामी मोर्चा घोषणा गर्ने भएका छन्। आज ललितपुरमा भएको संयुक्त छलफलपछि साना दलहरू नयाँ मोर्चा बनाएर अघि बढ़ने तयारीमा जुटेका हुन्। जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउतका अनुसार बानेश्वर स्थित काठमाडौँ ब्याङ्क्वेटमा आयोजना गरिने कार्यक्रम मार्फत मोर्चाको मोर्चामा जनता पार्टी नेपाल, जनमता पार्टी, लोकतान्त्रिक पार्टी, उन्मुक्ति पार्टी, संघीय समाजवादी पार्टी, बहुजन आबद्ध छन्। परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई राहदानी अनि सम्बन्धी कसुरको आरोपमा पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले उनलाई काठमाडौँको कागेश्वरी मनहरा क्षेत्रबाट नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार भट्टराईमाथि विक्रम सम्बत 2068 सालमा राहदानी ऐन विपरीतको कसुर गरेको आरोप छ। उता जिल्ला अदालत भक्तपुरले मेडिकल व्यवसायी तथा राजावादी अभियन्ता दुर्गा प्रसाईलाई हिरासत बाहिर राखेर अनुसन्धान गर्न आदेश दिए। अदालतले प्रहरीको म्याद थप सम्बन्धी माग अस्वीकार गरेपछि प्रसाई पक्राउ परेको एक दिनमै रिहा भएका हुन्। भक्तपुर प्रहरीले साइबर अपराध, राज्य विरूद्धको कसुर तथा सार्वजनिक शान्ति र नैतिकतामा खलल पुर्याएको अभियोगमा प्रसाईमाथि अनुसन्धान गर्न 7 दिनको म्याद मागेको थियो। भक्तपुर जिल्ला अदालतले हिरासतमा राखिरहनु नपर्ने फैसला गरेपछि प्रहरीले उहाँलाई छाडेको छ। विभिन्न होल्डिङ सेन्टरमा बसोबास गर्दै आएका सुकुम्बासीहरूलाई सरकारले सिपमूलक तालिम दिएर काममा लगाउने भएको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवको अध्यक्षतामा आज बसेको बैठकले भक्तपुर, काठमाडौँ र काभ्रेका होल्डिङ सेन्टरमा रहेका 125 जना सुकुम्बासीलाई रोजगारसँग जोड्ने प्रक्रिया शुरू गर्ने निर्णय गरेको हो। मूल्याङ्कनका क्रममा ड्राइभिङ, पेन्टिङ, सरसफाई, सुरक्षा गार्ड र साना व्यवसायीसँग व्यवसाय गर्न इच्छुक व्यक्तिहरूको पहिचान गरिएको छ। उनीहरूलाई पूर्वाधार विकास मन्त्रालय, सड़क विभाग तथा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानसँग समन्वय गरी तालिम प्रदान गरेर रोजगारीको अवसर दिलाउने मन्त्रालयको तयारी छ। सिन्धुलीको मध्य पहाड़ी लोकमार्ग अन्तर्गत फिक्कल गाउँपालिका 2 नवलपुरमा गुडिरहेको बसको ठक्करबाट कार सुनकोशी नदीमा खस्दा बेपत्ता भएका 3 जनाको पहिचान खुलेको छ। काठमाडौँबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बसले रोकिराखेको कारलाई ठक्कर दिँदा कार चालक, निर्माण व्यवसायी दिलकुमार लामा, एक्सकाभेटर चालक गणेश थापा र हेल्पर सूरज मगर नदीमा खसेर बेपत्ता भएका हुन्। जिल्ला प्रहरी कार्यालयका अनुसार बाढ़ीका कारण नदीमा पानीको बहाव उच्च भएकाले खोजी कार्य कठिन बने बेपत्ताहरूको खोजीका लागि गोताखोर सहितको टोली परिचालन गरिएको छ। आगामी शैक्षिक सत्र 2084 विद्यालय तहमा परिमार्जन पाठ्यक्रम तथा नयाँ पाठ्य पुस्तक कार्यान्वयनमा आउने भएको छ। पाठ्यक्रम विकास केन्द्रले आज सार्वजनिक गरेको सूचना अनुसार कक्षा 4-12 सामाजिक अध्ययन विषयको नयाँ खाका आधारमा नयाँ तयार पारिएका कक्षा 5, 8, 10, र 12 पाठ्य पुस्तकहरू शैक्षिक सत्र 2084 पढाइनेछ। यसै गरी प्रारम्भिक बाल विकास तथा आधारभूत तह कक्षा 1-3 परिमार्जित पाठ्यक्रम पनि सोही सत्रबाटै अनिवार्य रूपमा लागू गर्ने निर्णय भएको छ। केन्द्रले सम्पूर्ण स्थानीय तह र शिक्षा विकास समन्वय एकाईहरूलाई सोही अनुसार तयारी गर्न आग्रह गरेको छ। मुगुमा फैलिएको नचिनिएको रोगका कारण किसानहरू मारमा परेका छन्। छायानाथ रारा नगरपालिका 3 निगालियाका स्थानीयले लेखर्कतर्फ लगेका 5 गाईगोरु 1 हप्ताभित्रै मरिसकेका छन् भने धेरै वस्तु भाव बिरामी परेका छन्। स्थानीय जनप्रतिनिधि बाछिया बिखका अनुसार बिरामी पशुको पछाडिको खुट्टा सुनिने, शरीरमा फोका उठ्ने, कडा ज्वरो आउने र घाँसपात खान नसक्ने जस्ता समस्या देखिएका छन्। रोग लागेका गोरुहरूलाई उपचारका लागि गाउँ ल्याइए पनि जिल्ला पशु सेवा कार्यालयले भने औषधि नभएको र रोग पत्ता नलागेको भन्दै फर्काएको छ। बेलैमा उपचार र औषधिको व्यवस्था नभए गाउँभरि महामारी फैलिएर ठूलो आर्थिक क्षति हुने भन्दै किसानहरू थप चिन्तित बनेका छनृ।

0: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
1: ए भतिज, त त एकाएक शाकाहारी भइस रे, कमजोर होला सही कमजोर।
2: ल काका, भेजिटेरियन हुँदै म कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
1: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
2: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
3: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
4: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
1: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
6: अब नेपाली रेडियो नेटवर्कमा आज साथमा हुनुहुन्छ सहयात्री बिनु शर्मा।
7: केन्द्रको नयाँ सत्ता समीकरण सँगै कोशी, बागमती र लुम्बिनी प्रदेशमा सरकार फेरबदलको कसरत तीव्र भएको छ। सहमति अनुसार यी प्रदेशमा एमाले नेतृत्वको सरकार बन्ने भए पनि आन्तरिक र राजनीतिक गणित जटिल बनेको छ। कोशी प्रदेशमा एमाले नेतृत्वकै सरकार बन्ने भए पनि वर्तमान मुख्यमन्त्री हिक्मत कुमार कार्की विरूद्ध आफ्नै दलभित्र मोर्चाबन्दी शुरू भएको छ। अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा कार्कीलाई हटाएर ताप्लेजुङका सांसद तिल कुमार मेन्याङ्गोलाई मुख्यमन्त्री बनाउने कसरत स्वरूप विराटनगरमा एमालेका बहुमत सांसदहरू भेला भएका छन्। मुख्यमन्त्री कार्कीले भने केन्द्रीय सचिवालयको औपचारिक निर्णय बिना राजीनामा नदिने अडान लिएका छन्। तर एमाले संसदीय दलको विधान अनुसार नेता परिवर्तन गर्न दुई तिहाई बहुमत चाहिने हुँदा असन्तुष्ट पक्षलाई बहुमत पुर्याउन कठिन रहेको छ। यही मौकामा काँग्रेसले कार्कीलाई 18 सांसद सहित समर्थन गरेर सरकारमा निरन्तरता दिने र धारा 168(5) अनुसार अघि बढ्ने आकर्षक प्रस्ताव राखेको छ। 47 सांसद आवश्यक पर्ने कोशीमा काँग्रेसका 29 र कार्की पक्ष 18 मिल्दा सरकार सुरक्षित रहन सक्छ। त्यस्तै बागमती प्रदेशमा नेपाली काँग्रेसका मुख्यमन्त्री इन्द्रबहादुर बानियाको सरकार गम्भीर संकटमा छ। एमालेका 6 मन्त्रीले राजीनामा दिएर समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको हो। 104 सदस्य प्रदेश सभामा 53 सीट आवश्यक पर्नेमा काँग्रेससँग 36 मात्र छन्। 17 सांसद जुटाउन बानिया राप्रोपा, नेपाल मजदुर किसान पार्टी र हाम्रो नेपाली पार्टीसँग वार्तामा छन्। राप्रपाको निर्णय बागमती सरकारको भविष्यका लागि निर्णायक हुनेछ। यता लुम्बिनी प्रदेशमा भने नयाँ सत्ता समीकरण अनुसार सहज रूपमा सरकार परिवर्तनको प्रक्रिया अघि बढेको छ। नेकपा एमालेका चेत नारायण आचार्यलाई मुख्यमन्त्रीमा निरन्तरता दिने सहमति जुटेसँगै मन्त्री परिषद विस्तारको तयारी तीव्र पारिएको छ। यसै साता विश्वासको मत लिएर नेकपा एमाले र जसपा नेपाल सहितको सरकार गठन गर्ने तयारी छ। समग्रमा कोशीमा एमालेको आन्तरिक विधान मुख्यमन्त्री कार्कीका लागि सुरक्षा कवच बनेको छ भने बागमतीमा राप्रपाको निर्णयले सरकारको भविष्य तय गर्नेछ।

0: एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशी को कनेक्शन।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: आजको जनता जान्न चाहन्छन्मा हामीसँग हुनुहुन्छ कर्णाली प्रदेशका नेकपा

0: एमाले संसदीय दलका प्रमुख सचेतक टेक राज पछाई
1: जनता जान्न चाहन्छन् जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आईएमई बैंक सबैका लागि बैंक होम इन्टरनेट
0: मन्त्री परिषद विस्तार भयो कि के भइरहेछ
2: मन्त्री परिषद विस्तारको विषय अहिले अगाडि बढ्न सकेको अवस्था छैन
0: कारण चाहिँ के हो
2: अब नेतृत्व गर्ने दलले जुन खालको सक्रियता देखाउनु पर्ने त्यो सक्रियता छलफल गरेको अवस्था छैन पहलकदमी गर्नुपर्ने त्यो पहलकदमी नै हुन सकेको अवस्था छैन
0: केन्द्रमा भएको सहमति कारण हो अब हुने नहुने अन्यलै छ त्यसो भए
2: केन्द्रबाट भएको सहमति त कार्यान्वयन भइसक्यो हामीले हाम्रो दलबाट मुख्यमन्त्रीलाई मुख्यमन्त्री बनाउने सहमति भएको थियो त्यसमा हामीले त्यो सहमतिलाई कार्यान्वयन हाम्रो दलबाट गरिसक्यौँ तर अब मन्त्रालय बनाउने सन्दर्भमा मन्त्री बनाउने सन्दर्भमा हामीले विगतमा भएको थिए जुन खालको विगतमा जुन खालको परम्परा जसरी चाहिँ हामीले जसरी काम गर्दै आएका थियौँ त्यही अनुसारको चाहिँ पावर सेयरिङ हुनुपर्छ भन्ने हामीले राखेका हौँ र त्यो अनुसार को छलफल समन्वय जो चाहिँ नेतृत्व गर्ने दलले गर्नुपर्ने हो त्यो चाहिँ आजसम्म हुन सकेको अवस्था छैन
0: मुख्यमन्त्रीमा दुई दलकै सहमति भयो उहाँ नियुक्त भइहाल्नुभयो अब मन्त्रीमा चाहिँ कसले कति पाउने अथवा चाहिँ कुन कुन मन्त्रालय पाउने भन्नेमा चाहिँ कुरा नै अगाडि बढेको छैन त्यसो भए
2: त्यसको कुरा त नेतृत्व गर्नेले पहलकदमी गर्नु पर्यो अगाडि बढाउनु पर्यो छलफल गर्नु पर्यो
0: हजुर छलफलै भएको छैन त्यसो भए मुख्यमन्त्री
2: उहाँहरूले त्यो पहल गर्नु भएको छैन
0: यहाँहरूको माग पनि केही छ कि
2: हामीले त यस्तो विगतमा के हो भन्दा नेकपा माओवादी केन्द्रको समर्थनमा हाम्रो दलका नेता यमलाल कणेललाई मुख्यमन्त्री बनाएका हौ योभन्दा अगाडि जति बेला उहाँ मुख्यमन्त्री बन्नुभयो त्यति बेला उहाँहरूले जे सहमति गर्नुभयो मन्त्रालय यसरी बाँड्ने मन्त्रालय यो लिने र मुख्यमन्त्री हुनेले यो लिने मुख्यमन्त्री नहुनेले यो लिने भनेर जसरी सहमति उहाँहरूले त्यति बेलै उहाँहरू बिचमा भएको थियो त्यही अनुसार हामीले जाउँ भनेर अगाडि हामीले भनेका हौ
0: तर त्यो सहमति उहाँहरूले पालना गर्नु भएन भन्नु पर्यो
2: उहाँहरूलाई अहिले पनि हामीले प्रस्ताव त्यही अनुसार गरेका छौँ र त्यो प्रस्ताव अनुसार छलफल हुन सकिरहेको अवस्था छैन
0: कहिले मन्त्री परिषद विस्तार हुन्छ भन्ने टुङ्गो भएन
2: जहिले अब उहाँहरू छलफल गर्नुहुन्छ अब यस्तो हो हामीले केन्द्रको सहमति पालना गर्यौँ हामीले मुख्यमन्त्रीलाई प्रस्तावित मुख्यमन्त्री हुनुहुन्छ उहाँलाई चाहिँ सहमत भएर उहाँलाई चाहिँ दर्ता गराएर उहाँ चाहिँ शपथ लिइसक्नुभयो होइन
0: हजुर
2: बाँकी नेतृत्व गर्ने उहाँ हो उहाँले पहल गर्नुपर्ने हो होइन मिलाएर कसरी लैजाने भन्ने कुराको जिम्मेवारी त नेतृत्व गर्नेको कुरा हो
0: अब हामी नेकपा एमाले अब यो कहिलेसम्म चाहिँ कुर्ने त
2: अब उहाँहरूले जहिले छलफल गर्नुहुन्छ त्यही बेलासम्म हामी कुर्छौँ
0: भनेको जति समय यति समय भयो
2: हामी त सहभागी हुने हो उहाँहरू नेतृत्व गर्ने हो नेतृत्व गर्नेले चाहिँ जहिले छलफल गर्नुहुन्छ जहिले बोलाउनुहुन्छ त्यही अनुसार हामी कुर्छौँ
0: वर्ष दिन छ महिना जति लागे पनि कुर्नुहुन्छ
2: अब कति समय हुन्छ
1: जनता जान्न चाहन्छन् जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आईएमई बैंक सबैका लागि बैंक दिस होम इन्टरनेट

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो
6: नेपालीपनको आभास, नेपाली मनको आवाज।
7: सुन हिउँ चुली पहाड पहरा, सुन भीर पागल एक बेसी सारा, सुन
6: स्वदेश FM 93.2 मेगाहर्ज।

0: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
1: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
0: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर बैंक।
2: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
3: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
2: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
3: 24 घण्टा इमर्जेन्सी सेवा,
2: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
3: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
2: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
3: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
2: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
3: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
2: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
3: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
2: भेन्टिलेटर सेवा,
3: होल बडी चेकअप जाँचको सुविधा
2: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
3: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853 518-953।
4: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
5: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
4: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
6: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
7: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
8: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542।
9: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
10: माडी फ्लेक्स एन्ड कम्प्युटर।
9: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
10: माडी फ्लेक्स एन्ड कम्प्युटर।
9: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
10: माडी फ्लेक्स एन्ड कम्प्युटर।
9: प्रमाण पत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ, टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
11: माडी फ्लेक्स एन्ड कम्प्युटर्स, बसन्तपुर बजार माडी। फोन 056-50-10-60।
12: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन,
13: तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छन्।

0: बीबीसी नेपाली सेवाको साझापखबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा सुस्तामा भारतसँग उत्पन्न पछिल्लो विवाद हल भएको स्थानीय प्रशासनको दावी, दिगो समाधान खोज्न राष्ट्रिय सभामा उठ्यो आवाज,
1: राष्ट्रिय हितलाई केन्द्रमा राखेर संयमित र जिम्मेवार ढङ्गले कूटनीतिक पहल गरी समाधान खोज्न म सम्माननीय अध्यक्षज्यू मार्फत निवेदन गर्दछु।
0: सुनसरीमा भएको साम्प्रदायिक घटनाबारे छानबिनका लागि न्यायिक समिति गठन गर्न काङ्ग्रेसको माग,
2: त्यो गम्भीर घटना हो, त्यो घटनाको न्यायिक छानबिन हुनुपर्छ।
0: र अन्तर्राष्ट्रिय प्रसङ्गमा फिफा अध्यक्षलाई दिएको समर्थन फिर्ता लिने इङ्ग्लिस फुटबल एसोसिएसनको निर्णय। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
3: बिनिता दाहालबाट समाचार सुन्नुहोस्। उत्तर पश्चिमी नाइजेरियामा बन्दुकधारीहरूको आक्रमणमा कम्तीमा 18 जनाको मृत्यु भएको विवरणहरू आएका छन्। मारिने मध्ये 4 सैनिक पनि रहेका छन्। जम्फारा राज्यका बासिन्दाका अनुसार आक्रमणकारीहरूले पहिला सैन्य चौकीमाथि कब्जा जमाएर पछि 100 जनाभन्दा बढी गाउँलेलाई अपहरण गरेका थिए। पछि महिलाहरूलाई रिहा गरिएको भए पनि करिब 52 जना पुरुष अझै पनि उनीहरूकै नियन्त्रणमा भएको बताइएको छ। छिमेकी कोटा राज्यमा पनि बन्दुकधारीहरूले घर घरमा पुगेर सर्वसाधारणको हत्या गरेको, पशु चौपाया लुटेको तथा एउटा घरमा आगजनी गरेको बताइएको छ। यस घटनाबारे स्थानीय अधिकारीहरूले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्। फिफाको प्रमुखमा पुनः निर्वाचनका लागि जानी इन्फान्टिनोलाई दिएको समर्थन फिर्ता लिने पछिल्लो प्रशासकीय निकाय इङ्ग्लिस फुटबल एसोसिएसन ईएफए भएको छ। वेल्स र फिनल्याण्डले यसअघि नै आफ्नो समर्थन फिर्ता लिइसकेका छन्। विश्वकप र अन्य प्रतियोगिताहरूमा हिस्सेदारी बिक्री गर्ने आफ्नो योजनाका कारण इन्फान्टिनो विवादमा तानिएका छन्। म्यानमारकी हिरासतमा रहेकी पूर्व नेत्री आङ सान सुचीको परिवारले उनलाई रेडक्रसका एक प्रतिनिधिसँग भेट्न अनुमति दिइएकोमा स्वागत गरेको छ। उनका छोरा किम एरिसले सैन्य सरकारले सार्वजनिक गरेका तस्विरहरू वास्तविक भएको आफूले विश्वास गरेको बताउँदै भने, पाँच वर्षदेखि एकान्त कारावासमा राखिएको अवधिमा मैले पाउन सकेको जानकारीका आधारमा भन्दा त्यसको असर उहाँमा पक्कै परेको हुनुपर्छ, तर बाहिरी रूपमा हेर्दा उहाँ स्वस्थ देखिनुहुन्छ। आङ सान सुचीका छोरा किम एरिसको भनाई। जापानमा बच्चाको हेरचाहका लागि बिदा लिने पुरुषहरूको दर पहिलो पटक 50% नाघेको छ। जापानको श्रम मन्त्रालयका अनुसार गत वर्ष बच्चाको हेरचाहका लागि बिदा लिने पुरुष कर्मचारीको संख्या 10% बढेर आधा भन्दा केही बढी नाघेको हो। जापान सरकारले विगत केही वर्षदेखि बुवाहरूलाई बच्चाको हेरचाहका लागि बिदा लिन प्रोत्साहित गर्दै विभिन्न सहयोग तथा सहुलियतका कार्यक्रम सञ्चालन गर्दै आएको छ। त्यहाँ पुरुषहरूले लिँदा पदोन्नतिको अवसर घट्ने र लामो समयसम्म काम गर्नुपर्ने दबाव महसुस गर्छन्। बीबीसीले पाकिस्तान प्रशासित कश्मीरको रावलाकोट शहरमा दुर्लभ पहुँच प्राप्त गरेको छ। बीबीसी संवाददाताले कुरा गरेका धेरै परिवारका अनुसार अशान्तिका क्रममा उनीहरूका आफन्तहरूलाई गोली हानी मारिएको थियो र थप विरोध प्रदर्शनको योजना बनाइएको छ। घाइते मध्ये धेरैलाई सरकारी अस्पतालमा गए पक्राउ पर्ने डरले अस्थायी रूपमा सञ्चालन गरिएका स्वास्थ्य केन्द्रहरूमा उपचारका लागि लगिएको छ। क्षेत्रीय सरकारले भने प्रदर्शनकारीमाथि गोली चलाएको आरोप अस्वीकार गर्दै प्रदर्शनकारीहरूले जारी निर्वाचन प्रक्रियामा अवरोध पुर्याउने प्रयास गरिरहेको दावी गरेको छ। प्रदर्शनको नेतृत्व गर्दै आएको जोइन्ट अवामी एक्सन कमिटीलाई पनि स्थानीय प्रशासनले प्रतिबन्ध लगाएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। पश्चिम नवलपरासीको सुस्तामा कची तटबन्धको विषयमा भारतीय पक्षसँग उत्पन्न पछिल्लो विवादको विषयले राष्ट्रिय सभामा प्रवेश पाएको छ। जनता समाजवादी पार्टी र नेपाली कम्युनिष्ट पार्टीका सांसदहरूले सीमा विवादको विषय राष्ट्रिय सभाको आजको बैठकमा उठाएका हुन्। तर नारायणी नदीको कटान रोक्न स्थानीय बासिन्दाले माटो र बालुवा थुपारेर नेपाली भूमिमा बनाएको कची तटबन्ध भारतीय पक्षले भत्काइदिएको भनिएको घटनासँगै उत्पन्न तनाव साम्य भएको स्थानीय प्रशासनले दावी गरेको छ। उक्त संरचना भत्काइएपछि नारायणी नदीमा जल प्रवाह बढेमा बस्ती डुबानमा पर्ने डर भने कायम रहेको स्थानीय बासिन्दाले बताएका छन्। सुनौ एक रिपोर्ट। नदीले कटान गर्न सक्ने सम्भावित स्थानमा माटो र बालुवा थुपारेर केही अग्लो बनाउन खोजिएपछि भारतीय पक्षले अवरोध गर्दा आइतबार केही समय दुवै पक्षबीच तनावपूर्ण अवस्था सिर्जना भएको विवरण बाहिर आएको थियो। राष्ट्रिय सभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसदहरूले सुस्तामा देखिने विवादबारे सरकारको ध्यान आकर्षण गराए। सो क्रममा जनता समाजवादी पार्टीकी पूजा चौधरीले समस्या समाधानका लागि सरकारलाई आवश्यक पहल गर्न आग्रह गरिन्।
1: सुस्ता नेपालको राष्ट्रियता, सार्वभौमिकता र सीमासँग जोडिएको संवेदनशील विषय हो। त्यसैले यस्तो अवस्थामा भावनात्मक प्रतिक्रिया भन्दा पनि राष्ट्रिय हितलाई केन्द्रमा राखेर संयमित र जिम्मेवार ढङ्गले कूटनीतिक पहल गरी समाधान खोज्न म सम्माननीय अध्यक्षज्यू मार्फत निवेदन गर्दछु।
0: चौधरीले सीमा विवादका साथै सीमा क्षेत्रमा बस्ने नागरिकहरूको समस्याको दिगो समाधान खोज्नु पर्नेमा जोड दिइन्। सीमावर्ती क्षेत्रमा नेपाली नागरिकले बेला बखत शास्ति बेहोर्नु परेको गुनासो बीच सांसद चौधरीको भनाइ आएको हो।
1: सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकको सुरक्षा, दैनिक जीवनलाई सहज बनाउन आवश्यक कदम चाल्न र सुस्ता लगायतका सीमा सम्बन्धी विषयमा राष्ट्रसँग उच्च स्तरीय कूटनीतिक पहल गर्दै नेपालको सार्वभौमिकता र राष्ट्रिय हितको संरक्षण हुने गरी दिगो समाधान गर्न पनि विनम्र अनुरोध गर्दछु।
0: बैठकमा नेपाली कम्युनिस्ट पार्टीका सांसद विष्णु बहादुर विश्वकर्माले सीमा सुरक्षाबारे सरकारलाई प्रश्न गरे।
4: नेपाली भूमि लेपलेख लिपियाद्वारामा गाडी गुडायो, सुस्तामा तटबन्धन भत्कायो, तीनजना युवालाई घाइते बनायो, सीमाको सुरक्षा कहिले हुन्छ?
0: भारतले आपसी सहमति बिना सीमा क्षेत्रमा स्थायी निर्माणको कुनै प्रकारको कार्य अघि नबढाउन भन्दै अवरोध गर्दै आएको छ। सुस्ताका स्थानीय बासिन्दाले नयाँ तटबन्ध बनाएको नभई नदी कटान रोक्न पहिले बनेको संरचनालाई नै अस्थायी किसिमले मरम्मत गर्ने प्रयास मात्र गरिएको दावी गरेका छन्। बस्ती जोगाउने आफ्नो प्रयासमा अवरोध गरिएको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरेका छन्। तर नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी दीपक राज नेपालले पछिल्लो समस्या समाधान भएको भन्दै बीबीसीसँग भने,
5: हिजो सामान्य भएको थियो, त्यसपछि त्यहाँ सुरक्षाकर्मीहरू गइसकेपछि अब हिजै त्यसलाई नर्मल भइसकेको छ, अहिले चाहिँ सामान्य अवस्था छ।
0: भारतीय पक्षसँग त्यसबारे थप छलफल गर्ने सोमबार भन्ने विवरणहरू आएका थिए, त्यसमा चाहिँ के हो खास कुरा?
5: त्यस्तो औपचारिक छलफल भन्दा पनि अब त्यहाँ अहिलेलाई चाहिँ दुवै पक्षले आफ्नोतिरको शान्ति सुरक्षा चाहिँ कायम गर्ने भन्ने भयो, त्यति नै हो।
0: आवश्यक पर्यो फेरि छलफल गरौँला भन्ने होला होइन?
5: फेरि पर्यो भने त हामी जहिले पनि छलफल गरिहाल्छौँ।
0: समय समयमा नारायणी नदीमा आएको बाढीले धार परिवर्तन गर्दा सुस्ता नारायणी नदीको पूर्वमा पुग्नुका साथै दुई देशबीच विवादित समेत बनेको छ। नारायणी नदीले आफ्नो धार परिवर्तन गरे यता सुस्ता क्षेत्रमा लामो समयदेखि सीमा विवाद रहँदै आएको छ। सुस्ताका केही भूभागमाथि नेपाल र भारत दुवै पक्षले दावी गर्दै आएका छन्। सुनसरी घटनासँग सम्बन्धित एउटा विषय। प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सुनसरीमा हालै भएको साम्प्रदायिक घटनाबारे छानबिनका लागि न्यायिक समिति गठन हुनुपर्ने माग गरेको छ। गृह मन्त्रालयद्वारा गठित एउटा समितिले घटनाबारे अनुसन्धान गरिरहँदा सिंहदरबारमा आज बसेको काङ्ग्रेस संसदीय दलको बैठकले न्यायिक समिति गठनको माग गरेको हो। संसदीय दलको निर्णयबारे बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै काङ्ग्रेस महामन्त्री प्रदीप पौडेलले भने,
6: घटनाको बारेमा गृह मन्त्रालयले बनाएको कर्मकाण्डी समितिले गर्न सक्दैन, त्यो गम्भीर घटना हो। त्यो घटनाको न्यायिक छानबिन हुनुपर्छ, स्वतन्त्र निष्पक्ष ढङ्गबाट छानबिन हुनुपर्छ। त्यो घटनाको छानबिन गरेर सत्य तथ्य सार्वजनिक गरिनुपर्छ र कानुन बमोजिम दोषीलाई कारवाही गर्ने स्थिति बन्नुपर्छ।
0: काङ्ग्रेस संसदीय दलको बैठकले अरू विपक्षी दलहरूसँग समेत त्यसबारे छलफल गर्ने निर्णय गरेको महामन्त्री पौडेलले बताए।
6: त्यो विषय प्रतिनिधि सभा र राष्ट्रिय सभामा नेपाली कङ्ग्रेसले उठाउनेछ र अरू विपक्षी दलहरूसँग पनि त्यसका बारेमा सहकार्य गर्ने विषय हाम्रो संसदीय दलको बैठकबाट पारित भएको छ।
0: गत साता सुनसरीको दिवानगञ्जमा भएको साम्प्रदायिक घटनामा दुईजनाको ज्यान गएको थियो भने सोही घटनालाई लिएर सर्लाहीमा प्रदर्शन चर्कदा अर्का एकजनाको ज्यान गएको थियो। अर्को विषय, नेपाल धितोपत्र बोर्डले पछिल्ला दिनमा विभिन्न नयाँ वित्तीय उपकरणहरू ल्याएको जनाएको छ, तीमध्ये सर्ट सेलिङ एक हो। यसै सन्दर्भमा हाम्रा साथी सञ्जय ढकालले बोर्डका अध्यक्ष गोपाल प्रसाद भट्टलाई यो कस्तो उपकरण हो र किन आवश्यक पर्यो भनेर सोधेका छन्।
7: बजारमा इन्भेस्टरहरू दुई किसिमका हुन्छन्, एउटा लङ पोजिसन भन्छ, त्यसलाई स्टेयर किन्ने अथवा इन्स्ट्रुमेन्ट्सहरू अहिले किन्ने कम मूल्य छ भन्ने मान्यता राख्छन् उनीहरूले अहिले बजारमा त्यस्तो, र भविष्यमा सेयरको अथवा अरू इन्स्ट्रुमेन्ट्सहरूको मूल्य बढ्न सक्छ भनेर जसले किन्छन् त्यसलाई लङ पोजिसन भन्छ। अर्को के हुन्छ सर्ट पोजिसन भनेको के हो भने अहिले बजारमा मूल्य यो सेक्युरिटीको अथवा सेयरको बढी छ, भविष्यमा यसको मूल्य घट्न सक्छ भन्ने जसले अपेक्षा गर्छन् तिनीहरूले यस्तो पोजिसन लिन्छन्। अहिले नेपालको बजारमा के छ भन्नुहुन्छ भने यो स्टक मार्केटमा खास गरी सबैले इन्भेस्टरहरूले एउटै साइड मात्रै लिनुपर्छ, लङ पोजिसन मात्रै लिने साइडको हुन्छ, अर्थात् भन्नु मतलब सेयर किन्ने र बजार बढ्नै पर्ने अवस्था हुन्छ, बढ्यो भने मात्रै उनीहरूले रिटर्न पाउँछन्। सर्ट सेलिङलाई यदि इन्ट्रोड्युस गर्यौँ हामीले बजारमा भने त्यसले के गर्छ भने इन्भेस्टरहरूले अहिलेको उनीहरूको त एक्सपेक्टेसन सेयर बजार प्राइस घट्छ भन्ने एक्सपेक्टेसन भयो भने अहिले बेचिदिन्छन् सेयर। स्टार्टिङ एक्टिभिटी के भयो भन्दाखेरि सेयर बढो गरेर बेच्ने भए, पछि गएर जब सेयरको प्राइस घट्छ एज पर देयर एक्सपेक्टेसन घटिसकेपछि तिनीहरूले फेरि किनेर फिर्ता गरिदिन्छन्। त्यसपछि त्यो डिफरेन्स भनेको त्यहाँ पनि रिटर्न नै हुन्छ, बढीमा बेचे कममा किनेर फिर्ता गरे डिफरेन्स भनेको रिटर्न भयो उनीहरूलाई। त्यसैले सर्ट सेलिङलाई हामीले इन्ट्रोड्युस गर्न खोजेको कारण इन्टरनेसनल्ली पनि सबै बजारहरूमा हुन्छ, यो हामी कहाँ अब धेरै भयो नआएको, र यसले बजारमा के भयो त भन्दाखेरि नत्र इन्भेस्टरहरू एउटै साइडमा मात्रै ट्रेडिङ गर्नुपर्ने, उनीहरूले अहिले किन्नुपर्ने र बजारमा जहिले पनि प्राइस बढा बढी गर्यो भने मात्र उनीहरूले रिटर्न पाउने, घट्यो इन्डेक्स अथवा प्राइस घट्यो भने उनीहरूको रिटर्न नहुने अवस्थालाई बजारलाई दुईटा पार्टमा बाँधिने हो, ताकि कसैले घटेको एक्सपेक्टेसन गर्यो भने सर्ट सेलिङबाट रिटर्न कमाउन, बढ्ने एक्सपेक्टेसन गर्नेहरूले लङ पोजिसन लिएर अर्थात् किनेर फेरि पछि बेचेर कम प्राइसमा किनेर बढी प्राइसमा बेचेर रिटर्न कमाउन, दुईटैतिर रिटर्नको प्यारामिटर दिइदिएको हो। यसरी
8: आम लगानीकर्ताको लागि चाहिँ जस्तो तपाईँले जुन यो प्रस्ताव ल्याएको छ सेवनले, यो लागू भएपछि आम लगानीकर्ताले यसलाई कसरी उपयोग गर्न सक्छन्?
7: पहिला ब्याङ्कबाट ऋण लिएर मात्रै इन्भेस्ट गरिदिएर सेयर तितो राखेर कर्जा लिन्थे, अब त्यो होइन, आफूले पनि इन्भेस्ट गर्ने केही मार्जिन राख्ने र ब्रोकरसँग ऋण लिएर इन्भेस्ट गर्ने मेकानिजम सुरु हुन्छ, त्यसको लागि हामी आधार भूमि तयार गर्दैछौँ। दोस्रो स्टेजमा आएर इन्ट्राडे ट्रेडिङ गराउँछौँ, त्यसपछि हामी एकै दिनमा सेयर किन्ने सेयर बेच्ने अनि स्क्वायर अप गरिने पोजिसन अन्तर्दिवसीय कारोबार भन्छौँ इन्ट्राडे ट्रेडिङ, त्यसको लागि पनि हामीले त्यसको अवधारणा पत्र पनि बनाइसकेका छौँ र त्यसका लागि आवश्यक रुल्सहरू तयार गरेर राखेका छौँ। त्यसपछि एसएलबी भन्छ सेक्युरिटी लेन्डिङ एन्ड बरोइङ मेकानिजम डेभलप गर्छ, त्यो इन्स्टिट्युसनल मेकानिजम आइसकेपछि सर्ट सेलिङको आधार भूमि तयार हुन्छ।
8: आम लगानीकर्ताको लागि र समग्र पुँजी बजारको लागि यसको फाइदा के हुन्छ त?
7: यसले ट्रेडिङ भोल्युम बढाउँछ, ट्रेडिङ लिक्विडिटी बढाउँछ बजारमा, अनि यसले अर्को काम के पनि गर्छ भने मार्केट डेप्थलाई पनि बढाउँछ, इन्डेक्स बढ्नै पर्ने अथवा प्राइस बढा बढी गरेर मात्रै रिटर्न दिनुपर्ने मार्केटलाई अब दुईटा पार्टमा बाँडिन्छ, घटेको बेला पनि रिटर्न ल्याऊ है तिमीहरूले पनि भन्छ। यसले तेस्रो फाइदा के गर्छ तपाईँलाई, यसपछि अरू इन्स्ट्रुमेन्ट्सहरूको सहायक बन्छ यो, जस्तो हामी इन्डेक्स रिलेटेड फ्युचर्सहरू अथवा अप्सन्सहरू फ्युचर्सहरू अरूको लागि पनि यसले के गर्छ भूमिकाहरू बनाइदिन्छ अरू इन्स्ट्रुमेन्ट्स ल्याउनको लागि पनि।
0: नेपाल धितोपत्र बोर्डका अध्यक्ष गोपाल प्रसाद भट्ट साथी सञ्जय ढकालसँग कुरा गर्दै अन्त्यमा नेपाल बाहिरको एउटा विषय, इङ्ग्लिस फुटबल एसोसिएसनले फिफा अध्यक्ष जानी इन्फान्टिनो प्रतिको आफ्नो समर्थन फिर्ता लिँदै उनलाई पत्र लेख्ने तयारी गरेको छ। यो निर्णय फिफाका प्रतियोगिताहरूमा निजी लगानीकर्तालाई हिस्सेदारी बेच्ने योजना रद्द भएपछि उत्पन्न विवादबीच भएको हो। आउँदो मार्च महिनामा इन्फान्टिनो चौथो तथा अन्तिम कार्यकालका लागि पुनः निर्वाचनमा उम्मेदवारी दिने तयारीमा छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ।
3: यसअघि नै उत्तर तथा मध्य अमेरिका र क्यारेबियन क्षेत्रका फुटबल नियामक निकायहरूले इन्फान्टिनोको नेतृत्वमाथि सार्वजनिक रूपमा प्रश्न उठाइसकेका छन्। युईएफएले निजी लगानीकर्ताहरूलाई हिस्सेदारी बेच्ने योजना विरूद्ध कानूनी कार्यवाही गर्ने चेतावनी दिएको छ। वेल्सले पनि इन्फान्टिनोको फिफा अध्यक्ष पदमा निरन्तरता दिने उम्मेदवारी प्रतिको समर्थन सार्वजनिक रूपमा फिर्ता लिएको छ। इन्फान्टिनोले चौथो तथा अन्तिम कार्यकालका लागि उम्मेद्वारी दिने तयारी गर्दै गर्दा जित्नका लागि उनले फिफाका 211 सदस्य संगठन मध्ये कम्तीमा 106 मत ल्याउनु पर्नेछ। बीबीसी स्पोर्टका स्रोतहरूका अनुसार स्कटिस फुटबल एसोसिएसनको धारणा पनि इन्फान्टिनो प्रति युईएफएको अविश्वाससँग मिल्दो छ। द न्यूयोर्क पोस्टका अनुसार उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग समर्थन मागेका छन्, तर अमेरिकी विदेश मन्त्रालयले इन्फान्टिनोले मार्को रुबियोसँग भेटघाटको समय तय गरेको भन्ने विवरणहरूलाई अस्वीकार गरेको छ। बीबीसी स्पोर्टले यस विषयमा प्रतिक्रिया लिन फिफासँग सम्पर्क गरेको छ।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
9: यस समय सूचकका साथमा
10: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0656-5369-53, 98-550-77-061 र 98-550-77-53।
11: घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0656-493-440, 493-580 र 98-550-26-440।
9: It's 9:00, अहिले 9 बजेको छ।
12: राति 9 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। को खोजी प्रयास जारी, मौसम विज्ञान विभागको आग्रह। मध्य पहाड़ी लोकमार्ग अन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका 2 सुनकोशी नदीमा कार खसेर 3 जना बेपत्ता, बेपत्ताको खोजी प्रयास जारी। मध्य प्रदेशका विभिन्न जिल्लामा घटेको घटनाको निष्पक्ष छानबिन हुनुपर्ने नेपाली कंग्रेसको माग र सुडानको डार्फर क्षेत्रमा सेनाको ड्रोन आक्रमणमा परि 35 जनाको मृत्यु। अब समाचार विस्तारमा। आगामी 3 दिन देशका विभिन्न स्थानमा वर्षा तथा केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ। विभागले आज देशका पहाडी भूभागका 1-2 स्थान तथा लुम्बिनी प्रदेशको तराईका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाडी र तराईका 1-2 स्थानमा धेरै भारी वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ। विभागका प्रवक्ता विभूति पोखरेलका अनुसार विगत 24 घण्टामा देशका अधिकांश स्थानमा मध्यम वर्षा भएको छ भने केही स्थानमा भारीदेखि धेरै भारी वर्षा मापन भएको छ। आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली पहाडी तथा तराईका 1-2 स्थान र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ। यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा धेरै भारी वर्षा हुन सक्ने विभागको मौसम बुलेटिनमा उल्लेख छ। मध्य पहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको फिक्कलमा सुनकोशी नदीमा कार खसेर बेपत्ता भएकाहरूको पहिचान भएको छ। सुनकोशी नदीमा कार खसेर बेपत्ता हुने 4 जना बताइए पनि प्रहरीले अहिलेसम्म 3 जना भएको पुष्टि गरेको छ। पहिचान खुलेकामा सिन्धुपाल्चोक जुगल गाउँपालिका 7 निवासी निर्माण व्यवसायी कार चालक 39 वर्षीय दिलकुमार लामा र स्कावेटर चालक सिन्धुलीको गोलन्जोर गाउँपालिका 1 निवासी 28 वर्षीय गणेश थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सुनकोशी नदीमा नै बेपत्ता भएका अर्का हेल्पर सिन्धुलीको 3 पाटन गाउँपालिका 9 निवासी सूरज मगर रहेको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालले जानकारी दिनुभयो। आज दिउँसो काठमाडौँबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बसले सडक छेउमा रोकिराखेको कारलाई ठक्कर दिँदा कार सडकबाट अन्दाजी 50 फिट तल सुनकोशी नदीमा खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी नायब परीक्षक विजय श्रेष्ठले सुनकोशी नदीमा हराइरहेका 3 जना र कारको खोजी जारी रहेको बताउनुभयो। सुनकोशी नदीमा बाढीका कारण बेपत्ता यात्रु र कारको खोजी तथा उद्धार कार्य प्रभावित भएको प्रहरीले जनाएको छ। नेपाली कंग्रेसले हालै मध्य प्रदेशका विभिन्न जिल्लामा भएको घटना सम्बन्धमा सरकारले बनाएको छानबिन समिति कर्मकाण्डी भएको भन्दै त्यसलाई स्वीकार नगर्ने निर्णय गरेको छ। सिंहदरबार स्थित नेपाली कंग्रेस संसदीय दलको कार्यालयमा आज बसेको बैठकले हालै मध्य प्रदेशका विभिन्न जिल्लामा घटेको घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन हुनुपर्ने भन्दै न्यायिक समिति गठन गर्न संसदमा दबाव दिने निर्णय भएको पार्टी महामन्त्री प्रदीप पौडेलले जानकारी दिनुभयो।
13: पछिल्लो समय मधेसमा भएको जुन घटना छ त्यो घटनाको बारेमा गृह मन्त्रालयले बनाएको कर्मकाण्डी समितिले छानबिन गर्न सक्दैन। त्यो गम्भीर घटना हो, त्यो घटनाको न्यायिक छानबिन हुनुपर्छ, स्वतन्त्र निष्पक्ष ढङ्गबाट छानबिन हुनुपर्छ। त्यो घटनाको छानबिन गरेर सत्य तथ्य सार्वजनिक गरिनुपर्छ र कानुन बमोजिम दोषीलाई कारवाही गर्ने स्थिति बन्नुपर्छ। त्यो विषय प्रतिनिधि सभा र राष्ट्रिय सभामा नेपाली कङ्ग्रेसले उठाउनेछ र स्वतन्त्र निष्पक्ष ढङ्गबाट छानबिन गर्ने न्यायिक समिति बनाउनु पर्ने अडान नेपाली कङ्ग्रेसले प्रतिनिधि सभा र राष्ट्रिय सभामा राख्नेछ। आजको हाम्रो मुख्य प्रस्ताव हो।
12: महामन्त्री पौडेलले घटनाको स्वतन्त्र निष्पक्ष छानबिन समिति गठनका लागि अन्य विपक्षी दलहरूसँग समेत सहकार्य गर्ने निर्णय भएको बताउनुभयो। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले मुलुकमा सामाजिक सद्भाव, एकता र धार्मिक सहिष्णुता कायम राख्नुपर्नेमा जोड दिनुभएको छ। सभामा सांसदहरूले सुशासन, जनजीविका, किसानका समस्या समाधान, युवालाई स्वदेशमै रोजगारी सिर्जना, आपसी सद्भाव कायम गर्न तथा मानव बेचबिखन नियन्त्रणका लागि प्रभावकारी पहल गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। यसअघि बैठकको शून्य समयमा सांसदहरूले दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धिले उपभोक्ता मारमा परेको भन्दै मूल्य वृद्धि नियन्त्रण गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। सांसदहरूले खाना पकाउने ग्यास अभाव, तरकारी, फलफूल, खाद्यान्न लगायतको बढेको मूल्य वृद्धिले उपभोक्तामा मारमा परेको भन्दै बजार अनुगमनलाई प्रभावकारी बनाउन माग गर्नुभयो। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले मधेसी आयोगको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन पेश गर्नुभयो। यसै बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्ण प्रसाद पौडेलले मधेस प्रदेशमा खानेपानी, सरसफाई तथा जलस्रोत व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन 2083 पेश गर्नुभयो। प्रतिवेदन प्रस्तुत गर्दै सभापति पौडेलले पछिल्ला वर्षहरूमा मधेसमा कम वर्षा भएको तथा मधेस प्रदेशमा खानेपानीको चरम अभाव र सिंचाईमा समेत समस्या देखिएको बताउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक यही साउन 21 गते बिहिबार दिउँसो 1:15 बस्नेछ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बजेट विनियोजन कुशलता तथा कार्यान्वयनमा वित्तीय अनुशासन कायम गर्न सबै स्थानीय तहलाई आग्रह गरेको छ। स्थानीय सरकार सञ्चालन 2074 बमोजिम गाउँपालिका र नगरपालिकाले योजना तर्जुमा गर्दा आर्थिक विकास र गरिबी निवारणमा प्रत्यक्ष योगदान पुग्ने, उत्पादनमूलक तथा छिटो प्रतिफल दिन सकिने लगायतका 10 प्राथमिकता तय गरेको छ। सांस्कृतिक तथा राष्ट्रिय महत्वका विषयवस्तुमा आधारित चलचित्र निर्माणलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले ल्याउन लागेको सांस्कृतिक तथा राष्ट्रिय महत्वको क्षेत्रमा चलचित्र निर्माणका लागि प्रोत्साहन अनुदान कार्यक्रम सम्बन्धी कार्यविधि 2083 मस्यौदामाथि सरोकारवालासँग छलफल गरिएको छ। सूचना तथा संचार मन्त्रालयमा आज आयोजित अन्तर्क्रियामा चलचित्र क्षेत्रसँग सम्बन्धित विभिन्न संस्था, चलचित्र निर्माता, निर्देशक, कलाकार तथा विज्ञहरूको सहभागिता रहेको थियो। चलचित्र क्षेत्रलाई प्रोत्साहन गर्न चालु आर्थिक वर्ष 2083-84 लागि विनियोजन गरिएको 3,50,00,000 रुपियाँ अनुदान रकम पारदर्शी, प्रभावकारी र उपलब्धिमूलक ढंगले परिचालन गर्न कार्यविधि तयार गर्ने उद्देश्यले मन्त्रालयले सरोकारवालाको सुझाव लिएको हो। महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले डिजिटल प्रविधिको दुरूपयोग बढ्दै जाँदा साइबर अपराध नियन्त्रणका लागि कानूनी र संस्थागत संयन्त्र सुदृढ बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। महिला तथा सामाजिक मामिला समितिको आज सिंहदरबारमा बसेको बैठकमा मन्त्री वादीले साइबर अपराधबाट जोगाउने नाममा महिला र बालबालिकालाई सामाजिक सञ्जाल र डिजिटल माध्यमबाट वञ्चित गर्नुभन्दा अनुसन्धान क्षमता अभिवृद्धि र सुरक्षित डिजिटल वातावरण निर्माणमा केन्द्रित भई अगाडि बढ्नुपर्ने बताउनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले 10% निशुल्क स्वास्थ्य सेवा प्रभावकारी कार्यान्वयनमा जोड़ दिएको छ। मन्त्रालयले त्यस सन्दर्भमा देशभरका सेवा प्रदायक अस्पताल र जिम्मेवार सम्पर्क व्यक्तिको विवरण समेत सार्वजनिक गरेको छ। मन्त्रालयले त्यस सम्बन्धी सूची सार्वजनिक गर्दै निशुल्क सेवामा बिरामीको पहुँच सुनिश्चित गर्न तथा गुनासो आए तत्काल समन्वय गर्न प्रत्येक अस्पतालमा सम्पर्क अधिकारी तोकेको जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
14: हेलो,
15: के गर्दैछौ?
14: हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
15: ए हो र, अनि मेरो लागि के किन्दैछौ?
14: बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल। मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
15: अब रात तपाईँको नेपाल टेलिकम
12: राष्ट्रको संचार। विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। सुडानको डाफुर क्षेत्र स्थित एक गाउँमा परम्परागत वकालत सत्र चलिरहेका बेला सेनाले ड्रोन आक्रमण गर्दा 35 जनाको मृत्यु भएको छ। सशस्त्र विद्रोही समूह ऱ्यापिड सपोर्ट फोर्सेज आरएसएफको अधीनमा रहेको धारा अल जाबियामा सेनाले आक्रमण गरेको थियो। डाफरको पश्चिमी क्षेत्रमा आरएसएफको नियन्त्रण रहेको छ। सेना र आरएसएफ बीच 3 वर्षदेखि जारी गृहयुद्धका क्रममा हजारौं मानिसको मृत्यु भइसकेको छ भने लाखौं मानिस विस्थापित भएका छन्। सेनाले हाल विभिन्न क्षेत्र र सर्वसाधारणमाथि ड्रोन आक्रमण बढाएको त्यहाँको मानवाधिकारवादी संस्थाहरूले आरोप लगाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरान बीच सम्झौता हुने विषयमा आगामी सोमबार वार्ता हुने घोषणा गरे लगत्तै तेहरानले वार्ताको खण्डन गरेको छ। ओमानमा जारी वार्ताका क्रममा इरानका परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बाघेले अमेरिकासँग वार्ता हुने कुनै योजना नरहेको बताउनुभयो। इरानले अमेरिकालाई गत जूनमा दुई देश बीच भएको सम्झौतामा नै अडिक रहन अमेरिकालाई सुझाव दिएको छ। यसैबीच इजरायलले गाजा क्षेत्रमा जारी राखेको बमबारीमा कम्तीमा 19 जना सर्वसाधारणको मृत्यु भएको छ। अब आर्थिक समाचार।
16: नेपालमा सन् 2026 जुलाई महिनामा मात्र 71,775 जना विदेशी पर्यटकहरू भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यो संख्या गत वर्षको जुलाई महिनाको तुलनामा 2.3% बढी हो। सन् 2025 जुलाईमा 70,193 जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए। जुलाईमा सबैभन्दा धेरै पर्यटक भारतबाट 23,490 जना नेपाल भ्रमणमा आएका छन्। यो कुल आगमनको 32.73% हो। जुलाईमा चीनबाट आउने पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको छ। जुलाईमा चीनबाट 11,099 पर्यटक नेपाल भ्रमणमा आएका छन्। यो अघिल्लो वर्षको जुलाईको तुलनामा 61.09% बढी हो। सन् 2019 जुलाईमा चीनबाट 10,215 जना पर्यटक आएका थिए। त्यसै गरी नेपाल भ्रमण गर्ने तेस्रो स्थानमा अमेरिकी पर्यटकहरू रहेका छन्। अमेरिकाबाट जुलाई महिनामा मात्र 7,754 पर्यटकले नेपालको भ्रमण गरेका छन्। पूर्व अर्थमन्त्री रामेश्वर प्रसाद खनालले COVID-19 पछि थलिएका मुलुक सूक्ष्म साना तथा मझौला उद्यमको पुनरुत्थानका लागि बिमा कर्जा र नीतिगत संरचनामा व्यापक सुधार हुन आवश्यक भएको बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार समाज सृजनले नेपाल बिमा प्राधिकरण र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम UNDP संयुक्त रूपमा आयोजना गरेको रिस्क म्यानेजमेन्ट इन नेपाल SMEs अध्ययन प्रतिवेदन सार्वजनिक तथा छलफल कार्यक्रममा पूर्व अर्थमन्त्री खनालले आर्थिक संकटको सामना गरिरहेको SMEsको संरक्षण र प्रवर्धनका लागि नीतिगत सुधार आवश्यक भएको बताउनु भएको हो। अर्थतन्त्रमा SMEsको भूमिका महत्वपूर्ण भए पनि जोखिम व्यवस्थापन र वित्तीय पहुँचको अभावमा त्यस क्षेत्र कमजोर बनेको उल्लेख गर्नुहुँदै कृषि बिमा कार्यक्रममा सरकारले 75% प्रिमियम अनुदान दिए पनि किसानले त्यसको पर्याप्त लाभ लिन नसकेको बताउनुभयो। सार्वजनिक गरिएको प्रतिवेदनमा नेपालमा रहेका करिब 9,00,000 SMEs मध्ये 10% मात्रै बिमाको पहुँच पाएको र बाँकी 90% कुनै पनि जोखिमबाट असुरक्षित अवस्थामा रहेको देखिएको छ। काठमाडौँको टेकुमा रहेको बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन काठमाडौँ महानगरपालिका र वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र बीच सम्झौता भएको छ। महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाई र केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ। सहरमा उत्पादन भएको जैविक फोहोर व्यवस्थापनलाई आधुनिक र प्रविधि मैत्री बनाउने उद्देश्य सहित सो सम्झौता सम्पन्न भएको हो। सम्झौता पछि केन्द्रका कार्यकारी निर्देशक ढकालले आवश्यक उपकरण सामग्री तथा प्राविधिक सेवाबाट प्लान्ट सञ्चालन गरिने उल्लेख गर्नुभयो। प्लान्ट महानगरपालिकाको एकीकृत दिगो फोहोर व्यवस्थापन परियोजना अन्तर्गत विक्रम सम्वत 2072 निर्माण सुरु गरेर विक्रम सम्वत 2075 सञ्चालन भएको थियो। अघिल्लो साताको शुक्रबार 12.96 अङ्कले बढेको नेपाली शेयर बजारको परिसूचक नेप्से साताको पहिलो कारोबार दिन सोमबार भने 1.20 अङ्कले घटेको छ। यो गिरावट सँगै नेप्से परिसूचक सोमबार 2684 अङ्कमा कायम भएको छ। सोमबार बजारको कारोबार रकम भने केही बढेको छ। अघिल्लो दिन शुक्रबार 3.75 अर्ब रुपियाँ बराबरको कारोबार भएको बजारमा सोमबार 4.57 अर्ब रुपियाँ बराबरको कारोबार भएको छ।
12: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
17: नेपाल भलिबल संघले 2083-84 को वार्षिक कार्यक्रम सार्वजनिक गर्दै एक वर्ष भित्र 4 अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ। संघले सार्वजनिक गरेको कार्यक्रम अनुसार नेपाल सेल्टर एसियन भलिबल एसोसिएसन काभा महिला च्याम्पियनसिप, काभा पुरुष भलिबल च्याम्पियनसिप, काभा पुरुष च्यालेन्ज कप र 3 नेसन्स कप प्रतियोगिता आयोजना गरिनेछ। महिला च्याम्पियनसिप लिग 1-7 सेप्टेम्बरसम्म काठमाडौँमा हुने तय भइसकेको छ। नेपालले यसअघि 2024 र 2026 यो प्रतियोगिता आयोजना गरिसकेको छ। गत संस्करण पनि यो प्रतियोगिता नेपालमै हुने तय थियो, तर जेएनजी आन्दोलनका कारण प्रतियोगिता ताजिकिस्तानमा सारिएको थियो। उक्त प्रतियोगितामा नेपाल सहभागी भएन। नेपाल 2024 को उपविजेता हो। 2026 भने नेपाल चौथो भएको थियो। अन्य प्रतियोगिताको मिति भने पछि तय गरिने संघले जनाएको छ। वार्षिक कार्यक्रम अनुसार अन्तर्राष्ट्रिय स्तरमा 35 पुरुष तथा 25 महिला राष्ट्रिय भलिबल क्लब प्रतियोगिता, 10 क्लब भलिबल च्याम्पियनसिप, प्रधानमन्त्री कप, 7 महिला तथा 8 पुरुष राष्ट्रिय बीच भलिबल प्रतियोगिता, 19 वर्ष मुनिको राष्ट्रिय प्रतियोगिता, महिला फ्रेन्चाइज लिग र पुरुष भलिबल लिग पनि आयोजना गरिनेछ। त्यसै गरी नेपाली टोलीले जापानमा हुने 20 एसियाली खेलकुद अन्तर्गत महिला भलिबल, भुटानमा हुने बीच भलिबल प्रतियोगिता तथा मालदिव्समा हुने बीच भलिबल प्रतियोगितामा सहभागिता जनाउने कार्यक्रम पनि तय गरिएको छ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका अनुभवी खेलाडी विनोद भण्डारी आगामी सेप्टेम्बरमा पोर्चुगलमा आयोजना हुने युरोप टी10 क्रिकेट प्रतियोगिता 2026 लागि ब्रान्ड एम्बेसडर नियुक्त भएका छन्। गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद एनआरएनए एनसिसी पोर्चुगलको आयोजनामा हुने प्रतियोगिताको प्रचार प्रसारका लागि भण्डारी बिहिबार नेदरल्यान्ड्सबाट पोर्चुगलको राजधानी लिस्बन पुगेका हुन्। आगामी सेप्टेम्बर 14 16 पोर्चुगलको राजधानी लिस्बनमा हुने उक्त प्रतियोगितामा युरोपका विभिन्न देशमा रहेका नेपाली क्रिकेट टोलीको सहभागिता रहने आयोजकले जनाएको छ। प्रतियोगितामा हालसम्मकै ठूलो पुरस्कार राशि रहने दावी गरिएको छ।
12: खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम। आज राति देशको हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका साथै मध्य प्रदेशका धेरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली पहाड़ी र तराई भूभाग तथा लुम्बिनी प्रदेशको पहाड़ी र तराई भूभागका एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। आगामी 3 अति भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम विज्ञान विभागको आग्रह। मध्यपहाड़ी लोकमार्ग अन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका 2 सुनकोशी नदीमा कार खसेर 3 बेपत्ता, बेपत्ताको खोजी प्रयास जारी। मध्य प्रदेशका विभिन्न जिल्लामा घटेको घटनाको निष्पक्ष छानबिन हुनुपर्ने नेपाली कंग्रेसको माग र सुडानको डारफर क्षेत्रमा सेनाको ड्रोन आक्रमणमा परि 35 मृत्यु। यसका साथै राति 9 बजेको समाचार सक्यो।

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध। नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
2: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा,
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
2: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
2: जनरल, डिलक्स, सुपर डिलक्स तथा स्विट क्याबिन,
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
2: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
2: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
0: भेन्टिलेटर सेवा,
2: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
2: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853 518-953।
3: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
4: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
3: कहाँ गएर के सिप सिकौ भन त अब।
4: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
0: IHSDC Academy of Professional Education Prali, Hotel Training Chitawan, Belchok Narayangarh, Phone 056-493-74, 98-510-61-356।
3: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
5: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
6: माडी फ्लेक्स एन्ड कम्प्युटर।
5: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
6: माडी फ्लेक्स एन्ड कम्प्युटर।
5: वेबसाइट डिजाइनिंग र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
6: माडी फ्लेक्स एन्ड कम्प्युटर।
5: प्रमाणपत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिंग, टाइपिंग र प्रिन्टिंग तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
0: माडी फ्लेक्स एन्ड कम्प्युटर्स, बसन्तपुर बजार माडी। फोन 056-510-60।
7: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
8: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिन पनि चित्त बुझाउनु त होला नि।
9: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
0: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97-45-23-91-63।

0: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज
1: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
2: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
3: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

नमस्कार। बाढीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र शेयर गर्न पनि सक्नुहुनेछ। शिक्षक छनौटको परीक्षामा आशंकित अनियमितता प्रकरणमा छानबिन समिति गठन लगायतका तीन बुधे सहमति भएसँगै माडी नगरपालिकाको प्रमुख प्रशासक अधिकृतको कार्यकक्ष र शिक्षा शाखामा एक सातादेखि बन्द तालाबन्दी खुलेको छ। सोमबार माडी नगरपालिका र थारू कल्याणकारी डिसभा क्षेत्र नम्बर 1 माडीको वार्ता टोलीबीच तीन बुधे सहमति भएको हो। दुवै पक्षबीच छानबिन समितिको अन्तिम प्रतिवेदन नआउँदासम्म कार्यालयको दैनिक प्रशासनिक कामकाज निमित्त प्रमुख प्रशासक अधिकृतबाट सञ्चालन गर्ने सहमति भएको छ। यसै छानबिन समितिको वेदनबाट दोषी देखिएको दोषी उपनियम अनुसार कार्यवाहीको लागि नगरपालिकाको प्रक्रिया अगाडि बढाउने र तत्कालका लागि तालाबन्दी खुला गर्ने सहमति भएको नगर उपप्रमुख हेमप्रसाद महतोले जनाउनुभयो। बैठकले नगर उपप्रमुख महतोको सहयोगतामा शिक्षक महासंघका प्रतिनिधि चुडा चन्द्रमणि महतो, शिक्षा विकास तथा समन्वय इकाई चितवनका शाखा अधिकृत रमेश अधिकारी, थारू कल्याणकारीडीको तर्फबाट रामचन्द्र महतो र नगरपालिका प्रवक्ता दण्ड पानी पौडेल सदस्य रहेको पाँच सदस्यीय छानबिन कार्यदल गठन गरेको छ। कार्यदललाई छानबिन गरी प्रतिवेदन पेश गर्न पाँच दिने समयसीमा दिएको छ। यसअघि माडी नगरपालिका नौ हनुमानझुला स्थित भालुखोला आधारभूत विद्यालयमा शिक्षक छनौटको परीक्षामा अनियमितताको आरोप लगाउँदै थारू कल्याणकारी सभा क्षेत्र नम्बर 1 माडीले सो तालाबन्दी गरेको थियो। लगातारको वर्षपछि रिउ नदीमा आएको बाढीले माडी एक गर्दी गाउँको सिरानमा रहेको चन्द्रपुरी तटबन्धन भत्काएको छ। बाद भत्केसँगै रिउ नदीको बाढी स्थित पुरानो पुल क्षेत्रबाट बग्न थालेको छ। हाल वर्षा रोकिएर बाढीको मात्रा स्थिर रहँदै पानीको भाव कम हुँदै गएकाले तत्कालै ठूलो क्षति हुने अवस्था नरहेको स्थानीयवासी रामु पोखरीले बताउनुभयो। तर फेरि वर्षा भई ठूलो बाढी आए क्षति पुग्न सक्ने भएकाले बाँध फुटेको स्थानमा रहेको उहाँको भनाइ छ। करिब एक दशक अघि निर्माण भएको तटबन्धन लगातारको पानी र बाढीका कारण कमजोर भइसकेको थियो। यस्तोमा तटबन्धनको मर्मतका लागि माडी नगरपालिकालाई बारम्बार पूर्व सूचना गरिएको तर मर्मत नभएको स्थानीयवासी जीवन महतोले बताउनुभयो। चितवन जिल्लामा आर्थिक वर्ष 2082-83 घरेलु हिंसा सम्बन्धी 381 निवेदन प्रहरीमा दर्ता भएका छन्। तीमध्ये 305 मिलापत्र भएका छन् भने 71 मुद्दा अदालतमा दर्ता गरिएको छ। 5 निवेदन अझै छलफलकै क्रममा रहेको प्रहरीको तथ्याङ्क छ। यसअघि आर्थिक वर्ष 2081-82 542 घरेलु हिंसाका निवेदन परेका थिए। चितवन जिल्लामा आर्थिक वर्ष 2082-83 बेपत्ता भएका व्यक्तिको हालसम्म 89 सम्पर्कमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष 2082-83 बेपत्ताको खोजीका लागि 764 निवेदन परेको थियो। तीमध्ये 675 विभिन्न स्थानबाट फेला परेर परिवारको जिम्मा लगाइएको छ भने 89 खोज तलास अझै जारी छ। प्रहरीका अनुसार कतिपय व्यक्ति नारीडी नदीमा हाम फालेर बेपत्ता हुने तर त्यसबारे समयमै जानकारी नपुग्दा उनीहरू हराएको सूचीमा पर्ने गरेका छन्। त्यसै गरी घर फर्किएपछि प्रहरीलाई जानकारी नगराउने, सुरुमा उपलब्ध गराइएको सम्पर्क नम्बर परिवर्तन हुने वा सम्पर्कविहीन हुने कारणले पनि बेपत्ताको सूची लामो देखिने गरेको प्रहरीको भनाइरहेको छ। नेपाल विद्युत प्राधिकरणको पोखरा भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले भरतपुर क्षेत्रमा नवनिर्मित 11 केबी क्षमताको भूमिगत केबल तथा ओभरहेड प्रसारण लाइन परीक्षण तथा सञ्चालनका लागि भोलि पहिलो पटक चार्ज गर्न विद्युत प्रवाह गर्न लागेको छ। आयोजना प्रमुख आनन्द सुवेदीका अनुसार आपटारी सब स्टेशनबाट शुरू भई आपटारी चोक, पोखरा बस पार्क, लीलाचोक, पुलचोक, न्युरोड हुँदै नारेडी नदी किनारसम्मका क्षेत्रमा निर्माण सम्पन्न भएको 11 केबी भूमिगत तथा ओभरहेड प्रसारण लाइन भोलि बिहान 7 बजेदेखि चार्ज गर्न लागिएको हो। चितवन जिल्ला प्रशासनले अप्ठ्यारोमा परेकालाई खाना पकाउने ग्यास अभाव भएमा प्रमुख जिल्लाधिकारीको कार्यालयमा खबर गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। एकल महिला, वृद्ध, अपाङ्ग, छात्रावासका विद्यार्थी, आश्रम तथा अत्यावश्यक ठाउँमा ग्यास उद्योगीले डिलर हुँदै सब डिलर मार्फत अप्ठ्यारोमा परेका व्यक्तिका घरमा खाना पकाउने एलपी ग्यास पुर्याउने व्यवस्था मिलाएको छ। नारायणगढ सडक खण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका नम्बर 29 भतिरी डाँडामा कुरकुरे बोकेको ट्रक दुर्घटना हुँदा चालक घाइते भएका छन्। आज
करिब 11:55 बजे नारायणगढबाट मुगलिनतर्फ जाँदै गरेको लु 2X716 नम्बरको ट्रक आफै अनियन्त्रित भई सडकबाट करिब 10 मिटर तल खसेको हो। दुर्घटनामा परि ट्रक चालक मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर 7 बस्ने 27 वर्षीय अस्मिन राई घाइते भएका छन्। उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। संसदीय दलले आफ्ना सांसदहरूको कार्य सम्पादनलाई थप प्रभावकारी र व्यवस्थित बनाउन स्वकीय सचिव नियुक्ति सम्बन्धी नयाँ मापदण्ड जारी गरेको छ। सुमार सिंह दरबारमा बसेको दलको बैठकले प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यका लागि स्वकीय सचिव नियुक्ति सम्बन्धी कार्यविधि 2083 तर्जुमा गर्न लागू 2083 तर्जुमा गरी लागू गरेको हो। यस कार्यविधि अनुसार अब काङ्ग्रेस संसदका स्वकीय सचिव हुनका लागि न्यूनतम शैक्षिक योग्यतादेखि विशिष्ट सिपसम्मका कडा मापदण्डहरू पालना गर्नुपर्नेछ। व्यवसाय दुर्गा प्रसाईलाई राज्य विरुद्धको कसुर सहितका 3 मुद्दामा अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले 7 दिनको म्याद मागेको छ। जिल्लापुरमा बहस भइरहेको छ। आइतबार राति प्रहरीले उनलाई भक्तपुरस्थित निकु सेराबाट पक्राउ गरेको थियो। त्रिपुरेश्वरमा आफूलाई आगो लगाएर ज्यान गुमाएका गणेश नेपालीको घटनाबारे सत्य तथ्य छानबिन गर्न गठित न्यायिक समितिले आफ्नो काम पूरा गरेको छ। मन्त्री परिषदले गत साउन 3 गते उच्च अदालतका प्रमुख न्यायाधीश केशव प्रसाद बास्तुलाको अध्यक्षतामा सो समिति गठन गरेको थियो। समितिले घटनाको सत्य तथ्य छानबिन गरी प्रतिवेदन तयार पारेको छ। सुनगरी तिब्बती शरणार्थीलाई गैर कानूनी रूपमा नेपाली यात्रा अनुमति पत्र जारी गरेको अभियोगमा परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईले प्रहरीले पक्राउ गरेको छ। भट्टराई विरूद्ध गत साउन 11 गते काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेसँगै प्रहरीले पक्राउ गरेको हो। राजसभाको केन्द्रीय निर्वाचन आयोगले पहिलो महाधिवेशन चक्र अन्तर्गत अधिवेशन हुन बाँकी रहेका जिल्ला र प्रदेशहरूका लागि सर्कुलर पठाएको छ। निर्वाचन प्रक्रियामा एकरूपता, वैधानिकता र निष्पक्षता कायम गर्ने उद्देश्यले आयोगले 3 बुँदे नीतिगत स्पष्टता सहितको परिपत्र पठाएको हो। सांस्कृतिक तथा राष्ट्रिय महत्वका विषयवस्तुमा आधारित चलचित्र निर्माणलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले ल्याउन लागेको सांस्कृतिक तथा राष्ट्रिय महत्वको क्षेत्रमा चलचित्र निर्माणका मस्यौदामाथि सरकारवालासँग छलफल गरिएको छ। सूचना तथा संचार मन्त्रालयमा सोमबार आयोजित अन्तर्क्रियामा चलचित्र क्षेत्रसँग सम्बन्धित विभिन्न संस्था, चलचित्र निर्माता, निर्देशक, कलाकार तथा विज्ञहरूको सहभागिता रहेको थियो। र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भक्तपुरमा सञ्चालित एक डेयरी उद्योगको 4,000 लिटर गुणस्तरहीन दूध नष्ट गरेको छ। विभागमा प्राप्त उजुरीका आधारमा साउन 15 गते गरिएको अनुगमनका क्रममा भक्तपुर 8 लिवाली स्थित जयशम्भु डेयरी उद्योग प्रणालीमा कैफियत भेटिएपछि उक्त कार्यवाही गरिएको हो। निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। We'll be right back.

साइले माझी त्यसै खोली सम्म यतिकै धाउँदैन हे नमाने लता छु साइले खोली झरे माछी जालमा।

14 FM 93.2 MHz।

Sodis FM, Tirana Petroclo, 2 MHz.

0: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज
1: मुख्य शास्त्र अर्थात श्रीमद् भागवत गीता र यसै शास्त्रमा उल्लेखित जीवनका उद्देश्य अनि कर्तव्यहरू विषयको रेडियो कार्यक्रम गीतोपदेश
2: प्रस्तुता पण्डित रामभक्त अधिकारी
3: आजको गीतोपदेशको क्रममा भगवान् श्री कृष्ण अर्जुनलाई सम्बोधन गर्नुहुन्छ नमे पार्शास्तिक कर्तव्यम् त्रिषु लोकेषु किञ्चन नानवात्मवात्तव्यम् वर्ष एव च कर्मणि परमात्मा यसरी भन्नुहुन्छ हे पिता पुत्र तिनी लोकमा मैले गर्नै पर्ने कुनै कर्तव्य छैन नसा मलाई कुनै वस्तुको चाहना छ नसा कुनै कुराको आवश्यकता नै छ तैपनि म आफ्नो कर्तव्यमा पलायन भइराखेको छु लागिराखेको छु मैले कर्म छोडिदियो भने देशको व्यवस्था बिग्रिन्छ परमेश्वरका अरू सबै नियमहरू पनि नियन्ता हुनुहुन्छ उहाँ सबै लोकका पालक हुनुहुन्छ सर्वश्रेष्ठ हुनुहुन्छ उहाँकै अधीनमा सबै छन् यो राष्ट्र यो देश यो पृथ्वी त्यही परमात्माको निर्देशनमा अधीनमा आइराखेको छ परमेश्वरबाट नै सबै जीवात्माले आफ्नो विशिष्ट शक्ति प्राप्त गर्न सकेका छन् जीवात्मा स्वयंमा श्रेष्ठ छैन भगवान् सबै देवताहरूका पूजनीय हुनुहुन्छ र सबै निर्देशकहरूका परम निर्देशक हुनुहुन्छ त्यसैले उहाँ सबै प्रकारका भौतिक नेताहरू तथा प्रशासकहरूभन्दा दिव्य हुनुहुन्छ र सबैका पूजनीय हुनुहुन्छ परमात्मा अलौकिक काम गर्न समर्थ हुनुहुन्छ जसले अलौकिक कामहरू गर्न सक्छ उसैलाई संसारमा पूजनीय अथवा भगवान् भनिकन मान्ने हाम्रो चलन छ अलौकिक काम गर्न सक्नेलाई उहाँको शारीरिक स्वरूप साधारण जीवात्माको जस्तो साधारण जीवात्माको जस्तो छ उहाँको शरीर र आत्मा कुनै भिन्नता छैन उहाँ परम पुरुष हुनुहुन्छ उहाँका सबै इन्द्रियहरू दिव्य छन् उहाँको कुनै एउटा इन्द्रियले अरू इन्द्रियहरूको समेत कार्य गर्न सक्दछ तर अरू प्राणीहरूको त्यस्तो समर्थता हुँदैन त्यसैले उहाँभन्दा ठुलो पनि कोही छैन र उहाँको बराबरीमा पुग्न सक्ने क्षमता अरू कसैको छैन उहाँका शक्तिहरू बहुरूपी छन् त्यसैले उहाँका कार्यक्रमहरू प्राकृतिक क्रमअनुसार स्वतः सम्पन्न

पूर्ण सच्चाइमा अवस्थित रहनुहुन्छ। भगवान्ले गर्नुपर्ने कुनै कर्तव्य हुँदैन, तैपनि उहाँ कर्तव्य पालन गर्न अरूलाई कर्म गरेर देखाउनुहुन्छ। जसलाई आफ्नो कर्मको फल प्राप्त गर्नु छ त्यसलाई केही न केही कर्म गर्नुपर्ने नै हुन्छ। तर जसलाई यी तिनै लोकमा कुनै पनि कर्म गर्नु छैन तापनि परमात्मा श्री कृष्ण यो कर्तव्य क्षेत्रमा कर्म क्षेत्रमा धरतीमा उर्लेर

हुनसम्म भगवान् सबै शास्त्रका अथवा विधिका विधाता हुनुहुन्छ, तै पनि उहाँ कर्ममा प्रेरित भएर कसैले अराएर गरे झैँ गरेर उहाँले कर्म गरेर अरूलाई देखाइदिनु भएको छ। यही हेयम भन्नुहुन्छ अगाडि, यही हेयम नवस्तेयम जातु कर्मण्यतिन्द्रित मम ब्रह्मा अनुवर्तन्ते मनुष्य पार्थ सर्वस। भन्नुहुन्छ अगाडि, यदि मैले आफ्ना निर्धारित कर्तव्य कर्महरूलाई सावधानीपूर्वक सम्पन्न गरिन रे भने, हे अर्जुन, सारा मानिसहरू मेरै अनुसरण गरेर अल्छी हुन पुग्छन् र राज्य व्यवस्था खलबलिन्छ। आध्यात्मिक जीवनमा प्रगति गर्नका लागि सामाजिक शान्तिको आवश्यकता पर्न जान्छ र यसका लागि केही परम्परागत रीति रिवाजहरू हुन्छन्। सबै सभ्य मानिसहरू यस्ता रीतिरिवाजहरूको परिपालन गर्ने गर्दछन्। यस्ता विधि नियमहरू बद्ध जीवहरूका लागि मात्र हुन्। भगवान् परमात्माका लागि यी नियमहरूको त्यति साह्रै आवश्यकता देखिँदैन, तापनि उहाँ नियमबद्ध भएर कर्ममा लागिरहनुहुन्छ। धर्म स्थापना गर्नको लागि परमात्माले हरेक युगमा अवतार ग्रहण गर्नुहुन्छ। हरेक युगमा साधु रक्षा दुष्ट विनाशन धर्मको स्थापना गर्न हुन्छु उत्पन्न अर्जुन, यसरी अर्जुनलाई सम्झाउनुहुन्छ। अन्यथा सर्वसाधारण मानिसहरूले पनि उहाँकै चरण चिन्हको अनुसरण गर्ने थिए, किनभने उहाँ नै सबैभन्दा ठुला अनि विशिष्ट अनि आधिकारिक व्यक्तित्व हुनुहुन्छ। भगवान् श्रीकृष्णले आफ्ना घरमा रहँदा र घरबाट बाहिर रहँदा पनि एउटा गृहस्थले गर्नुपर्ने सबै किसिमका धार्मिक कृत्यहरू गरिरहनुहुन्छ। यो कुराहरूको जानकारी हामीले भागवत आदि गृहका ग्रन्थबाट पनि यसको सङ्केत पाइन्छ। भन्नुहुन्छ अगाडि, उश्री रिमे लोका न कुर्याद् कर्म चेदहम् शङ्करस्य च कर्तास्य मुपहन्या मीमा प्रजा। मैले यसरी उदासीन भइदिए भने राज्य व्यवस्था खलबलिन्छ, यदि मैले निर्दिष्ट कर्तव्य गरिन रे भने सारा मानिसहरू नष्ट हुनेछन् अनि म वर्णशङ्करको कारक बन्नेछु। त्यसकारण यसरी सम्पूर्ण प्राणीहरूको शान्तिको विनाश बन्न सक्छु, त्यसकारण म कर्म गरिरहन्छु। वर्णशङ्कर भनेको नचाहिएको जनसमुदाय हो र यस सर्वसाधारणको शान्तिमा बाधा पुर्याउँछ। यही सामाजिक मिथ्या बाधालाई रोक्नको लागि अनेक विधि विधानको व्यवस्था संसारमा गरिएको हुन्छ। यो विधि विधानलाई अथवा यो विधि विधानद्वारा मानिसहरू जीवनमा आध्यात्मिक उन्नति गर्नका लागि स्वतः शान्तिपूर्ण सुसङ्गठित हुन पुग्दछन्। जब भगवान् श्रीकृष्ण अवतरित हुनुहुन्छ, यस्ता महत्त्वपूर्ण कार्यहरूको आवश्यकता र प्रतिष्ठा बनाइराख्नका लागि उहाँले पनि ती विधि विधानहरू अनुसरण गरेर सबैलाई देखाउनुहुन्छ। भगवान्

प्राणीहरूका पिता हुनुहुन्छ। अतः अतः भगवानले आफ्नो एउटा अभिभावकको रूपमा सारा प्राणीहरूलाई निर्भयता दिलाउनुहुन्छ र अन्तमा आफ्नो लोकमा लानुहुन्छ मुक्ति गराएर। यसरी यो मोक्ष गराइदिने परमात्मा प्रति नमन गर्दै

0: आज विक्रम सम्बत 2083 साल साउन 19 गते मंगलबार, श्रावण कृष्ण षष्ठी, 4 अगस्त सन् 2026। नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेक उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: आन्तरिक झमेलामा नयाँ पुराना दलहरू, कोशी सरकार ओलीलाई निल्नु न ओकल्नु, विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम, कानून निर्माणको वर्ष घोषणामै सीमित हुने खतरा, इभी प्रयोगमा नेपाल विश्वकै दोस्रो लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले मध्याह दैनिकमा छापिएको पौवादुङमा बाँदरलाई बन्ध्याकरण गरिने शीर्षकको शुभ समाचार।
0: भोजपुरको पौवादुङमा गाउँपालिकाले बाँदर आतंक नियन्त्रण गर्न बाँदरलाई बन्ध्याकरण गर्ने भएको छ। संघीय सरकारले बाँदर नियन्त्रण सम्बन्धी कार्यविधि तयार गरिरहेकै अवस्थामा गाउँपालिकाले संघीय सरकारसँगको समन्वयमा यहाँका बाँदरलाई बन्ध्याकरण गर्न लागेको हो। गाउँपालिकाको मंगलबारदेखि शुरू भएको गाउँसभाको 19 अधिवेशन मार्फत आर्थिक वर्ष 2083-84 बजेट तथा कार्यक्रममा बाँदर नियन्त्रणका लागि अध्ययन अनुसन्धान र बन्ध्याकरण कार्यक्रम सञ्चालन गर्ने योजना समावेश गरिएको अध्यक्ष किरण राईले जानकारी दिए। बाँदर किसानको जटिल समस्या बनेको छ। अध्यक्ष राईले भने बाँदर नियन्त्रणका लागि बन्ध्याकरणको कार्यक्रम सञ्चालनको तयारी गरेका छौं। संघीय सरकारको समन्वयमा कार्यक्रम सञ्चालन गर्ने हाम्रो लक्ष्य छ। गाउँपालिकाका अनुसार बन्ध्याकरण विधि मार्फत बाँदरको प्रजनन दर नियन्त्रण गरी दीर्घकालीन समाधान खोज्ने लक्ष्य राखिएको छ। यसका लागि प्राविधिक जनशक्ति परिचालन, आवश्यक उपकरण व्यवस्थापन तथा सम्बन्धित निकायसँग सहकार्य गरिनेछ। यसले मानव वन्यजन्तु द्वन्द न्यूनीकरणमा सहयोग पुग्ने गाउँपालिकाले जनाएको छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होलास है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसी एग्रोटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो नेपाली रेडियो,
8: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। मुलुकको प्रमुख राजनीतिक दलहरू आन्तरिक किचलोमा फँसेका छन्। गत फागुन 21 गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा झण्डै 2/3 बहुमत सीट जितेर सबैभन्दा ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा पनि सत्तामा पुगेको छोटो समयमै आन्तरिक विवादमा छ। पुराना दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा पनि आन्तरिक झमेलामा अल्मलिएका छन्। रासोपामा सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री बालेन्द्र साहबीसको सम्बन्धमा चिसोपन देखिएको छ। सभापति लामिछानेले डोलप्रसाद अर्यालाई उपप्रधान सहित गृहमन्त्री बनाउन चाहेका थिए, त्यसमा शाह सहमत नभएपछि अर्याल सभामुख बनेका हुन्। सरकारमा रहेका अधिक मन्त्री प्रधानमन्त्री शाहकै रोजाइका रहेका छन्। असारमा महाधिवेशन भएपछि प्रधानमन्त्री शाहले केही मन्त्री हेरफेर गर्न चाहेका थिए, तर उनको चाहनामा पार्टी सभापति लामिछाने बाधक बनेको निकट स्रोतको दावी छ। महाधिवेशनमा पार्टी पदाधिकारीको निर्वाचनमा स्पष्ट दुई समूहमा विभाजित रासुपामा त्यसपछि सरकारको काम र पार्टी गतिविधिलाई लिएर नेताहरूले प्रश्न उठाउँदै आएका छन्। पार्टी विधानमा सभापतिले संसदीय नेता हटाउन सक्ने प्रावधान राखिएपछि राष्ट्रपतिभित्रको आन्तरिक विवाद सडक सदन हुँदै केन्द्रीय समितिसम्म पुगेको छ। सुनसरीको कप्तानगंज घटनाले पनि राष्ट्रपतिभित्रको विवाद र एकअर्काप्रतिको आशंकालाई बढ़ावा दिएको छ। उक्त घटनाले धार्मिक रूप लिने संकेत देखिएपछि सभापति लामिछानेले सर्वदलीय बैठक बोलाएर सक्रियता देखाए, तर प्रधानमन्त्री समेत रहेका पार्टीका वरिष्ठ नेता शाह त्यो बैठकमा सहभागी भएनन् भने सरकारलाई असफल बनाउन सभापति लामिछाने नै लागि परेको प्रधानमन्त्री निकट नेताहरूको आशंका छ। प्रतिनिधि सभा सदस्य निर्वाचनमा झण्डै दुई तिहाई बहुमत सीट जितेर सबैभन्दा ठूलो दल बनेको रासोपा सत्तामा पुगेको छोटो समयमै यस्तै आन्तरिक विवादमा फँसेको छ। पुराना दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी पनि आन्तरिक झमेलामा अल्मलिएका छन्। यसले सभापति लामिछाने र प्रधानमन्त्री शाहबीच समन्वय र सहकार्य भन्दा आशंका र अविश्वास एकपछि अर्को गर्दै बढ्दै गएको निकट स्रोतको दावी छ भने आशंका र अविश्वासले सरकार र पार्टी दुवैले चुस्त रूपमा काम गर्न नसकेको दावी गरिएको छ। सत्तारूढ रासोपा मात्र होइन मुलुकको पुराना मध्येको एक नेपाली कांग्रेस पनि चरम आन्तरिक विवादमा छ। प्रतिनिधि सभा प्रमुख प्रतिपक्षी कांग्रेस अहिले मिल्न पनि नसक्ने र फुट्न पनि नसक्ने अवस्थामा छ। गत भदौ 23 र 24 जेएनजी विद्रोहसँगै पार्टीभित्रै बढ्दै गएको विवाद र विशेष महाधिवेशनका कारण नेताहरू स्पष्ट दुई समूहमा विभाजित छन्। विशेष महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वलाई निर्वाचन आयोग र सर्वोच्च अदालत दुवैले मान्यता दिएपछि पुरानो नेतृत्व पक्ष बाहिर परेको छ। संस्थापन पक्षले उपेक्षा गरेपछि उत्तर पक्षले पार्टी संस्थापन मध्येका एक नेता बीपी कोइरालाका छोरा सासाङ कोइरालाको समेत सकत्वमा राष्ट्रिय भेला आयोजक समिति गठन गरेको छ। भेला मार्फत आवश्यक परे नयाँ पार्टीको अभ्यास गर्ने इतर पक्षको तयारी छ। त्यस्तै प्रतिनिधि सभाको तेस्रो ठूलो दल एमाले भित्र पनि किचलो बढ्दै गएको छ। प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टी पराजित भएपछि अध्यक्ष केपी ओलीका विश्वास पात्रहरू नै उनको विपक्षमा उभिएका छन्। त्यस्तै नेपाली कम्युनिष्ट पार्टी नेकपासँग प्रदेशमा सत्ता सहकार्य गर्न ओलीले गरेको सहमतिले पनि एमाले भित्रको विवाद बढ़ाएको नेताहरूले बताएका छन्। सत्ता सहकार्य सहमतिले एमाले भित्र मात्र होइन नेकपामा पनि असन्तुष्टि बढ़ाएको छ। एमालेसँग सत्ता सहकार्य सहमतिप्रति नेता माधव कुमार नेपाल असन्तुष्ट छन् भन्ने नेपालले असन्तुष्टि जनाएपछि उनलाई सम्झाउन पार्टी संयोजक पुष्पकमल दाहाल नेपाल निवास पुगेका थिए। अर्का नेता झलनाथ खनालले त फरक मत सार्वजनिक गर्दै पार्टी संयोजक दाहालले नेतृत्व त्याग्नुपर्ने धारणा नै अघि सारेका छन्। पूर्व पञ्चहरूको पार्टी भनेर चिनिने राप्रपामा पनि विवाद रहेको छ। धवल शमशेर राणा सहितका केही नेताले नेतृत्वका कामप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरिसकेका छन्। राप्रपाका अन्य नेताहरूमा पनि सत्ता सहकार्य सहित पार्टीले लिने मूल एजेण्डाका विषयमा फरक मत देखिएको छ। सातवटा साना राजनीतिक दलहरूले अग्रगामी मोर्चा घोषणा गर्ने भएका छन्। पटक पटक विवाद र विभाजन भोग्दै आएका विभिन्न साना सात दल साउन 23 गते मोर्चा घोषणाको तयारीमा छन्। मोर्चामा जनता समाजवादी पार्टी, जनमत, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक, नागरिक उन्मुक्ति, नेपाल संघीय समाजवादी लगायत रहेका छन्। आन्तरिक झमेलामा नयाँ पुराना दल शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
0: प्रदेश सरकारमा नेपाली कंग्रेससँगको सत्ता सहकार्य टुटेसँगै साउन 9 गते नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच नयाँ सत्ता समीकरणको सहमति भयो, जस अनुसार कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमाले तथा कर्णाली र सुदूरपश्चिमको नेतृत्व नेकपाले गर्ने भन्नेछ। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड बीच सत्ता सहकार्यको सहमतिमा हस्ताक्षर भएको 10 दिन बितिसके पनि कोशी प्रदेशमा नयाँ सरकारको सुरसार छैन। दलीय सहमति अनुसार कोशीमा एमाले मुख्यमन्त्री पाउने भएपछि बहालबाला मुख्यमन्त्री हिक्मत कार्कीले सत्ता नछाड्ने अड्डी कसेका छन्। नेकपाको सहभागिता र आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्ने कार्कीको चाहनामा आफ्नै पार्टी बाधक बनेसँगै एमालेमा द्विपक्षीय विवाद छताछुल्ल बनेको हो।
2: विद्यालय तहमा 8 नयाँ पाठ्यक्रम थपिने भएको छ। पाठ्यक्रमको मस्यौदा बनाएर स्वीकृतिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा पेश गरिएको छ। यससँगै विद्यालय तह कक्षा 1-12 लागि निर्माण गरिएको पाठ्यक्रमको संख्या 300 भन्दा बढ़ी पुगेको छ। शिक्षा तथा खेलकुद मन्त्रीको अध्यक्षतामा रहने राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषदको हालै सम्पन्न बैठकले 8 नयाँ पाठ्यक्रम स्वीकृतिका लागि मन्त्रालयमै सिफारिश गरिसकेको छ। शिक्षा मन्त्रीकै अध्यक्षतामा बैठक बसे पनि फेरि स्वीकृतिका लागि भने मन्त्रालयमा पेश गर्नुपर्ने कानूनी व्यवस्था छ। पछिल्लो समय आधारभूत शिक्षा कक्षा 6-8 अन्तर्गत मातृभाषासम्मका अवधि र मग ढुट विषयका पाठ्यक्रम स्वीकृतिका लागि मन्त्रालयमा सिफारिस गरिएको छ। त्यस्तै माध्यमिक शिक्षा कक्षा 9-10 जनसंख्या अध्ययन र तन्त्र शास्त्र विषयको पाठ्यक्रम पनि स्वीकृतिका लागि सिफारिस गरिएको हो। माध्यमिक शिक्षा कक्षा 11-12 अन्तर्गत संवैधानिक कानून, देवानी तथा फौजदारी कानून र न्याय कार्यविधि कानूनी मस्यौदा तथा विधिशास्त्र एवं नेपाली कानूनी प्रणाली विषयका पाठ्यक्रम स्वीकृतिका लागि मन्त्रालयमा सिफारिस गरिएको छ।
0: संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक मंगलबार बस्दैछ। 5 दिनपछि प्रतिनिधि सभाको बैठक आज बस्न लागेको हो। विनियोजन विधेयक पारित भएपछि बिजनेसको अभावमा प्रतिनिधि सभा बैठक यसअघि 2 साता स्थगित भएको थियो। साउन 14 बिहिबार 1 दिन बसेको बैठक बिजनेस नभएपछि पुनः 5 दिन स्थगित गरिएको थियो। एकपछि अर्को गरी सदन बैठक स्थगित हुनुको प्रमुख कारण बिजनेस अभाव हो। नागरिकको अभूतपूर्व समर्थनबाट झण्डै 2/3 बहुमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा नेतृत्वको सरकारले संसदलाई पर्याप्त बिजनेस दिने अपेक्षा गरिएको थियो। तर आम अपेक्षा विपरीत रासोपाका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकार पनि विगतका सरकारकै निरन्तरता बन्न पुगेको छ। पुराना राजनीतिक दल नेपाली कंग्रेस, नेकपा, एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा नेतृत्वका विगतका सरकारहरूले पनि सदनलाई बिजनेस दिन नसकेर जनप्रतिनिधिमूलक सर्वोच्च निकायलाई पंगु बनाएका थिए। यता पछिल्ला 2 दिनमा संघीय संसदमा 9 विधेयक दर्ता भएका छन्। गत बिहिबार र शुक्रबार प्रतिनिधि सभामा 7 र राष्ट्रिय सभामा 2 विधेयक दर्ता भएका हुन्। प्रतिनिधि सभामा दर्ता भएका विधेयकहरूमा कर्मचारी संचय कोष 10 संशोधन विधेयक, बालश्रम निषेध तथा नियमित गर्ने विधेयक लगायत रहेका छन्। यता राष्ट्रिय सभामा मधेसी आयोगको वार्षिक प्रतिवेदन पेश भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले सोमबार आयोगको आर्थिक वर्ष 2080-81 र 2081-82 वार्षिक प्रतिवेदन सभामुख समक्ष प्रस्तुत गर्नु भएको हो। कानून निर्माणको वर्ष घोषणामै सीमित हुने खतरा शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
2: मधेसमा देखिएको जल संकटलाई तत्कालीन मौसमी समस्या नभई जलवायु परिवर्तन, भूमिगत जलको अत्याधिक दोहन, चुरे भावर क्षेत्रको विनाश र कमजोर जल व्यवस्थापनबाट सिर्जित दीर्घकालीन संरचनागत संकटका रूपमा औल्याइएको छ। यसका लागि व्यवस्थित पुनर्भरण, चुरे भारको संरक्षण, जलवायु उत्थानशील पानी बाँडफाँड र पाइपयुक्त खानेपानी प्रणालीको प्रवर्धन गर्नुपर्ने समेत आवश्यकता औल्याइएको छ। राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिले राष्ट्रिय सभामा पेश गरेको मधेस प्रदेशमा बढ्दो पानी अभावलाई सम्बोधन गर्न आपतकालीन राहतसहित दीर्घकालीन दिगो जल व्यवस्थापन सम्बन्धका उपाय समेटिएको अध्ययन प्रतिवेदनमा औल्याइएको छ। समितिका सभापति कृष्णप्रसाद पौडेलले सभाको सोमबारको बैठकमा सो प्रतिवेदन पेश गर्नु भएको हो। मधेस प्रदेशमा देखिएका पानीको संकट टार्न सकिन भने आगामी दिनमा जटिल अवस्था आउन सक्ने उहाँको भनाइ थियो। समितिको गत वर्ष साउन 15 बैठकले मधेसको जल संकटबारे अध्ययन गर्न खानेपानी, सरसफाई तथा स्वच्छता उपसमिति गठन गरेको थियो। सो उपसमितिले बुझाएको अध्ययन प्रतिवेदनको प्रारम्भिक मस्यौदामाथि विज्ञ नेपाल सरकारका सम्बन्धित निकाय तथा विकास साझेदारसँग छलफल गरी अन्तिम प्रतिवेदन तयार पारिएको हो। समितिले भूमिगत जल सतह 2-3 मिटरले घटेको, हाते पम्पको सक्सन सीमा करिब 7-8 मिटर तल छरेको, पानी सतहमा वार्षिक रूपमा 2-4 मिटरको गिरावट आएको, हाते पम्प सुक्ने दर करिब 90% पुगेको, खानेपानीको मुख्य स्रोत हाते पम्पमा 71% घरधुरी आश्रित रहेको र सामान्य भन्दा 30-50% वर्षामा कमी भएको अध्ययनको निचोड रहेको थियो।
0: विद्युतीय सवारी साधन एभी प्रयोगमा नेपाल विश्वकै दोस्रो स्थानमा रहेको पाइएको छ। सरकारले नयाँ राष्ट्रिय यातायात नीति 2083 ल्याएको छ। गत असार 24 गते मन्त्री परिषदको बैठकबाट स्वीकृत नीतिमा एभी प्रयोगबारे विद्यमान नीति र अवस्थाको विवरण छ, जहाँ भनिएको छ नेपालमा हाल नयाँ आयात हुने निजी कार मध्ये विद्युतीय सवारी साधनको हिस्सा 70% भन्दा बढ़िरहेको छ। नयाँ सवारी साधन बिक्रीको क्षेत्रमा ईभीको बजार हिस्साका आधारमा नेपाल विश्वमै दोस्रो स्थानमा पर्न सफल भएको छ, जुन नर्वे भन्दा मात्र पछाडि हो। पूर्वाधार मन्त्रालयका अनुसार पेट्रोलियम पदार्थको आयात घटाउने उद्देश्यले विद्युतीय सवारी साधन प्रोत्साहन गर्ने नीति अवलम्बन गरिएको छ। कर तथा वित्तीय प्रोत्साहनका उपाय र सहज फाइनान्सिङका कारण विद्युतीय सवारी साधनको आयात पनि तीव्र रूपमा बढ़ेको छ। नयाँ नीतिमा समावेश विवरणमा भनिएको छ, आर्थिक वर्ष 2082-83 नेपालमा दर्ता भएका कुल विद्युतीय सवारी साधनको संख्या 63,280 पुगेको छ। मन्त्रालयका अनुसार विद्युतीय सवारी साधनको बढ़दो प्रयोगले जीवाश्म इन्धनको आयातमा कमी ल्याई देशभित्र उत्पादित विद्युत ऊर्जाको उपयोग विस्तार भएको छ। यी प्रयोगमा नेपाल विश्वकै दोस्रो शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
2: भारतीय सुरक्षाकर्मीले आइतबार पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा प्रवेश गरेर स्थानीयले भारी नियन्त्रणका लागि बनाएको माटोको अस्थायी तटबन्ध भत्काएको घटनाप्रति नेपाल सरकारले भारतसँग विरोध जनाएको छ। नयाँ दिल्ली स्थित नेपाली दूतावासले आइतबार भारतको विदेश मन्त्रालयसँग उक्त विषय उठाएको परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिएका छन्। उनका अनुसार नेपाली पक्षले भारतीय सुरक्षाकर्मीको शैलीप्रति आपत्ति समेत जनाएको छ, तर भारतीय पक्षले तटबन्ध बनाइएको क्षेत्र विवादित भएकाले दुवै देशबीच कायम रहेको यथास्थिति अवस्थाको उल्लंघन हुने गरी कुनै नयाँ संरचना बनाउन नहुने अडान दोहोर्याएको उनले बताएका छन्। आइतबार सादा पोसाकमा आएका भारतीय सुरक्षाकर्मीले नेपाली भूमिमा प्रवेश गरी स्थानीयले बनाएको माटोको तटबन्ध भत्काउन थालेपछि स्थानीयले विरोध गर्दा केही बेर तनाव भएको थियो। त्यसपछि सशस्त्र प्रहरी बल एपीएफ र भारतीय सीमा सुरक्षा बल एसएसबी बीचको समन्वयपछि अवस्था सामान्य बनेको थियो। सुस्ता र कालापानी नेपाल भारत बीचका प्रमुख सीमा विवादका क्षेत्र हुन्। दुवै देशले यी क्षेत्रलाई विवादित मानेका छन्। सन् 2014 दुवै पक्षले परराष्ट्र सचिव स्तरीय समन्वय र सीमा कार्य समूह मार्फत समस्या समाधान गर्ने सहमति गरे पनि त्यस यता परराष्ट्रिय सचिव स्तरको बैठक भने हुन सकेको छैन। दुई महिना अघि पनि नेपाल सरकारले निर्माण गर्न थालेको स्थायी बाढ़ी नियन्त्रण तटबन्धको काम भारतीय सीमा सुरक्षा बल एसएसपीले रोकेको थियो। नारायणी नदी किनारमा 132 मिटर लामो बाढ़ी नियन्त्रण तटबन्ध निर्माणका लागि नेपाल सरकारले ठेक्का दिएको छ। स्थानीय अधिकारीका अनुसार भारतीय पक्षले आपत्ति जनाएका कारण उक्त खण्डमा स्थायी तटबन्ध बन्न सकेको छैन। स्थानीयका अनुसार यही असुरक्षित भागबाट मनसुनका बेला बाढ़ी गाउँभित्र पस्ने गरेको छ। भारतले दोहोर्यायो दुवै देशबीच कायम रहेको यथास्थितिको उल्लंघन हुने गरी कुनै नयाँ संरचना बनाउन नहुने अडान, सुस्ता घटनामा नेपालले भारतसँग जनायो विरोध शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
0: सरकारले एकातर्फ निजी क्षेत्रलाई लगानीको वातावरण बनाउने आश्वासन दिइरहँदा अर्कोतर्फ उनीहरूलाई त्रसित बनाउने काम गरिरहेको छ। पूर्वको मुख्य औद्योगिक शहर विराटनगरमा सोमबार त्रास फैल्याउने गरी ठूलो सुरक्षा अपरेशन चलाइएको थियो। पर्याप्त तथ्य र प्रमाण नभई केवल हल्लाकै भरमा प्रतिष्ठित व्यावसायिक घराना देवेनारा समूह मुन्दण्डा परिवारको निवासमा हतियारधारी प्रहरी टोलीले घण्टौं छापा मारेको हो। 4.5 घण्टासम्म सिंगो बस्ती नै सील जस्तै गरेर गरिएको सूक्ष्म खानतलासीमा प्रहरीले कुनै पनि गैर कानूनी वस्तु फेला पार्न भने सकेन र अन्तत रित्तो हात फर्कन बाध्य भयो। हल्लाकै भरमा गरिएको यो अपरेशनले राज्यको अनुसन्धान संयन्त्र, सूचनाको विश्वसनीयता र निजी क्षेत्रप्रतिको व्यवहारमाथि गम्भीर प्रश्न उठेको छ। चुनावपछि उत्साहित बनेको निजी क्षेत्र 4 महिनामै त्राहीमाम, 4.5 घण्टा तलाशी हात लाग्यो शून्य, सूचना बमोजिमको गैर कानूनी सामान फेला परेन प्रहरी, केही नभेटेपछि